0: भन्ने आवाज उठिरहेको छ. अब त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ र पुराना भनिएका दलहरूको दृष्टिकोण यसमा के हुन्छ?
1: होइन, अब जस्तो शासकीय स्वरूपका सन्दर्भमा कस्तो भने हामीले विशेष एउटा अहिलेलाई परिमार्जित संसदीय प्रणालीकै रूपमा यसलाई चाहिँ लिनुपर्छ. हाम्रो बेलायत भारत लगायतका विश्वका 40-42 राष्ट्रमा चाहिँ भएको यो प्रणाली हो. राम्रा अभ्यासहरूका आधारमा श्रेष्ठता हासिल गरेका अभ्यासै हो यो. त्यसै गरी राष्ट्रपति प्रणाली पनि अमेरिका लगायतका देशहरूमा चाहिँ सफल प्रणालीकै रूपमा छ. तर हाम्रा जस्ता अल्पविकसित देश, चेतनाको हिसाब बढाउने मध्यम स्तरको चेतना भएको देशमा हामीले अब झन् एकचोटि पूर्ण 5 वर्षसम्म एउटा व्यक्ति अधिकार सम्पन्न हुने, उसलाई कतैबाट चाहिँ उत्तरदायी बनाउन नसक्ने परिस्थिति हुँदा आज अमेरिका जस्तो देशमा पात्रका कारण ट्रम्प आइसकेपछि जे चिजहरू भइरहेका छन्, घटनाहरू घटित भएका छन्, अमेरिकी जनता नै एक प्रकारको त्रासदीपूर्ण कतिखेर कहाँ घटना के हुने हो भने जस्तो त्रासदीपूर्ण अवस्थामा चाहिँ उनीहरू त्यो थ्रो लामो 275-80 वर्षदेखिको लोकतान्त्रिक मूल्य मान्यता अभ्यासहरूबाट समृद्ध भएको देशमा त यस्तो समस्या छ भने हाम्रा जस्ता देशहरूमा चाहिँ त्यो राष्ट्रपतीय प्रणाली अथवा प्रत्यक्ष प्रणाली चाहिँ झन् उपयुक्त हुन्छ भन्ने छैन. हेर्नुहोस्, अब यो कस्तो हुँदो रहेछ भने प्रणालीले मात्रै केही गर्दो रहेनछ भने यिनै दृष्टान्तहरूले भारत बेलायतले संसदीय प्रणालीबाट यत्रो राम्रो उन्नति स्तरको विकास गरेका छन्, होइन अमेरिकाले चाहिँ राष्ट्रपतीय प्रणालीबाट चाहिँ विकास गरेको छ, अब जापानमा पनि संसदीय प्रणाली नै चाहिँ छ, संसदीय प्रणालीबाट उनीहरूको कहिलेकाहीँ इलेक्सन मा मेजोरिटी नआएका पनि उनीहरूका पनि अभ्यास छन्, मेजोरिटी नआउँदा पनि उनीहरूले राम्रोसँग चाहिँ लामो समय स्थायी सरकार दिएर जनताको समृद्धि विकासका सन्दर्भमा कहिल्यै पछि नहट्न पर्ने गरी अगाडि बढेकै छन्. त्यस कारण हाम्रो प्रवृत्ति र नेतृत्वमा चाहिँ यदि काफी सुधार भएर जाने हो भने अब त्यस कारणले नै तलमाथि पर्ने जोखिम हुँदैन. र हाम्रो जस्तो देशको सन्दर्भमा अहिलेको जे प्रबन्ध छ, वास्तवमा हामी हाम्रो पार्टी, म पनि जुन पार्टीमा आबद्ध छु नेकपा एमालेको, म केन्द्रीय सदस्य पनि हो, हामीले अब पहिलो पहिला चाहिँ अब प्रत्यक्ष प्रधानमन्त्री र कहीँ न कहीँ सेरोमन्य जाति भाषा धर्म संस्कृतिको एउटा साझा फुलबारी भएको हुँदा राष्ट्रपति चाहिँ प्रत्यक्ष पोलिटिकल मान्छे नहुन्, ताकि कसैको पक्षधरता मात्रै योगदान नहोस्, कहिलेकाहीँ दलहरूको पक्षधरतालाई पनि अलिकति नियन्त्रण गर्न सक्ने त्यस्तो व्यक्तित्व चाहिँ साझा सबैको सर्वस्वीकार्य व्यक्तित्व चाहिँ बन्न सकोस् भन्ने हिसाबबाटै यो व्यवस्था गरिएको छ. तसर्थ अब यो शासकीय स्वरूपमा अहिले तपाईँ हामीले चलायौँ भने यसले कुनै राम्रो परिणाम दिन्छ भन्ने कुराको सुनिश्चितता छैन. र नेपाली जनताले पनि फेरि यो शासकीय स्वरूपहरू परिवर्तन गर, यो संविधानका मूलभूत चिजै परिवर्तन गर भन्ने प्रकृतिबाट जनमत दिएको पनि होइन. खालि अब हामीले जुन भारत 23 र 24 घटना छ त्यो घटनाका सन्दर्भमा मान्छेहरूको बुझाइ जो राष्ट्रहितमा भएन, होइन राष्ट्रलाई कब्जा गर्न खोजियो, राष्ट्रिय शिर सम्पत्ति चाहिँ होइन सारा ध्वस्त बनाइयो भन्ने कुरा नभइकन त्यस्तो बुझाइ जे हुनुपर्ने हो त्यो नभइकन चाहिँ यो चाहिँ परिवर्तन हो र परिवर्तनको पक्षमा चाहिँ मत दिनुपर्छ भन्ने हिसाबबाट जनताले एकपटक पुराना भन्दा पनि अब नयाँबाट हामी हेर्न चाहन्छौँ भन्ने हिसाबबाट सरकारको सन्दर्भमा, सुशासनका सन्दर्भमा
0: तपाईँहरूको भनौँ न तपाईँहरूको स्थापित तत्कालीन स्थापित दलहरूको चाहिँ धारणा सोचलाई जनताले गलत भने त्यो त सन्दर्भ छँदैछ. तर अब अहिले आएर जस्तो भनौँ न वामदलहरू मूलत कार्यकारी चाहिँ राष्ट्रपति या कार्यकारी प्रधानमन्त्री यो संसदीय प्रजातन्त्रभन्दा अलिक फरक खालको चाहिँ हुनुपर्छ भन्ने यहाँहरूको पार्टीहरूको खास गरी नेपालका वामदलहरूको निकै पहिलादेखिकै मागहरू हो. र अहिले जसरी चाहिँ स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पनि त्यो आवाजहरू बेला बेलामा उठिरहेको हो. अब यो विषयमा चाहिँ नेपालका वामदलहरू र चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको कहीँ कतै कुरा मिल्न सक्छ कि, त्यसले चाहिँ मुलुकलाई एउटा बाटो दिन सक्छ कि भन्ने पनि चर्चाहरू छ. अब यहाँहरू चाहिँ संसदीय प्रजातन्त्रमै अथवा तत्कालीन चाहिँ जसरी हामी अहिलेसम्म अगाडि बढिरहेका छौँ यसैमा यहाँहरूको समर्थन हुन्छ कि, अथवा अहिले अब मौका त आयो नि त, अब यदि हामी चाहिँ नयाँ बाटो लिने हो भने एउटा बाटो त्यतातिर जाउँ कि भन्ने हुन्छ वामदलहरूको धारणा के हुनसक्छ?
1: यसमा मेरो चाहिँ व्यक्तिगत रूपमा अब पार्टीको धारणा बन्नलाई समिति कार्यदल बनेर अब त्यसमा काफी

0: पछि एउटा निष्कर्ष निस्केला। व्यक्तिगत रूपमा भन्नुहुन्छ भने चाहिँ अहिलेको यो संसदीय परिमार्जित संसदीय प्रणाली, जस्तो कि हामीले अविश्वासको प्रस्ताव एक सुरुको दुई वर्षसम्म ल्याउन नपाउने, त्यसपछि एक वर्ष ल्याउन नपाउने जस्ता केही अन्यत्रको संसदीय प्रणालीभन्दा फरक र संसद विघटन गर्न नपाउँछ र विगतमा भए अदालतले त्यसलाई बदल गर्यो, तर जुस त्यो त्यो प्रकृतिबाट केही परिवर्तन अन्यत्रको बेलायत भारतको संसदीय प्रणालीभन्दा थोरै फरक परिमार्जित संसदीय प्रणाली जो हामीले अभ्यास गरेका छौँ, त्यो प्रणालीको हिसाबबाट पनि अहिले यसलाई यो साक्षीय स्वरूपमा परिवर्तन गर्दा चाहिँ सकारात्मक परिणाम आउँछ। यो अस्थिर मतदाताको यो परिस्थिति सबै कुरा हाम्रो सरकार सञ्चालनमा हाम्रा शैलीहरू अहिले जे देखा परिरहेछ होइन, रुल अफ द ल नै नभइकन जस्तो छ अध्यादेश बनाउन, अध्यादेश भनेको बारेमा संविधानमा लेख्ने कि नलेख्ने भनेर हामीले व्यापक छलफल गरेको, जस्तो बेलायत संसदीय प्रणालीको जननी भएको देश त्यहाँ अध्यादेश अर्डिनेन्सको व्यवस्थै छैन, जापानमा अध्यादेशको व्यवस्थै छैन।
1: अब त्यो त अब अहिले बहसको विषय भन्दा नि अब यहाँहरू सरकारमा हुँदा पनि आएकै हो, अब यतातिर ध्यान केन्द्रित नगरौँ। मैले भन्न खोजेको चाहिँ मूल रूपमा जुन राजनीतिक विषयहरू उठिरहेका छन् मूलत शासकीय स्वरूपका बारेमा, त्यहाँनिर चाहिँ वाम भनिएका दलहरू र अहिलेको सत्तारूढ पार्टीका बिचमा एकता हुन सक्ने, मेलमिलाप हुन सक्ने वातावरण कतिको हुन्छ
0: यहीँनिर जोड्न खोजेको। त्यस कारण हाम्रा प्रवृत्तिहरू त्यो त एकदम गर्न अपवादमा गर्ने चिजलाई हामी अधिकारको रूपमा बुझेर कुरो बुझ्नुभयो भने मैले त्यहाँनिर कहाँनिर जोड्न खोजेको भने अहिले संसदीय प्रणाली सार्वभौम संसद हुँदा त सार्वभौम संसदलाई छलेर कसरी काम गर्ने भन्ने छ भने त्यो संसद कमजोर भएर व्यक्ति चाहिँ बलियो हुने व्यक्ति संसद पार्लियामेन्ट भनेको त सार्वभौम सत्ता निमित्त जनतामा सार्वभौम सत्ता हो, जनताले त्यो सार्वभौम सत्ता पाँच वर्षको लागि आवाधिक अवधिका लागि भनेर जनताका प्रतिनिधिहरूलाई चुनेर पठाउने सार्वभौम थलो, त्यो थलो कमजोर भइरहेको बेला, कमजोर बनाउन प्रयासहरू भएका बेला, संविधानले त्यति बलियो बनाउँदा पनि कमजोर बनाउन प्रयास भएका कुरा हामीले संविधानमा प्रष्ट के लेखेका छौँ भने प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने, मन्त्रीहरू चाहिँ प्रधानमन्त्री र संसदप्रति उत्तरदायी हुने भनेर यस्तो स्पष्ट ढङ्गबाट हामीले चाहिँ लेखेका छौँ संविधानमा। र त राम्रो हुन गतिशील हुन सकेका छैन भने व्यक्ति अमुक व्यक्तिलाई चाहिँ शक्तिशाली बनाउने जो अमेरिकन प्रणाली भनौँ न एक प्रकारले राष्ट्रपतीय प्रणालीमा चाहिँ जान सकिएला जस्तो मलाई चाहिँ लाग्दैन। दलहरूको बिचमा कसरी सहमति हुन्छ, हिजो हामीले पनि एमाले पनि प्रधानमन्त्री प्रणाली र राष्ट्रपति सेरिमोनियल भनेको, अब माओवादी तत्कालीन माओवादी प्रचण्डजीहरूले चाहिँ अब राष्ट्रपतिलाई नै प्रत्यक्ष प्रणाली गर्ने भनेकै हो, अब अहिले विशेष राष्ट्रपतिको खास यसमा के दृष्टिकोण हो भन्ने कुरा क्लियर आइसकेका पनि छैन होइन। यस्तो परिस्थितिमा अहिलेकै संसदीय प्रणालीमा चाहिँ सुधार गरेर जाने बाहेक अर्को चाहिँ उक्त विकल्प हुन्छ भन्ने व्यक्तिगत रूपमा मलाई लाग्दैन।
1: अब हामी करिब करिब अन्त्य अन्त्यमा पुग्छौँ, यहाँको पार्टीको सन्दर्भ पनि अलिकति जोडिहालौँ। यहाँको पार्टीको सचिवालयको बैठक हिजोदेखि सुरु भएको छ र मूलत विषय चाहिँ नेतृत्व यही रहने या नरहने भन्ने विषय नै केन्द्रमा छ। वर्तमान अध्यक्षले नेताहरूलाई कार्यजिम्मेवारी दिएर पार्टी सञ्चालन गर्न खोजेको भन्ने बुझिएको छ, तर कतिपय नेताहरू जो पदाधिकारी नै हुनुहुन्छ उहाँहरूले चाहिँ अब तपाईँले छोडिदिनु पर्यो भन्ने खालका धारणाहरू राखेको भन्ने कुराहरू पनि आएको छ। अब एमाले कसरी चाहिँ चलायमान हुन्छ, उसका सङ्गठनहरूको जुन अवस्था छ त्यो सङ्गठनको कसरी चाहिँ एमाले पुनर्जीवन पाउँछ भन्ने लगायतका विषयहरू यहाँहरूभित्रै पनि अहिले एउटा जिज्ञासा र कौतूहलताको विषय भएको छ। कसरी यहाँहरूले पार्टीलाई सम्हालेर लैजानुहुन्छ?
0: होइन, हाम्रो पार्टी स्थापना कालदेखि नै नेपाली जनताको सामाजिक मुक्ति आन्दोलनसँग जोडिँदै आयो। सामाजिक रूपान्तरणको क्षेत्रमा नयाँ चिजहरू स्थापित हामीले गरेका छौँ, जस्तो सामाजिक सुरक्षादेखि
1: संक्षेपमा
0: म यति भन्छु, तर आज हामी यस्तो ठाउँमा आइपुगेका छौँ कि सेल्फ रियलाइजेसनतर्फ गएर हामीले कहीँ न कहीँ पार्टीलाई रूपान्तरित ढङ्गबाट नेपाली जनता समक्ष जानुपर्छ है। तिमीहरू कहीँ न कहीँ गल्ती गर्यौ, तिमीहरू कहीँ न कहीँ चाहिँ त्रुटि गर्यौ भन्ने कुरा जनताले अभिमतमा जनमतका माध्यमबाट भनेका छन् भनेपछि हामी जस्ताको तस्तै स्वरूपबाट जहाँ गएर पुग्ने अवस्था छैन। हामीले यति कुरा राम्रो गऱ्यौँ हामीलाई गर्व छ, तर हामी यो चिजहरूलाई सुधार गर्दै आत्मसमीक्षासहित हामी आएका छौँ है। भनिकन टोटल पार्टी रूपान्तरणको ढङ्गबाट चाहिँ जानुपर्ने अवस्था छ मलाई लाग्छ। अर्को सेन्ट्रल कमिटीको बैठकमा हामी यो विषयमा गम्भीरतापूर्वक छलफल नेतृत्वले पनि सोचिरहेको छ, गम्भीरतापूर्वक हिजोबाट छलफल भएको छ, त्यो छलफल सकारात्मक दिशामा पुगेर टुङ्गेला भन्ने अहिले म आशा गर्छु।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो संविधान मसौदा समितिका सदस्य समेत रहनुभएका वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेल। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आम नागरिकसँग पनि राय सुझाव माग गरेको छ, यसअघि विभिन्न पेसागत क्षेत्र लगायतका सम्बद्ध क्षेत्रहरूसँग सुझाव सङ्कलन गरिसकेको छ। यिनै विषयमा कुराकानी गर्दै थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भने सुन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
9: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
10: सेतो पुतलीदेखि सावधान रहौ।
11: सापु कस्तो रोग हो?
10: सापु एक दृष्टिनाशक रोग हो, विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
11: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
10: सापु रोग के कारणले लाग्छ?
11: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
10: सापु रोगका लक्षणहरू के के हुन्?
11: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
10: उज्यालोमा हेर्न नसक्नु,
11: आँखा दुख्नु,
10: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
11: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
10: सापुको रोकथाम कसरी गर्ने?
11: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
10: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
11: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
10: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
11: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
10: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
11: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऊ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
15: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित तीनजनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। चीनको सान्सी प्रान्त स्थित कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। र आइसिसी विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालको शानदार जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र बैङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशबाट निर्वाचित रासोपा सांसदबीच अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आआफ्नो भूमिकाबारे जिज्ञासा राख्नुभएको थियो। रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन गर्दैछ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको बैठकमा हिजो मुख्यमन्त्री यादवको पक्षमा 62 जना सदस्यहरूले विश्वासको मत दिनुभयो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 मत परेको प्रदेशसभाका सभामुख राम अशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। बैठकमा हिजो 100 जना प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारिज गरी समयानुकूल प्रविधि मैत्री कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यावहारिक कमजोरी हटाउन अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे जनताले खोजे जस्तो देश बनाउन सकिने उहाँले बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, सञ्चारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको छ। महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो जिल्लाको मनारा सिसुवा नगरपालिका सात सर्पल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अप्साना खातुनको डुबेर मृत्यु भएको हो। सर्पल्लो गाउँका 3 जना बालिका हिजो दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्दा डुबेका थिए। यसै गरी गौशाला नगरपालिका 4 रसखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो। सरकारले सञ्चार माध्यमलाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गर्ने भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले सरकारलाई समेत जवाबदेही बनाउने, सञ्चार माध्यम आफै पनि जवाबदेही हुनुपर्ने बताउनुभयो।
4: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ, र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल। मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि सञ्चारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केहीको काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
0: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै सेटेलाइटका लागि पनि प्रयास गरिरहेको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परियोजना विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। सरकारले सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउन र व्यवस्थापन गर्न निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ्न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भने सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशवा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशवा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
6: सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्ने पनि सरकार लाग्नु पर्यो। अब निर्देशन गरी हामी पनि लाग्छौँ के गर्ने कसो गर्ने, नभएदेखि हाम्रो धेरै जस्तो जग्गा जस्तो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुहुन्छ करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएका छन्। सरकारले त्यसको निराकार गरेर थाल्नुपर्ने अवस्था छ। हामीले साथ दिन्छौँ, सरकारी जग्गा जोगाउनमा हामी लाग्छ।
5: विशेष गरी कुस्मा नगरपालिकाका मालडुङ्गा, अरमाटी, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा 8 चुवाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइरहँदा समेत सरकारको चासो नपारेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुनी खानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुस्माको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढिरहेको मालडुङ्गाका एक स्थानीय वासी विशाल थापाको बुझाइ छ।
7: Yeah, I'm going to go to the house.
5: सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई वैशाख 16 गते नै पत्राचार गरेको थियो। तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिन भित्र विवरण बुझाउन माग गरेको तर 20 दिन कट्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
7: पर्वत जिल्ला भित्रका 7 वटै स्थानीय तहहरूलाई पर्वत जिल्ला भित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण भागमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्ने छ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्राचार गरेकोमा 10 दिनको समय दिएर हामीले पत्राचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाफ हामीलाई प्राप्त भइसकेको छैन।
5: प्रकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: बाँकी समाचार। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदीबन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लङ्घनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढीसम्म कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनस्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकोले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले हिजो सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायीको समस्या सरकारले बुझेको बताउनुभयो। छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। सरकारले बकर ईद, ईद उल अजहाका अवसरमा यही जेठ 14 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक बिदा हुने जनाएको हो। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमा हिजो 5 उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो 6 घण्टासम्म चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनीभूत छलफल भएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र 21 फागुनको निर्वाचनमा पार्टीले बेहोरेको क्षतिका सम्बन्धमा लामो छलफल भएको उहाँले बताउनुभयो। हिजोको बैठकमा 5 उपाध्यक्षले लामो समय लिएर बोलेको र अझै 12 जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्य विभाजनको विषय बैठकमा प्रवेश पाउन बाँकी रहेको बताउनुभयो। सचिवालयको अर्को बैठक आज बिहान 11:30 बजे पुनः बस्नेछ। नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
8: नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएका नयाँ अत्याधुनिक टर्मिनल भवन वैशाख 15 गतेदेखि सञ्चालनमा आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यात्रुहरूले सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले विमानस्थलदेखि राजा चोकसम्म निशुल्क टर्मिनल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। नयाँ टर्मिनल भवनबाट सेवा सुरु हुँदा सहज भएको यात्रुको अनुभव छ। बर्दियाका यात्रु धीरज पाण्डे:
9: 3 वर्षपछि आएको, पहिला पुरानो एयरपोर्ट राम्रो नै थियो, त्यस्तो नराम्रो
8: करिब 2.5 अरब रुपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्ग फिट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ।
10: पहिलाको भन्दा
8: अन्डरग्राउन्ड सहित तीन तले भवनमा यात्रु कक्ष, विमान कम्पनी कार्यालय, क्वारेन्टाइन रेस्टुरेन्ट, भन्सार अध्यागमन, प्रशासनिक कक्ष, व्यापारिक सटर, शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। रातिको समयमा भवन परिसरको आकर्षक बगैंचाले यात्रु तथा स्थानीयलाई थप लोभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल:
10: एकैचोटिमा 515 जना पेसेन्जर बस्ने चाहिँ क्यापासिटी छ डिपार्चर, होइन, ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ, फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ, अनि लगभग 54-55 वटा सटरहरू छन्, होइन, इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ, इमिग्रेसनको सुविधा छ, अनि अशक्त र असहायहरूको लागि, विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्तको टोयलेट चाहिँ तिनीहरू टोयलेटको सुविधा छुट्टै छ, अनि एउटा रेस्टुरेन्ट छ ठुलो, 3-4 वटा क्याफे छ त्यहाँ, अनि कन्फरेन्स हलहरू पनि छन्।
8: नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: बाँकी समाचार: काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घ बीच औपचारिक सम्झौता भएको छ। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो। काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्यले नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार: चीनको उत्तरपूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गैराती भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी सञ्चार माध्यम सिन्हुआका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढी भएको पाइएको थियो। चाङझी सहरस्थित लियुन सेन्यु कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत थिए। कम्तीमा 200 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्हुआले जनाएको छ। सान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादक क्षेत्र हो, जहाँ यसअघि पनि पटक पटक खानी दुर्घटनाहरू भएका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली केकियाङसँग भेट गर्नुहुनेछ। हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको थियो। त्यस लगत्तै पाकिस्तानका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको हो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा बारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजना प्राथमिकतामा राखी 60% भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैङ्कमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4,391 पुगेको छ। बैङ्कमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126 वैशाख 10 गते 130 वैशाख 15 गते 31 र जेठ 4 गते मात्रै 103 आयोजनाहरू बैङ्कमा दर्ता भएका छन्। परियोजना बैङ्कमा रहेका आयोजना मध्ये कर्मागत 92 र अध्ययनका क्रममा रहेका 3,909 रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जनाएको हो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक शुक्रबार 16.38 अङ्कले बढेर 2,758.49 बिन्दुमा पुगेको छ। शुक्रबार कुल 336 कम्पनीका करिब 1,09,00,000 किता सेयर करिब 4,50,00,00,000 रुपियाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ। कारोबार भएका मध्ये 203 कम्पनीको सेयर मूल्य बढेको छ भने 57 कम्पनीको सेयर मूल्य घटेको छ।
13: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंहैरी, ललित राजवंशी र गुलशन झाले समान 2 विकेट लिँदा सोमपाल कामीले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंहरीले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए। कुशलले 29 र आरिफले 43 रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका दिपेन्द्रले 59 रन बनाए। गुलशन झा 15, नन्दन यादव 1 र सुमपाल कामी 5 रनमा आउट भए। आरिफ शेख 17 रनमा अपजित रहे। बलिङमा अमेरिकाका शुभम रञ्जित 2, मिलिन्द कुमार र रुसिल उर्गाकले 1-1 विकेट लिए। जितपछि 8 राष्ट्र सहभागी रहेको लिग टूमा नेपाल 28 खेलमा 24 अङ्क जोड्दै 5 स्थानमा छ। पराजित अमेरिकाको भने 38 अङ्क रहेको छ। यसका साथै यस चक्रको लिगका सबै 12 घरेलु खेल नेपालले पुरा गरेको छ। नेपालले 12 मध्ये 7 घरेलु खेलमा जित हासिल गर्यो। अब नेपालले लिग टूको अर्को श्रृङ्खला नेदरल्यान्ड र ओमनमा खेल्नेछ। काठमाडौँमा जारी काबा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालले निराशाजनक सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहरूमा शुक्रबार सम्पन्न समूह एकको खेलमा भारतसँग नेपाल 3-2 सेटमा पराजित भएको हो। जिससँगै भारतले 3 अङ्क हात पारेको छ। अर्को खेलमा इरानले बङ्गलादेशलाई 3-0 सोझो सेटमा पराजित गरेको छ।
0: आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित 3 संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। चीनको सान्ची प्रान्त स्थित कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। र आइसिसी विश्वकप लिग दुई अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालको शानदार जित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: पाउनुहोस्। नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा पूर्व अर्थमन्त्रीहरूसँग छलफल, बजेट निर्माण अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयद्वारा जानकारी, चालु आर्थिक वर्षको हालसम्म परियोजना ब्याङ्कमा दर्ता भएका परियोजनाहरूको संख्या 4391 पुगेको अर्थ मन्त्रालयको तथ्याङ्क र चालु आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर 3.85% हुने प्रारम्भिक अनुमान लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौँ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने खालको हुने बताउनु भएको छ। पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहिबार छलफल गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा जनताको जीवनस्तर बृहत् बनाउने र सुशासन स्थापना गर्ने उद्देश्यसहितको बजेट निर्माण गर्न लागि जानकारी दिनुभयो। उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आगामी बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि, उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने लगायतका सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। विद्युतीय क्षेत्रमा मूल्य वृद्धि कर नलगाउन पनि उहाँले आग्रह गर्नुभयो। त्यसै गरी पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनहरूको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न र हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिनुभयो। उहाँले राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नु उपयुक्त हुने सुझाव पनि दिनुभयो। राष्ट्रिय गौरवको आयोजनामा देखिएको अव्यवस्थित प्रवृत्ति अन्त्य गर्नुपर्ने, कृषि अनुदानलाई प्रभावकारी बनाउनु पर्ने तथा वित्तीय क्षेत्र सुधारमा नेपाल राष्ट्र बैङ्कसँग समन्वय आवश्यक रहेको पूर्व अर्थमन्त्री डाक्टर खतिवडाले सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनु पर्ने बताउनुभयो। उहाँले कृषि उपजको भारतीय बजार खोज्न आर्थिक संवाद आवश्यक रहेको धारणा पनि राख्नुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाहरूको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा बजेटलाई केन्द्रित गर्न सुझाव दिनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासमा विशेष योजना ल्याउनु पर्ने सुझाव पनि दिनुभयो। त्यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमटो रोक्न बजेटले सक्नुपर्ने सुझाव दिनुभयो। सरकारी उद्योग तथा सम्पत्तिलाई लिजको मोडलमा सञ्चालन गर्नु उपयुक्त हुने सुझाव पनि उहाँले दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले पर्यटन पूर्वाधारमा लगानी बढाउन सुझाव दिनुभयो। उहाँले भारतीय पर्यटकलाई आकर्षित गर्न नेपाललाई विवाह गन्तव्यका रूपमा विकास गर्ने गरी बजेटमै व्यवस्था सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नु उपयुक्त हुने बताउनुभयो। उहाँले खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसी निर्णय आवश्यक रहेको बताउनुभयो। बुढी गण्डकी जस्ता ठूला परियोजनाहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा पूर्व अर्थमन्त्री पौडेलले सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्नुपर्ने बताउनुभयो। अनावश्यक सरकारी खर्च कटौती मुख्य विषय हुनुपर्ने उहाँले बताउनुभयो। खानीको उत्खनन, औषधि उद्योग, रासायनिक मल उद्योग तथा सिपयुक्त जनशक्तिको उत्पादनमा बजेटले लगानी वृद्धि गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उत्पादनशील क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा आर्थिक वृद्धि हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो।
5: अर्थतन्त्रको आकार ठुलो बनाउनतिर हाम्रो लक्ष्य छ। त्यो भयो भने बजेटको आकार पनि ठुलो हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ र हाम्रा धेरै चाहनाहरू चाहिँ यो अर्थतन्त्र गतिशील हुँदाखेरि सम्बोधन हुने भाव भएर सबैको ध्यान चाहिँ लगानी मैत्री, उद्यम मैत्री, निजी क्षेत्र मैत्री र सरकार चाहिँ त्यो सबैको सहजीकरण गर्ने एउटा शक्तिशाली इकाइको रूपमा अगाडि जाओस् भन्ने मान्यताले हामीले यसपालिको नीति तथा कार्यक्रम सिद्धान्त तथा प्राथमिकता र आगामी बजेट पनि त्यतैतिर सोचिएको छ। मधेस हाम्रो उच्च प्राथमिकतामा छ अहिले र त्यहाँ पूर्वाधारका विषयहरू हुलाकीलाई कम्प्लिट गर्ने, माथि महेन्द्र राजमार्ग र हुलाकीलाई जोड्ने, विभिन्न चतुर्भुजका आयोजनाहरू गर्ने, त्यहाँ सिन्धुलीको जस्तो सुनकोसी मरिन जस्ता आयोजनाहरूलाई पनि हामीले फेरि सुचारू गरेर तराई मधेसमा 1,22,000 हेक्टर शिक्षित हुन्छ र अहिले सुक्खाको समस्या छ, पानीको समस्या छ, त्यसमा हामी एकदम प्राथमिकताका साथ यो आयोजनालाई अगाडि बढाउँछौँ। तर आयोजना जटिल पनि छ, महँगो पनि छ, ठेक्का तोडिएको अवस्था छ, यसलाई पुनः सुचारू गर्नलाई पनि समस्या छ र तल्लो बेल्टमा अझै बोर्डरतिर एडिबीको पनि चाहिँ सिँचाइ आयोजना छ। यो सबैलाई मिसाएर हामी कृषि र उद्योगलाई उद्वेलित पार्ने खालका सिँचाइबाट हामी एन्ट्री पोइन्ट राखेर गर्दैछौँ र यो सबैलाई बजारसम्मको पहुँच, सुगम यातायात, यो सबै गर्नको लागि पूर्वाधारमा पनि उत्तिकै महत्त्व दिएर अगाडि बढ्दैछौँ। तराई मधेसका 100 खानेपानी आयोजनाहरूलाई पनि हामीले प्राथमिकता राखेका छौँ र त्यहाँको सामाजिक चेतना जागरणसँग जोडिएको होइन छोरीहरूलाई चाहिँ स्कुल पठाउने विषयहरू होला, यो सबैमा हाम्रो प्राथमिकता यसपालि आउने नै छ।
3: बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार र स्वास्थ्य सेवा तथा बीमा प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले पुँजीगत खर्चको आवश्यकतालाई आधार मानि विभिन्न मन्त्रालयहरूमा बजेट विनियोजन तय गरिएको र स्रोत सुनिश्चित गरी आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउनु भयो। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ। सुशासन र उत्पादनशील अर्थतन्त्र निर्माण बजेटको मुख्य प्राथमिकता रहने अर्थ मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा केन्द्रित रहेर हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
6: झन्डै अब एक हप्ता जति हामीलाई बाँकी छ, हामीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन त्यही अनुरूप जुन सेड्युल छ त्यो सेड्युल अनुसार नै बजेट निर्माणको चरण हामी काम अगाडि बढिरहेछौँ। जस्तो यहाँलाई विदितै छ, प्रत्येक वर्ष सबै कार्यालयहरूलाई आगामी वर्षको लागि कति बजेट उहाँलाई आवश्यक पर्छ भनेर हामीले बेसन पहिलाको खर्च भनेको त्यो यो वर्षसम्मको खर्च, अघिल्लो वर्षको हाम्रो हामीले विनियोजन गरेको बजेट, त्यसको आधारमा सबै कार्यालय विभाग र मन्त्रालयहरूलाई अथवा हामी मन्त्रालयलाई सबै सिडिङ दिन्छौँ र मन्त्रालयले आफू अन्तर्गतका मातगतका विभाग र कार्यालयहरूबाट सम्पूर्ण विवरण गरेर एलएमबिएसमा इन्ट्री गरेर एउटा त्यो टेक्निकल पाटोबाट हामी बजेट तर्जुमा गर्ने त्यो अभ्यास छ, त्यो हामी गरेका छौँ र सबै मन्त्रालयबाट दिएको सिलिङभित्र रहेर उहाँहरूले आयोजना आफ्नो आयोजना आफ्नो कार्यक्रम आफ्नो खर्च चालु पुँजीगत सबै त्यो प्रविष्ट गर्ने काम एलएमबिएसमा प्रविष्ट गर्ने काम त्यो सम्पन्न भइसकेका छ। यसको साथसाथै यसलाई विदितै छ, बजेट तर्जुमाको क्रममा माननीय अर्थमन्त्रीज्यूले सबै सेक्टरल मिनिस्ट्रीको मन्त्रीज्यूहरूसँग र त्यहाँको उच्चस्तरीय टिमसँग छलफल गरेर उहाँहरूको जुन कार्यक्रमहरू अलिकति प्रायोरिटाइज गरेर लैजानुपर्ने कार्यक्रमहरू कसरी हाम्रा कार्यक्रमलाई अलिक बढी रिजल्ट ओरिएन्टेड गराउन सकिन्छ र वास्तवमै अलिकति जनतालाई फिल हुने सक्ने गरेर देखिने गरेर प्रोजेक्टहरूको आइडिएट गर्नुहोस् त्यो खालको त्यसरी हामीले अलिकति मोर फोकस र मोर रिजल्ट ओरिएन्टेड हामी बजेट तथा कार्यक्रम त्यसरी बनाऊ भनेर माननीय मन्त्रीहरूसँग पनि एक लेभलको फिडब्याक र उहाँहरूको सेक्टरल प्रायोरिटी अब भौतिकले भौतिकको सेक्टरल प्रायोरिटी भन्दा भूमि सुधारले भूमि सुधारको आफ्नो क्षेत्रको कृषिले कृषि वन भनेर यसरी सेक्टरल प्रायोरिटिज हिसाबले छलफल गर्ने काम हामी त्यो सक्यौँ र अब नीति तथा कार्यक्रम आइसके पछाडि जुन विनियोजन विधेयकभन्दा कम्तीमा 15 दिन अगाडि हाम्रो बजेटको अथवा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता त्यो प्रस्तुत पनि भइसकेको छ। त्यसमा छलफल भएर मान्यज्यूहरूले राख्नुभएको विषयमा माननीय अर्थमन्त्रीज्यूले त्यसको रेस्पोन्स पनि गरिसक्नु भएको छ।
3: आगामी आर्थिक वर्षको बजेट निर्माण झन्डै अन्तिम चरणमा पुगिरहँदा यसपटक जनताको अपेक्षा पनि ठुलो छ। यो जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी आउने बजेटका मुख्य प्राथमिकताहरू के हुन सक्छन्?
6: विनियोजन विधेयकको यसको सिद्धान्त र प्राथमिकता प्रस्तुत पनि भइसकेको छ। त्यसले अब ओभरअल हामीले गभर्नेन्स हामी सुशासन सम्पूर्ण हाम्रा जुन अलिकति चेन्ज रिजल्ट त्यसलाई देखाउनलाई हामी गभर्नेन्समै हामी सुधार गर्नुपर्छ भनेर त्यसले त्यो प्रायोरिटी दिएको छ। त्यस पछाडि यसको सँगसँगै हामी अब अर्थतन्त्रलाई मोर अलिकति उत्पादनशील गराउनुपर्छ, जसले उत्पादन हो, उद्योग, व्यापार, व्यवसाय त्यो गर्ने वातावरण सिर्जना गरोस्, त जसले रोजगारीका वातावरण सिर्जना गरोस् र यसले ओभरअल हाम्रो इकोनोमीलाई सपोर्ट गर्यो, अर्थतन्त्रलाई मोर प्रडक्सन ओरिएन्टेड इकोनोमी गराउनको लागि सपोर्ट गर्ने गरी हाम्रो त्यसरी प्रायोरिटी गरेका छौँ। त्यस्तै अब हामी यो भौतिक पूर्वाधार जसले हाम्रो अर्थतन्त्र र आर्थिक क्रियाकलापहरूलाई अझै बढी सपोर्ट ब्याक स्टपिङ गर्छ, हामी त्यसमा सन्निकटता भन्छौँ, पूर्वाधार विकास निर्माणमा त्यसमा प्रायोरिटी हुन्छ। त्यस्तै सामाजिक आर्थिक विकास जसले मानव विकासको अवस्थामा हामी सुधार गर्नको लागि हामी सामाजिक आर्थिक विकासमा गर्छौँ। त्यस्तै अलिकति सफ्ट पावर हाम्रो रिलेसनलाई अथवा सफ्ट पावरबाट हामीले पो त्यसमा यो लगानी वैदेशिक लगानी ल्याउने विषयहरू हुनसक्छन्, अरू हाम्रा डायस्पोराहरूको मोबिलाइजेसन गर्ने विषयहरू हुनसक्छन् र त्यो सफ्ट पावरलाई स्ट्रेन्थन गर्छ। टुरिज्मको विषय पनि सफ्ट पावरभित्र रहन्छ र तिनै एरियामा फोकस गरेर हाम्रो आगामी वर्षको बजेट विनियोजन हुन्छ।
3: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सैद्धान्तिक छलफलमा जुन मान्य सांसदहरूले उठाउनुभएका विषयहरू छन्, यी विषयहरूलाई आगामी आर्थिक वर्षको बजेटमा कसरी सम्बोधन गर्ने अर्थ मन्त्रालयले तयारी गरिरहेको छ?
6: दुवै सदनमा, प्रतिनिधि सभा, राष्ट्रिय सभामा माननीय सांसदजीहरूले राख्नुभएका विषयहरू, त्यहाँ कतिपय राम्रा विषयहरू उहाँले उठान गरेका विषयहरू थिए। जस्तो हामी रोजगारी सिर्जना कसरी गर्छौँ, हामीले वास्तवमा कृषकहरूलाई यसबाट कसरी एउटा उहाँहरूको कृषकको इनपुटमा सपोर्ट देखेर समग्र कृषि उत्पादन अभिवृद्धि गर्नलाई के कस्ता प्याकेजहरू छन् भनेर यी लगायतका विषयमा उहाँहरूको जिज्ञासा राय थियो र अलिकति समग्रमा सिद्धान्त र प्राथमिकता राम्रो छ, यहाँ राखेका विषयहरू राम्रो छन्, नीति तथा कार्यक्रम अनुरूपै आएको छ, तर बजेट तथा कार्यक्रमबाट ब्याकअप हुनु पर्यो, यसलाई इम्प्लिमेन्टेसन गर्नको स्पष्ट रोडमा आउनु पर्यो भन्ने लाइनको उहाँहरूको फिडब्याक थियो र बजेट अहिलेको बजेट तर्जुमामा पनि त्यही अनुसार छ, किनभने सिद्धान्त त प्राथमिकताले त मेरो समग्र अबको प्राथमिकता यो हुन्छ भन्छ, त्यहाँभित्रका कार्यक्रमहरू डिटेल आउट गर्ने सेक्टर मिनिस्ट्रीको जुन बजेट तथा कार्यक्रममा पनि आउने हुँदाखेरि त्यहाँ प्राप्त फिडब्याकलाई अलिकति अझ त्यसलाई त्यो पृष्ठपोषणलाई लिएर बजेट तर्जुमा अझ बढी खारिने, अझ बढी क्लियर सुधारको खाकासहित बजेट अबको बजेट आउँछ।
7: म अघि बढ्दो छ, मुद्रास्फीति स्थिति झन् बिग्रिरहेको छ, त्यसले प्रभाव पर्न सक्ने सम्भावना दिएको छ, त्यसलाई नियन्त्रणको लागि के कस्तो सोचाइ बजेटमा आउँदैछ?
6: अब समग्र अहिलेको जुन मध्य पूर्व अथवा हामी पश्चिम एसियाको जुन खालको एउटा द्वन्द्व छ, त्यसको कारण समग्र सप्लाई चेनमा त्यसले नकारात्मक प्रभाव पनि पारेको छ, साथसाथै महँगी विशेष गरेर हाम्रो इन्धनमा महँगी सँगसँगै त्यसले समग्र हाम्रो उत्पादन अथवा चाहिँ हाम्रो भान्सा पनि महँगिएको छ। त्यो सन्दर्भमा अब एउटा त हामीले ऊर्जा, स्वच्छ ऊर्जा अथवा हामी विद्युत भन्छौँ, विद्युत, जल विद्युत उत्पादन हाम्रो बढ्दै पनि छ, अब त्यसमा जुन जुन कार्यहरूलाई हामीले त्यो ऊर्जाबाट प्रतिस्थापन गर्न सक्छौँ, हामी त्यतातर्फ अलिकति फोकस पनि हुने हो। दोस्रो भनेको हामीले अब अलिकति राज्यको प्रायोरिटी भनेका फ्युल जुन बढी कन्ज्युम्सन गर्ने त्यस्ता उद्योगहरूलाई अब बिस्तारै हामी सिफ्ट गर्ने, हामी स्वच्छ ऊर्जा र प्रयोग गर्ने होस् अथवा जाने दुवै खालको हाइब्रिड टाइपको त्यस्तो हो भने कमसे एउटा नहुँदाखेरि अर्कोले विकल्प त्यसरी सपोर्ट गर्ने गरेर पनि हुन्छ। साथसाथै हामीले अब मुलुकमा इभी हाम्रो साधनहरू पनि छन् प्रशस्त, कमसेकम जुन कार अथवा एसयुभी यो आइटममा हाम्रो इभीहरूको त्यसको ओभरअल पोर्सन राम्रै छ र हामीले अब विद्युतीय सामग्रीहरू, विद्युतीय इक्विपमेन्टहरू त्यसलाई प्रमोट गरेर कमसेकम अब हाउस होल्डमा घरमा पनि के भने विद्युतीय चुलो प्रयोग गर्नलाई इन्सेन्टिभाइज गर्ने, त्यसले गर्दाखेरि मान्छेले विद्युत खपत हाम्रो उत्पादन बढिरहेछ अनि विद्युत खपत पनि होस् भन्ने अभिप्रायले त्यतातर्फ हुन्छ। अब साथसाथै रोजगारी सिर्जना हो, कतिपय बियोन्ड कन्ट्रोलको विषय हामीले कन्ट्रोल गर्न नसकिने विषयहरूले मा हामीले आफ्नो क्षमता बढाउने हो, भित्र इन्टरनल क्यापासिटी बढाउने हो, बढाउनुको लागि रोजगारी सिर्जना गर्ने, त्यसले गर्दाखेरि मान्छेले अब त्यो खालको ट्रेड अफ महँगी भयो भने पनि कमसेकम आफ्नो अब त्यसलाई कोप अप गर्न सक्ने गरी आफ्नो आर्थिक उपार्जन बढाउन सक्छ।
3: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै चालु आर्थिक वर्षको हालसम्म परियोजना बैङ्कमा दर्ता भएका परियोजनाको संख्या 4391 पुगेको छ। परियोजना बैङ्कमा रहेका आयोजना मध्ये क्रमागत 92 र अध्ययनका क्रममा रहेका 3909 रहेको अर्थ मन्त्रालयले जनाएको छ।
4: चालु आर्थिक वर्षमा राष्ट्रिय कुल ग्रास्त उत्पादनको वार्षिक वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुनेछ। बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.04 र गण्डकीको 5.01% हुनेछ। त्यसै गरी कमजोर आर्थिक वृद्धि दर भने मधेसको हुने अनुमान गरिएको छ। मधेसको 1.31% आर्थिक वृद्धि दर रहनेछ। कोशीको 3.13, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.28% आर्थिक वृद्धि दर हुने अनुमान गरेको तथ्याङ्क कार्यालयले जनाएको छ।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ केही स्वदेश गानहरू। यसै क्रमको यो पहिलो स्वदेश गान प्रेमध्वज प्रधान, मीरा राणा र साथीहरूको स्वर, रचना उन्नति बोहरा शिलाको, अनि सङ्गीत हो सम्भुजित बास्कोटाको।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
5: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु? हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भने सुन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादन

0: उत्पादनमा आत्मनिर्भर बनौ,
1: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौं।
2: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

अहिले सुन्नुभयो प्रदीप बमजन र रिमा गुरुङको स्वर, रचना रविन्द्र खत्रीको अनि सङ्गीत हो प्रदीप बमजनको। अब सुनाउँदैछौँ आनन्द कार्कीको स्वर, रचना चुडामणि देवकोटाको अनि सङ्गीत हो शक्ति वल्लभको। यो स्वदेशकानपछि यहाँहरूले ठिक 8 बजे सुन्न सक्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊँ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1/3 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। ग्रामीण क्षेत्रमा विपदको जोखिमको अवस्था कस्तो देखिन्छ?
1: विशेष गरी अब यो बहुप्रकृतीय जोखिम त छँदै नै छ, भूकम्पीय जोखिमदेखि लगायतका जोखिमहरू छन्। विशेष गरी चाहिँ हाम्रो पालिका चाहिँ बढी यो बाढी र पहिरोबाट प्रभावित हुने गरेको छ। त्यसबाट हामीले गाउँपालिकाले वर्षेनी ठुलो रूपमा आर्थिक अथवा भौतिक लगानी गर्नुपर्ने अवस्था चाहिँ सिर्जना हुँदै आएको छ।
0: सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाई हाम्रो अकालमा ज्यान जान सक्दछ।
2: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल

0: नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हो। भौगोलिक बनावट, जलवायु परिवर्तन र कमजोर भौतिक संरचनाका कारण विभिन्न प्रकारका विपदको उच्च जोखिममा देशका विभिन्न भूभागहरू रहेका छन्। देशभर बाढी, पहिरो, भूकम्प, हिम पहिरो, डडेलो, खडेरी तथा चट्याङ जस्ता प्राकृतिक विपद बारम्बार हुने गर्छन्। विशेष गरी मनसुनको समयमा अत्याधिक वर्षाका कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। नेपाल भूकम्पीय दृष्टिकोणले पनि अति संवेदनशील क्षेत्रमा पर्ने भएकाले ठूलो भूकम्पको जोखिम सधैँ रहने गर्छ। यसैबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका विपद जोखिमको दृष्टिले अति संवेदनशील क्षेत्र मानिन्छ। यहाँ विशेष गरी पहिरो, बाढी, भुच्छे र भूकम्पको जोखिम उच्च रहेको छ। मनसुनको समयमा लगातार वर्षा, भिरालो भूभाग, कमजोर भूसंरचना तथा सडक विस्तारका कारण बाढी र पहिरोको सम्भावना बढ्ने गर्दछ। 2072 सालको भूकम्पपछि धेरै स्थानको जमिन कमजोर भएकाले विपदको जोखिम अझ बढेको देखिन्छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका कुन कुन विपदको जोखिममा रहेको छ? स्थानीय तहले विपदको तयारी के कसरी गरिरहेका छन्? ग्रामीण क्षेत्रका स्थानीय तहहरूमा विपदको समयमा आकस्मिक उद्धार र सूचना प्रवाहमा के कस्तो समस्या उत्पन्न हुने गरेको छ? यी र यस्तै विषयमा रहेर हामीले कुराकानी गरेका छौँ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग। नारायण सर, यहाँलाई कार्यक्रममा स्वागत। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा के कस्ता विपदका जोखिमहरू देखिने गरेका छन्?
1: धन्यवाद सर। विशेष गरी त अब हाम्रो हिमाली जिल्ला, हिमाली गाउँपालिका हो र सिन्धुपाल्चोक जिल्लामा 12 स्थानीय तह मध्ये सबैभन्दा बढी जोखिमयुक्त पालिकाको रूपमा पनि पाँचपोखरीलाई चिनिने गरेको छ। सिन्धुपाल्चोक आफैमा पनि धेरै अब जोखिमको हिसाबले वर्षेनी बाढी पहिरोबाट चाहिँ नै जोखिम र वर्षेनी सयौँको संख्यामा मान्छेहरू चाहिँ हताहत हुने कुरा यहाँहरूलाई नै अवगत नै छ। र विशेष गरी पाँचपोखरीमा पनि हामीले 79 साल असार 1 गतेको बाढी र 81 साल असार 30 गतेको बाढी हामीले झेल्यौँ। त्यसबाट चाहिँ विशेष गरी अब यो बहुप्रकृतीय जोखिम त छँदै नै छ, भूकम्पीय जोखिमदेखि लगायतका जोखिमहरू छन्। विशेष गरी चाहिँ हाम्रो पालिका चाहिँ बढी यो बाढी र पहिरोबाट प्रभावित हुने गरेको छ। त्यसबाट हामीले गाउँपालिकाले वर्षेनी ठुलो रूपमा आर्थिक अथवा भौतिक लगानी गर्नुपर्ने अवस्था चाहिँ सिर्जना हुँदै आएको छ सर।
0: पाँचपोखरी थाङपाल गाउँपालिकाले विपदबाट जोगिनको लागि स्थानीय नागरिकलाई के कस्ता सूचनाहरू, के कस्ता जानकारीहरू सम्प्रेषण गर्ने गरेको छ?
1: विशेष त हामीले अब पूर्व तयारी पनि गर्छौँ। प्री मनसुनदेखि नै हामीले चाहिँ गाउँपालिकाले अब प्रतिरोध गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले प्रतिकारी योजनाहरू पनि बनाएका छौँ र विभिन्न ठाउँमा हामीले वर्षा मापन केन्द्रहरू, अटोमेटिक वर्षा मापन केन्द्रहरू पनि राखेका छौँ, जसले गर्दाखेरि चाहिँ हाम्रो क्षेत्रमा, हाम्रो भूगोलमा कति वर्षा भयो भन्ने कुरा पनि हामीले त्यहाँबाट थाहा पाउनेछौँ। र त्यो चाहिँ डिएचएमले हामीलाई अत्याधिक पानी परेको अवस्थामा त्यसको सूचनाहरू चाहिँ हाम्रो पालिकासम्म पुर्याउने गर्छ र त्यो पालिका चाहिँ नागरिक स्तरमा पुर्याउनका लागि चाहिँ हामीले समुदाय स्तरमा पनि सामुदायिक विपद व्यवस्थापन समिति भनेर हामीले गठन गरेका छौँ। उहाँहरूलाई हामीले तालिमहरू दिएका छौँ, उहाँहरूलाई चाहिँ केही सामग्रीहरू पनि दिएका छौँ, जसले गर्दाखेरि समुदायका मान्छेहरूलाई चाहिँ यो हाम्रो सबैभन्दा राम्रो प्र्याक्टिस पनि हामीले धेरै ठाउँमा कुरा गर्दाखेरि यो राम्रो प्र्याक्टिस पनि मानिएको छ। त्यसै गरी समुदायको मान्छे जो पहिलो फेस गर्ने त त्यही समुदायको मान्छे नै हुन्छ र समुदायको मान्छेलाई नै प्रोएक्टिभली हामीले लगाउन सक्यौँ भनेदेखि चाहिँ उहाँहरू आफै प्रोएक्टिभली लाग्नुहुन्छ र थप त्यसका लागि केही आवश्यक पर्यो भने वडा जानुहुन्छ। वडाबाट पनि त्यसका चाहिँ समाधान नहुने खालका अलिकति खालका ठुला घटनाहरू भयो भनेदेखि त्यो चाहिँ पालिकासम्म आउनुहुन्छ। पालिकामा पनि हामीले चाहिँ आपतकालीन केन्द्र सञ्चालनमा राखेका छौँ र विशेष गरी दुई ठाउँमा, पाँचपोखरी थाङपाल गाउँपालिकाको वार्ड नम्बर 2 बरुवाको एङ्ग्री भन्ने ठाउँमा हामीले चाहिँ पूर्व सूचना प्रणाली साइरन पनि जडान गरेका छौँ। त्यस्तै गरी वडा नम्बर 7 तटीय क्षेत्रमा तल्लो भेगमा वडा नम्बर 7 तिपेनी भन्ने ठाउँमा पनि हामीले अर्को अटोमेटिक साइरनहरू पनि जडान गरेका छौँ, जसले गर्दाखेरि चाहिँ माथिल्लो तहमा अत्याधिक मात्रामा वर्षा भएमा अथवा माथिबाट हामीलाई केही सूचना पाएमा चाहिँ हामीले अटोमेटिक रूपमा साइरनहरू पुस गरेर बजाउन सकिने र त्यसलाई चाहिँ नागरिकहरूलाई चाहिँ सचेत गराउन सकिने खालका प्रविधिहरू पनि हामीले जडान गरेका छौँ। यो चाहिँ हामीले विभिन्न सङ्घ संस्थाहरूबाट सहयोगमा गरेका हौँ। र यसै गरी अन्य कुरा हामीले प्रतिकारका लागि चाहिँ यो मनसुन सुरु हुनुभन्दा अगाडि नै हामीले अत्यावश्यक सामग्रीहरू जस्तै नागरिकलाई चाहिने तिरपाल हुनसक्ला, टेन्टहरू हुनसक्ला, त्यस पछाडि लगेर चाहिने खाद्यान्नका सामग्रीहरू हुनसक्लान्, त्यसै गरी ओढ्ने ओछ्याउनी लगायत भाँडाकुँडा लगायतका चाहिँ हामीले केही सेटहरू चाहिँ त्यसरी पालिकामा चाहिँ आपतकालीन केन्द्र, आपतकालीन भण्डारणहरू पनि गर्ने गरेका छौँ। र सकभर हामीले अब अहिलेसम्म चाहिँ मानवीय क्षति 77 हामीले थोरै 3 ज्यान गयो भने त्योभन्दा पछाडि चाहिँ यो विपदबाट नागरिकको ज्यान चाहिँ हामीले बचाउन सकेका छौँ भन्ने लाग्छ। किनभने हामीले यो आइबिएफको पनि इम्प्याक्ट बेस्ड फोरकास्टिङ, यो प्रभावमा आधारित पूर्वानुमान पनि हाम्रो गाउँपालिकामा चाहिँ पाइलोटिङ भएको थियो। सुरुमा हामीले त्यहाँबाट इम्प्लिमेन्टेसन सुरु गरेका थियौँ। यो चाहिँ हामीले डिएचएमबाट डाइरेक्ट त्यस्ता खालका सूचनाहरू पाउँछौँ। त्यो चाहिँ नागरिक सामुदायिक विपद व्यवस्थापन समितिसँग हामीले सोसियल मिडियाबाट पनि ग्रुप बनाएका छौँ। कतिपय चाहिँ म्यासेजहरू पनि जान्छ, मेसेजहरू पुग्न नसक्ने ठाउँमा क्रममा चाहिँ हामीले अब यो हामीले प्रक्रियामा पनि सुरु गरेका छौँ। यो वर्ष चाहिँ हामीले वाटी टकीहरू पनि खरिद गरेर समुदायमा चाहिँ दिने भन्ने खालको तयारी पनि हामीले यो वर्ष गरेका छौँ। र यसै गरी नै गाउँपालिकाले चाहिँ नागरिकको ज्यान धनको सुरक्षाका लागि हामीले यस्ता खालका उपायहरू अप्नाइरहेका छौँ सर।
0: नारायण सर, पाँच पोखरी थाङपाल गाउँपालिका भित्रका कुन कुन क्षेत्रहरू विपदको दृष्टिकोणबाट संवेदनशील देखिन्छन्?
1: विशेष गरी अब चार नम्बर वडादेखि बाहेक अरू सबै लगभग सबै नै जोखिमयुक्त वडाहरूको रूपमा हामीले गरेका छौँ। र यता एनडिआरएमएले विशेष गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले पनि पाँच पोखरीलाई चाहिँ अति संवेदनशील पालिकाको रूपमा घोषणा नै गरेको छ। र त्यसै गरी हाम्रो चाहिँ सबै लगभग इन्द्रावती नदीका तटीय क्षेत्रमा बस्ने धेरै जस्ता बस्तीहरू लगभग हामीले चाहिँ पहिचान भएका 13 बस्तीमा पनि 125 घर धुरीहरू अझै पनि जोखिमयुक्त बास बसिरहेका छन्। हामीले लगभग 217 परिवारलाई त पुनर्स्थापनाका लागि एनडिआरएमएमा लाभकारी कायम गरेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा सार्ने प्रक्रियाहरू पनि सुरु गरेका छौँ। तर अझ कतिपय चाहिँ अब आफ्नो थाक थलो छोड्न नसक्ने र उहाँहरूले चाहिँ त्यही ठाउँमा व्यापार व्यवसाय लगायतका अन्य खालका क्रियाकलापहरू आर्थिक क्रियाकलापहरू गरिरहेको कारणले गर्दाखेरि पनि हामीले अझै पनि 125 परिवारलाई सुरक्षित स्थानमा लान सकिरहेका छैनौँ। अब जोखिमयुक्त त छँदैछ तटीय क्षेत्रमा, तर त्यस्ता खालका बस्तीहरूका नागरिकहरूलाई पनि अब थप आयोजन सहित सुरक्षित आवासका लागि चाहिँ हामीले पहल चाहिँ गरिरहेका छौँ। नेपाल सरकारको नै नीति के छ भने अब घर भत्किएको अवस्थामा अथवा घर जोखिम भएको अवस्थामा मात्रै उसलाई पुननिर्माणका लागि अथवा पुनस्थापनाका लागि राहत उपलब्ध गराउँछ। तर कतिपय मानिसको चाहिँ के छ भन्दाखेरि तटीय क्षेत्रमा 100 बिघा जमिनहरू चाहिँ खोलाले बगाएको छ, तर ती बगाएका जमिनहरूको चाहिँ त्यसका लागि कुनै पनि बेनिफिट्सहरू अथवा त्यसका चाहिँ कुनै पनि राहत प्याकेजहरू चाहिँ सरकारले उपलब्ध नगराएका कारणले पनि कतिपय खालका चाहिँ स्थानीय तहलाई चुनौती आफ्नो ठाउँमा रहँदै आएको छ। यसले गर्दाखेरि पनि मानिसहरू चाहिँ आफ्नो आयोजनका कुराहरू छोडेर आफ्नो थाकथलहरू छोडेर अन्यत्र जान नसक्ने अवस्थाहरू सिर्जना भएको छ सर।
0: नारायण सर, यहाँले 13 बस्तीका 125 घरधुरी जोखिममा रहेको कुरा गर्नुभयो, यो खास गरिकन यो पहिरोको जोखिममा हो कि या यो कटानको जोखिममा हो?
1: यो बाढीको जोखिममा हो सर, इन्द्रावती नदीका तटीय क्षेत्रहरूमा विशेष गरी। अब हामीले भोगेको चाहिँ योभन्दा अगाडि 79 बाढीमा पनि माथि चाहिँ हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको थियो भने दोस्रो पटक चाहिँ ठुलो पहिरो आएर खोला थुनिएर त्यसलाई चाहिँ त्यो बाँध फुटेर आउँदाखेरि चाहिँ लगभग हामीले 1600 भन्दा बढी रोपनी जग्गा जमिन र 217 भन्दा बढी परिवार चाहिँ विस्थापित हुनु परेको त्यो घटना हामीले बेहोरिसकेका छौँ।
0: यो उच्च जोखिममा रहेको बस्तीको लागि यहाँहरूले विशेष केही योजना बनाउनु भएको छ आगामी विपदलाई मध्यनजर गरेर?
1: हामीले ती बस्तीहरूको लागि चाहिँ यसलाई चाहिँ सुरक्षित आवासहरू निर्माण गर्ने, जस्तै हामीले सेल्टरहरू स्थापना गर्ने कामहरू पनि गरेका छौँ। त्यस्तै गरी उहाँहरूलाई चाहिँ त्यो प्रभावित भइहालेको खण्डमा चाहिँ खुल्ला ठाउँहरू अथवा सुरक्षित स्थानान्तरण गर्न सक्ने ठाउँहरूको व्यवस्था पनि गरेका छौँ, पहिचान पनि गरेका छौँ। र अब कतिपय अवस्थामा अब हामीले ठ्याक्कै अब अहिले चाहिँ कार्यविधिले तोके अनुसारले चाहिँ उहाँहरूलाई चाहिँ पुननिर्माणका लागि पुनस्थापनाका लागि अन्य त जान नसक्ने परिवार मात्रै विस्तार त्यहाँ चाहिँ बसिरहनु भएको छ। सक्ने परिवारहरू जस्तै उहाँहरू कतिपय परिवारको चाहिँ के छ भन्दाखेरि अर्को ठाउँमा सुरक्षित जग्गाहरू छ तर उहाँहरूले घर बनाउन सकिरहनु भएको छैन। अब राज्यको नम्स के छ भने कुनै पनि सुरक्षित ठाउँमा स्थानमा जग्गा छ अथवा उसको चाहिँ अन्यत्र घर छ भनेदेखि चाहिँ उसले चाहिँ कुनै पनि राहतका प्याकेज पाउँदैन भन्ने खालको कुरा भएको कारणले गर्दाखेरि कार्यविधिले त्यो खालको चाहिँ अप्नाएको कारणले गर्दाखेरि हामीले पनि उनीहरूलाई चाहिँ सुरक्षित ठाउँमा सार्नका लागि गर्न सकिरहेका छैनौँ। तर हामीले बर्खायाममा त्यस्तो खालका चाहिँ जोखिमहरू भएको अवस्थामा पूर्व सूचनाहरू दिएर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँसम्म जान सक्ने र त्यो ठाउँमा गएर बस्न सक्नेसम्मको व्यवस्था चाहिँ गाउँपालिकाले गर्दै आएको छ सर।
0: नारायण सर, पाँच पोखरी थाङपाल गाउँपालिकाले विपद पूर्व तयारीका लागि हालसम्म के कस्ता योजनाहरू कार्यान्वयन गरिरहेको छ?
1: योजनाहरू त अब विशेष गरी हाम्रो चाहिँ न्यून आय भएको गाउँपालिका हो, हाम्रो आफ्नै आय स्रोत चाहिँ त्यति ठुलो मात्रामा छैन। तर राज्यले अहिलेसम्म नेपाल सरकारले अथवा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जे व्यवस्था गरेको छ त्यो कुरालाई नै हामीले त्यसलाई जनतासम्म पुर्याउने मात्रै एउटा ब्रिजको काम गरिरहेका छौँ। तर अब ठुलो उल्लेखनीय रूपमा हामीले उहाँहरूलाई जस्तै पुननिर्माण पुनस्थापना त गरियो तर आय आर्जनसँग जोड्ने खालका चाहिँ ठोस कार्यक्रमहरू त्यस्ता खालका कार्यक्रमहरू गर्न सकिरहेका छैनौँ होइन। यो गाउँपालिकाको अब आर्थिक अभावका कारण अब सीमित बजेट र त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो कार्यहरू गर्न सकिरहेका छैनौँ। र अब अहिलेको लागि चाहिँ हामीले विशेष गरी अब त्यो ठुलो योजना नभइकन सामान्य रूपमा उहाँहरूलाई कुनै पनि खालका प्राकृतिक विपत्तिबाट उहाँहरूको चाहिँ ज्यान धनको जोखिम नहोस् भन्ने हिसाबले तत्कालका लागि चाहिँ राहत तथा उद्धार गर्नका लागि हामीले आवश्यक तयारीहरू गरेका छौँ। आपतकालीन केन्द्रमा केही सामग्रीहरू राखेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँसम्म राख्ने र जोखिम रहन्जेलसम्मलाई उहाँहरूलाई चाहिँ सुरक्षित वासस्थानको लागि प्रबन्ध गर्ने खालका कार्यक्रमहरू मात्रै हुन्। र अब ठुला ठुला खालका खोलामा तटबन्ध बनाउने अथवा चाहिँ कटानलाई रोक्ने खालका त्यस्ता खालका योजनाहरू चाहिँ हामी आफैले गाउँपालिकाले बनाउन नसकिरहेको अवस्था छ सर।
0: एउटा स्थानीय तहलाई विपदसँग लड्नको लागि के कुराको अभाव अथवा के कुराको आवश्यक आवश्यकता देखिँदो रहेछ?
1: मुख्य त अब आवश्यकताको रूपमा बजेट व्यवस्थापन नै हो सर, स्रोत व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेको छ एउटा स्थानीय तहलाई चाहिँ। र अर्को कुरा भनेको चाहिँ नि उचित भूगोलहरू पनि हाम्रो चाहिँ अब एक त सुरक्षित ठाउँमा जानका लागि बाटोहरू लगाएको अभाव छ, जस्तै हाम्रो चाहिँ मेलम्ची भन्दा पनि माथि भएको कारणले गर्दाखेरि यदि केही गरी चाहिँ बाढी पहिरोबाट मेलम्चीमा प्रभाव भयो भनेदेखि त्यो टोटल्ली हामीलाई चाहिँ नै खाद्यान्न लगायतका अरू अन्य खालका ढुवानीहरूका सामग्रीहरू खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरू ढुवानी गर्न नै अप्ठ्यारो पर्छ। र अर्को कुरा उचित ठाउँमा हामीले नागरिकलाई चाहिँ सुरक्षित स्थानमा सुरक्षित खालका चाहिँ नै भूबनोट नभएका कारणले गर्दाखेरि उचित भूगोलको व्यवस्था अथवा चाहिँ जग्गाको व्यवस्थापन गर्न पनि कठिनाई छ। यदि सरकारले चाहिँ हामी सुरक्षित स्थानमा सार्छौँ भन्दाखेरि पनि अब पालिकाभित्र चाहिँ त्यस्ता खालका उपयुक्त जग्गा एकीकृत रूपमा बस्ती बसालेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा लगेर राख्ने खालका त्यस्ता खालका ठुलो मात्रामा चाहिँ समथर भूभागहरू अथवा जोखिम नभएका ठाउँहरू एकदमै कम मात्रामा छन्, कि त जङ्गलको छेउमा छ अब कि चाहिँ खोलाको छेउमा छ, त्यहाँ चाहिँ शिक्षा स्वास्थ्य लगायतका अन्य आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न नसकिने ठाउँमा चाहिँ त्यस्ता खालका जग्गाहरू छन्। त्यसले गर्दाखेरि पनि एउटा चुनौती चाहिँ थपिँदै गएको छ। अर्को प्राविधिक जनशक्तिको कुरा पनि यहाँ जोडिँदो रहेछ, जस्तै हाइड्रोलोजी जियोलोजिस्टहरू चाहिँ हाम्रो स्थानीय तहमा त्यस्ता खालका टेक्निकल पर्सनहरू पनि नहुँदाखेरि पनि हामीले त्यो खालका जोखिमहरू अझ बढी चाहिँ भोग्नुपर्ने अवस्था पनि हामीले देखिरहेका छौँ। अर्को भनेको चाहिँ जनशक्ति व्यवस्थापनमा पनि खास हामीले त्यो खालको कमजोरीहरू पनि देख्छौँ, अथवा कमजोरी भन्ने या अब यसलाई चाहिँ अभाव भन्ने होइन अभावहरू हामीले झेलिरहेका छौँ। यस्तै यस्तै हुन्छ, विशेष गरी अब भूगोलको हिसाबले पनि अब हामीलाई उचित भएन, अर्को कुरा जनशक्तिको हिसाबले पनि हामीलाई चाहिँ त्यति खालका चाहिँ असरहरू परिरहेको छ, अभावहरू भइरहेको छ। अर्को मेन कुरा भनेको त अब बजेटरी कुरामा बजेटको कुरामा पनि यसलाई चाहिँ ठोस बजेटहरू यस्ता खालका जोखिमयुक्त पालिकाहरूलाई वर्षेनी नेपाल सरकारले अथवा सङ्घीय सरकारले विशेष खालका प्याकेजहरू बनाइदिँदाखेरि चाहिँ अझ उपयुक्त हुन्थ्यो होला भन्ने हो अब हाम्रो यो चुनौतीका रूपमा हामीले यसलाई चाहिँ झेलिरहेका छौँ सर।
0: विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा यहाँहरूले नजिकको प्रदेश र सङ्घीय सरकारसँग के कसरी समन्वय र सहकार्य गरिरहनु भएको छ?
1: न्यूनीकरणको लागि चाहिँ अब विशेष गरी यसको चाहिँ एउटा लाइन छ सर, अब के भन्ने हामीले स्थानीय तहले पनि सिधै प्रदेश सरकार सङ्घीय सरकारसँग कुनै पनि कुराहरूलाई चाहिँ हामीले लिएर जान सक्दैनौँ। यो चाहिँ हामीले स्थानीय विपद व्यवस्थापन समितिले कुनै कुरालाई हामीलाई आवश्यकता छ, हाम्रो गाउँपालिकालाई त्यो कुराको अभाव छ भनेदेखि त्यो कुरा गर्नको लागि हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गर्नुपर्ने हुन्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर त्यो खालका चाहिँ चुनौतीहरूलाई चाहिँ हामीले सङ्घ र प्रदेशमा पठाउने चाहिँ यो खालको प्रावधानहरू छ। यसले गर्दाखेरि पनि यो प्रक्रिया अलिकति लेन्दी भयो अथवा यो अलिकति लामो भएको हो कि भन्ने खालका हामीले चाहिँ यो महसुस गरेका छौँ। अब नागरिकलाई अब सिधै प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूका गुनासा उहाँहरूका चाहिँ कुराहरूलाई सुनेर गर्ने हो भने अहिलेका हाम्रो लागि सबैभन्दा अपरिहार्य भनेको चाहिँ स्थानीय तहमा उहाँहरूलाई विशेष गरी पुनस्थापना पुननिर्माण अथवा गरिसके पछाडि अथवा उहाँहरूको चाहिँ घरहरू बनाइसके पछाडि चाहिँ उहाँहरूलाई आय आर्जनसँग जोड्नका लागि त्यो आय आर्जनका कार्यक्रमहरू लानका लागि चाहिँ हामीले विभिन्न तहहरूमा अथवा विभिन्न सङ्घ संस्थाहरूमा पनि हामीले अपिल गरिरहेका छौँ होइन, उहाँहरूसँग समन्वयमा सहकार्यमा चाहिँ उहाँहरूलाई केही राहत प्याकेजहरू अथवा केही आर्थिक आय आर्जनका कुराहरूमा बाख्रा पालन हुनसक्ला कुखुरा पालन हुनसक्ला यस्ता खालका प्याकेजहरू लिएर जाने कुराहरूमा पनि गाउँपालिकाले चाहिँ अब थप सहयोग गरिरहेकै छ। र त्यसै गरी अब सिधै माथिबाट कुनै पनि खालका कुरामा गर्नको लागि चाहिँ अब त्यही हो, विशेष गरेर त अब यो विपदसँग यो विपदलाई न्यूनीकरण गर्नका लागि अथवा यसलाई चाहिँ नागरिकहरूको जीवधनको सुरक्षा गर्नको लागि चाहिँ सङ्घीय सरकारबाटै अलिकति जोड भइदियो भने अथवा कानुन निर्माणदेखि लगाएर सबै कुरामा चाहिँ नि स्पष्ट खालका नीतिहरू भइदियो भनेदेखि उहाँहरूलाई नागरिकहरूलाई सरल तरिकाले हामीले उहाँलाई राहतहरू उपलब्ध गराउन सक्थ्यौँ भन्ने हो। र नागरिकहरूका नि बढी जस्ता गुनासाहरू बढी जस्ता समस्याहरू चाहिँ यस्तै कुराहरू आउँछन्, हामीलाई समयमा हाम्रो घर बनेन, हाम्रो समयमा चाहिँ हामीले चाहिँ नि राहतहरू प्याकेजहरू पाएनौँ, समयमा चाहिँ हामीलाई यी अलिकति लामो प्रक्रियाले गर्दाखेरि चाहिँ हामीले समयमा कुनै पनि कुराहरू गर्न पाएनौँ भन्ने खालका कुराहरू गुनासाहरू धेरै जस्तो चाहिँ स्थानीय तहले यो झेलिरहेको कुराहरू चाहिँ यिनै हुन्छ।
0: नारायण सर, खास गरिकन विपदबाट बस्नको लागि विपदबाट जोगिनको लागि के कस्ता कुरामा ध्यान दिनु आवश्यक देखिन्छ?
1: यो जलवायु परिवर्तनका कारणले विभिन्न खालका समयमा अब चाहिँ कहिले पानी नपर्ने कहिले अतिवृष्टि हुने अब यी बादल फाट्ने जस्ता कुराहरू अहिले भइरहेका छन्। र विशेष गरी नागरिकलाई पूर्व सूचनामा चाहिँ विशेष गरी यो मौसम पूर्वानुमानहरूको बारेमा पनि नागरिकले चाहिँ अलिकति गहिरो रूपमा यसलाई चाहिँ अलिक संवेदनशील रूपमा बुझ्नुपर्छ। कतिपय अवस्थामा चाहिँ हामीले के चाहिँ बुझिरहेछौँ भन्दाखेरि नागरिकले पूर्वानुमान भनेको चाहिँ ओहो यो चाहिँ अब पहिला चाहिँ यो मिल्दैन, मानिसले चाहिँ यो हुँदैन भन्ने कुरा थियो, अब चाहिँ मान्छेमा अलिकति डर पैदा भएको हो कि अथवा चाहिँ यो पूर्वानुमान आउँदाखेरि पनि अब चाहिँ हो रहेछ, अहिले चाहिँ पानी पर्ने चाहिँ रहेछ, तर पानी परे अनुसारले हामीले अलिकति चाहिँ ऊ हुनुपर्ने रहेछ भन्ने खालका केही नागरिकहरूमा त्यो खालको सचेतना चाहिँ वृद्धि हुँदै गएको छ। यो सोसियल मिडिया विभिन्न कारणले गर्दाखेरि चाहिँ अब हामीलाई चाहिँ अहिलेका उसले गर्दाखेरि, तर उहाँहरूलाई अझ बढी प्रभावकारी रूपमा जुझ्नका लागि अझ बढी तयारी गर्नको लागि चाहिँ नागरिक समाज विशेष गरी नागरिकहरू आफैले चाहिँ नि सचेत भएर यस्ता खालका अवेरनेसका कार्यक्रमहरू चाहिँ स्थानीय तहसँग माग्ने अथवा सरकार संस्थाहरूसँग माग्ने र अलिकति बढी चाहिँ यसमा चाहिँ चासो दिने हो भने पूर्वानुमानमा अलिकति बढी चासो दिने हो भने र त्यस पछाडि चाहिँ नि समाजमा कुनै पनि घटना घट्दाखेरि चाहिँ नि नागरिक मुखदर्शक भएर भन्दा पनि उहाँहरूले चाहिँ आफैले त्यहाँ चाहिँ नि प्रोएक्टिभली आफै सचेत भएर उद्धार राहत उद्धारका कार्यक्रमहरूमा चाहिँ काममा चाहिँ खटिदिने हो भने अझ बढी प्रभावकारी हुन्थ्यो भन्ने हो। एउटा सामान्य हामी चाहिँ यसो यो ठाउँको भूगोलको भएको कारणले गर्दाखेरि अर्को कुरा चाहिँ हामीले विशेष गरी के कस्ता खालका कार्यक्रमहरू चाहिँ गर्दाखेरि बेटर हुन्थ्यो भन्ने कुराहरू उहाँहरूले चाहिँ नि हामीलाई जस्तै सचेतनाकै कुराहरूमा सचेतना अभिवृद्धिका कार्यक्रमहरू चाहिँ स्थानीय तहले गरिदियोस् भन्ने खालका मागहरू लिएर आफै आइदिँदाखेरि अझ बेटर हुन्थ्यो होइन। अनि त्यस पछाडि अर्को चाहिँ अब सधैँ चाहिँ सरकार अथवा कुनै तहसँग चाहिँ निर्भर हुनुभन्दा पनि कतिपय कुराहरू चाहिँ आफै गर्न सकिने कुराहरूमा पनि जस्तै अब चाहिँ बर्खायाममा हामीले चाहिँ जोखिमयुक्त क्षेत्रहरूमा नबस्दिने नगइदिने भन्दाखेरि पनि अझै राम्रो हुन्थ्यो। कतिपय चाहिँ के हो भने अब हामी अब यहीँ हुर्क्यौँ यहीँ बस्यौँ र यो हाम्रो चाहिँ थाकथलो हो हामी यो ठाउँ छोडेर कहाँ जानु अन्त किन जानु भन्ने खालका कतिपय त्यस्ता खालका मनस्थितिहरू पनि देखिन्छन्। त्यस्तो नसोचेर स्थानीय सरकारले भनेको अथवा कुनै पनि निकायले भनिदिएको कुराहरू चाहिँ उहाँहरूले सुनिदिनु भयो र अलिकति सचेत भइदिनु भयो भनेदेखि अझ प्रभावकारी हुन्थ्यो भन्ने चाहिँ एउटा हाम्रो तर्फबाट यो चाहिँ अनुरोध भनौँ अथवा उहाँहरूलाई एउटा सुझाव हो सर।
0: नारायण सर, हामी कार्यक्रमको अन्तिममा छौँ। विपदजन्य घटनाहरूलाई न्यूनीकरण गर्नको लागि पाँच पोखरी थाङपाल गाउँपालिकाको आगामी योजना के छ?
1: आगामी चाहिँ हामीले अझ यसलाई अझ बढी प्रभावकारी बनाउनको लागि चाहिँ यो पुनस्थापना पुननिर्माण भइरहेका घरहरू चाहिँ हामीले सकभर छिटो बनाउने र उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा यो हाम्रो प्रभावित भएका परिवारलाई लाभदायीहरूलाई चाहिँ छिटो भन्दा छिटो उहाँहरूलाई चाहिँ पुनस्थापना पुननिर्माण गराएर उहाँहरूलाई सुरक्षित स्थानान्तरण गर्ने एउटा मुख्य योजना छ भने अब आगामी दिनमा चाहिँ तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई बिस्तारै चाहिँ सुरक्षित स्थानमा उहाँहरूलाई चाहिँ सार्दै जाने र सुरक्षित स्थानमा सर्न नसक्ने अवस्थाका घर परिवारहरूलाई चाहिँ हामीले सुरक्षित वासस्थानहरू ठाउँ ठाउँमा सामुदायिक सुरक्षित वासस्थानहरू बनाउने र त्यस पछाडि गएर अझै प्रभावमा आधारित पूर्वानुमानहरूलाई चाहिँ स्थानीयकरण गर्नको लागि स्थानीय तहका पनि गाउँ बस्तीसम्ममा पुर्याउने खालका योजनाहरू हामीले बनाइरहेका छौँ भने अर्को चाहिँ यो हाम्रा विशेष गरी तटीय क्षेत्रमा रहेका नागरिकहरूलाई पूर्व सूचना प्रणालीसँग जोडेर पूर्व सूचना आउँदाखेरि चाहिँ कसरी सचेत हुने कसरी चाहिँ उहाँहरू चाहिँ आफ्नो चाहिँ जनधनको सुरक्षा गर्ने भन्ने हिसाबले चाहिँ उहाँहरूलाई सुरक्षित खालका चाहिँ नै अभिमुखीकरण कार्यक्रमहरू लगायतका उहाँहरूलाई चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने खालका योजनाहरू चाहिँ गाउँपालिकाले बनाइरहेको छ सर। र अहिले आउँदै गरेको अब मनसुनलाई ध्यानमा राखेर हामीले प्रतिकारी योजना पनि बनाइरहेका छौँ। त्यो प्रतिकारी योजना मार्फत चाहिँ उहाँहरूलाई चाहिँ कुन कुन ठाउँमा के गर्ने अथवा कुन समयमा के गर्ने आपत्ति विपद परेको अवस्थामा चाहिँ कसलाई सम्पर्क गर्ने नजिकका स्वास्थ्य चौकी नजिकका प्रहरी चौकी नजिकका चाहिँ नै सामुदायिक विपद व्यवस्थापन समितिहरू अथवा नजिकका समुदाय अथवा माथिल्लो समुदायले तल्लो तटीय समुदायलाई चाहिँ अवेर गराउने जस्ता कुराहरू चाहिँ हामीले त्यसमा चाहिँ राखेर उहाँहरूलाई यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू गर्ने योजना बनाइरहेको छ सर।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: हस्, धन्यवाद।
0: अहिले सुन्नुभयो सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका विपद शाखा प्रमुख नारायण छेत्रीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
17: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सी प्रसिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सी प्रसिर्जना प्रत्येक शनिबार बिहान ठिक यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप तथा रेडियो नेपाल .online.com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी यस कार्यक्रम मार्फत काष्ठकला, ललित कला, सिलाइ बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विविध विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी 8 वर्षदेखि तानसेन पाल्पामा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महिलाद्वारा महिलाकै लागि उत्पादन हुँदै आएको नारी सेनेटरी प्याड उद्योगकी सञ्चालिका उमा अर्यालसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। साथै केही नागरिक आवाज पनि समेटेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नागरिक आवाजबाट। आज हामीले केही नागरिकलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न हामीले के गर्नु पर्ला भन्ने प्रश्न सोधेका छौँ।
18: नमस्कार, म विकास तिमल सिन्हा। युवाहरूलाई चाहिँ समृद्धिको आधारको रूपमा लिइन्छ। पछिल्लो समय नेपालमा युवाहरू चाहिँ विदेशिने क्रम पनि अत्याधिक बढिरहेको छ। युवाहरूले यो देशमा रोजगारी नपाएर मात्रै विदेशिएका छैनन् कि यहाँ काम गरिरहँदाखेरि आफ्नो व्यवसाय अगाडि बढाइरहँदा पनि आफ्नो व्यवसायलाई चटक्कै बिचमै छोडेर पनि विदेशिने युवाहरू चाहिँ धेरै छन्। यसको मुख्य कारण चाहिँ मलाई के होला जस्तो लाग्छ भने नेपालमा अनुदानका कुराहरू पनि खास गरी आफ्ना आफन्तहरूलाई मात्रै दिने परिपाटी पनि छ भनिन्छ। यो सँगसँगै अनुदान पाउनको लागि पनि प्रक्रियाहरू चाहिँ एकदमै झन्झटिलो, त्यो प्रक्रियाहरू पुरा गर्नलाई नै धेरै कठिन हुने अवस्था छ। यो सँगसँगै बल्ल बल्ल उत्पादन गर्दाखेरि पनि बजारीकरणको मुख्य समस्या देखिएको छ। यस्तै यहाँ अहिले तत्कालै टिक्ने अवस्था भए पनि भविष्यमा चाहिँ यसले मलाई समृद्धि दिन सक्दैन, मेरो परिवारलाई चलाउन सक्दैन भन्ने एउटा भविष्यबारेको चिन्ताले पनि युवाहरू आफ्नो उद्यमलाई यही मुलुकमा अगाडि बढाउन नसकिरहेको हो कि जस्तो मलाई लाग्छ। त्यसैले राज्यले चाहिँ युवाहरूले गरिरहेको व्यवसायलाई टिकाउनको लागि यी अनुदानका प्रक्रियाहरूलाई सहज बनाउने, उनीहरूले गरिरहेको व्यवसायलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दियो भने युवाहरूलाई यही मुलुकमा टिकाउन सकिन्छ, उनीहरूको उद्यमप्रति आकर्षण बढ्छ जस्तो मलाई लाग्छ।
19: नमस्कार, मेरो नाम सर्जन। स्थानीय तहको यो उत्पादनहरूलाई चाहिँ प्रवर्धन गर्नका लागि चाहिँ अब सबैभन्दा अब सुरुमा त उचित मूल्य चाहिँ कायम गरिदिनु पर्यो। अब आएको नयाँ सरकारले हाम्रो के अपेक्षा छ भने नयाँ सरकारले चाहिँ अब हुन्छ नि अब स्थानीय त स्थानीय उत्पादनहरूलाई चाहिँ सही मूल्य दिनु पर्यो सुरुमा, अनि त्यसपछि त्यो अब उत्पादन गरेका कुराहरूलाई चाहिँ बजारमा सही ठाउँमा लैजानको लागि चाहिँ के अरे व्यवस्था गरिदिनु पर्यो। स्थानीय तहबाट नै अब एउटा हुन्छ नि अब खाद्यान्नहरू जस्तो अब तरकारीहरू जस्तो छ भने सङ्कलन केन्द्रहरूको स्थापना गरिदिने, अनि पोलिस्टरको व्यवस्था गरिदिने, अनि त्यसपछि लघु उद्यमीहरूको लागि चाहिँ उनीहरूलाई अब प्रबन्धन गर्नको लागि चाहिँ लघु उद्यमीहरूले उत्पादन गरेका सामानहरूलाई चाहिँ अब विदेशी सामानभन्दा अब यो स्वदेशी सामानहरूलाई चाहिँ बढी प्रोत्साहन गरेर उत्पादनमा जोड दिएर उनीहरूलाई प्रवर्धन कार्यमा सहयोग गरिदियो भने चाहिँ राम्रो हुन्छ।
20: कृष्ण प्रसाद राउत, स्थानीय उत्पादनको विषयमा तपाईँले प्रश्न सोध्नुभयो। स्थानीय उत्पादनको लागि सरकारले विभिन्न किसिमका योजनाहरू बनाए, युवा वर्गलाई लक्षित गरी कार्यक्रमहरू गरी स्थानीय उत्पादनलाई जोड गर्नुपर्छ, जसले गर्दाखेरि देशमा युवा शक्तिहरू पनि बसी आफ्नो उत्पादन गर्न सक्ने हुन्छ। र त्यसको लागि स्थानीय उत्पादन भइसकेपछि पनि सरकारले बजारीकरणको व्यवस्था पनि गरिदिनुपर्छ, जसले गर्दाखेरि मान्छेहरूमा चाहिँ उत्पादन गर्ने चाहना वृद्धि भई स्थानीय उत्पादन गर्नलाई प्रोत्साहन मिल्छ।
17: नागरिक आवाज पछि अब कुराकानीको पालो। आज हामीसँग स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ भन्ने नारा सहित सञ्चालन भइरहेको नारी सेनेटरी प्याड उद्योगी सञ्चालिका उमा अर्यालसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। अब सुनौ उमा अर्यालसँग गरिएको कुराकानी।
21: यहाँलाई कार्यक्रम सी प्रसिर्जनामा हार्दिक स्वागत छ।
22: हजुर, धन्यवाद।
21: अनि यो हजुरले चाहिँ होइन यो सेनेटरी प्याड उद्योग नै खोल्छु, यो व्यवसाय नै गर्छु भनेर रोज्नुको मुख्य कारण चाहिँ के हो, यसको सोच चाहिँ कसरी आयो?
22: मैले यो रोज्नुको कारण चाहिँ आफै पनि अब मैला भएको कारणले गर्दाखेरि प्याड युज गर्थेँ। प्याड युज गर्दाखेरि सबै अब हाम्रो त प्याडहरू मनाउँछ सबै इन्डियन प्याडहरू, अनि नेपालमा पनि प्याड हामीले पनि बनाउन सकिन्छ कि भन्ने हिसाबले मैले यताउता खोजेँ। खोज्ने क्रममा इन्डिया गएर फेरि मेसिन लिएर आएँ, सुरु गर्नुपर्छ भन्ने तरिकाले सुरु गरेको छु।
21: महिलाद्वारा महिलाकै लागि भन्ने नाराका साथ उद्योग सुरु गर्नु होइन, यो उद्योग सुरु गरिराख्दाखेरि सुरुवाती चुनौतीहरू चाहिँ के थिए?
22: मेरो लागि चाहिँ धेरै नै ठुलो चुनौती थियो यो, किनभने उद्योग मेरो पहिलो प्रयास हो, उद्योगमा पनि

0: पसलबाट फिल्टरहरूले राखेको अवस्था पनि छ।
1: गुणस्तरमै पत्याउनु भएन उहाँले यो
0: गुणस्तरमै नेपाली नेपाली प्याड भनेर नपत्याउने अवस्था। अहिले बरु स्वदेशी सामान प्रयोग गरौँ भन्ने अलिक अभियान पनि छ। मैले पनि स्वदेशी सामान प्रयोग गरिदिनुहोस् भनेर त्यो लोस पनि बनाएको थिएँ, स्वदेशी सामान प्रयोग गरिदिनुहोस् भनेर त्यो अभियान जस्तो के हुन्छ नि,
1: स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ भनेर एउटा
0: प्रोत्साहन गरौँ भनेर त्यो उसमै पनि लेखेर कभरमै पनि लेखेको थिएँ। अनि अरूलाई भन्दाखेरि पनि कमसेकम स्वदेशी उत्पादन त हेरिदिनुहोस्, एकचोटि प्रयोग गर्नुहोस्, पहिले प्रयोग नगर्दै मान्छेहरूले कस्तो अवस्था थियो भने प्रयोग नगर्दै नराम्रो छ भन्ने क्या। प्रयोग गरिसकेपछि मैले फेरि यो सामान लिएर आउँदाखेरि पनि मल्टिनेसनल अरूहरू सामानहरू भन्दा प्याडहरू भन्दा पनि अझै फरक खालको कटन लेयरमा 100% कटनमा सामान बनाएको अवस्था थियो। तर मान्छेहरूले चाहिँ अब होइन यसले त सोच्दैन क्या हो भन्ने भन्ने के प्रयोग नगरिकन एकचोटि प्रयोग गरिदिनुहोस् न भन्ने कुराहरू गर्दै अहिले चाहिँ अरू प्याडहरू भन्दा पनि सबभन्दा राम्रो नारी छ भन्नेसम्म पुग्नु भएको छ।
1: यहाँले उत्पादन गर्नुभएको प्याडमा चाहिँ हुने प्रयोग हुने कच्चा पदार्थहरू चाहिँ कतिको स्वास्थ्य मैत्री र वातावरण मैत्री छन्?
0: त्यो चाहिँ 100% छ। यो मैले सामान आउँदाखेरि आइएसओ सर्टिफाइड सामानहरू जो लिएर आउँछु र वातावरण मैत्री चाहिँ 100% विकल्प हो मेरो सामान।
1: यो बजारमा पाइने विदेशी प्याडहरूको तुलनामा होइन यहाँको उद्योगबाट उत्पादित स्वदेशी प्याडको विशेषताहरू चाहिँ के छन् त?
0: मेरो अब अरूसँग कम्पेयर गर्नुभन्दा पनि मेरो आफ्नै आफ्नो उत्पादनसँग मैले आफ्नो कुरा गर्छु। मैले यसमा चाहिँ 100% डिकम्पोज छ कटन लेयरमा, अनि एउटा प्याकेजमा पनि मेरो खुल्ला छैन, मेरो ठ्याक्क पेन्सिल प्याक छ, सबै लक छ के सामानमा, त्यो खुल्ला हुन्न, त्यो कभरबाट खोलिसकेपछि पनि प्याड चाहिँ खुल्ला हुन्न, त्यो कतैबाट जम्प फिट्ला भन्न पर्दैन, जबसम्म हामीले युज गर्ने बेलामा खोलिन्छ त्यो मात्रै त्यो खुल्ला हुन्छ।
1: अनि एउटा महिला उद्यमीका रूपमा चाहिँ होइन यो व्यवसाय सुरु गर्दाखेरि समाज परिवारको दृष्टिकोण चाहिँ कस्तो पाउनु भएको थियो?
0: मेरो परिवारबाटै 100% सपोर्ट भएको भएर काम गर्न सकेको हो, र समाजमा पनि काम गर्नुहोस् गर्न सक्छ उसले भनेर प्रोत्साहन दिनेहरू धेरै हुनुहुन्छ। अब खुट्टा तान्नेहरूको त्यो त अब कुरै भएन, उहाँसँग मेरो कुनै गुनासो छैन, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँले गर्दा झन् अगाडि बढ्ने हौसला मिल्छ, प्रोत्साहन दिनेहरूलाई त धेरै धेरै धन्यवाद छ।
1: 8 वर्ष अगाडि यो उद्योग सञ्चालन गर्नुभएको थियो, त्यो बेलामा चाहिँ कति लगानीमा कसरी सुरु गर्नुभएको थियो?
0: 60-70 लाखमा जतिमा सुरु गरेका थियौँ। अनि सुरुमा त कति कुराहरू क्वालिटी मेन्टेन गर्न नजाने, क्वालिटी आफूले युज गर्न नजानेर सामानहरू फेरि लिएर आएर बजारबाट लिएर आएर फेरि अर्को सामान पनि तयार गरेको अवस्था थियो, अब सुरुको सिकाइ नजान्दाखेरि, अनि बजार मार्केटहरूको रेटहरू पनि कति कुराहरू बनाउन नजानेको अवस्था थियो। अहिले त ठिकै छ।
1: हजुर, अहिले चाहिँ कति हुनुहुन्छ कर्मचारीहरू?
0: अहिले चाहिँ हामी 9-10 जनाले काम गर्छौँ, त्यो मात्रै एकजनाबाट सुरु गरेको थियौँ, चाहिँ 9-10 जना हुनुहुन्छ।
1: त्यो चाहिँ मेसिनबाटै उत्पादन हुने होइन?
0: हजुर,
1: मेसिनबाटै उत्पादन हुने, मेसिन चलाउन सिक्यो भने त जानिन्छ कि कस्तो हुन्छ बनाउनको लागि चाहिँ?
0: मेसिन बनाउनु फेरि प्याकिङ गर्न पर्यो अनि बजारमा लैजानु पर्यो, प्रक्रिया त हुन्छ नि त।
1: यो स्वदेशी उत्पादनलाई चाहिँ होइन आम नेपाली महिलाहरूले चाहिँ किन रोज्ने, यसको मूल्य गुणस्तरमा चाहिँ कतिको सन्तुलन मिलाउनु भएको छ?
0: गुणस्तरमा पनि यसको मैले गुणस्तरमा 100% छ भन्ने मलाई छ, ISO सर्टिफाइड पनि छ त्यसको मेटेरियलहरू। अनि सुरुमा हामी जति पनि युज गर्दाखेरि अलिक सानो खालको साइज आउने, अलि अब लिकेज हुने खालको थियो जस्तो लाग्छ क्या मलाई, आफूले भोगेको समस्या। अनि यसलाई चाहिँ यसरी गराउनु पर्दो रहेछ, यति ठुलो साइज गराउन पर्ने रहेछ, यो अलिक चाक्लो खालको पनि बनाउन पर्ने रहेछ, अलिक सफ्ट बनाउन पर्ने रहेछ भन्ने मेरो आफ्नो त्यो प्रयासले अहिले चाहिँ गुणस्तरमा चाहिँ 100% छ म्याडम। गुणस्तर मेरो गुणस्तर विभागमा पनि गएर मैले आफूलाई चाहिने त्यो मापदण्डहरू परीक्षण गरेकी छु र गुणस्तरले सर्टिफाइड गरिदिनु भएको छ।
1: यहाँहरू जस्तो स्वदेशी उत्पादन गरिराख्नु भएकाहरूलाई चाहिँ यो विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न चाहिँ कतिको गाह्रो छ?
0: एकदमै गाह्रो छ।
1: विस्तारमा चाहिँ के कस्तो समस्याहरू आउँछ, अब जस्तै समस्याहरू पनि होला नि, चुनौतीहरू?
0: एउटा समस्या त सुरुमा मान्छेले विदेशी सामानहरू राम्रो हुन्छ भन्ने कुराको मानसिकताको एउटा समस्या हो, स्वदेशी सामान चाहिँ वास्ता नगर्ने एउटा समस्या छ। भने अर्को समस्या भनेको त रेट

0: रेटको समस्या हो. रेटमा चाहिँ एकदमै लड्न पर्छ मल्टिनेसनल कम्पनीहरूको कम्पनीहरूसँग.
1: अहिले चाहिँ कस्तो छ बजार?
0: बजार त जहाँ जुन ठाउँमा जानुहुन्छ उहाँहरूले जाने ठाउँहरूमा चाहिँ नारी राम्रो छ भन्ने बजार छ अहिले.
1: अब सरकारले चाहिँ होइन यो स्वदेशी उद्योग र विशेष गरी हजुरहरू जस्तो यस्तो महिला उद्यमीहरूको लागि ल्याएको नीतिहरू चाहिँ कतिको प्रभावकारी छन्?
0: सरकारले लिएर आएको नीतिहरूमा चाहिँ हामी पस्नै सकिन्न. हाम्रो यस्तो छ, सरकारको नीति एक ठाउँमा हुन्छ, बजारको बजारले खोजेको क्वालिटी एक ठाउँमा हुन्छ, अनि त्यो नीतिले मागेको क्वालिटी पनि एक ठाउँमा हुन्छ. त्यो त्यसले गर्दाखेरि हामी सरकारको नीतिमा पस्न सक्दैनौँ. हामी आफूले क्वालिटी मेन्टेन गरेर बजारसँगै लड्छौँ. हामी
1: अझै पनि यो दुर्गम क्षेत्रका महिलाहरू माझमा चाहिँ महिनावारी स्वच्छताको कमी छ, त्यहाँसम्म पनि आफ्नो उत्पादनहरू पुर्याउन तपाईँको के योजना छ?
0: मलाई उहाँहरूसँग पुर्याउनको लागि मैले एकचोटि जाजरकोटमा त्यो को लागि भनेर मैले त्यहाँबाट अब म आफै पुग्न नसके पनि रातहरूको रूपमा मैले आफ्नो प्याडहरू पठाएको छु. र कति चाहिँ काठमाडौँकै नानु बाबुहरूले पनि ठाउँ ठाउँमा गएर त्यो रातमा प्याडहरू बाँड्ने ओर्ने गर्दाखेरि मलाई यहाँ सम्पर्क गरेर मैले फ्रीमा डोनेसन गरेर उहाँहरूलाई पठाइदिएर उहाँहरूले चाहिँ ठाउँ ठाउँमा हामी यहाँ दुर्गममा गएर दिन्छौँ, कोही के के बस्तीहरूमा दिन्छौँ, हजुरले सहयोग गरिदिनु न भनेर मैले आफ्नो तरिकाले चाहिँ त्यसरी पठाइदिन्छु. अरू मलाई चाहिँ यस्तो छ, उहाँहरूसँग पुग्न मलाई एकदम रहर छ, तर पुग्ने माध्यम के हो मलाई थाहा छैन. म उहाँ यदि माध्यम पाएँ भने म उहाँहरूसँग पुग्न चाहन्छु.
1: यहाँले त अब 8 वर्ष अगाडि उद्योग खोल्नुभयो, 9-10 जनालाई रोजगारी पनि दिइराख्नु भएको छ. उहाँहरूले
0: प्रत्यक्ष रूपमा 9-10 जना छन् हामीसँग. हजुर,
1: प्रत्यक्ष रोजगारी पाउनु भएको छ उहाँहरूले, होइन? उहाँहरूको जीवन स्तरमा चाहिँ कस्तो परिवर्तन आएको पाउनु भएको छ?
0: उहाँहरूको यस्तो छ, हामी यहाँ चाहिँ प्रत्यक्ष रूपमा हो, उहाँहरू त अप्रत्यक्ष रूपमा त धेरैजना हुनुहुन्छ मसँग जोडिएर काम गर्नेहरू. अनि उहाँहरूको पनि अब गाउँ घरमा बिहान साँझ बच्चाहरूलाई खाना साना पकाएर दिउँसोमा आएर यहाँ मजाले काम गर्नुहुन्छ र जानुहुन्छ, खुसी हुनुहुन्छ उहाँहरू पनि.
1: हजुर, उहाँहरू पनि आफै आत्मनिर्भर बन्न पाउनु भयो.
0: आत्मनिर्भर, हजुर, म आफू स्वयं आत्मनिर्भर भएर उहाँहरूलाई पनि आत्मनिर्भर गराउन पाउँदा एकदमै खुसी छु.
1: विभिन्न पेसा व्यवसाय हुँदा हुँदै पनि होइन तपाईँलाई यो प्याडमै उद्योग खोल्छु भन्ने सोच चाहिँ होइन कसरी आयो?
0: यो मेरो छुट्टै अर्को पेसा पनि थियो, मेरो फर्निसिङ आइटम थियो, तर मलाई यो गर्ने रहर चाहिँ महिलाहरूले प्रयोग गर्ने वस्तु महिलाहरूले नै उत्पादन गर्दाखेरि धेरै राम्रो हुन्छ र यसको क्वालिटी पनि के हो भन्ने कुरा बुझ्न सकिन्छ, अनि हाइजिनिक कस्तो खालको हुनुपर्छ भन्ने पनि बुझ्न सकिन्छ भन्ने कुराले गर्दाखेरि मलाई यो लागेको. त्यही महिलाद्वारा महिलाका लागि भन्ने लोगो सहित म आएको हो.
1: यो महिलाहरूलाई सिप सिकाएर दक्ष बनाउने प्रक्रिया चाहिँ कसरी अगाडि बढाउनुहुन्छ हजुरले?
0: यो मेरो मेसिनरी सामान भएको भएर म त महिलाहरूलाई यो यसमा सिप सिकाउन सक्दिनँ, तर मेरो चाहना के छ भने धेरै पाटोहरू छन् हामी महिलाहरूले गर्ने, हामी धेरै काम गर्न सक्छौँ, धेरै पाटोहरू छन् त्यसमा. हजुरहरूले जुन पाटो लिए पनि हुन्छ, सानो ठुलो जे काम गरे पनि हुन्छ, तर आफ्नो इमान्दारिता दत्तचित्त र गुणस्तर हजुरले बनाउनुहोस्, बजार जेको पनि छ भन्न चाहन्छु.
1: एउटा महिलाले त होइन अर्को महिलाको स्वास्थ्यको लागि आर्थिक अवस्था सुधार्नको लागि यति धेरै राम्रो भूमिका खेलिराख्नु भएको छ. कार्यक्रम सुनिराख्नु भएकोहरूलाई चाहिँ भनिदिनुहोस् न, यो सिप चाहिँ किन सिक्नु पर्ने रहेछ, केही उद्यममा चाहिँ किन लाग्नु पर्ने रहेछ?
0: म सम्पूर्ण महिला दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने हामी हाम्रो पढाइ हाम्रो सिकाइ हाम्रो अभ्यास जहिले पनि जागिरमा सीमित छ. हामी जागिर भन्दा पनि हामी उद्यमी बनाऊ, उद्यमीले धेरै फराकिलो तरिकाले सिकाउँछ तपाईँहरूलाई, धेरै आफू स्वयं पनि रोजगारीमा लाग्न पाइयो अनि अरूलाई पनि स्वरोजगार बनाउन पाइयो, आफू पनि स्वरोजगार अरूलाई पनि स्वरोजगार रोजगार दिन सकिन्छ. अनि त्यस कारणले गर्दाखेरि महिला दिदी बहिनीहरूमा एउटा आत्मबल बढ्छ र एउटा सृजनात्मक कुराको रचनात्मक कुराको विकास हुन्छ. हजुरहरू चाहिँ उद्यमी यस कारण पनि बन्नुहोस् भन्न चाहन्छु.
1: यो आगामी दिनमा चाहिँ होइन तपाईँको उद्योगलाई चाहिँ कुन उचाइसँग पुर्याउने लक्ष्य राख्नु भएको छ?
0: उचाइ भन्ने त्यस्तो छैन,
1: हुन्छ नि यो भावी योजनाहरू चाहिँ के?
0: योजना चाहिँ मेरो एउटा अहिले लुम्बिनी प्रदेश मेरो सामान सबै दिदी बहिनीहरूले प्रयोग गर्न पाउनु भएको छ र म चाहन्छु नेपालभरिका दिदी बहिनीहरूलाई मैले छिट्टै मेरो आफ्नो उत्पादन उहाँहरूसँग लगेर उहाँहरूलाई प्रयोग गर्न सक्ने बनाउन चाहन्छु।
1: अलिपुर जिल्लाभरिमा तपाईँ चाहिँ कसरी बजार बजारीकरण चाहिँ कसरी गर्नु गरिराख्नु भएको छ? यो चाहिँ अर्डर आएपछि बनाउने हो कि
0: होइन? होइन, मेरो म सुरु सुरुमा त अब बजारीकरणको लागि एकदम गाह्रो थियो। मेरो प्याड प्रयोग गरिदिनुहोस् भनेर एउटा दुइटा पसलहरूमा राखिदिने ओर्ने, अनि दिदी बहिनीहरूसँग पनि म प्रत्यक्ष गएर यो प्रयोग गरिदिनुहोस् न कस्तो छ भनिदिनुहोस् भनेर उहाँहरूसँग प्रतिक्रिया लिने ओर्ने गर्थेँ। तर अहिले चाहिँ उहाँहरूलाई चाहिँ युज टु भइसक्यो। उहाँहरूले नारी भन्ने नारी युज गर्नेले अर्को युजै गरिदिनुहुन्न, त्यो चाहिँ मेरो एकदम खुसीको कुरा हो। र उहाँहरूलाई चाहिँ बजारमा विभिन्न दोकान पसलहरूबाट उपलब्ध गराउँछौँ हामी होलसेलमा, होलसेल पसलहरूमा, बुटोलको होलसेल पसलहरूमा, भैराको होलसेल पसलहरूमा, अनि दाङ सबैतिर होलसेल पसलहरूमा हामी छोड्छौँ र उहाँहरूले चाहिँ रिटेलरहरूलाई दिनुहुन्छ र त्यही प्रक्रियामा जान्छ।
1: सुरु सुरुमा चाहिँ कहाँसम्म जानुभयो थियो मेरो सामान एकचोटि युज गरिदिनुहोस् यो सामान हेरिदिनुहोस् भनेर रिक्वेस्ट गर्न अथवा आफ्नो सामानको प्रचार गर्नलाई चाहिँ?
0: म स्कुलहरूमा पनि गएँ, अनि म गाउँमा दिदी बहिनीहरूलाई पनि दिएँ, र अनि पसलहरूमा पनि एक दुई पिस राखेर दिदी बहिनीहरूलाई दिनु न भने, अनि कति कुराहरू बाटोमा भेट हुँदाखेरि, बसमा भेट हुँदाखेरि पनि मेरो यस्तो छ मिल्छ भने प्रयोग गरिदिनुहोस् न भनेर रिक्वेस्टहरू चाहिँ गरेँ।
1: अहिले चाहिँ यो कति उत्पादन हुन्छ हजुरहरूको उद्योगबाट दैनिक?
0: मेरो दिनमा लगभग 3,350 पिस उत्पादन हुन्छ। अर्डर नआइकन पनि त्यति उत्पादन हुन्छ, रेगुलर भइरहन्छ उत्पादन।
1: हजुर, अनि यो
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सेतो पुतलीदेखि सावधान रहौँ।
4: साँपु कस्तो रोग हो?
3: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
4: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
3: साँपु रोग के कारणले लाग्छ?
4: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
3: सापु रोगका लक्षणहरू के हुन्?
4: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
3: उज्यालोमा हेर्न नसक्नु,
4: आँखा दुख्नु,
3: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
4: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
3: सापुको रोकथाम कसरी गर्ने?
4: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
3: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
4: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
3: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
4: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
3: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
4: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
8: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित तीनजनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। र चीनको सान्सी प्रान्त स्थित कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यान आकर्षण गराउनु हुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त 2 जना सदस्यको तुरन्त पदपूर्ति गर्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बजे बस्नेछ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको बैठकमा हिजो मुख्यमन्त्री यादवको पक्षमा 62 जना सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 मत परेको प्रदेश सभाका सभामुख राम आशिष यादवले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित जितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले सहकारी ठगी अन्तर्गतको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनाल जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशका निर्वाचित रासोपा सांसदबीच अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आआफ्नो भूमिकाबारे जिज्ञासा राख्नु भएको थियो। रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो अधिवेशन गर्दैछ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरिएको हो। कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको जनाएको छ। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमा हिजो 5 उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो 6 घण्टासम्म चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनीभूत छलफल भएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र 21 फागुनको निर्वाचनमा पार्टीले बेहोरेको क्षतिका सम्बन्धमा लामो छलफल भएको उहाँले बताउनुभयो। हिजोको बैठकमा 5 उपाध्यक्षले लामो समय लिएर बोलेको र अझै 12 जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्य विभाजनको विषय बैठकमा प्रवेश पाउन बाँकी रहेको बताउनुभयो। सचिवालयको अर्को बैठक आज बिहान 11:30 बजे पुनः बस्ने उहाँले बताउनुभयो। अविरल वर्षापछि आएको बाढी र पहिरोले 5 थरको याङवरक गाउँपालिका 1 र 2 मा ठूलो क्षति पुगेको छ। सो क्षेत्रमा हिजो साँझ भारी वर्षा भएको थियो। वर्षापछि आसपासका खोला नालामा आएको बाढी र पहिरोले सडक, पुल, पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको हो। दोभाने खोला, तमोर खोला तथा मध्य पहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल लुम्बिनी लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको स्थानीयले बताएका छन्। बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ। यस्तै माथिबाट खसेको पहिरोले याङवरक 3 र 7 को सीमावर्ती लामवा खोला ढाड एकराते क्षेत्रमा 2 घर बगाएको छ। स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय 5 थरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाई भइरहेको छ। बाढीले याङवरक 1, 2 र 3 का विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता सडकमाथिबाट खसेको पहिरोका कारण मध्य पहाडी राजमार्ग अन्तर्गत च्याङ थापु थर्पु सडक खण्ड अवरुद्ध बनेको छ। यसैबीच ताप्लेजुङको सिदिङवा गाउँपालिकाबाट 5 थरतर्फ जोडिने मोटरेबल पुलमा समेत वर्षाका कारण क्षति पुगेको बताइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न 2 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा नक्कली नोट छाप्ने तथा कारोबार गर्ने गिरोहको गतिविधि फेला पारेपछि 2 जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककर हवाका 38 वर्षीय अब्दुल हमिद र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका 11 मसिनाका 22 वर्षीय विक्की भनिने अनिल पासी रहेका छन्। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित उक्त प्रणाली लागू गर्न लागि हो। सरकारले बकर ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तर पूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गएराती भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी संचार माध्यम सिन्हुवाका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढी भएको पाइएको थियो। चाङझी सहरस्थित लियु सेन न्यू कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत रहेका थिए। कम्तीमा 201 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्हुवाले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा पानी पर्ने सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागमा तातो लहर हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। र चीनको सान्सी प्रान्त स्थित कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुनसुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
0: आज हामी तपाईँहरूलाई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 13 झरवाराशी स्थित कैलाश पर्वत अर्थात् सन्तानेश्वर महादेव मन्दिर लिएर जाँदैछौ। सातो बाटोबाट करिब 6 किलोमिटर दक्षिण पूर्वमा रहेको सन्तानेश्वर मन्दिर शिव मन्दिर हो। भगवान शिवको विशेष शक्ति प्राप्त उक्त मन्दिरमा श्रद्धापूर्वक पूजा आराधना गरेमा निसन्तानलाई सन्तान र सन्तान हुनेलाई कृपा सुख शान्ति समृद्धि र स्वास्थ्य लाभको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: प्यागोडा शैलीमा बनेको दुई तल्ले मन्दिर भित्र रहेको गर्भगृहमा सन्तानेश्वर महादेवको शिला स्वरूप रहेको छ। सोही शिलालाई सन्तानेश्वर महादेव पार्वती र गणेश भनेर पूजा गरिन्छ। सन्तानेश्वरको परिसरमा यज्ञशाला ध्यान केन्द्र बाल उद्यान लगायत 64 शिवलिङ्ग र विभिन्न देवी देवताका मूर्तिहरू रहेका छन्।
0: सन्तानेश्वर मन्दिर पुग्नका लागि विभिन्न बाटाहरू रहेका छन्। जुन बाटो मध्ये सातो बाटो चापागाउँ चोक हुँदै बज्रबाराई त्यसै गरी खुमलटार धापाखेल नागदह हुँदै पनि पुग्न सकिन्छ भने सातो बाटो थैब र बाँडे गाउँ हुँदै पनि सन्तानेश्वर महादेव पुग्न सकिन्छ।
1: संस्कृति र इतिहासले भरिपूर्ण सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय र मनमोहक वातावरणमा युक्त शान्त एवं प्राकृतिक सुन्दर योग ध्यान साधनाका लागि प्रख्यात र हाइकिङको लागि प्रसिद्ध छ। सन्तानेश्वर मन्दिरको दक्षिणमा बज्रबाराही पूर्वमा गोदावरी र उत्तर अनि पश्चिममा उपत्यकाका खचाखच बस्तीहरू रहेका छन्। आजको कार्यक्रममा श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण प्रवर्धन संघका अध्यक्ष इन्जिनियर विनोद खड्कासँग गरिएको कुराकानी मन्दिर घुम्न आएका पर्यटक मन्दिर परिसरमा पूजा सामग्री पसल चलाउने व्यवसायी र मन्दिरको फेदमै जग्गा भाडामा लिएर खेती किसानी गरिरहेका महिला को आवाज समेटेर तयार पारिएको एक रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। सन्तानेश्वर मन्दिर परिसरलाई हराभरा बनाउन विभिन्न जातका बोट बिरुवाहरू लगाइएको छ भने पर्यटकीय हब बनाउन विभिन्न निर्माण कार्यहरू भइरहेको छ। यिनै विषयमा थप जिज्ञासा राख्दै विकास निर्माणको गुरु योजना बारे श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण सम्वर्धन संघका अध्यक्ष इन्जिनियर विनोद खड्कासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रमको पहिलो सामग्री स्वरूप
0: सन्तानेश्वर महादेव मन्दिरको बारेमा अलिकति बताइदिनुहुन्छ कि
2: उपल्लो ओठ पतन भई देवादेव श्री सन्तानेश्वर महादेव आफ्नो अर्धाङ्गिनी पार्वती माता पार्वतीसँग यहाँ विराजमान हुनुहुन्छ। यो ठाउँलाई हामी कैलाश पर्वत भन्ने गरेका छौँ र तपाईँ यो ठाउँमा आएर हेर्नुभयो भने शिवलिङ्गमय छ। शिवलिङ्गमय भन्नाले के यहाँलाई मैले के जानकारी गराउँ भने दक्षिणतिर फुकेको र उत्तरतिर सुक्दै गएको यहाँको यो जमिनै यस्तो छ। यो कैलाश पर्वत छ त्यसैले हामीले यसलाई चाहिँ ज्योतिर्लिङ्ग स्वरूपको यो कैलाश पर्वत भन्ने गरेका छौँ र सन्तानेश्वर नामैले सन्तानहरूको रक्षा गर्ने यहाँ मेन त निसन्तान दम्पतिहरू सन्तान प्राप्तिको लागि आउनुहुन्छ र माघको श्री पञ्चमीदेखि स्वस्तानी पूर्णिमासम्म हामीले नियमित रूपमा 2042 सालदेखि शिव पुराण लगाउने गरेका छौँ। त्यो शिव पुराणको लगाउँदाखेरि अन्तिम दिन अर्थात् स्वस्तानी पूर्णिमाको दिन महाप्रसाद खुवाउने गुरुहरूको मन्त्रोच्चारण मन्त्रबाट एउटा महाप्रसाद बनाउँछौँ। त्यो महाप्रसाद चाहिँ नि खुवाउने कार्यक्रम निरन्तर छ।
0: महाप्रसाद खाइसकेपछि सन्तान हुने हो
2: सबभन्दा ठुलो कुरो विश्वास हो होइन। यहाँ चाहिँ हामीसँग धेरै प्रमाण छन्। त्यो खाएर एउटा झापाको एकजना ढुङ्गान हुनुहुन्थ्यो उहाँको छोरीको चाहिँ नि 12-13 वर्षमा सन्तान भएन। उहाँले कता सुन्नु भएछ अनिखेरि आउनुभयो उहाँ र यहाँ चाहिँ नि पूजाआजा गरेर त्यो प्रसाद खाइसकेपछि उहाँको अहिले नाति छ र उहाँ आएर चाहिँ नि हामीलाई 50,000 रुपियाँ डोनेसन दिनुभएको थियो। त्यस्तै गरेर अहिले अमेरिकामा बस्नेको पनि 10-12 वर्ष सन्तान नभएर यो कुरा सुनेर आएर उहाँहरूले चाहिँ नि प्रसाद खाइसकेपछि सन्तान प्राप्ति भयो भनेर 1 किलोको चाँदीको जलरी हाल्नु भएको छ। यस्तो धेरै प्रमाण छन् यहाँहरू हामीसँग छ होइन। त्यो भएर निसन्तान दम्पतिलाई सन्तानको वरदान दिनुहुने, भएका सन्तानहरूको सुस्वास्थ्य र दीर्घायुको वरदान दिनुहुने, सत्मार्गको वरदान दिनुहुने देवादेव सन्तानेश्वर महादेवको यो धार्मिक कथन छ।
0: भौगोलिक बनावट,
2: यो समुद्र सतहबाट 1507 मिटरको उचाइमा छ र यो जुन सन्तानेश्वर महादेव मन्दिर रहेको परिसर करिब 150 रोपनी जमिनमा छ। यहाँबाट काठमाडौँ उपत्यका करिब करिब 90% चाहिँ नि हेर्न सकिन्छ। सहरबाट नजिक हाइट पनि तल फेदीबाट 111 मिटरको हाइटमा मात्र छ। 366 वटा खुड्किला पार गरेर आउनुपर्छ। र अर्को एउटा कुरा चाहिँ यहाँलाई जानकारी गरौँ, मान्छे त हो, मान्छेले जानी नजानी प्रत्येक दिन केही न केही गल्ती गरेको हुन्छ होइन। त्यो गल्ती चाहिँ नि बाई द वे मान्छे चाहिँ एकचोटि सन्तानेश्वर आउँदाखेरि 1 वर्षको पाप चाहिँ कट्टे हुन्छ भन्ने चाहिँ नि एउटा त्यहाँ चाहिँ धार्मिक कथन छ। भक्तजनहरू एकदमै उल्लेख्य आउनुहुन्छ।
0: विशेष गरेर कुन महिनामा बढी आउनुहुन्छ होला?
2: यहाँ चाहिँ नि विशेष गरेर अब वर्षभरि नै आउनुहुन्छ भक्तजनहरू होइन। अब बोलबम मेला साउनको प्रत्येक सोमबार त त्यो भिड हामी थ्याक्नै गाह्रो हुन्छ। हामी करिब करिब बिहान 4 बजीदेखि हामी स्वयंसेवकहरू समितिको गाउँको मान्छेहरू खटिरहेको हुन्छ र बेलुका 8-9 बजीसम्म हुन्छ। अनि अहिले प्रत्येक बिदाको दिन भयो, यो एकदम उल्लेख्य उपस्थिति छ।
0: यहाँका संरचनाहरू निर्माणाधीन अवस्थामा हामीले देखिरहेका छौँ, खर्चको व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ त?
2: गोदावरी नगरपालिकाले हामीलाई सहयोग गरेको छ होइन। अब जति गर्नुपर्छ उनीहरूको नि एउटा परिबन्ध होला, त्यो नेपाल सरकारको हिन्दू धर्मावलम्बीलाई मात्र चाहिने सपोर्ट गर्ने भन्ने हुँदैन, विभिन्न धर्म छन् उहाँहरूको पनि होला, अर्थात् यहाँ स्कुललाई बाटोलाई भन्ने होला।
0: तर यो त धार्मिक पर्यटन क्षेत्र पनि त हो नि।
2: हो, त्यसैको लागि त हामी लागेको छ। म पेसाले इन्जिनियर हो, म आफ्नो काममा हिँडेँ भने धेरै कमाउँथेँ होला, तर 68 सालदेखि नियमित रूपमा म चाहिँ नि बरु आफ्नो खल्तीको खर्च गरेर हिँडेको छु। म हामी 1 रुपियाँ त्यहाँको समितिको पेट्रोल 1 लिटर हाल्दैनौँ, त बरु सामान ल्याउँदाखेरि आफ्नो गाडीमा लिएर आउँछौँ, 1000 रुपियाँ पनि बचोस् भनेर हामी लागेको छ। तर त्यो चाहिँ नि सरकारले बुझिदिएको भने यो छिट्टो चाहिँ नि हामी परिवर्तन गर्न सक्थ्यौँ।
0: नागरिकको यो योगदानलाई चाहिँ कदर गर्नु पर्थ्यो नि होइन।
2: हो, गुड हो, मैले यहाँ जोड्न खोजेको यो त उहाँहरू आएर भाइ भनेर अँगालो मारिदिनु भने हामीले पैसा होइन, हामीलाई त उहाँहरूले त्यति सपोर्ट गर्दैनन् वा भनेर हामी हौसिएर काम गर्थ्यौँ नि त। अहिले त गरिरहेछ भने त्यो त्यसमा गर्थ्यौँ, तर अब उहाँहरूको यो गरिदियो भने के हुन्छ भने यहाँलाई मैले जानकारी गरौँ, सन्तानेश्वर महादेव मन्दिरको त्यो पेरिफेरी मात्र विकास भएको होइन, यहाँलाई जानकारी गरौँ। साउनमा करिब करिब 200 वटा जति पसल हुन्छ, हामीले उनीहरूलाई एउटा इन्डाइरेक्टली सोध्या हुन्छ तपाईँ कति बिक्री भयो भन्दाखेरि दिनको चाहिँ 25-30 हजार चाहिँ उहाँहरूको चाहिँ मिनिमम बिक्री भएको हुन्छ,
0: उहाँहरूको रोजीरोटी पनि भयो।
2: बस हो, मैले यही जोड्न खोजेको हजुरलाई। अहिले चाहिँ नि 365 दिन चाहिँ नि 5 वटा पूजा पसल छ, 20 वटा जति त्यो चिया पसल होटेलहरू चलिरहेछ, एउटा अझ राम्रो चाहिने 5 स्टार टाइपको होटल त्यहाँ आइरहेछ होइन। त्यो के कारण भने फोकल पोइन्ट चाहिने केन्द्रबिन्दु हो नि सन्तानेश्वर महादेव मन्दिर। अनि अहिले के छ भने भारी बोक्नेले काम पाइरहेछ, अरू काम गर्ने त्यो पैसा त भक्तजनहरूको 10-20 रुपियाँले नै काम भइरह्यो भने त्यो त एउटा रोटेसन भइरहेछ। त्यो कारणले अब हामीलाई चाहिँ के लाग्छ भने 100 तला ठुला ठुला बिल्डिङ बनाएर मात्र विकास हुन्छ भन्ने त्यो गलत कुरा हो। नेपाल हेर्नुहोस्, प्रत्येक ठाउँ प्रत्येक वडा त्यस्तो चाहिँ प्रकृतिले सौन्दर्यता दिन्छ।
0: पर्यटक कसरी भित्राउने भन्ने बारेमा यहाँले केही सोच्नु भएको छ?
2: अब एउटा जोडौँ, गोदावरी नगरपालिकामा 14 वटा वडा छ, 14 वटा वडामा प्रत्येक वडामा चाहिँ नि एउटा यस्ता मठ मन्दिरहरू एउटा पर्यटकीय ठाउँहरू छन्। र भर्खरै मैले चाहिँ नि एउटा म आफैले इनिसिएसन लिएर गोदावरी नगरपालिकासँगलाई रिक्वेस्ट गर्दा गर्दा भर्खर उहाँहरूले चाहिँ नि पोजिटिभ हुनुभएको छ। मैले चाहिँ एउटा गोदावरी नगरपालिका धार्मिक पर्यटकीय मार्ग भनेर एउटा चाहिँ स्लोगान राखेर त्यो प्रत्येक वडाको एउटा मठ मन्दिर हुनसक्छ, अर्थात् त्यो चाहिने ऐतिहासिक ठाउँ हुनसक्छ, अर्थात् त्यस्तो पर्यटकीय ठाउँ हुनसक्छ, त्यो ठाउँलाई जोडेर कम्तीमा त्यो 14 वटा वडालाई जोड्ने। जोडिसकेपछि के हुन्छ भने हामीले चाहिँ जस्तो भनौँ पशुपतिमा आउने धर्मावलम्बीहरूलाई उहाँहरूलाई यहाँ लिङ्क गराउन खोज्यो भने अब हेर्नुहोस् काठमाडौँको काठी एरिया चाहिँ अब धान मकै उमारेर बस्ने जग्गा त छैन होइन, अब मान्छे बाँच्नु पर्यो, मान्छेहरूको चाहिँ आर्थिक उन्नति गर्नु पर्यो र यो आर्थिक उन्नति गर्नलाई यही पर्यटनबाटै हुन्छ। मैले चाहिँ के सोच बनाएको छु भने सबै त सक्दिनँ, एउटा वडामा डिपिआर डिटेल प्रोजेक्ट रिपोर्ट बनाउनुको लागि मैले इन्जिनियरिङ चाहिँ नि फ्री अफ कस्टमा गरिदिने भनेर घोषणा गरेको छ। मानौँ दुई पाँच लाख रुपियाँ लाग्छ भने पैसै मात्र सब चिज होइन,
0: सेवा हो नि त आफ्नो माटोको लागि।
2: अब मैले त्यसो गर्न खोज्दाखेरि के हुन्छ भने त्यो लिङ्केज यदि मैले गराउन सकेँ भने अहिले त नहोला, अब पाँच दस वर्षपछि चाहिने गोदरी नगरपालिकामा अब इन्डियाको कलकत्ताबाट आउने पर्यटक आउँदैछन् हिन्दू धर्मावलम्बी होइन, गोदरी कुण्डमा आएर त्यस्तो ठाउँमा मजासँग एकछिन बस्न पाए, बजरबारेको जङ्गलमा बस्न पाए, सन्तानेश्वरको माथि आएर टुप्पोमा गएर चाहिने त्यो 360 डिग्रीमा हेर्न पाए, उनीहरू त त्यो स्वर्गमा पुगे जस्तो हुन्छ हो। त्यो सोचले चाहिने मैले लागेको छु। अब नेपाल सरकारले पनि अब गोदरी नगरपालिकाले अलिक पोजिटिभ भएको छ अनि यो 83-84 कार्यक्रममा राख्नुपर्छ है भनेर मैले मेयर साहबलाई भनेको छु, उहाँले हुन्छ भन्नुभएको छ र गोदरी नगरपालिकामै एउटा चाहिँ नि पर्यटकीय युनिट चाहिँ नि बनाउने भन्नेसम्म उहाँले वचन दिनुभएको छ। अब यो भयो भने चाहिँ के हुन्छ भने हेर्नुहोस्, यो गोदरी नगरपालिकाको सिकोले अरू अरू नगरपालिकाले भनेपछि अब देशमा त पर्यटकको हब बनाउन सकिन्छ नि होइन र जस्तो यही तपाईँ मुक्तिनाथ हेर्नुहोस् होइन, गोदरी कुण्डको डिपिआर बनाएको छु मैले, बजरबारेको छ, अब यहाँ तपाईँ श्वेत बारे छ बाँडेगाउँमा, अब यहाँ माथि गएपछि विशङ्खु नारायण मन्दिर छ होइन, अब गोदरी कुण्ड हुँदै उहाँ चाहिने बडीखेल चारमा तपेश्वर महादेव मन्दिर छ, अब लेलेमा जाने हो भने तिलेश्वर छ होइन, तपाईँलाई थाहा छ होला यो मच्छिन्द्रनाथको चाहिँ नुहाउन लाने कटवलद्वार छ, अनिखेरि त्यसपछि ठेचोमा धार्मिक सम्पदाहरू छ होइन, यस्तो धेरै चाहिने यो हब बनाउन सकिन्छ। अब लागिरहेको छु, अब मलाई चाहिने नेपाल सरकारले पनि अलिकति बुस्ट अप गर्यो भने चाहिने मेरो समय दिन्छु म, मेरो मैले यहाँलाई के भन्न खोज्छु
0: हजुरमा थप जोस जाँगर बढ्छ नि त।
2: अब बेलुकातिर चाहिँ एक घन्टा हाम्रो नेपालीको टिकटक हेर्ने बानी छ, फेसबुक चलाउने बानी छ, अब त्यसलाई चाहिने एक घन्टामा आधी घन्टा झार्ने, आधी घन्टा सोसियल काम गर्ने, त्यो प्लानिङ चाहिँ मैले मेयर साहबलाई नि भनेको छु होइन। अब मैले यो चाहिँ नि यो एज अ होल गोदरी नगरपालिका यो जोड्न सकिन्छ भनेर मैले यसलाई जानकारी गराएँ।
0: सन्तानेश्वरमा गुरु योजना बनाउँदा तपाईँहरूले के कुरालाई प्राथमिकतामा राखेर चाहिँ अघि बढ्नु भएको थियो त?
2: गुरु योजना बनाउँदा तिनवटामा चाहिने गरेको छ, जस्तो अब यसमा चाहिने धार्मिक रूपमा यसलाई चाहिँ डेभलप गर्दै जाने होइन, अनि अर्को चाहिने यो किट पतङको रूपमा किट पतङ बगैँचाहरू बनाउने, भन्नुको मतलब चाहिँ के छ भने किट पतङ भनेर हामीले त्यो सन्तानेश्वरको 150 रोपनीमा यहाँलाई जानकारी गरौँ 108 रुद्राक्षको बोटहरू हुर्काइरहेका छौँ, 54 बेलका बोट हुर्काइरहेछ, 54 श्रीखण्डको बोट हुर्काइरहेछ, 54 रक्तचन्दनको बोट हुर्काइरहेछ, 54 त्यो बोधिचित्तको बोट हुर्काइरहेछ, अरू 200 लप्सीको बिरुवा छ, अब तपाईँले त्यहाँ के अरे कदली मार्ग भनेर याद
0: कदली मार्ग भन्ने नामकरण गरिएको हामीले अहिले बाटोमा देखेका थियौँ, यसको पनि केही अर्थ छ कि?
2: करिब 50 जिल्लाबाट 42,000 बिरुवाहरू लिएर आएर त्यहाँ चाहिँ हामीले कदली मार्ग भनेर त्यहाँ केराको मा हिँड्ने ठाउँ, बिहानै हिँड्दाखेरि एउटा आफ्नो स्वास्थ्यलाई पनि राम्रो भयो। दोस्रो कुरा हामीले के सोच बनाइरहेका छौँ भने अब तपाईँको यो कुनै शुभ कार्य गर्नको लागि केरा अत्यन्त आवश्यक, बोटदेखि लिएर फलसम्म आवश्यक पर्छ होइन। अब भोलि पर्सि बिस्तारै के हुन्छ भने यो चाहिँ चार आना आठ आनामा टुक्रिँदै गएपछि केराको बोटहरू त पाउन सम्भावना छैन, अब सन्तानेश्वरमा पाइन्छ है भन्ने एउटा त्यो सोच बनायो, उदाहरणको लागि एउटा कुरो। दोस्रो कुरो चाहिँ नि अब मलाई जानकारी भयो भने सर पिपलले सबभन्दा बढी अक्सिजन उत्पादन गर्छ, त्यसपछि केराले हो अरे हरियाली हुन्छ अरे भन्ने मलाई थाहा, मलाई अब त्यो वनस्पति। अर्को कुरो चाहिँ नि त्यहाँ अब हामीले एभोकाडो रोपेको छौँ, टिमुर रोपेको छौँ होइन, अब काफल रोपेका छौँ, अनि त्यो चाहिँ के हुन्छ भने हामीले के सोच बनाएको छौँ भने खुल्ला खालको फलफुल छ, त्यो जडीबुटी टाइपको नि हामीले संरक्षण गरेको छ, चुत्रो ऐँसलु कन्टकारी होइन टिमुर यस्तो गरेका छौँ, अनि त्यसपछि के हुन्छ भने त्यो खानालाई चाहिँ चरा आउँछ होइन,
0: त्यो वास्तवमा चराको लागि मात्रै हो त,
2: मेन त चरा हो, किन चरा यहाँलाई जानकारी गराउनु पर्यो, अरू त खान त मान्छेले नि खाइहाल्छन् होइन, मेन त किन चराको लागि भन्दाखेरि चराको एउटा बासस्थान हब हुन्छ, अनि अहिले त तपाईँको यो चराहरूको चाहिँ नि फोटो खिच्न नि फुलचोकीमा चाहिँ नि घन्टौँ बसिरहेको हुन्छ नि, त्यहाँ नयाँ चरा आइसकेपछि त्यहाँ फोटो खिच्न आउँछन् अर्थात् नयाँ चरा हेर्न आउँछन्, नयाँ चरा हेर्न आइसकेपछि अनि त्यहाँ आइसकेपछि के हुन्छ भने त्यहाँ चाहिँ नि अब 10-20 रुपियाँहरू पनि चढाउँछन्, हाम्रो पनि आम्दानी भयो होइन हाम्रो प्लानिङ। अनि अर्को एउटा किट पतङ, किट पतङको यहाँलाई जानकारी गर, किट पतङ भन्नाले हामीले माउरीलाई भनेको छौँ, माउरी भनेको त के हो भने पराग सेचनको लागि अति इम्पोर्टेन्ट हो नि, त्यो हामीले बुझेको छैनौँ, माउरी नभइकन त फलफुल चाहिने हुँदै हुँदैन नि, कुनै बाली बिरुवा नै हुँदैन होइन। अब त्यसमा चाहिँ के छ भने हाम्रो सोच चाहिँ 50 घर जति हामीले चाहिँ त्यहाँ माउरी राख्ने सोच बनाएको छौँ होइन, अनि त्यो त्यसबाट नै चाहिने हामीले 2 गाई चाहिँ पाल्ने सोच बनाएको छौँ, अनि त्यसपछि त्यो माउरीको मह त्यहीबाट उत्पादन गर्ने, अनि त्यसपछि उखुहरू पनि लगाएको छ, अनि त्यो त्यसैबाट दहीदुध हुन्छ, त्यसैबाट चाहिँ बिहान पञ्चामृत बनाएर चाहिँ भगवान् सन्तानसँग चढाउने भन्ने त्यो एउटा गुरु योजना परेको
0: है,
2: त्यो हामीले 68 सालमै बनाएको गुरु योजना हो। अब सन्तानेश्वर अर्थात् गोदरी नगरपालिकाको एउटा हब बनाउने कुरामा नि योभन्दा नि तपाईँहरूले चाहिँ नि ठाउँ ठाउँमा प्रचार प्रसार गरिदिनुहोस्।
0: सन्तानेश्वर मन्दिर घुम्न आउनुभएका पर्यटक अनि मन्दिर वरपर पसल राखेर आफ्नो जीविका चलाइरहनुभएका व्यक्तिहरू, अर्काको जग्गा भाडामा लिएर रोजी रोटी जुटाइरहनुभएका महानुभावहरूको आवाज समेटेर तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ। अबको पालोमा
1: काठमाडौँ बस पार्कबाट करिब 12 किलोमिटर दक्षिणमा अवस्थित र समुद्री सतहबाट करिब 1500 मिटरको उचाइमा रहेको सुन्दर थुमको जहाँ सन्तानेश्वर महादेव विराजमान हुनुहुन्छ, जुन स्थानबाट उपत्यका नियाल्दा खचाखच भरिएका बस्तीहरू, हरिया डाँडा काँडाहरू र उत्तरका हिमालहरू सजिलै देख्न सकिन्छ। गोदावरी नगरपालिका वडा नम्बर 13 झरुवा राशिमा खेती योग्य जमिन भए तापनि आजभोलि बस्ती विस्तारका कारण जमिन साङ्गुरिँदै गएको छ। यसका अलावा पनि बचे खुचेका खेत बारीहरूमा अन्यत्रबाट आएका व्यक्तिहरूले जमिन भाडामा लिएर खनी खोस्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आइरहेका छन्। यसै सन्दर्भमा दोलखाबाट आएर मन्दिरको काखैमा वार्षिक 15-30 हजार रुपैयाँमा पाखो बारीमा मौसमी तरकारी उत्पादन गर्दै आफ्नो पारिवारिक जोहो गर्दै आउनुभएकी गोमा नगरकोटी आफ्नो देशमा मेहनत गर्दाको खुसी यसरी व्यक्त गर्नुहुन्छ।
3: पानी आएन, साह्रो छ यसपालि बारी खन्नलाई, के गर्नु, बारी त अर्काको हो, कमै चाहिँ हामीले आफ्नो।

0: कि शान्तानगर कोटीलाई यस्तो व्यवसाय बारे कहाँबाट सोच आयो त?
1: गोदावरी 12 वर्षको मेलामा त्यहाँ जाँदा जाँदा अलिअलि सुरुवात त्यहीँबाट भएको, बिक्री हुन्छ साउन र माघ हो, धेरै त अनि साउन नै हो, आजभोलि ठिक ठिकै फटाफट छ, एकदम खुसी लाग्यो। अब यहाँ टाइम पास पनि भयो, पसलले अब अलिअलि आमदामी भयो, घरमा पनि हेर्न पाइयो, अनि आफ्नो समयमा मिलाएर आउनु।
0: सन्तान सुखका लागि पटक पटक सन्तानेश्वर महादेव मन्दिरमा धाइरहनु भएका पुर्ख्यौली घर ताप्लेजुङ भई हाल गोकर्णेश्वरमा घर बनाइबस्नु भएका खड्ग दास आङदाम्बे लिम्बुले उपत्यकाको रमणीय वातावरण देख्न सकिने र स्वच्छ वातावरणमा अत्यन्त रमणीय लाग्ने हुँदा यता आउँदा सन्तानेश्वर मन्दिरको उकालो चढिहाल्न मन लाग्ने बताउनुहुन्छ।
2: पहिलो कुरो यो उच्च ठाउँमा छ, संसार भेली सबै देखिन्छ। दोस्रो कुरो त्यसलाई सन्तानेश्वर भनेको सन्तान नभएको मान्छेले यहाँ आएर पूजाआजा गर्दा लाग्छ है भन्दा कस्तो छ यसो भनेर हामीले पूजाहरू यसो देउता मन्दिरहरू हेर्नु दर्शन गर्न नै आएको, अनि नानीहरू पनि छ, नानीहरूलाई देखाउनु पनि आएको यहाँ आउनु है। तिजो एकदम फर्स्ट अनि देखाउने ल्याएको भनी साध्य छैन है। आफ्नो देशको मठ मन्दिर देख्दा, रमणीय ठाउँ देख्दा, उच्च ठाउँ यहाँ सबभन्दा त पहिला यहाँका समितिहरूलाई नै धन्यवाद दिन चाहन्छु। एकदम राम्रो ठाउँमा हुन त देवताले नै वासस्थान गरेको होला, त्यसमध्ये पनि यहाँका समाजसेवी भनौँ सबै मान्छेहरूले तन मन दिएर एकदम आकर्षक बनाउनु भएको छ। अझै गाउँको त छँदै नै छ, अभिभावक छँदैछ, राज्यले पनि राम्रो तरिकाले हेर्नुपर्छ जस्तो लागेछ मलाई।
0: देश विकासका लागि आफ्नो क्षेत्रबाट सबै लागि पर्ने हो भने विकास टाढा कहाँ छ र होइन र?
3: जनधारणा।
4: मेरो दिलमाया योन्जन तामाङ, म त दोलखा यहीँ तलतिर बस्छु, तर भाडम लिएर बसेको म 7 वर्ष भयो। खेतीपाती गरेर त मैले 10-11 वर्ष भयो, अनि त्यही गोलभेड रोप्ने, काँक्रो रोप्ने, अहिले गाई पनि राखेको छ भर्खर एक्लै गरेको। अहिले म यहीँ गरौँ भनेर अहिलेसम्म केही के लाउँ के खाउँ चाहिँ भएको छैन, अब दुःख बिराम नहोस् त्यही हो, पुगिरहेछ बच्चा दुईटा पढाउनलाई, बुढो चाहिँ बिरामी हुन्छ।
5: मेरो तीर्थ कुमारी थापा मगर। यो ठाउँ त झरुवा राशि भन्छ, ललितपुर जिल्ला हो, गोदावरी नगरपालिका। यस्तै खेती लाउने, गाई पालेको छु एउटा, बाख्रा बच्चा बच्ची हेर्ने। अब हामी त बाहिरबाट आएको, हाम्रो जग्गाहरू त छैन, अब के भन्ने।
6: मेरो अभिता श्रेष्ठ, ठेगाना झरो राशि, वडा नम्बर 13 भयो, 4 वर्ष त्यही घरमै बस्ने हो। पहिला बस्ने चाहिँ हामी रुममै बस्थ्यौँ, बानी छु घर दोलखा, खासै दोलखा म त बसेको छैन, पहिलादेखि यतै बसेको भएर यहीँबाटै गरेको हो। एकदम रमाइलो लागिरहेको छ, एकदम अब खुल्ला ठाउँ छ होइन, काठमाडौँ बस्दा बस्दा खुल्ला ठाउँमा आएर बस्नु रमाइलो लागेर, ठाउँ रमाइलो लागेर आएर बसेको हो। अब यो ठाउँमा चाहिँ अब मैले देखेको चाहिँ अब यो बाटो भयो, अनि रोडको गाडी छैन, त्यो गाडी भइदियो भने धेरै राम्रो हुन्थ्यो। देखा चाहिँ त्यति नै हो, अरू चाहिँ राम्रै छ।
3: यिनै जनधारणा सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई ललितपुर स्थित सन्तानेश्वर महादेव मन्दिर लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। हामी कार्यक्रमको अन्ततिर आइसकेका छौं। प्रत्येक शनिबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो भूगोल यहाँले सुन्न सक्नुहुनेछ,
0: अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम बारे सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला।
3: यसको लागि हाम्रो इमेल आइडी हो हाम्रो भूगोल 2019@gmail.com। मेलिङ एड्रेस एकचोटि हामी फेरि भन्दैछौ, SAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यसमा यहाँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुनेछ, हामी तपाईँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहनेछौ। आजको लागि कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्य र हामी द्वय,
0: म विनिता चौधरी
3: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार, नमस्कार।

मै बाँकी छ। यो बाँकी छमा एउटा नेपाली चलचित्र बिहानीबाट मिठो गीत सुनाउँछौ कुमार काँचको स्वरमा, तेजेन्द्र बुर्तेलको शब्दलाई टिका भण्डारीको सङ्गीतमा।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
9: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित जितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशबाट निर्वाचित रासोपा सांसद बीच अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आफ्नो भूमिकाबारे जिज्ञासा राख्नु भएको थियो। रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो अधिवेशन गर्दैछ। अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङबरक गाउँपालिका 1 र 2 ठूलो क्षति पुगेको छ। सो क्षेत्रमा हिजो साँझ भारी वर्षा भएको थियो। वर्षापछि आसपासका खोलानालामा आएको बाढी र पहिरोले सडक, पुल, पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको हो। दोभाने खोला, तमोर खोला तथा मध्य पहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको स्थानीयले बताएका छन्। बाढीका कारण याङबरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ। यस्तै माथिबाट खसेको पहिरोले याङबरक 3 र 7 सीमावर्ती लामुवा खोला ढाड एकराते क्षेत्रमा 2 घर बगाएको छ। स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिस कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिनाई भइरहेको छ। बाढीले याङबरक 1, 2 र 3 विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता सडकमाथिबाट खसेको पहिरोका कारण मध्य पहाडी राजमार्ग अन्तर्गत च्याङथापु थर्पु सडक खण्ड अवरुद्ध बनेको छ। यस्तै गैराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध भएको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न 2 पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा नक्कली नोट छाप्ने तथा कारोबार गर्ने गिरोहको गतिविधि फेला पारेपछि 2 नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककर हवाका 38 अब्दुल हमिद र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका 11 मसिनाका 22 विक्की भनिने अनिल पासी रहेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ। जिल्लाका 8 स्थानीय तहमा हालसम्म 149 थान राहदानी सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। गत चैत्र 13 सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाई छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तर पूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गएराति भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी सञ्चार माध्यम सिन्हुवाका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढी भएको पाइएको छ। चाङझी सहर स्थित लियु सेन्यु कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत थिए। कम्तीमा 201 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार। रेडियो नेपालको विशेष स्थलगत बहस कार्यक्रममा म कार्यक्रम प्रस्तुता बलराम दाहाल यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। रेडियो नेपालले विभिन्न स्थानीय समस्या, राष्ट्रिय चासो तथा जनसरोकारका विषयमा देशका विभिन्न ठाउँमा पुगेर नागरिक तथा सरकारवाला पक्षहरूलाई एकै मञ्चमा राखेर छलफल गर्दै आएको छ। यसै सिलसिलामा आज हामी कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दर हरेचा नगरपालिका वडा नम्बर 4 को सभाहालमा छौँ। आज हामी लागु औषध दुर्व्यसन जस्तो गम्भीर विषयमा बहस गर्न यहाँ उपस्थित भएका छौँ। लागु औषध दुर्व्यसन विरुद्ध साझा आवाज विषयक बहसको आज दोस्रो तथा अन्तिम भाग हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। तर विडम्बना, आज हजारौँ युवाहरू यही अनावश्यक र घातक पदार्थको लतमा फँसिरहेका छन्। युवाहरू कसरी दुर्व्यसनको बाटोमा लाग्छन् त? विभिन्न अनुसन्धान तथा सर्वेक्षणले देखाएअनुसार साथीभाइको दबाव सबैभन्दा ठूलो कारण रहेको छ। यसै गरी कौतूहलता, मानसिक तनाव, पारिवारिक समस्या र डिप्रेसनले पनि युवाहरूलाई यो अन्धकारतर्फ धकेलिरहेको छ। लागु औषध दुर्व्यसनले परिवार तथा समाजको शान्ति भङ्ग गर्नुको साथै व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पुर्याएको छ। यसले एचआइभी, एड्स र हेपाटाइटिस जस्ता घातक रोगको सङ्क्रमणको जोखिम बढाउँछ। यसै गरी चोरी डकैती, दैनिक झगडा र आर्थिक बर्बादी हुँदै अन्ततः यसले सामाजिक मूल्य र मान्यताहरूलाई नै ध्वस्त बनाउँदै लगेको छ। नेपालको कानुनले लागु औषध कारोबार र प्रयोगलाई कडा अपराध मानेको छ। दुर्व्यसनमा फँसेकाहरूलाई अपराधीका रूपमा मात्र नहेरी उनीहरूलाई उपचार र पुनर्स्थापनाको आवश्यकता पर्दछ। हाल नेपालभर 240 भन्दा बढी पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन्। केन्द्रमा वैज्ञानिक विधिबाट उपचार गर्ने गरिन्छ। सरकारले पनि आपूर्ति नियन्त्रण, माग घटाउने र क्षति न्यूनीकरण जस्ता क्षेत्रमा विभिन्न कार्यहरू गरिरहेको छ। युवालाई लागु औषध दुर्व्यसनबाट बचाउन सबैले आआफ्नो क्षेत्रबाट प्रयास गर्नु आवश्यक छ। यसै सन्दर्भमा रेडियो नेपालले सञ्चालन गरेको लागु औषध दुर्व्यसन विरुद्ध साझा आवाज विषयक बहसको पहिलो भागमा हामीले सामाजिक व्यक्तित्व, शिक्षक, परामर्श मनोविद, सुधारगृह सञ्चालक र अभिभावकसँगको छलफल प्रस्तुत गर्यौँ। आजको दोस्रो भागमा हामी स्थानीय तहका जनप्रतिनिधि, परामर्श मनोविद, अभिभावक, पूर्व दुर्व्यसन युवा र सामाजिक व्यक्तिसँग गरिएको छलफल प्रस्तुत गर्छौँ। अब लागौँ छलफलको दोस्रो भागतर्फ। सरले स्थानीय सरकारको कुरा उठाइहाल्नु भयो, म अब स्थानीय तहका जनप्रतिनिधितर्फ राख्न चाहन्छु। हामीसँग हुनुहुन्छ विकास प्रेमी नेता, सामाजिक व्यक्तित्व, सुन्दर हरेचा नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष कैलाश बस्नेत। म उहाँसँग जान चाहन्छु। खास गरी अब हाम्रो नेपालमा अथवा भन्ने विकासको देशमा विकास भन्ने बित्तिकै भौतिक पूर्वाधारमा धेरै खर्च हुन्छ, पूर्वाधारको क्षेत्रमा नै बढी बजेट खर्च भइरहेको हुन्छ। तर अब भोलिको यो समाजको नेतृत्व गर्ने नयाँ पुस्ता अर्थात् युवालाई यो लागु औषध दुर्व्यसनबाट बचाउनको लागि अथवा लागु औषधको यो रोकथाम गर्नका लागि तपाईँको पालिकाले कतिको चासो दिएको छ, यसतर्फ कस्ता कार्यक्रम ल्याएको छ?
1: धन्यवाद। रेडियो नेपालबाट सञ्चालित कार्यक्रमका प्राविधिक टिमहरू लगायत सहभागी सबैमा साह्रै राम्रो प्रश्न यहाँले गर्नुभएको छ। पहिलो कुरा त स्थानीय सरकारको स्पष्ट धारणा आउनुपर्छ र कार्यान्वयन पनि हुनुपर्छ भन्ने कुरामा हाम्रो पनि सहमति छ। हामीले विगतका दिनहरूमा के कति गऱ्यौँ त कम भयो, र आगामी दिनहरूमा चाहिँ हामीले स्थानीय सरकारले पनि एउटा कानुन तर्जुमा गरेर एउटा विकासको रूपमा अहिले फैलिएको आगोसरी फैलिएको भुसरी फैलिएको एउटा लागु औषध दुर्व्यसनीको शिखारमा हाम्रै छोराछोरीहरू भइरहेको हुँदा यसलाई गम्भीर रूपमा हाम्रो ध्यान आकर्षण भएको छ। हामी जति पनि वडाध्यक्षहरू यहाँ सहभागी छौँ, यो विषयमा हामी आगामी वर्षमा, यही अब बजेटको विषय पनि बन्दैछ आउँदैछ, यो विषयमा हामी यो कार्यक्रमलाई समेटेर लानेछौँ। साथै तपाईँको अब यो सुधारका कुराहरू आए, समाजमा घटेका घटनाहरू, गाउँघरमा देखेका दुर्व्यसनका को कारणले भएका अभिभावकमा परेको पीडाको विषयलाई हेर्ने हो भने अभिभावकहरू अत्यन्तै मारमा हुनुहुन्छ। उहाँहरूको पीडा छोराछोरीलाई को पट्टिको माया प्रेम को कारणले पनि अलिक बढ्दो हो कि भन्ने पनि लाग्छ मलाई चाहिँ। हामी कुनै पहाडको कुनाकुन्दारामा जन्मिएको मान्छे, खोटाङ जिल्लाको सेराखाल्लेमा जन्मेको मान्छे, विकाससँगै यातायातसँगै तपाईँको केही चाहिँ तपाईँको विकृति विसङ्गतिहरू पनि आउँदै गरेको जस्तो लाग्छ मलाई, यो आएको पनि छ। त्यतिखेर
2: त्यो खोटाङमा चाहिँ तपाईँको एकान्त ठाउँमा चाहिँ लागु औषध पुग्दैन थियो, त्यहाँ त्यत्तिकै सेफ भइगयो। र प्रत्येक त्यहाँका हाम्रो सरकारका मान्छेहरू हेर्नुपर्छ भने तपाईँको एउटा घरको चारजना पाँचजना चाहिँ नेपाल सरकारको निजामती कर्मचारी भएको पाइन्छ, नेपालको उच्च पदस्थ स्थानमा पनि पुगेको पाइन्छ। तर अबको जेनेरेसन के होला, यो विकाससँगै आएको विकृति भित्रिएको लागु औषधको कारणले गर्दा अब 20-25 वर्ष पछाडिको हाम्रो देशको अवस्था के रहला भन्ने विषयमा हामीले चिन्ता गर्ने ठाउँमा हामी पुगेका छौँ। यो विषयमा हाम्रो जनप्रतिनिधिहरूको गम्भीर ध्यान आकर्षण भएको छ, विशेष त यो रेडियो नेपालले राखेको कार्यक्रमले त हाम्रो अझै धेरै ध्यान आकर्षण भएको छ। अनि विद्यालयबाट जुन हाम्रो प्रह सरहरूले राख्नुभएको, शिक्षकजीहरूले राख्नुभएको कुराको पनि हामीलाई ध्यान आकर्षण भएको छ।
3: वडा अध्यक्षज्यू, अब लागु औषध दुर्व्यसनले समाजमा विभिन्न क्षेत्रमा प्रभाव पारेको छ र दुर्व्यसनले न्यूनीकरण गर्न स्थानीय सरकारले चाहिँ कस्तो भूमिका खेल्न सक्छ, यहाँहरूले के गर्दै हुनुहुन्छ बताइदिनुहोस् न।
2: हरेक परिवारमा परेको पीडाको विषयलाई पनि हाम्रो ध्यान आकर्षण भएको हुनाले यो दुर्व्यसनीलाई तपाईँको कसरी घटाउन सकिन्छ, यसको रोकथामको विधिहरू के हुन्, उपायहरू के हुन् भन्ने कुरामा स्थानीय कानुन, स्थानीय सरकारको छलफल, व्यापक छलफलपछि तपाईँको एउटा कानुन नै तयार गरेर अगाडि बढ्नुपर्ने जस्तो हामीले बुझेका छौँ र यो कार्यमा हामी लाग्छौँ। अब समाजमा जुन खालका घटनाहरू घटिरहेका छन्, अधिकांश घटनाहरू तपाईँको हामीले सोचेभन्दा भिन्न घटनाहरू चाहिँ लागु औषधको कारणले घटेका हामीले पाएका छौँ। यो विषयलाई लिएर पनि तपाईँको अहिले समाज चिन्तित छ। हाम्रो 4 नम्बर वडामा तपाईँको 26 टोल विकास छौँ, 26 टोल विकासमा हामीले वडा अन्तर्गत राखेको लागु औषध दुर्व्यसनीको विषयमा हामीले कार्यक्रम 2 सालसम्म रेगुलर गऱ्यौँ, तर त्यसले मात्रै हामीलाई धान्य रहेनछ भन्ने कुरामा त्यो पनि हाम्रो महसुस भएको छ। जुन हाम्रो खुल्ला सिमानाकाबाट हाम्रो लागु औषध भित्रिराखेको छ, अघि भन्दै हुनुहुन्छ सरले, अहिले केमिकल नै घर घर, गाउँ गाउँ, बस्ती बस्ती, टोल टोलमा केमिकल, डेन्जर खालको केमिकलहरू प्रयोग आइसकेको छ। त्यसले एकचोटि दुईचोटि सेवन गरिसकेपछि चाहिँ त्यो लतमा फस्यो, त्यसले फेरि उठ्न सक्दैन भन्ने खालको कुरा आएका छन्। यी कुरामा चाहिँ तपाईँको स्थानीय सरकारदेखि प्रदेश सरकार र सङ्घीय केन्द्रीय सरकारसम्मको ध्यान आकर्षण हुनुपर्छ। र यो विषयमा रेडियो नेपालले आयोजना गरेको कार्यक्रमबाट राज्यको पुरै निकायका सबै निकायको ध्यान आकर्षण हुन्छ भन्ने कुरामा हामीले पनि विश्वास लिएका छौँ। खुल्ला सिमानाकाहरूलाईमा तपाईँको अति कडाइका साथ लागु औषधको विषयमा कडाइ गरिनुपर्छ। तपाईँको यो सामान्य बिरामीले प्रयोग गर्ने औषधिहरूको रूपमा मेडिकलहरूमा बेचेका औषधिहरूको कुरामा पनि नगर सरकारबाट नियमन हुनुपर्छ। तिनीहरूलाई पनि अलिकति डोज खाइसकेपछि, बढी बढी डोज लिएपछि लागु औषधकै रूपमा त्यो पनि हुने रहेछ, होइन? यस्ता कुराहरूलाई चाहिँ हामीले ध्यान दिउँ भने पनि स्थानीय तहमा पनि केही कम चाहिँ गर्न सकिन्छ। तर पुरै रूपले तपाईँको यसलाई नियन्त्रणमै लिनलाई चाहिँ र हाम्रो सभ्य समाज, आफ्नो सन्तानको राम्रो भविष्य जो हामी सोच्छौँ, अबको समय आफ्ना छोराछोरीको लागि चाहिँ अलिक खतराकै घन्टी छ। छोराछोरीलाई बचाउने कुरामा तपाईँको अभिभावक निरन्तर लागिरहने, तर आफ्नो काम व्यस्तताले छोराछोरीले आफ्नै गतिविधि गरिरहने हुँदाखेरि अलिक समस्या आएको हुन्छ। र आफ्ना छोराछोरीलाई कुनै न कुनै काममा, कुनै न कुनै सिपमा घर परिवारबाटै जोडेर उहाँहरूलाई काम व्यवहारमा सँगैसँगै जोडेर लान सक्यो भने त्यसले पनि केहीसम्म तपाईँको नियन्त्रण गर्छ कि जस्तो लाग्छ। कुनै कार्यक्रममा जाँदा परिवारलाई सँगै जाने, घरका व्यवहारहरू स्पष्ट भन्ने, यो अवस्थादेखि तपाईँहरूलाई हामीले नानी बढाउँदै ल्यायौँ, अबको अवस्था यसो हो, घरको व्यवहारको विषयमा पनि सबै कुरा भन्यौँ र उहाँहरूलाई पनि व्यवहारिक बनाउँदै लग्यौँ भने त्यसले पनि छोराछोरीमा केही परिवार, घरका बुवा आमाबाट, गार्जनबाट एउटा हौसला प्रदान हुन्छ जस्तो लाग्छ मलाई।
0: हस्, धेरै धेरै धन्यवाद छ वडा अध्यक्षज्यूलाई, महत्त्वपूर्ण आफ्नो विचार राख्नुभएको छ र नगरले गरिरहेका, वडाले गरिरहेका प्रयासको बारेमा पनि आफ्नो कुरा राख्नुभएको छ। यसै गरी म जनप्रतिनिधितर्फ नै लाग्दैछु। सुन्दर हरिजन नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष हुनुहुन्छ भुवन सिंह मगर। खास गरी अब स्थानीय सरकार भन्ने बित्तिकै जनताको घर नजिकको सरकार, जनताले सजिलै भेट्न सक्ने, छुन सक्ने सरकार भनेर भनिन्छ र धेरै कामहरू छन्। विकासका काम पनि हेर्नु पऱ्यो, विपदका काम पनि हेर्नु पऱ्यो, विकृतिका कुरा पनि हेर्नु पऱ्यो, विभिन्न कुराहरू हेर्नु पऱ्यो। यसले गर्दाखेरि अब यो लागु औषध दुर्व्यसन जस्तो विषयमा चाहिँ यहाँले चाहिँ के कस्ता प्रयास गर्दै हुनुहुन्छ स्थानीय सरकारतर्फबाट, र अघि जुन पाठ्यक्रम विकासको कुरा गर्नुभएको थियो अघि पूर्ववक्ताले, जस्तो कि स्थानीय सरकारले आफ्नै पाठ्यक्रम राख्दाखेरि यो लागु औषधको विषयलाई कतिको जोड दिनुभएको छ, यो पाठ्यक्रम सुन्दर हरिचाको बनिसकेको छ कि छैन, के छ यसबारेमा आफ्नो भनाइ राखिदिनुहोस् न।
1: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। रेडियो नेपाल
4: स्थलगत बस छलफलमा उपस्थित सम्पूर्ण महानुभावहरू, वडाध्यक्ष लगायत सम्पूर्णमा मेरो हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। अब यो लागु पदार्थ दुर्व्यसनी भन्ने बित्तिकै असाध्य यो विकराल अवस्था छ। एउटा सामान्य परिवारदेखि सम्पन्न परिवारसम्म, सामान्य एउटा नलेज भएको अथवा लेखापढीदेखि उच्च तहका व्यक्तिको घरसम्म यो एउटा यो लागु पदार्थले ठुलो एकदमै आफ्नो परिवारप्रति, आफूप्रति, स्थानीयवासीप्रति र देशप्रति पनि यसले ठुलो क्षति पुर्याएको छ। यो लिटरेचर, यो अनलिटरेचर भन्ने कुरै छैन यहाँनिर, यो सम्पन्न यो विपन्न भन्ने कुरै छैन। यहाँ एउटा लेबरदेखि एउटा वरिष्ठ कर्मचारी पनि यसमा लागु औषधमा असाध्य के छ त लिप्त छन्, यो हामीले बुझ्नुपर्छ र हामीले बुझेका पनि छौँ। र यो कुरा एउटा नगरपालिकाको हैसियतले हामीले 2 वर्षसम्म कार्यक्रम गऱ्यौँ, कारणवश त्यस पछाडि लागु पदार्थ हामी प्रत्येक साल 1,00,000 रुपियाँ पैसा राखेर यसको बारेमा कुराकानीहरू गर्थ्यौँ। मलाई मेरो आफ्नो अनुभवमा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरो गाउँ एउटा टोल विकास छ, ल लगभग 200 घर 250 घर यो टोल मिल्यो भने चाहिँ यसलाई परास्त गर्न सकिन्छ, धेरै नै गर्न सकिन्छ भन्ने चाहिँ मेरो आफ्नो बुझाइ छ। किन त भन्दाखेरि अहिले गार्जेनहरू यति रुएर आउँछन् मेरो छोरालाई जेल हाल्नु पर्यो, अनि हरेक प्रहरी सरहरूलाई कुरा गरेर 2-4 के लुकाएर गरौँ, अब यहाँबाट लेखा पढेको हुन्छ, देशको कानुन छैन यहाँ त, अर्को कुरा विडम्बना छ, अप्ठ्यारो कुरा, 2 महिना 4 महिना 6 महिनामा छुटेर आउँछन् अनि बुवालाई ओइ मलाई लगाउने, अब हेर्नुहोस् न अब यो समाज त्यस पछाडि आतङ्कित छन् कमसेकम। तर मैले समाजमा किन जोडेको भनेदेखि वास्तवमा हामी गाउँघर सबै मिल्नु हो भने आज 2-4 6 8 हुँदै जान्छ। अर्को कुरा कहाँनिर गाह्रो छ भने मेरो छोरो लागु पदार्थमा लागेको छ, त्यसमा लागेको छ, टेकबहादुर गुरुङ आउनुभयो अनि भुवन सिंह दाई तपाईँको छोरो यस्तोमा फस्नु थालेछ भनौँ भने म के भन्छु त, जान्ने हुन्छस् त, आफ्नो हेर्दैनस्, हामी यो समाजमा छौँ क्या अहिले पनि।
3: वडाध्यक्षज्यू यहाँले एकदम महत्त्वपूर्ण विषयमा कुरा राख्नु भएको छ, खास गरी अब समाज चाहिँ कसरी सुधार्ने त यहाँले समाजमा सुधार आवश्यक छ पनि भन्नुभएको छ, अनि यो दुर्व्यसन न्यूनीकरण गर्न स्थानीय सरकारले कस्तो पहल गरिरहेको छ, के कस्ता प्रयासहरू यहाँले गर्नुभएको छ, यसबारेमा पनि प्रश्न पारिदिनुहोस् न।
4: समाज सुध्रिनु नितान्त आवश्यकता छ। उदाहरणको लागि मैले भने नि गाउँको मान्छे सभ्य तरिकाले अब लागु पदार्थलाई चाहिँ अन्त्य गर्नुपर्छ भनेर लाग्यो भने त्यो मान्छे त्यहाँबाट भाग्छ, यो मेरो आफ्नो बुझाइ छ। अर्को कुरो के हो त भन्दाखेरि अर्काको छोरो बिग्रियो भने हाँस्ने अनि आफ्नो छोरो पढो भने रुने हाम्रो प्रविधि छ, एउटा साह्रै नराम्रो प्रविधि एउटा कुरा छ। र नगरपालिका गत वर्ष पनि कुरा उठेको छ, यो नगरपालिकाको यो भनौँ न हाम्रो कार्यपालिकामा कुरा उठेको थियो, यो एउटा लागु पदार्थ सम्बन्धी केही कार्यक्रमहरू नगरले नै ल्याउनु पर्छ, बरु 2-4 लाख पैसा राखौँ भन्ने विषयमा 4 नम्बर 6 नम्बरको वडाध्यक्षज्यू पनि हुनुहुन्छ, 4 नम्बरको वडाध्यक्षज्यू पनि हुन्छ, कुरा उठेको थियो। त्यतिखेर यो कार्यान्वयन कम भयो र यसपालि यो स्थलगत बस छलफलले पनि हामीलाई एक खालको जिम्मेवारी अझ बनाएको छ, यसको लागि चाहिँ हामी केही कुराहरू राख्छौँ। अर्को कुरो के छ त भन्दाखेरि अब यो लागु पदार्थ अत्याधिक हामी माया गरेर हो आफ्नो बच्चा बच्चीलाई, हिजोसम्म चाहिँ कस्तो थियो त 7 छोरा छन्, एउटा सयपत्रीको फुल झऱ्यो भने गुराँसको फुल मसँग छ भन्थ्यौँ क्या, हामी चाहिँ लालुपातेको फुल मसँग छ अब भन्थ्यौँ, आज हामी त्यसो भन्दैनौँ, राम राम राम राम राम्रो सक्को सक्को सक्को सक्को अनि हामी त्यहाँ पनि बिग्रेका छौँ अलिकति क्या, यो माया ममताले गर्दा। अर्को कुरो समाजमा हामी डराएका छौँ, कारण के छ त भन्दाखेरि रामबहादुरको छोरो लागु पदार्थ खाएर सेवन गरेर यता आउँदै गर्दाखेरि चाहिँ हामी डराएर भाग्छौँ क्या, ओइ के हो तेरो पारा यो भन्नु हो भने भोलिपल्टदेखि अलिक लच्किन्छ क्या त्यो, तर हामी त्यसमा पनि डराएको छौँ एउटा कुरो। अर्को कुरा यो जुन एउटा मद्यपान हामी यो ड्रिङ्क्सहरू गर्ने छौँ, यो चाहिँ जहिले पनि गर्छौँ क्या हामी, फेरि भेटघाट भोग गर्ने, छुट्ने बेला भोग गर्ने, आज एउटा अकेजन पार्टी भोग गर्ने, लु हेर्नु यो मेरो आफ्नो बुझाइमा यो ड्रिङ्क्स गर्ने भन्ने कुरा चाहिँ यो अनि टेन्सन भोग गर्ने टेन्सनको बेलामा होइन क्या, मेरो आफ्नो बुझाइमा चाहिँ खुसीको बेलामा गर्ने, ठक्क आज भेटघाट भयो 8-10 जना 15 जना पुरानो पुरानो साथीहरू भेटघाट भयो, लु आज चाहिँ रमाइलो गर्नुपर्छ हौ, लु साथी हो जाउँ त्यहाँनेरि भन्ने कुरा भयो भने रमाइलो, टेन्सन भयो किन खाएको त, टेन्सन भयो म सुतिहालेँ, अब यस्तो छौँ कि हामी। र यो वास्तवमा स्थानीयवासीको जनचेतना असाध्य खड्केको छ। अहिले भौतिक पूर्वाधारको कुराहरू पनि आयो, यो भौतिक पूर्वाधारको विकासको साथसाथै अहिले मानव संसाधनको विकास हुनु नितान्त आवश्यकता छ। र यो मानव जबसम्म चाहिँ यो विकास हुँदैन, हामीमा चेतना आउँदैन, तबसम्म हामी अझै के गर्छौँ त तल फस्दै जानेछौँ। र नगरको पक्षबाट यो रेडियो नेपाल स्थलगत बस छलफलमा उठेका कुराहरू, हामीले राख्नुपर्ने कुराहरूमा हामी कटिबद्ध छौँ। तीनजना कार्यपालिका सदस्य वडा सचिवहरू हुनुहुन्छ हामी यहाँनिर। अब लागु पदार्थ खाएको मान्छेले किन बाउ कुट्छ, किन आमा कुट्छ, किन वल्लो घर पल्लो घर कुट्छ भने उसले चिन्दै चिन्दो रहेनछ उसले। यो त हामी मैले महसुस गरेँ। हामीलाई नै मुख छाड्दै आउँछन् अनि भोलिपल्ट यस्तो गरिस् त काका थाहै पो पाइन त हौ भन्छ। अब लो हेर्नु न अब भयो त। अनि यस्तो किसिमका प्रविधिहरू छन् देशमा, यसको लागि कानुन पनि नितान्त आवश्यकता छ। स्थानीयवासी पनि एकजुट लगाए चाहिँ सचेत हुनु नितान्त आवश्यकता छ, निडर हुनु पनि आवश्यकता छ। अर्को चाहिँ मैले यति भने हस्त, धन्यवाद, नमस्कार।
0: हस्, धेरै धेरै धन्यवाद छ। वडा नम्बर 7 वडा अध्यक्ष भुवन सिंह मगरज्यूलाई फेरि पनि म जनप्रतिनिधितर्फै आएँ। सुन्दर रहेछ नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष सन्तोष लिङ्गदेन हुनुहुन्छ हामीसँग, एकदमै विकासप्रेमी अनि युवा हुनुहुन्छ। हजुरले चाहिँ कसरी बुझ्नुभयो, हेर्नुभएको छ यो घटनालाई, खास गरी सुन्दर हरेचामा अहिले यो क्षेत्रमा देशैभरिको विश्वकै समाज हो, तर पनि यहाँ पछिल्लो समय लागु औषध दुर्व्यसनीको संख्या बढ्दै गइरहेको विभिन्न तथ्याङ्कले देखाउँछ, र स्थानीय सरकारको एउटा प्रतिनिधि भएको हिसाबले यसलाई न्यूनीकरण गर्न, रोकथाम गर्न हजुरको तर्फबाट, हजुरको वाडाबाट कस्ता कार्यक्रम ल्याउनु भएको छ, कतिको ध्यान दिनुभएको छ यसतर्फ, छुटकारीमा आफ्नो भनाइ राखिदिनुहोस् न।
5: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालले यो कार्यक्रम गर्नुभएको छ। यो चाहिँ आजभन्दा मलाई 3-4 दिन अगाडि तपाईँले नि फोन गर्नुभएको थियो, कले गर्नुभयो यो कार्यक्रम कतिखेर हुन्छ भनेर। म एकदम उत्साहित भइरहेको थिएँ। आज म काम विशेषले भिडामा 2-3 दिनदेखि बसिरहेको थिएँ। त्यही यही कार्यक्रम लागि भए पनि म चाहिँ आज आएको छु, किनकि म 6 नम्बर वार्डको वार्ड अध्यक्ष जनप्रतिनिधि। मेरो वार्ड चाहिँ एकदम यो लागु औषधले एकदम जर्जर भएको वार्ड परेको कारणले गर्दा पनि म यसमा चाहिँ एकदम चिन्तित छु, किनकि मेरो वार्डमा बढी सुकुम्बासी बस्ती छ। त्यहाँ चाहिँ अलिकति गरिबको बसोबास भएको कारणले गर्दा खोलामा आश्रित लेबर मान्छेहरू बसोबास गर्नुहुन्छ। अनि यहाँ चाहिँ अब धेरै कुराहरू उठे, अलिकति पैसा हुनेले चाहिँ अभिभावकले सुधार केन्द्रमा हाल्छन्, त्यो पैसा नहुने अभिभावकले के गर्ने? अब लागु औषध भन्ने बित्तिकै त्यो ब्राउन सुगर, त्यो अहिले अघि भन्नुभयो पहिला फेन्सिडल भन्थ्यो, अहिले त तपाईँको विभिन्न ओपिडल के त्यो मिक्स गरेर खाए भनेपछि पनि लाग्दो रहेछ क्या। त्यो दिनभरि ऊ खोलामा बेल्चा हान्छ, त्यो एउटा दुइटा गोटी खाएपछि उसलाई न भोक लाग्ने न जिउ दुख्ने, ऊ गल्दै नगल्ने क्या, दिनभरि काम गर्न सक्ने, त्यस्तोसम्म त्यो औषधि हुँदो रहेछ। म चाहिँ एउटा जनप्रतिनिधि कार्यपालिका सदस्य भएको कारणले पनि मैले यो 1 वर्ष अगाडि कार्यपालिकामै प्रश्न उठाएको थिएँ मेयर साहबलाई। अघि भुवन सिंह दाईले पनि भन्नुभयो, मेयर साहब अब हामीले नगरपालिकामा एउटा सुधार केन्द्र खोलौँ, वर्षमा हाम्रो यत्रो तालिमहरू आउँछ, यत्रा हाम्रा नगर प्रहरीहरू हुनुहुन्छ 20 जना, एउटा खोलौँ, ती गरिब विपन्न वर्गका छोराछोरीलाई जोसँग पैसा हुँदैन तिनीहरूलाई त्यो सुधार केन्द्रमा राखौँ, तालिम दिउँ। आज हामीले अघि टेकबार दाईले भन्नुभयो विभिन्न सुधार केन्द्रहरू खोलिरहेछ नि, त्यो त एउटा नाफादायी संस्था हो, उहाँहरूले लगानी गर्नुभएको छ, स्टाफ हुन्छ, केही पैसा उहाँहरूले पनि लगानी गरेपछि मुनाफा कमाउनु पर्यो। ती बिहान बेलुका काम गरेर खाने मान्छेले त उसको अभिभावकले आफ्नो छोराछोरीलाई त सुधार केन्द्रमा राख्न सक्दैन। अनि अर्को ती सेवनकर्ता त खाएर के झगडा गर्छन् पुलिस प्रशासनले, वडाध्यक्षज्यू तपाईँको वार्डमा त यस्तो भएछ आउँदिनु पर्यो भनौँ, यसो हेरौँ हाम्रै भाइभति हुन्छन्, दाई गल्ती भयो सर गल्ती भइहाल अबदेखि हुँदैन भनौँ, निकालेर गयो। सुरु सुरुमा ऊ खान्छ सेवन गर्छ, अब पैसा नभएपछि के हुन्छ, ऊ लास्ट टाइम ऊ डिलर भएर जान्छ, उसले के गर्छ 2-3 हजारको सामान किनेर ल्याउँछ अनि अरूलाई बेच्न थाल्छ, ऊ डिलर भयो। त्यो खोला बगरमा हेर्ने भने घरै पछि प्रायः जसो डिलर छ, त्यो चक्कीहरू यति लिएर आउँछन्, कहाँबाट लिएर आउँछ, कोही भन्छ बाइकबाट लिएर आउँछ, बेच्दै माथिसम्म हिँड्छ भन्छन्। अनि पुलिसले पक्रेर लिएर जानुहुन्छ, अनि गच्छे चौकीले बेलबारीलाई बुझाइदिनुहुन्छ, बेलबारीले फेरि कुन सुधार केन्द्रलाई दिनुहुन्छ थाहा छैन है। अनि किन त के अरे सेवनकर्तालाई त ल सुधार केन्द्रमा हाल, त्यो बेच्नेलाई चाहिँ किन तपाईँले कारवाही गर्नु भएन भन्यो भने त्यो त हामीलाई थाहा छैन त, उता बेलबारीलाई सोध्नुपर्छ अध्यक्षज्यू भन्नुहुन्छ क्या, विडम्बना त्यस्तो छ। त्यसैले गर्दाखेरि टोल विकासको कुरा गर्ने भने विभिन्न टोल विकास संस्थाले र्याली निकालेर विभिन्न कार्यक्रम गरेर सुधार केन्द्रको प्रतिनिधिहरूलाई बोलाएर भेला गराएर कार्यक्रम पनि हामीले गरिरहेछौँ। तर हामीले त्यो दलदललाई निकालिरहेका छैनौँ। म फेरि सामाजिक एउटा समितिको म सदस्य पनि, अनि त्यो सामाजिक समितिको सदस्य भएको नाताले त्यो समितिमा मेरो स्वास्थ्य शाखा पनि पर्छ। अनि मैले त्यो स्वास्थ्य शाखालाई के भन्छु भने, यति मेडिकल छ हाम्रो सुन्दरसाभित्र, जुन मेडिकलले औषधि लेखेर ल्याएको पुर्जी बाफक उसले बेच्न पाउँदैन, तर उसले बिना पुर्जी बेचिरहेको हुन्छ। त्यो निगरानी किन नगर्नु भएको भनेर म बार बार प्रश्न गर्दाखेरि गर्ने भन्नुहुन्छ। त्यो चाहिँ कसको संयोजकमा हुन्छ? उपमेयरको संयोजकमा, वार्ड अध्यक्षज्यूको संयोजकमा हुँदैन। यहाँ मेडिकलले चाहिँ खुलेआम खुलिया तरिकाले त्यो बेच्नु नहुने औषधि पनि बेचेर समाजलाई भिगाइरहेको छ। ती युवाहरूलाई चाहिँ लागु औषधमा फँसिरहेछ। त्यो एउटा सिरिन्ज लिन आयो भने के कारणले सिरिन्ज लिन आयो त? उसलाई सिरिन्ज लिनुपर्ने कारण के हो त? उसलाई कि मेडिकल के अरे एउटा डक्टरले लेखेर दिनु पर्यो पुर्जीमा। उसले सिरिन्ज 5 रुपियाँको सिरिन्ज 50 रुपियाँमा बेचिरहेको हुन्छ। कतिचोटि हामीले त्यसरी पक्राएको पनि छौँ, पक्रेकै पनि छौँ, तर बार बार त्यस्ता कुराहरू घटनाहरू घटिरहेछन्। अब त्यो प्रश्न त मैले गर्नुपर्ने ठाउँमा चाहिँ होइन, मैले चाहिँ त्यसलाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा छु। तैपनि त्यस्ता समाजमा त्यस्ता घटनाहरू घटिरहेछन्। अब यति डिलरहरू छन् छ्यापछ्याप्ती, त्यो तपाईँको ब्राउन सुगर हुँदोरहेछ सानसानो। अघि प्रहरीलाई भनौँ, अघि कता गोबरको त्यो कहाँ डिस्कमा लुकाइदिन्छ कि कता लुकाइदिन्छ, त्यो भेट्दै त भेट्दैन। त्यो प्रहरीले के गरौँ? जुन यो आज यो तपाईँहरूले जुन कार्यक्रम गर्नुभएको छ, सबैतिर सम्बन्धित निकायको ध्यान आकर्षण होस्। हामी जनपदलाई मात्रै होइन, एउटा समाज, स्थानीय निकाय, प्रदेश, नेपाल सरकार, जुन बोर्डरमा बस्नुहुने हाम्रा सुरक्षाकर्मीहरूले पनि एकदम जाँच चाहिँ कडा गरेर खोन तलासी गरेर आउने भनेको यो सबै चिज पारिबाटै हो। हाम्रो खुल्ला सिमाना नाका त्यही पनि नजिकै 20-25 किलोमिटरको नजिक नाका भएको कारणले गर्दाखेरि त्यहीँबाट भित्रिने हो। त्यो दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। जुन ल्याउने व्यक्ति हुन्छ नि, पक्रिन्छौँ हामीले चाहिँ, पक्रेका व्यक्तिलाई सम्बन्धित निकायले कानुनको दायरामा ल्याएर सजाय हामीले दिन सक्यौँ भने हाम्रा आजको भोलिका भविष्यका कर्णधारहरू, यो समाजका एउटा कर्णधारहरू बिग्रिने थियो, लागुको दलदलमा फस्तिने थियो।
0: हस्, धेरै धेरै धन्यवाद छ। एकदम महत्त्वपूर्ण विषयवस्तु उठाउनु भएको छ। विशेष गरी अब औषधि पसलहरूको अनुगमन गर्नुपर्ने, नियमन गर्नुपर्ने कुराहरू पनि छ। हजुर आफै स्थानीय सरकारको प्रतिनिधि हुनुहुन्छ, हजुरले पटक पटक कुरा उठाए पनि भन्नुभएको छ, यसलाई पनि हजुर गम्भीरताका साथ हेर्नुहुन्छ भन्ने पनि हामीले अपेक्षा राखेका छौँ। यस पछाडि अब हामी लगभग आजको छलफलको अन्तिम चरणमा पनि छौँ। हामीसँग यहाँ अगाडि केही हाम्रो सहयोग सुधार केन्द्रबाट आउनुभएका युवाहरू आइडी कार्ड लाएर बस्नुभएको छ। तपाईँहरूमध्ये कोही आफ्नो कुराहरू केही भन्न चाहनुहुन्छ भने परिचयसहित आफ्नो कुरा राख्न सक्नुहुन्छ यो विषयमा।
6: नमस्ते, मेरो नाम सलन र म एउटा पूर्व दुर्वेशनी, हाल म सहयोग सुधार केन्द्रमा उपचारको क्रममा छु। विगतको दिनहरूमा मैले धेरै गल्तीहरू गरेको छु र दुर्वेशनको कारण मैले मेरो जीवन, घर परिवार र समाज पुरै अस्तव्यस्त बनाएको छु। सुरुमा मैले आफूभन्दा ठुलो मान्छेहरूलाई देखेर देखासेखीमा पहिलोपल्ट नसा सेवन गरेको थिएँ, तर बिस्तारै त्यो चाहिँ मेरो मजबुरी हुन थाल्यो। किनभने नसा सेवन नगर्दाखेरि मलाई छटपट हुने, केही सोच्न नसक्ने, राति निन्द्र नलाग्ने, दिमागमा अनावश्यक कुराहरू खेलिराख्ने हुन्थ्यो र त्यसकारण म सुधार केन्द्र बस्नु पऱ्यो। र सुधार केन्द्रमा चाहिँ हामी दुर्व्यसनीहरूलाई चाहिँ अपराधी यातना दिएर भन्दा नि बढी एउटा बिरामीको नजरले, एउटा मायाले, एउटा उपचार गरेर, काउन्सिलिङ गरेर हाम्रो सोचलाई परिवर्तन गरिदिनु भएको छ र त्यो वातावरण चाहिँ मैले हाम्रो सहयोग सुधार केन्द्रमा पाएको छु। र अहिले म हाल सुधार केन्द्रमा उपचारको क्रममा छु र जीवनलाई जीवनको शैलीमा जिउनुपर्छ भन्ने बाटोमा हिँडिरहेको छु।
0: हजुर, तपाईँ दुर्व्यसनमा फस्नु भएको चाहिँ कति वर्ष भयो?
6: म दुर्व्यसनमा फसेको 12-13 वर्ष भयो।
0: 12 वर्ष भयो। कसरी फस्नु भएको थियो त्यति बेला? जुन तपाईँले जुन लागु औषध सेवन गर्न थाल्नुभयो त्यति बेला तपाईँलाई आफ्नो भविष्यको चिन्ता, परिवारको चिन्ता लागेन, अथवा यो मैले गलत गरेँ भन्ने कुरा कहिले तपाईँलाई चेत आयो?
6: मैले गलत गरेँ भनेर चाहिँ मैले सुधार केन्द्रबाटै थाहा पाएको। म दुर्व्यसनी हो भनेर पनि मलाई सुरुमा थाहा थिएन। सुधार केन्द्रमा छिरेदेखि चाहिँ म दुर्व्यसनी हो भनेर थाहा पाएको थिएँ र मैले सुरुमा चाहिँ अरूको देखासेखीमा रमाइलो गर्नलाई साथीभाइको लैलोमा लागेर सेवन गरेको थिएँ।
0: हजुर, तपाईँ चाहिँ अब जुन दुर्व्यसनमा लागिरहँदाखेरि र त्यो कुरा चाहिँ तपाईँको परिवार अनि आफन्तहरूले थाहा पाउँदाखेरि तपाईँमा कस्तो व्यवहार गर्नुभयो त्यसबारे पनि भनिदिनुहोस् न।
6: म केही भएको छैन, मलाई म एकदम ठिक छु, तपाईँहरूको सोच चाहिँ गलत हो, तपाईँहरूले मलाई बुझ्नुहुन्न, मलाई बुझ्दै गयो म लागु औषध सेवन गर्दिनँ थिएँ भन्ने त्यस्तै सोचहरू आइरहेको थियो।
0: अब अहिले जुन तपाईँ सुधार केन्द्रमा बस्नुभएको छ, अहिले चाहिँ तपाईँमा के सोच आएको छ? अब यस पछाडि के गरौँ, कसरी अगाडि बढौँ भन्ने सोच्नु भएको छ?
6: यस म सुधार केन्द्रमा बसेर चाहिँ अब उनी सरहरूले दिनुभएको काउन्सिलिङ अनुसार चाहिँ दुर्व्यसन चाहिँ एकदम हाम्रो जीवन अस्तव्यस्त बनाउने चिज हो र बाहिर गएर पनि हामी अब हाम्रो सुधारलाई अगाडि बढाउनुपर्छ। नराम्रो सङ्गत गर्नु हुँदैन। हामीले मिटिङ फलोअपहरू सुधार केन्द्रबाट निस्केर पनि कुनै अब त्यस्तो कार्यहरू गर्नु हुँदैन जुन कार्यले चाहिँ आफू डिस्टर्ब हुने कामहरू गर्नु भएन। आफ्नो सुधारलाई अगाडि बढाउनुको लागि फलोअप मिटिङ एटेन्ड गर्नुपर्छ भन्ने बुझेको छ।
0: हजुर, तपाईँलाई त जस्तो 12 वर्षपछि जुन सुधार केन्द्रमा आउनुभयो होइन, आफूलाई सुधार गर्नको लागि, अब भर्खर भर्खर लागू अवस्था सेवन गर्दै गरेका जुन युवाहरू हुनुहुन्छ, भर्खर त्यसको चाहिँ अब टेस्ट लिँदै गरेका, उनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, के अनुरोध गर्नुहुन्छ?
6: उनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यो चाहिँ एकदम खराब चिज हो। यसले चाहिँ हामीलाई कहीँ अगाडि बढाउँदैन, यसले चाहिँ हामीलाई पछाडि मात्रै धकेल्ने काम गर्छ र यो एकदम खराब चिज हो भन्न चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद छ, यहाँले आफ्नो अनुभव राख्नुभएको छ। खास गरी जो पीडितको अनुभवले चाहिँ धेरै ज्ञानहरू लिन सकिन्छ र अरूले धेरै कुरा सिक्न सक्छन्।
3: अब म एकजना अभिभावकसँग कुरा गर्दैछु, यता दाहिने साइडमा हुनुहुन्छ, उहाँले आफ्नो प्रतिक्रिया राख्न खोज्दै हुनुहुन्छ। तपाईँले आफ्नो परिचय दिएर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
7: नमस्कार, म रिता तामाङ, घर मेरो सुन्दर रहेछ 3 गछिया मोरङ।
3: हजुर, तपाईँले चाहिँ आफ्नो बालबच्चा अथवा छोराछोरी लागू औषध दुर्व्यसनमा नपस्छन् भनेर के कस्ता कुरामा ध्यान दिनुभएको छ, यसतर्फ कतिको सचेत हुनुहुन्छ?
7: प्रश्नको लागि धन्यवाद सर। के अरे, मेरो छोराछोरी 2 जना छ, म 2 जना बच्चाको म अभिभावक हो। मेरो छोरा अहिले 19 वर्षको छ होइन, मलाई एकदमै चिन्ता छ क्या यो विषयमा। चाहिँ के भन्न चाहन्छु भने मेरो छोरा अहिले क्लास 12 पढ्छ है। हामी अभिभावकले हामीले गर्ने भनेको हामीले त हाम्रो छोराछोरी नबिग्रोस् नै भन्न चाहन्छौँ। कसैले पनि आफ्नो अभिभावकले चाहिँ आफ्नो छोराछोरी बिग्रोस् भन्ने त चाहँदैन नि त। त्यो भएकोले गर्दाखेरि म एकदमै यो विषयमा चाहिँ चिन्ता लाग्छ, किनभने हाम्रो समाजमा एक किसिमको युवाहरूको जस्तै अलिकति यो लागू औषध दुर्व्यसनमा बढी मात्रामा चाहिँ प्रभाव परेको म देखिरहेको छु। हाम्रो बजारमा जस्तै गछियाकै कुरा गर्दाखेरि पनि धेरै आइरहेको छ क्या यो विषयमा चाहिँ। त्यो भएकोले गर्दाखेरि मलाई एकदमै चिन्ता लाग्छ, मेरो छोरा सायद यो दुर्व्यसनीमा नफसोस्, नफस्नको लागि म धेरै उसलाई घरमा उसलाई जनचेतनाको जस्तै अब यस्तो गर्नुहुन्न, साथीहरूको लैलैमा लाग्नु हुँदैन, साथीहरूले भनेको कुरा सबै कुराहरू सत्य हुँदैन, हरेक कुराहरू तिमी बाहिर जाँदाखेरि साथीभाइसँग जे जे कुरा हुन्छ मलाई आएर सेयर गर, मैले जाने बुझेको कुराहरू म तिमीलाई सेयर गर्छु र तिमीले बुझेको कुराहरू मलाई सेयर गर भनेर भन्छु होइन। त्यो भएकोले गर्दाखेरि म नानीलाई चाहिँ बिहान बेलुका उसलाई चाहिँ मैले धेरै ध्यान चाहिँ दिइराखेको हुन्छ। यो एकदमै यो जटिल कुरा हो। दुर्व्यसनीमा लागिसके पछाडि हामीले बच्चाहरूलाई सुधार केन्द्र त राख्छौँ, तर सुधार केन्द्रमा राख्दाखेरि र उहाँलाई सुधार केन्द्रमा कसरी गर्नुहुन्छ त्यहाँ ट्रिटमेन्ट होइन, हामी त त्यहाँभित्र त बस्दैनौँ नि त, हामी त उहाँहरूले जिम्मा लगाउने ट्रिटमेन्टको लागि, तर त्यहाँभित्र हुने अब कस्तो खालको व्यवहार गर्नुहुन्छ। त्यो भएकोले गर्दाखेरि बच्चाहरूलाई सकभर हामीले लागू औषध दुर्व्यसनमा खस्नुभन्दा अगाडि नै हामीले चाहिँ हामी अभिभावक सँगसँगै हाम्रो समाज हाम्रो समुदाय सबैले चाहिँ यो विषयमा चाहिँ हामीले ध्यान पुर्यायौँ भने पक्कै पनि यो दुर्व्यसनीबाट बचाउन सकिन्छ हाम्रो छोराछोरीलाई जस्तो लाग्छ।
0: हस्, धेरै धेरै धन्यवाद छ। अब हामी लगभग आजको छलफलको अन्तिमतिर छौँ, अब केही सहभागीसँग छोटोमा प्रतिक्रिया लिन्छौँ, त्यस पछाडि यो छलफल हामी अन्त्य गर्नेछौँ। खास गरी हामीसँग सामाजिक व्यक्ति तथा व्यवसायी देवराज तामाङ हुनुहुन्छ, म उहाँतर्फ जान्छु। तपाईँको विचारमा अब चाहिँ सुन्दर हरेचालाई दुर्व्यसन मुक्त समाज निर्माण गर्नका लागि अब के गर्नुपर्छ, अनि सरकारवालाको भूमिका के हुनुपर्छ, संक्षेपमा भनिदिनु होला।
8: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सर्वप्रथम त यो लागू पदार्थ सेवन दुर्व्यसन अन्त गर्ने, अन्त त हुँदैन, हटाउनलाई हामीले घरबाट नै एउटा अभियान चलाउनुपर्छ। हेर्नुहोस्, आफ्नो छोराछोरी सबैभन्दा बढी समय आफ्नो घर परिसरमा बिताउने हो, त्यस पछाडि ऊ स्कुलमा गएर बिताउने हो, त्यसपछि समाजमा देखा पर्ने हो क्या। हामीले जबसम्म घरमा उसलाई राम्रो हेरचाह र ट्रिटमेन्ट दिनु सक्दैनौँ, उहाँलाई पारिवारिक वातावरण दिनु सक्दैनौँ, लागू पदार्थ सेवनले तिम्रो जीवनमा यो खराब गर्नु सक्छ भने जब हामी उसलाई सचेत गराउँदैनौँ, तबसम्म यो समाजबाट हामीले लागू पदार्थ सेवन कम गर्नु सकिँदैन। दोस्रो कुरो, त्यसपछि ऊ स्कुल जान्छ, स्कुल गइसकेपछि स्कुलको विद्या सरहरूले पनि एउटा स्कुलको बच्चा चुडो खाइरहेछ, गुटखा खाइरहेछ, र उहाँहरू त्यस पछाडि उनीहरू लागू पदार्थ सेवन फस्दै जाने हो। उहाँहरूले यो भन्नु सक्नु पऱ्यो कि त्यो एउटा समाजको प्रतिष्ठित व्यक्तिको छोरा हो, आज हामीले उसलाई यसो गरी चाहिँ उसको बुवालाई यसो भयो भनेर भनायौँ भने भोलि हामी नै पो स्कुलमा राम्रो हुन्छौँ भने जुन एउटा सरहरूले पनि एउटा इन्फर्मेसन लुकाउने काम गर्नुहुन्छ, त्यो स्कुलमा भएको इन्फर्मेसन चाहिँ त्यो आफ्नो प्यारेन्ट्ससम्म पुऱ्याइदिनुपर्छ भन्ने मलाई लाग्दछ। किनभने प्रायरी घरमा बाबा छोरासँग छोरीसँग रहन्छ, र हाम्रो समाजमा के छ भने, र म चाहिँ के भनेको छ भने, हामीले पनि हाम्रो छोरा छोरीसँग उसको व्यवहार कस्तो छ थाहा पाउनको लागि पनि दिनमा एकपटक सँगै बसेर चिया नास्ता खाने, खाना खाने, त्यो काम चाहिँ जरुरी गर्नुपर्छ क्या। ताकि उसको कुराहरू थाहा पाइन्छ। नभए मैले मेरा छोराछोरीलाई मेरो कामको व्यस्तताले दिनभरि उसलाई वास्ता नगर्ने, बेलुका आउँदा छोरा कहाँ छ के छ वास्ता नगर्ने, त्यो भयो भने उसको अलिकति मनोबल बढ्दै जान्छ र उसको बुवासँग आमासँग भेटघाट पनि कम हुन्छ र बिस्तारै बिस्तारै उसले बढी साथीसँग लागेर फस्ने गर्ने हुँदा हुनाले पहिलो प्राथमिकता घर हो, दोस्रो स्कुल हो, तेस्रो समाज हो। र समाजमा पनि हामीले इन्फर्मेसन लुकाउने कुरा गरिरहेछौँ क्या, अघि पनि कुरा साथीहरूले उठाउनु भएको छ, कमसेकम समाजले दिएको कुरा त्यहाँ भनिदिनु पर्यो ताकि त्यो हामीले त्यो परिवारले त्यो बच्चालाई एउटा सम्झाउनु सक्ने एउटा अवसर मिल्छ। र अर्को कुरो अघि यहाँ हाम्रो शिक्षकज्यूहरू उठाउनु भएको छ, पहिले हामी स्कुलबाट नैतिक शिक्षा थियो, हेर्नुहोस् आज त्यो नैतिक शिक्षा र नैतिक भन्ने कहाँ छ अहिले खोज्नुपर्ने अवस्था भएको छ। तर यो लागु प्रथा दुर्व्यवसन सम्बन्धी पनि लोकल लेभलमा एउटा क्लास दियो भने त्यसले गर्दा पनि लागु औषध विरुद्धमा केही अलिकति सचेतना फैलाउन सकिन्छ भन्ने मलाई अलिक लाग्दछ। र अघि यहाँ साथीहरू उठाउनु भयो हिजो दुर्व्यसन विरुद्ध के कामहरू गरौँ भन्दा स्थानीय सरकारले जुन उहाँहरूको कुरालाई प्रपोजल एक्सेप्ट गर्नु भएन। यहाँ जनप्रतिनिधि साथीहरू यहाँ हुनुहुन्छ तिनजना, उहाँहरूलाई म विनम्रोध के गर्न चाहन्छु भने यो विकास निर्माणमा यो बाटोघाटो पुल पलेस हो मठ मन्दिर मात्र विकास छैन क्या, कमसे यो लागु प्रथाबाट जुन एउटा हाम्रो यो युवाहरू फस्नु भएको छ र उहाँहरूको जुन एउटा सोच परिवर्तन गर्नु त्यो एउटा ठुलो विकास हो भन्ने मैले लागेको छु। किन एउटा घरमा आगो लागेको सल्किएपछि त्यो लै भने त्यो दमकल बोलाएर त घरको आगो निभाउनुभन्दा पहिले त्यो आगो लाग्ने कारणहरू हामीले खोज्नु राम्रो हुन्छ। त्यही भएको हुनाले तपाईँहरूले पनि अघि सन्तोष भाइले भन्नुभयो कमसेकम एउटा हुने खानेको छोराछोरी त तपाईँको सुधार केन्द्रलाई राखिन्छ, नहुने खानेको छोराछोरी के गरिन्छ? पहिले के थिएन, हुने खानेको छोराछोरी लाउरेको छोराछोरीमा पहिले एउटा यो दुर्व्यवसन भित्र आयो, हेर्नुहोस् पहिले पैसा हुने लाउरेको छोराछोरी मात्रै खान्थे, अब त त्यहाँबाट चल्किन सुधार आज गरिबको झुपडीमा फुस्कोमा पुगिसकेको छ क्या, यति दर्दनाक अवस्था भइसकेको छ। यसलाई निर्मूल गर्नको लागि पनि स्थानीय सरकार लाग्नुपर्छ भन्ने लाग्दछ। र अर्को कुरो, अस्ति हामीले मलाई लाग्छ नवराज कार्की एसपी साहब मोरङमा हुँदाखेरि रङ्गेलीमा सबैभन्दा बढी मात्र गाँचा पक्रिएको थियो क्या, त्यसपछि म पनि गएको थिएँ, उहाँसँग कुरा गर्दा उहाँले भन्नुभएको थियो अब हाम्रो मात्रै पहुँचले यो लागु प्रथा दुर्व्यवसनलाई कम गर्नु सकिँदैन, यसमा अब राज्य लागिदिनु पर्यो भन्नुहुन्थ्यो। किन भने मैले उहाँलाई सोधेँ, भारतबाट जति हामी नेपालमा ट्राइड गरे पनि भारतबाट तपाईँको लागु पदार्थ भित्रिनु अलिक सहज भइरहेछ र तपाईँहरूले भन्नु पऱ्यो कि तपाईँहरूको नेतालाई संसदमा बोल्नु पऱ्यो, लागु पदार्थ विरुद्ध पनि संसदले सदमा कुरा उठाइदिनु पऱ्यो। तर हामीसँग मेन पावर कम छ, त्यतातिर चाहिँ समथिङ के राई हुनुहुन्थ्यो डिएसपी, उहाँको कमान्डमा 17 हुनुहुन्थ्यो लागु औषध सम्बन्धी हेर्ने कुशी प्रदेशमा, उहाँले कहाँ कहाँ भ्याउने, हामीसँग यो अलिकति पुगेन भन्नुहुन्थ्यो। त्यो हुनाले पनि राज्यले पनि यसमा एउटा गम्भीरतापूर्वक लाग्नुपर्छ भन्ने सोचेको छु। र सर्वप्रथम पहिले नै हामी गाउँ समाजबाट नै यसको एउटा अभियानले गयो भने अलिक यतालाई कन्ट्रोल गर्न सकिन्छ।
0: हस्, धेरै धेरै धन्यवाद, यहाँले एकदम महत्त्वपूर्ण विचार राख्नुभएको छ र धेरै विषयमा चर्चा भइसकेको छ र आदरणीय वक्ताज्यूहरूले महत्त्वपूर्ण सुझाव दिइसक्नु भएको छ, कसरी यसलाई न्यूनीकरण गर्न सकिन्छ, कसको भूमिका के हुन्छ भन्ने विषयमा विद्यालयका प्रभावज्यूहरू, प्रिन्सिपलज्यूहरू अनि अन्य वक्ताहरूले पनि भनिसक्नु भएको छ। अब अन्त्यमा म फेरि पनि आशा र सुधार केन्द्रमा आएँ र आजको छलफललाई यहीँ टुङ्गी आउँछु, खास गरी अब सरले पनि धेरै कुराहरू यसको प्रभाव कसरी चाहिँ युवाहरू फँसिरहेका छन् र स्वास्थ्यमा कस्तो प्रभाव पर्छ लगायतका कुराहरूमा आफ्नो विचार राखिसक्नु भएको छ। अब अन्त्यमा के भनिदिनुहोस् भने टिकाराम सर हजुरले के भनिदिनुहोस् भने जस्तो कि लागु औषधको प्रयोग, ओसार पसार र दुर्व्यसन जुन यो रोकथाम गर्नका लागि अहिले देखेका मुख्य चुनौतीहरू के छन्? विभिन्न प्रयासहरू भइरहेका छन्, प्रहरीले निगरानी बढाइरहेको छ, होइन, अब नाकाहरूमा चेकजाँचहरू भइरहेको छ, हामीसँग त्यस्तै कानुन पनि केही मात्रामा कानुनहरू पनि छन्, त्यसले पनि अब यो यसलाई अवैध मानेको छ, दण्डनीय छ, सजायको व्यवस्था पनि गरेको छ, यति हुँदाहुँदै पनि यो रोकथाममा देखेका चुनौतीहरू चाहिँ के हुन्, हजुरले के देख्नुहुन्छ?
9: यो लागु औषध विकास सँगसँगै आउने समस्या हो, यो लागु औषध बनेको अब यसलाई हामीहरूले चाहिँ यसलाई एभोइड गर्नको लागि हाम्रो चाहिँ सबैभन्दा ठुलो, अघि धेरैचोटि उठिसक्यो यो कुरा, जस्तो सबैभन्दा ठुलो कुरो भनेको चाहिँ मान्छेमा चाहिँ त्यो नैतिक शिक्षाको कमी, त्यो नैतिक शिक्षा चाहिँ हामीले हाम्रो परिवारको माध्यमबाटै हाम्रो बच्चाहरूलाई चाहिँ हामीले सर्कुलेट गर्नुपर्ने भयो। अब हामीले चाहिँ स्कुलले गरेन, स्थानीय निकायले गरेन, सुधार केन्द्रले गरेन भन्दा पनि हामी आफै खैनी खान्छौँ अनि हामी आफै चाहिँ चोट तानिरहेछौँ अनि हाम्रो बच्चाहरूलाई चाहिँ चुरोट नखाऊ भनेर भनिरहेछौँ भने त्यो त्यति धेरै प्रभावकारी नहोला, किनभने बच्चाहरूको लागि लर्निङ पहिलो शिक्षक भनेकै आमा बुवा हो, त्यो भएर उहाँहरूले आफ्नो प्यारेन्ट्सले चाहिँ सबैभन्दा महत्त्वपूर्ण भनेको प्यारेन्टिङको सवालमा एउटा च्यालेन्जिङ देखिराखेको छ, प्रभावकारी अभिभावकत्व भइरहेको छैन, प्रभावकारी अभिभावकत्व प्रदान गर्न सकियो भने बच्चाहरूलाई चाहिँ अब आउने पिँढीलाई चाहिँ हामीले लागु औषधदेखि टाढा राख्न सक्छौँ र अन्तर्गत यो लागु औषधलाई हामीहरूले जिरोमा ल्याउन नसकिए तापनि हामीहरूले यसलाई रोकथाम गर्न सकिन्छ। यसको लागि चाहिँ सबैभन्दा ठुलो प्रमुख का हाम्रो काम भनेकै यसको चाहिँ जनचेतना फैलाउने हो। लागु औषधको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रमहरू स्कुलमा गएर कम्युनिटीमा गएर बाल क्लबमा गएर चाहिँ एउटा मल्टिडिसिप्लिनरी एप्रोचबाट मल्टिडिसिप्लिनरी टिमबाट जहाँ चाहिँ शिक्षक पनि हुनुहुन्छ डक्टर पनि हुनुहुन्छ समाजसेवी पनि हुनुहुन्छ काउन्सिलर पनि हुनुहुन्छ सबैजनाले आफ्नो आफ्नो लेभलबाट चाहिँ त्यो लागु औषधको बारेमा यसको असरहरूको बारेमा चाहिँ हामीहरूले चाहिँ जनचेतनामूलक कार्यक्रमहरू फैलायौँ भने त्यसले चाहिँ भोलिको दिनमा लागु औषधको यो विकराल समस्यालाई चाहिँ कम गराउनको लागि मद्दत गर्छ होला। तर विडम्बनाको कुरा यो गर्नको लागि हामीसित पहिलो कुरो त दक्ष जनशक्ति पनि छैन र सबैले होइन मेरो घरमा छैन समस्या किन गर्ने भन्ने तपाईँहरूले चाहिँ त्यो जवाफदेहिता भएन। यो सबै व्यक्तिहरूले चाहिँ आफ्नो आफ्नो स्थानबाट आफ्नो आफ्नो तवरबाट चाहिँ जवाबदेहिता लागु औषधप्रति मेरो परिवारलाई चाहिँ म टाढा राख्छु भन्ने जवाबदेहिता सोसाइटीमा ल्याउन सकियो भने यसले पनि लागु औषधदेखि चाहिँ हाम्रो आम आउने पिँढीलाई चाहिँ टाढा राख्नको लागि चाहिँ मद्दत गर्छ जस्तो मलाई महसुस हुन्छ। र मलाई थाहा छैन यो स्टुपिड आइडिया पनि हुनसक्छ तर मैले धेरै वर्ष अगाडि एउटा रिफ्युजी क्याम्पमा चाहिँ युएनएचसिआरको एउटा प्रोजेक्टमा काम गर्दाखेरि चाहिँ सब्सटेन्स एब्युज टास्क फोर्स भनेर एउटा हामीहरूले चाहिँ रिफ्युजी कम्युनिटीमा गठन गरेका थियौँ कि त्यो रिफ्युजी कम्युनिटीमा गठन गरेको चाहिँ त्यहाँनिरका रिफ्युजी समुदायका चाहिँ जो चाहिँ समाजका अगुवा व्यक्तिहरू हुनुहुन्छ जो चाहिँ स्कुलको प्रतिनिधिहरू हुनुहुन्छ त्यहाँनिर त्यो क्याम्प म्यानेजमेन्ट कमिटीको मान्छेहरू हुनुहुन्थ्यो र त्यहाँ स्थानीय प्रहरीको मान्छेहरू हुनुहुन्थ्यो त्यस्तै हामीहरूले यदि सम्भव छ भने हामीहरूले एउटा वडा स्तरीय लेभलबाट हाम्रो वडामा भएको बाल क्लबलाई इन्भल्भ गरेर हाम्रो टोल विकासलाई इन्भल्भ गरेर र हामी समाजमा भएका समाजका अगुवा व्यक्ति जसले चाहिँ नेतृत्व गरिरहेका छौँ समाजमा चाहिँ उहाँहरूको एउटा समूह बनाएर हाम्रो त्यो एउटा वाच डग त्यो समूह हाम्रो सोसाइटीलाई हेर्ने हाम्रो वडालाई हेर्ने एउटा वाच डग टिम बनायौँ भने त्यसले पनि ती व्यक्तिहरूलाई चाहिँ पहिचान गरेर चाहिँ लागु औषधको बारेमा चाहिँ हुँदैन है यो यस्तो है भनेर चाहिँ उहाँहरूलाई चाहिँ जनचेतनामूलक कार्यक्रम लागु औषध सम्बन्धी यसका असरको बारेमा र यसको कानुनी परिणामको बारेमा जानकारी गरायौँ भने चाहिँ

बसले हामीलाई एउटै निष्कर्षमा पुर्याएको छ, लागु औषध मुक्त समाज निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। यसै महत्त्वपूर्ण छलफलसँगै रेडियो नेपालद्वारा आयोजित लागु औषध दुर्व्यसन विरुद्ध साझा आवाज विषयक स्थलगत रेडियो बहस कार्यक्रम यहीँ सकिन्छ। कार्यक्रममा सहभागी हुनुभएकामा सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, समाजसेवी, अभिभावक, युवा तथा सरकारवाला पक्षका सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। खास गरी यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न सहयोग गर्नुहुने सुन्दर हालिचा नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष कैलाश बस्नेत र अन्य सहयोगी महानुभावहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ। आजको यो कार्यक्रमबाट सहकर्मी नयराज नेपाल, प्राविधिक मित्र ओम प्रकाश यादव, विशेष सहयोगी अशोक सरदार सहित म कार्यक्रम प्रस्तोता बलराम दाहाल बिदा हुन्छु। हवस् त, नमस्कार।

अहिले सुनायौँ नेपाली चलचित्र साथीबाट कविता कृष्णमूर्तिको स्वर, डाक्टर भोला रिजालको शब्दलाई सम्बुजित बासकोटाको सङ्गीतमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो कार्यक्रम बज्न केही समय बाँकी छ। यो बाँकी समयमा यहाँलाई मनोरञ्जन गराउँछौँ नेपाली चलचित्रका गीतहरू सुनाएर। अब यो अर्को नेपाली चलचित्र आगोबाट राजु लामा र सपना सिरीको युगल स्वर, कर्ण थापाको शब्दलाई सचिन सिंहको सङ्गीतमा।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु राईजीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशबाट निर्वाचित रासोपा सांसदबीच अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आआफ्नो भूमिकाबारे जिज्ञासा राख्नुभएको थियो। रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन गर्दैछ। अविरल वर्षापछि आएको बाढी र पहिरोले 5 थरको वाङ बरक गाउँपालिका 1 र 2मा ठूलो क्षति पुगेको छ। सो क्षेत्रमा हिजो साँझ भारी वर्षा भएको थियो। वर्षापछि आसपासका खोला नालामा आएको बाढी र पहिरोले सडक, पुल, पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको हो। दोभाने खोला, तमोर खोला तथा मध्य पहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल लुम्बिनी पुलका सबै संरचना बाढीले बगाएको स्थानीयले बताएका छन्। यस्तै गैराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध भएको छ। ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा आवत जावत पूर्ण रूपमा अवरुद्ध बनेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ। जिल्लाका 8 वटा स्थानीय तहमा हालसम्म 149 वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच औपचारिक सम्झौता भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तरपूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गैराती भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी सञ्चार माध्यम सिन्हुआका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढी भएको पाइएको थियो। चाङजी सहरस्थित लियु सेन्यु कोइला खानीमा अहिले उद्धार कार्य भइरहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र थिए। कम्तीमा 201 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्हुआले जनाएको छ। र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली केयाङसँग भेट गर्नुहुनेछ। हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको थियो। त्यस लगतै पाकिस्तानका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा उषा लोहनीको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले सुन्नुहुनेछ कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 नाटक अन्त्यहीन अन्त्य शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम जीवनयात्रा। साथमा हुनुहुन्छ उषा लोहनी।
1: स्वागत तथा अभिवादन कार्यक्रम जीवनयात्रामा प्राविधिक मित्र मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। कार्यक्रम जीवनयात्रामा हामी व्यक्तिका सङ्घर्षसँगै सफलताका बारेमा पनि कुराकानी गर्छौँ। आजको अङ्कमा हामी वरिष्ठ सर्जन मनोहरलाल श्रेष्ठसँग कुराकानी गर्नेछौँ। प्राध्यापक डाक्टर मनोहरलाल श्रेष्ठ नेपालका वरिष्ठ सर्जन एवं अनुभवी चिकित्सक हुनुहुन्छ। उहाँले लामो समयसम्म वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्समा सेवा गर्दै नेपाली स्वास्थ्य सेवाको स्तर उकास्न महत्त्वपूर्ण योगदान दिनुभएको छ। सर्जरी क्षेत्रमा उहाँको समर्पण, निष्ठा र नेतृत्वले धेरै चिकित्सकलाई प्रेरणा दिएको छ। स्वास्थ्य सेवामा उत्कृष्ट योगदानका लागि उहाँलाई गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित गरिएको छ। उहाँको जीवन, अनुभव र सन्देश आजका चिकित्सक र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँ चिकित्सक मात्रै होइन, सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। त्यसै गरी खेल क्षेत्रमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। अब हामी आजका हाम्रा अतिथि वरिष्ठ सर्जन प्राध्यापक डाक्टर मनोहर लाल श्रेष्ठसँग उहाँका जीवनका भोगाइहरू, केही व्यक्तिगत प्रसङ्ग, स्वास्थ्य सेवा, सर्जरी लगायत अन्य विविध प्रसङ्गमा कुराकानी गर्नेछौँ। सर्वप्रथम डाक्टर साहबलाई हार्दिक स्वागत छ।
2: धन्यवाद उषा बहिनी, मलाई आजको दिनमा यसरी हजुरहरूले मलाई चाहिँ एउटा आफ्नो जीवनको यात्रा र सफल असफलताको बारेमा केही भन्ने मौका दिनुभएकोमा मलाई आमन्त्रणहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: डाक्टर साहब, कुराकानीको सुरुवात चाहिँ म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न।
2: मेरो जन्म चाहिँ पाल्पा तानसेनमा एउटा व्यापारिक परिवारमा भएको थियो 2004 सालमा वैशाखमा। अनि मेरो स्कुलिङ त्यही नै भयो। त्यसपछि म चाहिँ आइएससी गर्न गोरखपुरमा गएँ, सेन्ट एन्ड्रिज कलेजमा। त्यसपछि त्यहाँबाट पास गरेर आएर काठमाडौँमा आएर सबभन्दा पहिले काठमाडौँ दिएको 1965 अनि चाहिँ कोलमो प्लान अन्तर्गत भोपालमा एमबिबिएस गर्न गएको थिएँ।
1: यहाँले प्रारम्भिक शिक्षा कहाँ हासिल गर्नुभयो, त्यसपछि कतिसम्मको यहाँले शिक्षा हासिल गर्नुभएको?
2: मैले चाहिँ एक्चुअली हाई स्कुल चाहिँ त्यस बेला एसएलसी भन्ने चलन थियो, पद्मोदय पाल्पा पब्लिक हाई स्कुल भन्ने हाम्रो 2004 साल पुरानो स्कुलबाट पास गरेका थिएँ। र त्यसपछि म चाहिँ सरासर गोरखपुरमै पढ्न गएँ। हामीले त्यहीँ नजिक काठमाडौँभन्दा त्यहाँ नजिक हुने भएको हामी त्यहीँ गइयो, त्यहाँबाट पास गरेर अनि काठमाडौँ आएर कोलम प्लान अन्तर्गत एमबिबिएस गर्न म भोपाल इन्डियामा गएँ। त्यसपछि त्यहाँबाट पास गरेर फर्किसकेपछि 12 वर्षसम्म मैले काम गरेँ। त्यस बेला चाहिँ अब यो फर्दर स्टडीको त्यस्तो अनुकूल नहुने, आजको जस्तो त्यस्तो थिएन। त्यसपछि फेरि कोलोन प्लान्टबाट नै मैले एमएस मास्टर अफ सर्जरी गर्न कलकत्तामा गएको थिएँ।
1: बाल्यकाल चाहिँ यहाँको कसरी बित्यो, के बन्छु जस्तो लाग्थ्यो बच्चामा, हुन्छ नि एउटा म कि डाक्टर, इन्जिनियर भन्छन् नि त्यस्तै।
2: मलाई के लाग्छ भने त्यस बेला मैले आफ्नो बाल्यकाल हेर्दाखेरि र आफ्नो अहिलेको नयाँको बच्चाहरूको बाल्यकाल हेर्दा हामी धेरै नै सोझो, धेरै नबुझ्ने खालको थियौँ जस्तो लाग्छ मैले। हुन त मैले एसएलसी पास गर्दा म 13 वर्ष 9 महिनाको थिएँ, त्यस बेला वर्षको त्यसो केही ऊ थिएन। त्यसपछि सानै जस्तो लाग्छ, अब खेलकुदमै बुवाहरूकै आमाहरूको चाहिँ टोकाइमा, उहाँहरूकै गाइडेन्समा, उहाँहरूकै कराईमा आफ्नो बाल्यकाल बितिया छ। तर जे होस्, सामान्य परिवारको जुन मध्यमवर्गीय परिवारमा जुन जति पनि सहुलियत हुन्थ्यो त्यो जब थियो, र पढ्न भनेपछि मलाई धेरै नै प्रेसर नभए होइन भएको थियो। बुवाको एउटा इच्छा कि छोरालाई एउटा के डाक्टर बनाऊ भन्ने उहाँको इच्छा. त्यस बेलासम्म मलाई डाक्टर भन्ने मलाई त्यस्तो केही थाहा पनि थिएन, भले मेरो बाजेहरू चाहिँ वैद्य हुनुहुन्थ्यो, तैपनि बुवालाई त्यो इच्छा भएको हुनाले मैले जबसम्म आइसी पास गर्दासम्म मलाई चाहिँ त्यस्तो भित्र थाहा थिएन म डक्टरै भन्छु भनेर. जब आइसी पास गरेपछि बुवाको एउटा इच्छा, म बुवा आमालाई धेरै मान्छु, त्यसले गर्दाखेरि बुवाको इच्छालाई नै मैले चाहिँ त्यसैले मेरो कुनै चोइस थिएन, मैले डाक्टर बन्नुपर्छ डाक्टर बन्ने भन्नेमा गएको थिएँ म. त्यसैले चाहिँ एउटा चाहिँ प्रेरणा त्यहाँबाट पाएर म डक्टर बने हुँ.
1: हजुर, यो सर्जन डक्टरको रूपमा चाहिँ यहाँ कसरी जोडिनु भयो त?
2: यो चाहिँ कसो भने जब एमबिबिएस पढ्दा पढ्दै कस्तो हुने रहेछ भने तपाईँसम्म केही थाहा हुन्न के बन्ने भन्ने थाहै नै हुँदैन. जब एमबिबिएस पढ्दैपछि स्पेसली इन्टर्नसिप गर्ने बेलामा चाहिँ आफ्नो इच्छा के हुने भन्ने कुरा त्यहाँबाट चाहिँ त्यो चाहिँ सुरु हुने रहेछ जस्तो मलाई लाग्यो. म चाहिँ त्यसरी मेरो चाहिँ टिचरहरू पनि जसले मलाई इन्करेज गर्ने हुनुहुन्थ्यो, जस्तै भोपालमा पढ्दाखेरि डक्टर राङनेकर भन्ने हुनुहुन्थ्यो, उहाँले मलाई खुब प्रेरणा दिनुहुन्थ्यो कि त सर्जन बन है सर्जन, उहाँले हेल्प पनि गर्नुहुन्थ्यो. त्यहाँ पढाइ सिद्धेपछि मलाई हाउस जब पनि पाएको थिएँ मैले अर्थोपेडिक्समा, तर नेपाल सरकारको नियमसँग मलाई फर्कनु पऱ्यो. फर्केर आएपछि म चाहिँ दुईजना नेपालका ठुला सर्जन हातमा परेँ, एकजना डाक्टर अञ्जनी कुमार श्रेष्ठ शर्मा र अर्को दिनेशनाथ गङ्गल. उनीहरूको हातमा परेपछि म चाहिँ अब सर्जनै बन्नुपर्छ भन्ने त्यहाँदेखि मेरो खास अठोट भनौँ या मलाई चाहिँ मैले धेरै सिटहरू पाएको थिएँ सिनियर भएको हुनाले, तैपनि मैले किन मतलब सर्जनै बन्छु भनेर अठोट भएको हुनाले चाहिँ आफूले पनि ट्राई गरेको थिएँ. अब सानो परिवारको मान्छेहरू तेरो एप्रोच नभएको हुनाले प्लानै या सरकारकै सिटै पर्खिनु पर्थ्यो. मैले 12 वर्षपछि म चाहिँ एमबिबिएसको 12 वर्षपछि म एमएस गर्न कलकत्ता गएको थिएँ, त्यो पनि कोलम प्लान अन्तर्गत जानु पाएको थिएँ. यसमा चाहिँ हाम्रो अग्रजहरूको धेरै नै ठुलो भूमिका छ.
1: सङ्घर्ष पनि निकै गर्नु पर्यो होला नि त यहाँसम्म आइपुग्दा.
2: कस्तो भने जब आइसी पास गरिसकेपछि गाइड गर्ने मान्छे कोही पनि भएन. मेरो परिवारमा एकजना डाक्टर हुनुहुन्छ मेरो कहाँ छ, उहाँ चाहिँ बाहिर बसिराख्नु भएको थियो. तसै मलाई चाहिँ कसरी पढ्ने के गर्ने भन्ने आफैले खोजखाज गरेर त्यो सङ्घर्ष एउटा चाहिँ त्यो ग्याप जुन थियो नि त्यो फुलफिल गर्न मलाई एकदम गाह्रो भएको थियो. बुवा व्यापारी पाल्पामा बस्ने, अरू यहाँ आसपासमा कोही छैन, मामाहरू मात्रै हो, तर कसैले मलाई राम्रो गाइड गर्ने भन्ने चाहिँ मैले भेट्ने. तर पनि त्यो बेला मलाई खुब ठुलो सङ्घर्ष गर्नु परेको थियो, फेरि कन्फर्मेसन नआइदिएर अर्को झमेला, कहाँ एप्रोच गर्ने के गर्ने, त्यो एकदमै कुराहरू भएको हुनाले चाहिँ जे होस् भगवान्को कृपाले तारतम्य मिलेर धेरै नै मैले चाहिँ आफूले सोचेको जस्तै भएर एमएससम्म मैले पढ्न पाएको हुँ नेपाल सरकारबाट.
1: यहाँलाई गीत सङ्गीतमा कतिको रुचि छ डाक्टर साहब?
2: गाउन त मलाई आउँदै आउँदैन, म गाएँ भने सबै भाग्छन् भाग्छ. म सुन्छु र मैले एउटा मेरो कस्तो भने कुन चाहिँ गीत राम्रो कुन चाहिँ गीत नराम्रो भन्नु म छुट्याउन सक्ने रहेछ जस्तो लाग्छ. मैले प्लेटिक गरेर
1: गानाहरू
2: त्यो माथि माथि सैलिङ्ग भनेर गाना छ नि त्यो मलाई खुब मनपर्ने गाना मध्ये एउटा हो त्यो. मेरो कलेज टाइमदेखि मलाई गाना खुब मनपर्छ.
1: माथि माथि सैलिङ्गमा
2: कुन्ती मोक्तानको.

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु वरिष्ठ सर्जन प्राध्यापक डाक्टर मनोहर लाल श्रेष्ठसँग। हाम्रो प्रसारण एफएम 98.1 MHz पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ डाक्टर साहब? को को हुनुहुन्छ परिवारमा यहाँहरू अहिले?
1: मेरो बिहा चाहिँ अलिक चाँडै नै भएको थियो। मेरो क्यारियर सुरु हुँदा एमबिबिएस पास गरेर इन्टर्नसिप गर्न 15 दिन बाँकी हुँदाखेरि बुवा आमाले मलाई ठुलो छोरा उहाँलाई पनि बुहारी नाति चाँडै हेर्नु मन लाग्थ्यो होला, त्यसैले चाहिँ उहाँले चाहिँ चाँडै नै बिहा गराइदिनु
0: भयो।
1: म बिहा गर्ने पक्षमा त म थिइनँ, त्यही पनि अब बुवा आमाहरूको इच्छा अब उहाँले मैले चाहिँ बिहा गरेँ र फेरि फर्केर एमबिबिएस पुरा गरेर आएको थिएँ। र मेरो बुवा आमा त अलि बितिसक्नु भएको थियो, पाल्पा तानसेनको एउटा पछि त धेरै नै सबैले चिन्ने, अहिले पनि वैद्य गोविन्दलाल श्रेष्ठ भनेपछि अहिले पनि सबै वैद्य वैद्य हुनु पाल्पातिर पाल्पा स्याङ्जा
0: वैद्यहरू कति टप हुन्थे, औषधि ठ्याक्क ठ्याक्क लाग्ने निको चक्क हुने ती बेलाको
1: औषधि त्यो मैले अनुभव गरेको थिएँ। तर मेरो फादर चाहिँ वैद्यभन्दा पनि बढी व्यापारी नै उहाँ हुनुहुन्थ्यो र देश त्यो क्षेत्रको गण्यमान्य र ठुलै व्यापारी गर्नुहुन्थ्यो, मलाई आजसम्म याद छ। अहिले पनि मलाई लाग्छ मेरो फादर मलाई व्यापारी नबनाएर किन डाक्टर पढाए जस्तो लाग्थ्यो क्या, अहिले पनि म उहाँलाई बढी हेल्प गर्न सक्थेँ होला जस्तो लाग्थ्यो। त्यही पनि मेरो चाहिँ अब बुवा मात्रै बितिसक्नु भएको थियो, बजेको माया मैले धेरै पाएको थिएँ, सबभन्दा जेठो नाति भएको हुनाले चाहिँ उहाँको माया स्वाभाविक नै हुने रहेछ। अनि त्यसपछि म घर छोडेको चाहिँ मैले भने 13 वर्ष 9 महिना घर छोडिसकेपछि मेरो आजकल त मेरो घर त मलाई होटल चाहिँ हुन्थ्यो, त्यस बेलादेखि गुवा 5 दिन बस्यो फेरि हिँड्यो त्यस्तो हुने। मेरो बिहा चाहिँ बुटुलकै एउटा प्रशिक्षित व्यक्ति डक्टर हुनुहुन्थ्यो, श्रुति मोहन सिंह भन्ने, उहाँको छोरी जेठी छोरीसँग मेरो बिहा भयो। त म चाहिँ बिएचयूमा चाहिँ बिएससी गर्दै त्यसैलाई बिहा भयो। अब मेरो दुइटा छोरा, एउटा ठुलो छोरा चाहिँ डक्टर आशिष किरण श्रेष्ठ, उहाँ चाहिँ युकेमा एसफोर्ड भन्ने ठाउँमा सिनियर कोरोरेक्टर सर्जन कन्सल्टेन्ट हुनुहुन्छ, र सानो छोरा चाहिँ पोखराको पासमा यो पोखरा एकाडेमी हेल्थ साइन्सेसमा चाहिँ प्रोफेसर हो, छ रेडियोलोजीमा, इन्टरभेन्सन रेडियोलोजीमा। त्यहाँ मेरो बुहारी, ठुलो बुहारी पनि युकेमै आशिषसँगै पारुल श्रेष्ठ, ऊ पनि कन्सल्टेन्ट रिमेटोलोजिस्ट हाम्रो बात सम्बन्धी छ। र मेरो सानो बुहारी दिलासमा घरती मगर श्रेष्ठ चाहिँ पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा प्याथोलोजीको हेड अफ डिपार्टमेन्ट, ऊ पनि प्रोफेसर छ। एउटा नाति जेठ छोराको, एउटा नातिनी, मेरो परिवार एउटा।
0: हजुर, विवाह चाहिँ कहिले गर्नुभयो यहाँले?
1: 2028 सालको माघमा।
0: भनेपछि कहिले हो?
1: हामीले चाहिँ अब 52-53 वर्ष,
0: हजुर धेरै वर्ष हुनु भएको थिएन होला।
1: म त्यस बेला ती 24 नागिसकेका थिएँ।
0: हजुर हजुर। अनि डाक्टर साहब है, परिवारबाट यहाँलाई सहयोग कतिको छ?
1: नै मेरो परिवारले त मेरो सबैले मलाई चाहिँ यो डक्टर बन्नमा धेरै सहयोग गरेको छ। उनीहरूले आफ्नो भाग पनि मलाई दिन्थे भनौँ न, त्यो डक्टर बन्ने हिसाबको त मेरो वाइफ त बिचरा आफ्नो पढाइ छोडेर गृहिणी नै भइदिए, तर मैले रेसिप्रोकेट त डेफिनेटली गर्नैपर्छ त्यस्तो कुरामा हामी एकदमै थियौँ। र म जहाँ गए पनि नेपालको दुर्गम स्थानमा गए पनि सँगैसँगै जान्थ्यौँ हामीहरू, हामीले जीवन राम्रै बितायौँ।
0: हजुर डक्टर साहब, यहाँ त भनौँ न, यहाँ त अब यो सर्जन डक्टर बाहेक पनि यहाँ चाहिँ नि खेलाडी पनि हो, एकदम प्रख्यात खेलाडी होइन?
1: खेल्छु,
0: ब्याडमिन्टनमा च्याम्पियनै हो नि यहाँ त होइन डक्टर साहब?
1: अब कसो हो भने, अब काठमाडौँ छँदाखेरि खेल्न मलाई चाहिँ, म कलेजमा गएपछि खेल्न सुरु गरे आएँ, र कलेजमा पनि अब मेडिकल कलेजमा त म च्याम्पियन नै थिएँ, लास्ट आखिरी सालमा अहिले च्याम्पियन, कलेज च्याम्पियनै भएँ। र त्यसपछि काठमाडौँ आएँ, खेल्थेँ, र भनौँ न अब ब्याडमिन्टन एसोसिएसनमा ठुल्ठुला हाम्रा त्यसलाई दिग्गज खेलाडीहरूसँग त्यो खेल्थेँ। र पछि गएर 45 सालतिर हो म चाहिँ ब्याडमिन्टनको भेटरनमा नेपालको टप नम्बर 1 भएको थिएँ, र अर्को साल चाहिँ विराटनगरमा खेल्दाखेरि म चाहिँ रनर भएको थिएँ। त्यसपछि मैले खेल्दाखेरि मैले कुनै पुरस्कार या कुनै कम्पिटिसन जित्नलाई खेलिदिन्थेँ, म आफ्नो स्वास्थ्यको लागि खेल्थेँ।
0: अझै पनि खेल्दै हुनुहुन्छ तपाईँ त?
1: म अझै पनि खेल्छु,
0: तपाईँ पुलिस क्लबतिर गएर खेल्नुहुन्छ क्यारे होइन?
1: हजुर, तपाईँको आज इन्टरभ्यू दिनु त आज गइनँ।
0: ए, कति 80 वर्ष हुनु भइसक्यो डाक्टर साहब?
1: अर्को 80 लाग्छ।
0: अहिले उनासी ल यतिको एक्टिभ हुनुहुन्छ, यस्तो स्मार्ट हुनुहुन्छ अहिले पनि, बाप रे बाप। अनि यहाँ त फेरि रोटरी क्लबमा पनि एकदम एक्टिभ।
1: म चाहिँ अहिले हुन त मैले 2001 रोटरी क्लब जोइन गरेको थिएँ 2002, त्यसपछि मैले अहिले आएर म चाहिँ रोटरी क्लब काष्ठमण्डपको प्रेसिडेन्टमा काम गरिरहेको छु। र हामी धेरै सोसियल वर्क गर्छौँ, धेरै सोच्छौँ। म त मलाई चाहिँ नेपालको सहरभन्दा मलाई पहाडतिर खुब अन्कन्डा ठाउँ जहाँ अलिअलि हिँड्नु पर्ने ठाउँ खुब मनपर्छ।
0: ठाउँमा क्याम्पहरूमा
1: धेरै
0: गएर यहाँले सेवा दिनु भएको छ नि
1: धेरै।
0: अनि डाक्टर साहब, यो नेम्स भने पनि त यो चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान त यहाँकै पालोमा सुरुवात भयो।
1: एउटा कस्तो हुन त मलाई चाहिँ पहिले पनि एप्रोच गरिरहेको थियो यो नेम्सको बारेमा, तर मेरो चाहिँ अलिकति रिजर्भेसन भएको हुनाले म त्यति सुरुमा त म त्यति इन्भल्भ भइनँ। र हाम्रा साथीहरूले धेरै प्रयास गर्दा गर्दै पनि नआएको हुनाले चाहिँ म जब डाइरेक्टर भएको थिएँ वीरस्थलको, मेरो एउटा के छ भने मेरो चाहिँ एउटा कन्सेप्सन चाहिँ डक्टर हुनलाई चाहिँ डक्टरी मात्र भएर मात्रै एउटा ज्ञान पनि बढ्नुपर्छ, एउटा एजुकेसन पनि हुनुपर्छ, नलेज हुनुपर्छ भन्ने मेरो ठुलो ज्ञान। र नेपालमा त्यस बेला चाहिँ मैले जुन दुःख पाएको थिएँ नि, 12 पढ्न परेर छटपटाएर डिप्रेसनमा जाला जस्तो भइसकेको थियो, त्यो मेरो आउने पुस्ताहरूमा पछिको पुस्ताहरूलाई चाहिँ त्यो दुःख नहोस् भनेर मलाई खुब मनमा जहिले पनि त्यो खुल्ली हुन्थ्यो। मैले के गर्न सकेँ भने गर्छु भनेर मैले गरेको थिएँ। अरू हाम्रा पूर्वजहरूले मैले अग्रजहरूले पनि धेरै नगरेका होइनन्, तर त्यस्तो विषय सफल थिएन। जब न्याम्स सुरु गर्नलाई काम सुरु भएर पनि रोकियो नि, म डाइरेक्टर भएपछि त्यसलाई चाहिँ फेरि उठाएर आएर मैले चाहिँ, र अर्को एउटा साथी दामोदर पोखरेल पनि डाक्टर साहब हुनुहुन्छ, हामी दुईजना खुब लाग्यौँ। र डेफिनेटली चाहिँ हाम्रो सबैको सहयोग भयो, हाम्रा अग्रजहरू पनि सहयोग भयो, हाम्रा कन्ट्रोपनी साथी पनि सहयोग भयो, प्रशासनबाट पनि सहयोग भयो। अब त्यसमा नामै लिनु पर्दाखेरि त्यसमा साके मुख्य सचिव, उहाँको त ठुलो रोल छ। त्यसरी एकजना कानुन मन्त्री हुनुहुन्थ्यो नेपाल, के नेपाल भन्ने धरानको, उहाँको ठुलो सहयोग छ। महेन्द्रनाथ अर्याल भन्ने हाम्रो स्वास्थ्य सचिवको ठुलो सहयोग छ। माने धेरै मान्छेको सहयोगले हामीले त्यसलाई लाग्यौँ। आज नाम्सले मेरो विचारमा नेपालमा यति मान्छे विज्ञहरू सुपर स्पेसलिटीहरू चाहिँ प्रोडक्ट गरेर चाहिँ हामीले बाहिरको मुख हेर्नु परेको छैन।
0: अनि डाक्टर साहब, यो हजुरले त यहाँले त यो गोर्खा दक्षिण बाबु दोस्रो पनि त सम्मान पाउनु भएको थियो, बाट पनि सम्मानित हुनुभएको
1: हुन त, अरू तकमा पनि पाएको थिएँ।
0: अनि अर्को पनि तपाईँले एउटा के पाउनु भएको छ अरे, एउटा के गरे बापत छ नि त, एउटा ठुलै छ कि डाक्टर साहब?
1: यो चाहिँ के छ भने ब्रिटेनको एउटा सांसदको सांसद ग्रुपले एउटा चाहिँ वर्ल्ड बुक अफ रेकर्ड्स भन्ने एउटा चाहिँ स्थापना गरेको थियो। त्यसमा मलाई चाहिँ 3 या 4 पहिले उहाँहरूले चाहिँ नेपालमा चाहिँ एजुकेसन, हेल्थ एजुकेसन, पोस्ट ग्रेजुएट एजुकेसनमा डेभलप गरेको बापत मलाई चाहिँ उनीहरूले सम्मान गरेका थिए। त्यो एउटा चाहिँ मेरो लागि इन्टरनेसनल लेभलमा थियो। त हुन त मेरो अर्को एउटा के छ भने मैले चाहिँ एजुकेसनमा धेरै मेरो इन्भल्भ भएको हुनाले रोयल कलेज अफ सर्जन फर एडिनबर्ग भन्ने जुन इङ्ल्यान्डमा छ, युकेमा छ, उनीहरूले हुन त अरूले पनि पाएछन्। म चाहिँ सायद दोस्रो या तेस्रो मान्छे होला नेपाल जसले कि विदाउट एक्जाम एफआरसिएस पाएको छु मैले, जहाँ नजिकै मैले एफआरसिएस मलाई दिएको थियो। त्यसमा मेरो चाहिँ कार्य के थियो भने केटाकेटीहरूलाई डक्टरहरूले चाहिँ एफआरसिएस गर्ने ट्रेनिङ दिने र जाँच लिन जाने र त्यो कोर्सहरू गर्ने भन्ने मैले एउटा पाएको थिएँ। त्यसमा मैले चाहिँ मलाई भनौँ अहिलेसम्म सायद नेपालमा मै एक्लै सर्जन होला नेपालबाट त्यहाँ जाँच लिनलाई मलाई धेरै पटक बोलाएँ, भनौँ कहिले कहिले त 1 त म 6 पनि गएको छु जाँच लिनलाई युकेमा, र इन्डियामा पनि जाँच लिन गएको छु त्यही एफआरसिएसको। र त्यही सिलसिलामा 2010 पाकिस्तानले पनि एफसिपिएस भन्ने छ एउटा फेलो अफ कलेज अफ फिजिसियन एन्ड सर्जन्स, तिनीहरूले पनि मलाई चाहिँ उनीहरूको डिग्री चाहिँ विदाउट एक्जाम दिएको थियो। र त्यसमा पनि म उनीहरूको सुपरभाइजर प्लस जाँच लिन कराँची र लाहौर बराबर गइरहेको थिएँ। त्यो एउटा चाहिँ मेरो लागि ठुलो सम्मान। र पछि आएर इन्डियाको एउटा एसोसिएसन अफ सर्जन इन्डियाले चाहिँ नेपालमा मैले पोस्ट ग्रेजुएट एजुकेसनमा राम्रो योगदान गरेको हुनाले उनलाई चाहिँ फेलो अफ एसोसिएसन अफ इन्डियन सर्जन भनेर पनि दिएको थियो। र पछि गएर चाहिँ अब युकेले पनि फेलो अफ सर्जिकल ट्रेनिङ भनेर पनि मलाई एउटा मेम्बरसिप दिएको थियो, ताकि मैले सर्जनहरूलाई ट्रेनिङ गर्न म जान्थेँ, युके त जान्थेँ, अझै पनि मेरो रिलेसन राम्रै छ।
0: डाक्टर साहब, यो डक्टरी फिल्ड त छँदैछ, त्यो बाहेक पनि यहाँले चाहिने खेल क्षेत्र, त्यसै गरी सामाजिक क्षेत्रमा पनि, समाज सेवाको क्षेत्रमा पनि निकै सक्रिय हुनुहुन्छ डाक्टर साहब। यहाँ
1: कस्तो हुने रहेछ भने मैले चाहिँ नेपाल देखेँ, बैतडी म भनौँ न 29 2.5 बसेँ, त्यसो अनखण्डा ठाउँमा, त्यस्तो ठाउँबाट जानु पनि डर लाग्दो, त्यसपछि 3.5 गुल्मी बसेँ, त्यसपछि काठमाडौँ आए बसेँ, फेरि घोपा क्याम्प भन्ने याद छ हजुरलाई,
0: धरानको
1: 1990 हेन्डओभर लिन म गएँ, त्यो जब ब्रिटिसले छोड्यो नि ह्यान्डओभर लिन गएको थिएँ म, त्यहाँ पनि गरेँ। त्यसपछि वीरगन्ज बसेँ 2 वर्ष चाहिँ, त्यसपछि बुटुला 5.5 वर्ष बसेँ, त्यसपछि फर्केँ। भनेपछि मैले नेपालको एउटा चाहिँ क्रस सेक्सनमा सेवा पुर्याएको छु, र जहाँ गए पनि मैले त्यति बदनाम खेप्नु परेको छैन। सबैले अहिले पनि याद गर्छन् सायद मेरो व्यवहार या मेरो विचार या मेरो चाहिँ कमिटमेन्टमा देखेर गरे जस्तो लाग्छ मलाई। सायद त्यही कारणले होला मलाई चाहिँ गोर्खा दर्शन बाबु दिया पनि
0: हो, गोर्खा दर्शन बाबु पनि प्राप्त गर्नुभयो सम्मानबाट, होइन। अनि डाक्टर साहब एउटा कुरा नि, यहाँलाई परिवारबाट सहयोग कतिको छ डाक्टर साहब?
1: मलाई चाहिँ मेरो क्षेत्रमा काम गर्नलाई मलाई मेरो परिवारबाट कुनै रोकटोक थिएन, कुनै मलाई चाहिँ बोझ या बर्डन केही पनि थिएन। मैले घरै हेर्नु पर्दैन थियो, हुन त बेफाइ पनि भयो होला मलाई, मलाई घर गएर के पनि थाहा छैन मेरो बुवाको कति के छ कहाँ छ के के गर्नुपर्छ आई डोन्ट नो एनीथिङ।
0: तपाईँ त डाक्टर साहबहरू पुरुषहरू प्राय डाक्टर साहब मात्र होइन अरू पुरुषहरू पनि भाग्यमानी नै भन्छु कि, जस्तो महिलाहरूलाई त कति गाह्रो छ। हेर्नुहोस् न, हामी घरको नि काम गर्छौँ, अफिसको नि काम गर्छौँ, फेरि मिडिया काम भन्नु न, कति गाह्रो छन् सबै चिज है, सबै चिज हामीले चाहिँ म्यानेज गर्नुपर्छ के, पुरुषहरू भाग्यमानी डाक्टर साहब।
1: त्यो त त्यसो त होइन म्याडम, मैले के लाग्छ भने सबैको आफ्नो आफ्नो काम ठुलो हो सर। मैले कसैको काम चाहिँ म इभन हाम्रो चाहिँ पिउनु काम ठुलो, ऊ नभए मेरो हस्पिटल चल्दैन
0: हुँदै हुँदैन।
1: त्यसमा सबैको आफ्नो काम ठुलो हुन्छ। सबभन्दा ठुलो कुरा नै एउटा डेडिकेसन, इमान्दारी पूर्वक एउटा चाहिँ मानवताको आधारमा काम गर्ने चाहिँ सबभन्दा ठुलो र घमण्ड हुनुहुन्न।
0: डाक्टर साहब कहिले कहिले फुर्सद हुन्छ नि, तपाईँ के गर्नुहुन्छ त्यो बेला?
1: एउटा त कसो भन्नु म्याडम, मैले 30 वर्षसम्म मैले जुन काम गर्दाखेरि धेरै कामहरू घरको छुट्या हुने रहेछ। मैले म घर सर्दाखेरि पहिले बागबजार बस्थेँ, म अकुलेश्वर बस्छु, त्यो घर सर्दाखेरि मैले बन्द गरेर ल्याएको बक्सा आजसम्म खोलेको छैन। फुर्सद नभएर हो कि के हो के पनि जम्मै कुरा अलिकति डिअरेन्ज जस्तो हुने रहेछ के।
0: अब चाहिँ यसो फुर्सदमा बसेर त्यो पनि गर्नुपर्छ
1: अब। बच्चाहरू त मेरो अलिक राम्रै निस्के, तिनीहरू आफै पढे आफै गरे, मैले गाइड मात्र गरेँ, मैले तिनीहरूलाई अब हेर्नु पर्दैन, आफै धेरै सक्षम छन् भने तिनीहरूको पनि मलाई धेरै माया छ भने बिहान बेलुका फोन नै भइरहेको छ, कुरा गरिरहेको छ कस्तो छ के छ, र मसँग सल्लाह पनि लिन्छन्, म दिन्छु पनि उनीहरू भन्दै, अरू जसले गरी सल्लाह दिए पनि म गर्छु। र म सोसियल एक्टिभिटीमा भनौँ न अब सोसाइटी सर्जन्समै म प्रेसिडेन्ट पनि भएँ, धेरै अब बुटुलतिर पनि नेपाल मेडिकल एसोसिएसनको ब्रान्च खोलेँ, बिल्डिङ बनाइदिएँ, कन्फरेन्स गरिदिएँ, नेपाल अब्जर्भरमा पनि सेन्ट्रल कमिटीमा पनि 12 वर्ष काम गरेँ। आफ्नो मैले गर्न सक्ने क्षमता अनुसार आफ्नो क्यापेसिटी अनुसार मैले गरेको छु, र आफ्नो मेन जुन मेरो प्रोफेसन हो त्यसलाई मैले चाहिँ कहिले पनि डिनाउन्स हुन दिइनँ। आजसम्म मलाई कसैले चाहिँ आक्षेप लगाउन सक्दैन कि यस्तो गरे उस्तो, अब विरोध बस्दा पनि मलाई कुनै चार्ज लागेन।
0: हजुर डाक्टर साहब, अब एउटा गीत फेरि हामी रेडियो नेपालबाट बजाउँछौँ, कसको स्वर मनपर्छ डाक्टर साहब यहाँलाई?
1: मेरो खराब बानी के छ भने गीत सुन्यो, कसले गाएको कसले लेखेको यादै हुन्न, गीतसँग मलाई मतलब हुन्छ।
0: त्यसमा डाक्टर साहब पनि अब पुरानै मान्छे, एउटा नारायण गोपालले गाउनुभएको मिठो गीत हामी रेडियो नेपालबाट बजाउँछौँ है डाक्टर साहब।

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु वरिष्ठ सर्जन प्राध्यापक डाक्टर मनोहर लाल श्रेष्ठसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषयवस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। डाक्टर साहब, यो स्वास्थ्य भनेको के हो, यसको मूल मन्त्र के हो र मानिस कसरी स्वस्थ रहने, यसबारे बताइदिनुहोस् न।
1: यो बडा गहन प्रश्न हो कि, यो बुझ्यो भने हामीले आफ्नो लाइफलाई कसरी हामीले चाहिँ स्वस्थ राख्न सक्छौँ भन्ने बुझ्न सक्छ जस्तो लाग्छ मलाई। सबभन्दा पहिले स्वास्थ्य र स्वस्थ भने डेफिनेसन गर्दाखेरि डब्लुएचओले चाहिँ यसलाई पारिमार्जित गर्दै गर्दै गएर के भनेको छ भने अहिले मानसिक तथा शारीरिक स्वस्थता नै स्वस्थ हो भन्ने उनीहरूले भन्छ। मान्छे जब हुन्छ स्वस्थ हुनलाई मानसिक तथा शारीरिक स्वस्थता हुनुपर्छ भनेर भन्छ। र अर्को एउटा पछि के थपाएको छ भने यदि सकिन्छ भने भरसक रोकथाम गर्ने जति पनि प्रावधान छ त्यसलाई उपयोग गर्नुपर्छ भन्ने, मतलब भ्याक्सिनेसनहरू गर्नुपर्ने होइन, स्वस्थ हुनलाई जुन आफूलाई अनुकूल कुरा हुने मात्र गर्नुपर्ने भन्ने जनाउँछ क्या त्यसले। यी तिनवटा कुरा भयो भने मान्छे स्वस्थ हुन सक्छन् भनेर भन्छ। अर्को कुरा मैले के भन्न चाहन्छु भने यो स्वस्थ हुनुको लागि मूल मन्त्र नि दुईवटा कुरा जस्तो लाग्छ मलाई, जुन हामीले कोभिडको बेलामा भोग्यौँ। एउटा त प्राणवायु जसलाई हामी अक्सिजन भन्छौँ, अर्को चाहिँ खानपिन। त्यो खानपिनमा पनि ग्लुकोज भन्ने चाहिँ बडा ठुलो चिज हो। जब यो अक्सिजन र ग्लुकोज हाम्रो रगत नलीबाट सर्कुलेट हुन्छ नि, अनि जुन ठाउँमा चाहिन्छ यी दुना मिलेर, यो अक्सिजन र ग्लुकोज मिलेर के हुन्छ भने एनर्जी प्रड्युस हुन्छ। त्यो नै हो सबभन्दा ठुलो लाइफको एउटा चाहिँ मूल मन्त्र। यदि एनर्जी प्रड्युस भएन भने हाम्रो चाहिँ कुनै पनि भित्र भएको सेल, जसलाई हामी सेल भन्छौँ नि, त्यो चाहिँ स्वस्थ रहन सक्दैन। जब सेलै स्वस्थ रहन सक्दैन भने शरीर स्वस्थ हुने कुरै भएन भने यी कुरा दुइटै। यो खास मलाई के लाग्छ, अहिले हुन त अरू पनि होलान्, तर मेरो विचारमा चाहिँ मूल मन्त्र चाहिँ प्राणवायु र खानपिनमै हामीले चाहिँ आफूलाई चाहिँ राम्रोसँग सोचेर गर्न सक्यो भने स्वस्थताको सबभन्दा ठुलो त्यही हो। अब तर यसलाई विस्तृतमा व्याख्या गर्दाखेरि धेरै कुराहरू व्याख्या गरेर हामीले एक्सप्लेन गर्न सक्छौँ।
0: हजुर डाक्टर साहब, यो तपाईँको चाहिँ नि सुरुवाती अध्ययन र सर्जरी प्रशिक्षणको अनुभव चाहिँ कस्तो रह्यो डाक्टर?
1: म चाहिँ त इन्टर्नसिप छँदै मैले सर्जरी चाहिँ पिकअप गरेको थिएँ। म धेरै सर्जरीमै पोस्टिङ गर्थेँ, मैले काम गर्न जान्थेँ। र त्यसमा चाहिँ के भने सर्जरीमा चाहिँ रिजल्ट भने तुरुन्तै आउने भयो कि, आज तपाईँले अपरेसन गर्नुभयो त्यसको रिजल्ट तुरुन्तै आइहाल्यो। फेरि अर्को के भने त्यो सर्जरी भनेर चाहिँ अगाडि नै देखिन्छ कि, त्यसले गर्दाखेरि काम गर्नलाई चाहिँ हामीलाई चाहिँ एउटा चाहिँ ठुलो माध्यम हो क्या। जे चिज अगाडि देख्यो त्यसलाई गर्यो अनि त्यसको रिजल्ट पनि तुरुन्तै आउने। सर्जरीमा कस्तो हुन्छ भने त्यसको चाहिँ रिजल्ट चाहिँ राम्रो भयो भने मानिसहरूलाई चाहिँ आफ्नो जीवनमा चाहिँ धेरै नै आराम हुने रहेछ कि। अब रुखाखोकी लाग्यो, 7 दिनसम्म भयो, निको भयो, गयो, तर एपेन्डिसाइटिस भएको छ भने त्यसलाई अपरेसन गरेन भने त उसलाई चाहिँ खराब गर्ने भने त्यो रिजल्ट कम्स एडभान्स के। त्यसले गर्दाखेरि त्यो पनि भयो। फेरि अलिकति सर्जनहरू डाइनामिक हुन्छन् भन्छन् कि, सायद त्यसले पनि मलाई सुट गरे हो कि, किन हाम्रो सर्जनहरू अहिले जति पनि नयाँ पुस्ताका पुराना हाम्रो अग्रज झन् दे आर अल डाइनामिक के, दे आर वेल नोन। हुन त अरू पनि धेरै चिन्जान छ, सबैले चिन्छन्, त्यही पनि सर्जन भनेपछि अलिकति मान्छेहरूले चाहिँ यो मान्छे डाइनामिक नै होला कि भन्ने भएको हुनाले सायद मैले त्यही हिसाबले मैले रोज्याउँ कि भन्ने चाहिँ लाग्छ मलाई।
0: अनि डाक्टर साहब, एउटा कुरा नि, वीर अस्पतालमा काम गर्ने लामो यात्रामा चाहिँ नि तपाईँले के चुनौतीहरूको सामना गर्नु पर्यो त डाक्टर साहब?
1: सबभन्दा पहिले त पहिले वीरस्थलमा चाहिँ एउटै मात्र हस्पिटल काठमाडौँमा र भन्नुपर्दाखेरि नेपालमा पनि देशभरिका मान्छेहरू वीरस्थल नै आउने, एउटा खास गरी काठमाडौँ त अब रात बेरा त्यहीँ आउनुपर्ने, त्यस्तो भित्र राम्रो सहुलियत थिएन, लिमिटेड फेसिलिटिजहरू है, त्यसमा चाहिँ काम गर्न डेफिनेटली बडा मुस्किल। तर त्यस बेला हाम्रो चाहिँ के भने आफ्नो नलेज, आफ्नो स्किल, एक्सपिरियन्सले नै हामीले धेरै काम गर्नुपर्ने हुन्थ्यो। धेरै कुराहरू त अहिले जुन छ नि, एक्सरे मात्र थियो, न अल्ट्रासाउन्ड थियो, न सिटी स्क्यान थियो, न एमआरआई थियो, रगत जाँच्न पनि त्यो बेसिक प्याथोलोजी टेस्ट मात्र हुन्थ्यो होइन। हाम्रो चाहिँ जुन नलेज पनि लिमिटेड थियो होइन, त्यसले गर्दाखेरि चाहिँ काम गर्न धेरै गाह्रो, तर पनि हाम्रो रिजल्ट चाहिँ राम्रो थियो। फेरि
0: सर्जरी जस्तो कठिन र संवेदनशील पेसामा तपाईँलाई सधैँ अघि बढ्न प्रेरणा दिने शक्ति चाहिँ के थियो त?
1: मैले के देखेको छु भने मैले चाहिँ मेरा गुरुहरू नै हुन् नो डाउट, र मेरा पेसेन्टहरू नै हुन् जसले मलाई चाहिँ इन्करेज गर्ने होइन, या मेरो आफ्नो सेवा गर्ने भावना, मैले नगरे कसले गर्ने त भन्ने खालको त्यस्तो भावना पनि आइराख्ने हुनाले सबैको सहयोग छ। तर जति मैले कुरा सिकेँ, मेरा 22 गुरु छन् सर्जरीमा, मैले 22 काम सिकेँ र उहाँहरूसँग काम गर्दाखेरि जति मैले सिकेँ त्यसलाई युटिलाइज गर्न सकेँ। है भनौँ न म एमएस गर्न जानु भने पहिले नै मैले धेरै अपरेसनहरू गरि सिकिसकेका थिएँ गर्थेँ पनि तर त्यस बेला एउटा चाहिँ लाइसेन्स चाहिने मास्टर डिग्रीको होइन त्यसले गर्दाखेरि म एमएस गर्न त्यस्ता मेरा अरूहरू साथी पनि थिए जसले जान नपाएर डिग्री नपाएर एकदमै काम गर्थे र पहिलेका सरनहरूलाई त मान्नै पर्छ त्यस्तो लिमिटेड रिसोर्सेस लिमिटेड इन्स्ट्रुमेन्ट लिमिटेड औषधि लिमिटेड मेसिनहरूको बावजुद पनि उहाँहरूले ठुल्ठुला अपरेसन गर्नु सबभन्दा ठुलो प्रेरणा त्यसमा मैले पाएँ र मैले चारजना गुरु छ भने नि मैले हुन त मेरा धेरै गुरु छन् नभए होइनन् त जस्तै मैले चाहिँ मेरो रानीको डाक्टर छ भने मेरो मेडिकल कलेजमा काठमाडौँ आएपछि डाक्टर गङ्गल अञ्जनी भए त्यसै गरी मेरो चाहिँ एमएस गर्न जाँदाखेरि मेरा गुरु बङ्गाली डाक्टर हुनुहुन्थ्यो अजय चन्द्र भन्ने त्यसै मेरो युकेमा मलाई सबभन्दा राम्रो मलाई सिकाइदिने माया गर्ने चाहिँ प्रोफेसर सर डेभिड कार्टर क्विन इलिजाबेथको उहाँ पहिला सर्जन पनि हुनुहुन्थ्यो उहाँसँग मैले काम गर्दाखेरि जुन मैले उहाँहरूको राम्रा कुराहरू मैले सिकेँ नि त्यसले मलाई मेरो लाइफमा सफल गराएको जस्तो लाग्छ मलाई गर्न पाएको पनि उहाँहरूकै अनुसरण गरेर गरेँ र मैले अलिकति सानोतिनो मैले आफ्नो मोडिफिकेसन गरेका छु जुन नेपालमा रिसर्च भन्ने धेरै कम छ कि हाम्रो सर्जिकल साइड अरू सबैजना पनि धेरै कम छ जसले गर्दाखेरि हामीले चाहिँ अरूहरूको अनुकरण गर्नुपर्ने देखिया छ कि त्यसले गर्दा त्यसमा चाहिँ मैले डेफिनेटली त्यो भन्नुपर्दाखेरि मेरो विचारमा मैले त्यसरी नै आफ्नोलाई उहाँहरूको भनौँ न मतलब गाइडेन्सले मैले आफूलाई सफल गर्न सकेको जस्तो लाग्छ मलाई।
0: हजुर, नेपालमा शल्य चिकित्सा सेवाको वर्तमान अवस्था र गुणस्तरबारे तपाईँको मूल्याङ्कन चाहिँ के हो?
1: डेफिनेटली पहिले भन्दा त मेरो विचारमा मलाई मल्टिप्लाई गर्नुपर्दा हजार गुणा राम्रो छ म्याडम। जुन हिसाबले हामीले चाहिँ भनौँ न सर्भिस दियौँ त्यो पनि डेफिनेटली राम्रै हो दियौँ हामीले हाम्रो पनि रिजल्ट नराम्रो थिएन तर अहिलेको अवस्थामा आएर चाहिँ डायग्नोसिस र उपचार गर्ने प्रक्रिया उपचार गर्ने जुन सामानहरू जम्मै यति डेभलप भइसकेका छन् जसले गर्दाखेरि पहिलेभन्दा त धेरै फेसिलिटीहरू छ कि जसले हामीले चाहिँ राम्रो गर्न सक्छौँ रिजल्ट पनि त्यतिकै राम्रो छ र फेरि यो रोगहरूको पनि तपाईँको जुन चेन्ज भइरहेको छ नि पहिले थाहा नभएर नपाएको कुरा अहिले थाहा पाउन सकेर या इन्भेस्टिगेसन गरेर पत्ता लगाउन सकेर ठुल्ठुलो राम्रो राम्रो मेडिसिन आएको हुनाले चाहिँ उसलाई थाहा पाएको हुनाले चाहिँ त्यो चेन्ज होला होइन भने चाहिँ सर्भिस हाम्रो नेपालमा चाहिँ धेरै नै राम्रो डेभलप भएको छ हस्पिटलहरू पनि धेरै राम्रो भएको छ तर त्यति भन्दा भन्दै पनि मलाई जहाँसम्म अझै पनि हाम्रो दूर दराज ठाउँमा दुर्गम ठाउँमा हामीले चाहिँ सेवा राम्रोसँग पुर्याउन सकेका छैनौँ।
0: हजुर डाक्टर साहब, यो सरकारी अस्पतालहरूमा होइन देखिने यो चुनौती संसाधन उपकरण र जनशक्ति अभाव यी समस्यालाई चाहिँ नि कसरी सम्बोधन गर्न सकिन्छ होला?
1: बडा नै जटिल प्रश्न र इम्पोर्टेन्ट पनि। सबभन्दा ठुलो कुरा मैले के देख्छु भने नि चिकित्सकमा एउटा चाहिँ डेडिकेसन इमान्दारिता लोयल्टी र एउटा चाहिँ मानवता हुनुपर्ने बहुत जरुरी छ त्यो नभए होइन छ तर कहीँ कहीँ यस्तो अलिकता भनौँ न कमी कमजोरी भएको हो कि अब त्यो कमी कमजोरी किन भयो भने हामीले एनालाइज गर्ने हो भने डक्टरहरू कहाँ त धेरै अहिले असन्तुष्ट आइरहेको छ होइन सरकारीमा चाहिँ त्यत्रो विध भनौँ न एक प्रकारको सहुलियत पाइँदैन जति प्राइभेटमा पाइन्छ र आर्थिक हिसाबले भनौँ होइन ती जम्मै कुरा सबभन्दा ठुलो कुरा अहिले चाहिँ जहाँ मलाई लाग्छ आफूले पढेको ज्ञान चाहिँ डेडिकेट गर्नको लागि चाहिँ एउटा चाहिँ स्थायी ब्याकग्राउन्ड राम्रो हुनुपर्ने पछाडि एउटा टेक्का हुनुपर्ने छ र आजकलको मैले देखेँ है अहिले हामीलाई त्यस्तो फिल भएन आर्थिक एउटा चाहिँ सपोर्ट चाहिँ ठुलो हुनुपर्ने देखेँ जसले गरी हाम्रो चिकित्सकहरूले चाहिँ बहुत डेडिकेटली काम गर्न सकोस् या सहुलियत राम्रो हुन सकोस् जस्तै भनौँ विदेशहरूमा कसो भने डक्टरलाई चाहिँ आफ्नो आर्थिक हिसाबैमा डिपेन्डै हुनुपर्न सरकारले जम्मै हेरिदिन्छ कि जसले गर्दा उनीहरूले आफूलाई चाहिँ धेरै डेडिकेटली गरेर काम गर्न सक्छन् जहाँ जा भने जान सक्छ नि त गाउँतिर गयो भने उसले तल भए केही पनि हुँदैन त्यसैले गर्दाखेरि यी कुराहरूमा जस्ट मैले एउटा इक्जाम्पल मात्रै दिएँ धेरै कुरा हुनु बहुत जरुरी छ अहिले एआईको जमानामा हेर्नुहोस् त जम्मै कुरा एआईले गरिदिन्छ होइन
0: हो
1: चाइनामा त डक्टर एआई डक्टर भनेर आइसक्यो हस्पिटलै एआई छ माने एआईले पनि हामीलाई डेलिभर गर्छ तर मानवताको जुन त्यो स्पर्श हुन्छ नि मानवीय स्पर्श जुन इमान्दारिता जम्मै कुराको छ मेसिनले मात्र गर्न सक्दैन कि मानवमा पनि चाहिन्छ
0: मानवको दिमाग चाहिन्छ
1: तर त्यसैले मैले के भन्छु भने अहिले पनि हाम्रो डाक्टर साहबहरूले सहुलियत पाए राम्रो सपोर्ट पाए या उनीहरूलाई चाहिँ आफ्नो क्यारियरको मात्रै चिन्ता नगर्नुपर्ने सामान किन्दा हुनुपर्ने चाहिँ अझै हाम्रो सर्भिस बढी चाहिँ बढी जान सक्छ हामी कुनै पेसेन्टलाई हामीले बाहिर पठाउनु पर्ने जरुरी देख्दैन मैले।
0: अनि डाक्टर साहब एउटा कुरा नि जस्तो तपाईँले आफ्नो करियरमा गरेको कुनै विशेष शल्यक्रिया वा घटनाले तपाईँलाई गहिरो प्रभाव पारेको छ त?
1: त्यस्ता त धेरै छन् अघि तर जे होस् जुन सर्जरी हामीले गर्यो नि लाइफ सेभिङ गरियो नि हामीले चाहिँ भनौँ न दुई चार घन्टा पनि तलमाथि पाए पेसेन्ट बित्ने हुन्थ्यो होला त्यसको इम्प्याक्ट परिवारमा कसरी पर्थ्यो होला ती जम्मै कुराहरू हेर्दाखेरि चाहिँ त्यस्ता धेरै इन्सिडेन्टहरू छन् जहाँ कि हामीले चाहिँ काम गर्दाखेरि ए म यो चाहिँ राम्रो काम गरेँ यो चाहिँ मानवताको हिसाबले र परिवारको हिसाबले या चाहिँ सोसाइटीको हिसाबले धेरै राम्रो गर्ने धेरै छन् त्यस्ता. अब टाउको खोलेर पनि रगत निकालियो होइन, मुटुमा औँला पसालेर पनि केही समयसम्म काम गर्यो, पेट
0: तपाईँले सबैमा धेरै सर्जरी गर्नुभयो है, धेरै किसिमको सर्जरी गर्नुभयो है. अहिले त भनौँ न मुटुको लागि छुट्टै सर्जन, मुटुको सर्जन हुन्छ होइन, पेटको छुट्टै हुन्छ होइन,
1: थिएन नि. अब हामीले चाहिँ जे पनि हामीले गर्थ्यो, सुरु सुरुमा आउँदाखेरि त टाउकोदेखि खुट्टासम्म घुम्नु पर्थ्यो, जम्मै हामीले गर्नु पर्थ्यो. मेरो सबभन्दा मेरो पर्फर्मेन्स बेस मेरो धरानमा हो, जहाँ मैले धेरै नै अपरेसन गरेका थिएँ. अलमोस्ट एभ्री हाउस मैले गरेँ. मैले अब टाउकोदेखि खुट्टासम्म गरेँ, पाठकबाट निकाल्नेदेखि बच्चा निकाल्ने जम्मै अपरेसन गर्नु पर्यो. कोही पनि थिएन त्यहाँ भने गर्नु पर्यो. म सर्जन जनरल सर्जन हो भनेर बस्नु पाएन, तर टाउकोदेखि खुट्टासम्म हड्डीको त कति गरियो कति गरियो होइन, चोटपटक लाग्ने यताउता आफ्नो ठाउँमा छ, फोक्सोमा भएको. मलाई याद छ कि मैले टाउकोदेखि खुट्टासम्म जम्मै गरेँ, होला नगरे भने त्यो आँखा एउटा त्यो क्याट्राक निकालिनँ, त्यो पनि दुइटा मैले निकाल्ने मौका पाएको थिएँ. अदरवाइज सबै गरियो. तर अहिले आएर कस्तो हो भने यति डेभलप भयो मेडिकल साइन्स, अब मलाई के लाग्छ भने केही समयपछि त कुन अपरेसन कसले राम्रो गर्छ भने प्रोसिडर स्पेसलिस्ट आउला जस्तो लाग्छ मलाई. छ न भइ पनि सकेको छ, त्यसैले गर्दाखेरि हाम्रो चाहिँ सोच त्यतै जानु पर्यो. तर पनि यति हुँदाहुँदै पनि अझै पनि हाम्रो चाहिँ दुर्गम दराजमा अहिले हामीले सर्जरी पुर्याउन सकेका छैन.
0: हजुर डाक्टर साहब, यो नेपालमा सर्जरीको अवस्था कस्तो छ होइन, यस क्षेत्रमा के चुनौतीहरू छन् त?
1: अहिले त अझैसम्म पनि धेरै राम्रै नै छन्, नभए होइन होइन. तर हामीहरूको एउटा के छ भने एक्सपिरियन्स चाहिँ धेरै एक्सपिरियन्स भएको त ठुल्ठुलो केसहरूमा जहाँ धेरै केस त्यहाँ एक्सपिरियन्स हुन्छ, जहाँ कम हुन्छ नि जुन केस कम हुन्छ रेयर हुन्छ त्यसमा हाम्रो एक्सपिरियन्स अलिक पुग्याउन अरू अरू देशको भन्दा, किन उनीहरूको पपुलेसन यति हुन्छ कि त्यही हामी कहाँ भनौँ न वर्षको दुईवटा हुन्छ भने तिनीहरू कहाँ 200 हुन्छ होला. त्यो हिसाबले तिनीहरू एक्सपिरियन्स धेरै भएको हुनाले तिनीहरूको चाहिँ अलिक फाइननेस अलिकति बढी हुन्छ तिनीहरूको, त्यो हिसाबले मात्र. अदरवाइज भन्ने हो भने चाहिँ हाम्रो नेपालमा सबै प्रकारको सर्जरी हुन्छ. फेलियर हुने भने यहाँ मात्रै अमेरिकामा पनि फेलियर हुन्छ, त्यस्तो आफ्नो ठाउँमा छँदै छ. तर त्यसलाई लिएर मान्छेहरूले जुन आफ्नो हाम्रो चाहिँ क्वालिटीको सर्भिसमा चाहिँ जुन एउटा चाहिँ भनौँ न कमेन्ट गर्छ नि, त्यस्तो हुँदैन. हाम्रो चाहिँ हाम्रा सर्जनहरू अहिले नयाँ जेनेरेसनका त झन् राम्रा स्पेसलिस्ट, सुपर स्पेसलिस्ट, सब स्पेसलिस्ट, प्रोसिडर स्पेसलिस्ट भएछ. कुनै कुनै सर्जनले एउटा मात्र प्रोसिडर गरेर पनि आफ्नो जीविका चलाइरहेछन् र सर्भिस दिइरहेछन् भने यो त एक्सपेक्टेडै हो कि. त्यस कुरामा चाहिँ हामीले चाहिँ अलिकता बढी ध्यान दिनुपर्ने हुन्छ, किनभने पपुलेसन बढेर जाँदाखेरि रोग पनि अब गलब्लाडरै भनौँ न, पहिला हामीलाई चाहिँ कस्तो लाग्थ्यो एउटा गलब्लाडर पनि पुरा हस्पिटल हल्ला हुन्थ्यो, अहिले गलब्लाडर भने नेपालमा मिनिमम पनि दिनको 5 हुन्छ होला, किन यो जम्मै प्रोसिडरहरू जम्मै चाहिँ एभाइलेबिलिटी क्वान्टिटी भएर क्वालिटी पनि राम्रो छ. अहिले पहिला अपरेसन गर्दाखेरि के गर्नु पर्थ्यो बाबु कहानी जस्तै लाग्थ्यो, अहिले त गलब्लाडर भन्दा चाहिँ सिम्पल अपरेसन भयो. तर अपरेसन कुनै सिम्पल त हुँदैन, जम्मै कुनै न कुनै कम्प्लिकेसन त हुन सक्छन्, त्यसलाई हामीले ध्यान दिनैपर्छ. त्यति भन्दा भन्दै पनि अझै पनि हामीले चाहिँ पहिलेभन्दा त धेरै नै हाम्रो चाहिँ स्प्रेड आउट भइसकेको छ सोसियल सर्भिसेस.

0: आँखाको अपरेसन गर्ने, तेस्रो चाहिँ गाइनी अप्सेटको प्रब्लमहरू सल्भ गर्ने, त्यसपछि अरू साधारण हेर्ने आफ्नो ठाउँमा छ। मैले के देखेँ भने अब हाइड्रोसिल छ, हर्निया छ, हातमा ठेलवा छ, खुट्टामा कर्न छ, हिँड्न सक्दैन, कोदालो समात्न सक्दैन, अनि आफ्नो बुढीलाई चाहिँ खेतमा जा म बच्चा हेरिदिन्छु भने घरमा बसिरहेको छ, त्यस्तोलाई मैले देखेर मैले चाहिँ मेरो क्याम्प सुरु गर्दाखेरि सर्जरी सानै चाहिँ लोकलमा बिहोस गरेर फेरि ठुलो व्यवस्था हुनुपर्ने, तर लोकलमा गर्न सक्ने यस्ता डिक्यापेसिटी भन्छ नि, काम गर्न नसक्ने हुन्छ नि, ठेला छ उसले कोदालो समात्न सक्दैन, गरिसके खुट्टामा चाहिँ नि कर्न छ, हिँड्न सक्दैन, मैले त्यहाँबाट सुरु गरेको थिएँ। मैले त्यो जम्मै निकालिदिने, त्यसलाई तिनीहरू चाहिँ अहिले काममा ब्याक टु वर्क गराउने थिएँ मैले एउटा त्यो, र एउटा त्यसै गर्दा गरेँ मैले अब सानैतिनो अपरेसन चाहिँ हर्निया हाइड्रोसिल गाँठागुठी यता जुन छ नि त्यो जम्मै अपरेसन गर्न थालेको थिएँ, र मैले चाहिँ धेरै ठाउँमा अनगणन ठाउँमा गरेर अपरेसन गरेँ मैले, नामै नसुनेको ठाउँ होला पुरानो द्वार भन्ने, ठुलो पाटाल भन्ने, त्यस्तो त्यस्तो ठाउँ जहाँ कि भनौँ न अपरेसन गरियो। मैले जहिले पनि त्यहाँ गएँ भने 60-60-60 गर्थेँ मैले, 60 अपरेसन गर्ने, 60 चाहिँ क्याट्रेक गराउने, 60 चाहिँ गाइनीको सम्बन्धी गर्ने गरेका थिएँ। त्यसमा एउटा के फाइदा ल्याएको थिएँ भने एउटा त देश हेर्न पनि भयो, ठाउँ जान्न पनि भयो, सेकेन्ड कुरा मैले आफ्नो मसँग काम गर्ने जुन रेजिडेन्ट हुन्थ्यो एमएस गर्ने केटाकेटीहरूलाई मैले त्यहाँ गएर त्यहाँ मैले ट्रेनिङ दिन्थेँ, मैले जम्मै उहाँहरूलाई मेरो सुपरभिजन मैले गराउँथेँ र आफैले पनि गर्थेँ, र त्यो गर्दाखेरि मैले चाहिँ एउटा ढुङ्गाले 3-4 चरा मार्थेँ मैले, अब चाहिँ सिकाउनु पाएँ, सर्भिसिङ दिनु पाएँ, देश पनि हेर्न पाएँ, र त्यहाँबाट भनौँ न मान्छेहरूले चाहिँ मायाप्रीति अहिले पनि याद गर्छन्। त्यसैले मैले चाहिँ यो काम मैले धेरै पहिलेदेखि सुरु गरेका थिएँ।
1: हजुर डाक्टर साहब, हजुर, जस्तो डाक्टर साहब तपाईँसँग काम गरेका विद्यार्थी वा नयाँ चिकित्सकहरूलाई चाहिँ तपाईँले सधैँ दिने प्रमुख सन्देश चाहिँ के हो त डाक्टर साहब?
0: सबभन्दा ठुलो के भने डेडिकेसन हुनुपर्छ, एउटा अनेस्टी हुनुपर्छ, एउटा चाहिँ ट्रान्सपेरेन्ट पनि हुनुपर्छ, र सबभन्दा ठुलो मैले के देख्छु भने हामीले चाहिँ सक्सेसफुल डक्टर हुनलाई चाहिँ कम्युनिकेसन स्किल भन्छ, हाम्रो बिरामीलाई हामीले कसरी कम्युनिकेट गर्ने, हाम्रो आफ्नोसँगै काम गर्ने डक्टर्सहरू या परिचारिकहरू या अरू स्टाफहरूलाई कसरी कम्युनिकेट गर्ने, र हामीभन्दा आफूभन्दा माथिकोलाई कसरी कम्युनिकेट गर्ने, यो कम्युनिकेसन स्किल एउटा ठुलो सब्जेक्ट हो, जसले गर्दाखेरि पेसेन्टले चाहिँ कस्तो डक्टर चाहिँ बोलि कति राम्रो आधा रोगै हराएको भन्छन्, त्यो कम्युनिकेसन स्किल हो, उसको व्यवहार हो त्यो, तर आधा रोग त हराउँदैन नि त, तर उसको त्यो व्यवहार त्यो कम्युनिकेसन स्किल हो। त्यसले मैले के लाग्छ भने हामीले चाहिँ अझै पनि आफ्नो स्वार्थ अलिकति हुन्छ होला, त्यही पनि त्यसलाई राखेर बिरामीहरूलाई नै हामीले चाहिँ सर्वोपरि राखेर राम्रो व्यवहार गर्नुपर्छ, र हामीले एउटा सक्दो आफूले सक्दो उपचार गर्नुपर्छ, र आफूले नसकेको कुरा चाहिँ आई डोन्ट नो है तपाईँ फलान ठाउँ जानुहोस् भनेर त्यो भन्न हैचिकाउनु हुन जस्तो लाग्छ मलाई।
1: हजुर डाक्टर साहब, देशभित्र स्वास्थ्य सेवा सुधारका लागि चाहिँ तपाईँले जनताको र सरकारको भूमिका बारे के सल्लाह दिनुहुन्छ?
0: सरकारले त धेरै कोसिस गरिरहेको छ, हेर्नुहोस् कि त सरकारले गरेर मात्र नहुने भएर मात्रै प्राइभेट सेक्टर आएको होला है, जहाँसम्म लाग्छ 60-40% त तपाईँको 40% प्राइभेट सेक्टरले कभर गरिदिएको छ, अब टप अफ द्याट त्यसमा चाहिँ आइएनजी एनजिओहरू पनि आएर हामीले धेरै हेल्प गरेका छ होइन। मलाई किन कस्तो लाग्छ भने नि अब ब्रिटेनतिर हेल्थ सर्भिस फ्री भन्छन्, तर त्यहाँ पनि केही लिमिटेसन छ नभए होइन, हामीले चाहिँ यो जम्मै जुन रिसोर्सहरू छ त्यसलाई हामीले गभर्मेन्ट थ्रु दियौँ भने हामीले पनि हेल्थ सर्भिस चाहिँ फ्री दिन सक्छौँ कि, त्यसमा लगानीले गर्दाखेरि जुन खर्च हाम्रो हेल्थ सेक्टरमा भइरहेछ त्यो घटाउन सक्छौँ कि जस्तो मलाई लाग्छ। त्यसैले त्यो जुन छ नि हेल्थ सर्भिस सेक्टर चाहिँ फ्री छ भनेर गर्नको लागि चाहिँ हामीले चाहिँ एकचोटि ट्राई गर्नुपर्छ, किनभने जनताले त पैसा त खर्च गरिरहेको छ नि, अब एउटा हार्टको अपरेसन गर्ने दिल्ली गयो भने 20-25 लाख रुपियाँ खर्च गर्छ, त्यो सर्भिस हामीले यहाँ दियौँ भने त्यो 20-25 लाख हामीले बचाउन सक्यौँ भने त हाम्रै पैसा हुन्थ्यो त, भने त्यस्तो सर्भिस या एउटा गल्ड ब्लाडर गर्न या पहिले त धेरै जान्थ्यो पटना र भेलोर र बम्बई अहिले दिल्ली लागेका छन् सबै होइन, भने त्यो पैसा हामीले रोक्न सक्छौँ कि, दिल्लीमा चाहिँ एउटा हस्पिटलमा चाहिँ नेपालीको लागि छुट्टै वार्डै खोलिदिएको छ, अब त्यो पैसा हाम्रो गइरहेछ नि, त्यो सर्भिस हामी यहाँ दिन सक्यौँ भने सायद त्यो पैसा हाम्रो बस्थ्यो कि त भन्ने जस्तो लाग्छ। करोडौँ रुपियाँ तपाईँको हाम्रो गभर्मेन्टले यसमा पनि विचार गर्नुपर्ने र आफ्नो चाहिँ हेल्थ सर्भिसलाई चाहिँ यो एसेन्सियल सर्भिस भनेर जुन भनिएको छ त्यसलाई एसेन्सियलै हिसाबले हेरेर त्यसलाई चाहिँ डेभलप गर्न मिनिमम मान्छेहरू। तर अर्को कुरा मैले एउटा के भन्न चाहन्छु, धेरै रोगहरू हाम्रो चाहिँ भनौँ न बिहार आहार हाम्रो एक्सर्साइजहरू गरेर रोकथाम गर्न सक्छौँ, त्यसले गर्दा त्योतिर पनि बढी ध्यान दिनुपर्छ कि, जहाँ कि रोकथाम गर्ने हामीले हेल्थ एजुकेसन दियो भने हामीले रोगहरू हामीले मिनिमाइज गर्न सक्छौँ कि, र तेस्रो लास्ट मलाई के लाग्छ हाम्रो नेपालमा रिसर्च भने तपाईँको धेरै कम, हेल्थमा रिसर्चहरू धेरै कम छ, जम्मै डुप्लिकेट मात्रै गर्छौँ हामीहरू, अरू गरेर रिसर्च गर्छौँ, आफ्नै रिसर्च अलि कम, त्यसमा पनि हामीले बढी ध्यान दिएर हाम्रो आफ्नै एउटा मौलिकता आफ्नै एउटा चाहिँ तौर तरिका निकाल्नुपर्छ जस्तो मलाई लाग्छ।
1: अति व्यस्तताको बावजुद पनि डाक्टर साहब हाम्रो रेडियो नेपालको स्टुडियोमा आएर आफ्ना जीवनका भोगाइहरू, केही व्यक्तिगत प्रसङ्गहरू, त्यसै गरी नेपालको स्वास्थ्य सेवाको अवस्था, सर्जरीको अवस्थाका बारेमा जानकारी दिनुभयो। यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई

0: धेरै धेरै धन्यवाद र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: मलाई यो मौका दिनुभएकोमा, आफ्नो कुराहरू यसरी राख्न पाउँदाखेरि, मलाई खुलस्त राख्न पाउँदाखेरि धेरै धेरै म यहाँलाई धन्यवाद दिन्छु। र यहाँहरूको प्रश्न चाहिँ मलाई सटिक लाग्यो, देशलाई चाहिने खालको प्रश्न सोध्नु, मैले सक्दो आफ्नो एउटा चाहिँ बुद्धिले आफ्नो एक्सपिरियन्स भ्यास मैले दिनु पाएँ। र मैले चाहिँ के देख्छु, सबैभन्दा ठुलो कुरा चिकित्सक मेरा साथीहरू या मेरा अनुजहरूलाई म के भन्न चाहन्छु भने, बिरामीहरू हामी कहाँ किन आउँछन् भन्दा दुःख परेको बेला आउँछन्। त्यो दुःखलाई हामीले चाहिँ निवारण गर्ने हाम्रो कर्तव्य हो। त्यसलाई आफूलाई माथि राखेर, आफूलाई माथि राखेर उहाँहरूको चाहिँ दुःखलाई हराइदिनु पर्छ। हुन्छ, कहिले कहिले हामीले धोका पनि दिया हुन्छन्, दुःख पनि दिन्छन्, गाली पनि गर्छन्, तर हामी चाहिँ एउटा मानव सेवा गर्ने, कसैले हामीले चाहिँ दुःख दिनुहुन्न, उहाँहरूको दुःख हरण गर्नलाई इमान्दारीपूर्वक मानवताको आधारमा हामीले उहाँहरूलाई सेवा दिनुपर्छ। र आफ्नो ज्ञान र स्किल, नलेज स्किल र आफ्नो एटिच्युडलाई सुधार सुधार गर्दै अगाडि बढायौँ भने हामी राम्रो सर्भिस दिनेछौँ, हामी सन्तुष्ट हुनेछौँ र भगवान्ले हामीलाई जरुर हेर्नेछ जस्तो लाग्छ मलाई।
0: अन्त्यमा यहाँले स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मान गर्दै, यहाँलाई स्वास्थ्य सेवाको क्षेत्रमा अझै सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: धन्यवाद धेरै धेरै यसो कामले, मैले काम गर्न अझै इच्छा छ, गरिरहेको छु, अहिले पनि आफूले सक्दो काम गरिरहेको छु, कोसिस गरिरहेको छु, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: अहिले हामी कुराकानी गर्दै थियौँ वरिष्ठ सर्जन प्राध्यापक डाक्टर मनोहर लाल श्रेष्ठसँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्र मिनरवा बजुराचार्यका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी विदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको पनि प्राधिकरणले जनाएको हो। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पाल, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो। प्राधिकरणले विपद सम्बद्ध सबै निकायलाई आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा हिजो जारी बुलेटिनमा तातो दिन तथा तातो लहर सम्बन्धी जेठ 6 गतेदेखि तराई केही भूभागमा तापक्रम वृद्धि रूपमा बढेको जनाइएको छ। घरमै बनाइएको ताजा खानेकुरा खान सकेसम्म जङ्क फुड नखान, खेतबारीमा वा बाहिर काम गर्न, बिहान गर्मी बढ्नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख गरिएको छ। काठमाडौँ

8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी माध्यम सिन्वाका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढी भएको पाइएको छ। चाङझी सहर स्थित लियु सेन्यु कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत थिए। कम्तीमा 201 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्वाले जनाएको छ। सान्सी प्रान्त चिनको प्रमुख कोइला उत्पादक क्षेत्र हो, जहाँ यसअघि पनि पटक पटक खानी दुर्घटनाहरू भएका थिए। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान का शाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

संसारमा मान्छे मात्र यस्तो विवेकशील प्राणी हो जसको सकारात्मक व्यवहारले समाजका सबैमा ठूलो परिवर्तन ल्याउन सक्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा पराग पोखरेल अनि म रुक्मिणी पोखरेल। प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचारपछि कार्यक्रम घर संसार लिएर रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी, हाम्रो एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्ज, त्यसै गरी www.radionepal.gov.np, www.onlineradionepal.gov.np का साथै मोबाइल एपमा पनि हामी उपस्थित हुन्छौँ। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला।

जीवन अगाडि बढ्ने क्रममा कुन बाटो कसरी तय गर्ने, आत्मनिर्भर कसरी बन्ने भन्ने कुरामा विभिन्न समयमा विभिन्न व्यक्तिको व्यवहार, हौसला र उसले सिकाएको मार्गनिर्देशले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसैले त निरन्तर मिहिनेत र परिश्रमले जो कोहीलाई आफ्नो लक्ष्यमा पुग्ने हौसला मिल्छ। असफल काम र कर्मले मानिसलाई सधैँ सत्कर्ममा डोर्याउँछ भन्ने गरिन्छ। असफलता नै सफलताको सिँढी हो। काम र कर्मले सधैँ अगाडि बढ्न खोज्ने मानिसले जीवनमा भोगेका दुःख सुखले उसलाई झन परिपक्व बनाउँदै गर्दा देशको सक्षम नागरिक बन्न पुग्छ। जब समाजमा सभ्य परिवारको निर्माण हुन्छ, त्यसपछि बन्छ सुन्दर घर संसार।

आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ विभिन्न पत्र पत्रिकाबाट साभार गरिएका जानकारीमूलक सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको सुरुवातमा सुनाउँदैछौ प्रकाश दूतराज र मेलिना राईको स्वरमा रहेको यो साङ्गीतिक कोसी।

यो साङ्गीतिक कोसेलीपछि अब भने सुनाउँदैछौ शिशु अर्थात् ससाना बच्चाका कपडाका बारेमा जानकारी। के कस्ता खालका कपडा लगाइदिँदा शिशुलाई सहज हुन्छ त, साथै शिशुका कपडा किन्दाखेरि हामीले के कुरामा ध्यान दिनुपर्छ, कस्तो खालको कपडा उचित हुन्छ भन्ने जानकारी अब सुनौ है त। गर्मी मौसममा नवजात शिशुलाई कस्तो कपडा लगाइदिनु पर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। शिशुले ठुलाले जस्तो आफ्नो समस्या बताउन सक्दैनन्, तर रुने चिडचिडाड हुने गर्दछन्। धेरै जसो अभिभावकहरूले शिशुको जन्म अगावै कपडा खरिद गर्न थालेका छन् आज भोलि। धेरैलाई शिशुलाई कस्तो प्रकारको फेब्रिक भएको कपडा लगाइदिनु पर्छ भन्ने कुराको ज्ञान नहुन सक्छ। बाल रोग विशेषज्ञ डाक्टर निभा राज भण्डारीका अनुसार नवजात शिशुको हेरचाह गर्न अभिभावकका लागि निकै गाह्रो कुरा हो। बच्चालाई चिसो लाग्ने डरले धेरै कपडाले ऱ्याप गरेर राख्ने गर्दछन्, जसले गर्दा गर्मीले पसिना आएर शिशुलाई चिसो लाग्न सक्छ। शिशुलाई न्यानो राख्नुपर्छ, तर धेरै कपडा लगाइदिनु हुँदैन। हामीले लगाएको कपडा भन्दा एउटा कपडा बढी थप गर्दाखेरि शिशुलाई पुग्छ। धेरैले शिशु चाँडै बढ्छन् भनेर ठुलो साइजको कपडा किन्ने गर्नुहुन्छ, तर ठुलो साइजको कपडा लगाइदिनु राम्रो हुँदैन। डाक्टरका अनुसार शिशुको पहिलो लेयर जिउमा फिटिङ हुनुपर्छ, धेरै टाइट र धेरै लुज हुनु हुँदैन। त्यसमाथिको कपडा हल्का लुज भए केही फरक पर्दैन। नवजात शिशुलाई चाँडै चिसो लाग्ने भएकोले धेरै लुज कपडा लगाउँदा हावा छिर्न सक्छ। शिशुका लागि सबभन्दा उपयुक्त फेब्रिक सुती हो, त्यसैले ब्ल्याङ्केट भन्दा कटन वा खास्टो ओढाइदिनु राम्रो हुन्छ, जसले गर्दा बाल बालिकालाई धेरै गर्मी हुँदैन, धुलो पनि टिप्दैन। आजभोलिको ट्रेन्ड र फेसन के छ त? अभिभावकहरू बाल बालिकालाई न्यानो राख्नुका साथै राम्रो र सुहाउँदो देखियोस् भन्नेमा विशेष सजग भएको पाइन्छ। धेरै अभिभावकले बाल बालिकाको फेसन ट्रेन्डलाई पछ्याइरहेका हुन्छन्, त्यसैले पछिल्लो समय बाल बालिका जन्मनु अगावै हस्पिटल ब्याग तयारी गर्ने चलन बढिरहेको छ। उक्त ब्यागभित्र सुत्केरी आमा र शिशुका चाहिने सामग्री राखिएको हुन्छ। पसलमा पनि यसरी तयारी गरिएको सामानहरू सजिलरी उपलब्ध हुन सक्छ। बाल बालिकाका नयाँ कपडा किन्ने बित्तिकै लगाइदिँदा ऱ्यासेस आउने, एलर्जी हुने भएकोले धोएर घाममा सुकाएर आइरन गरेर ठिक्क पारेर मात्र लगाउनु पर्छ। बाल बालिकाहरूको कपडाको पनि ट्रेन्ड अर्थात् डिजाइन परिवर्तन भइरहन्छ। हरेक वर्ष नयाँ नयाँ डिजाइनका कपडा भित्रिरहेका हुन्छन्। न्यू रोडका कपडा व्यवसायी रमेश पोखरेलका अनुसार पछिल्लो समय रम्पर सेट, बडी सुट, जम्पर सुट, बेबी सुट बढी चलेका छन्। यी कपडा बाल बालिकाका लागि आरामदायी हुन्छन् र फेसनेबल पनि देखिन्छन्। अहिलेका अभिभावक नयाँ ट्रेन्डका बारेमा अपडेट भइरहन्छन्। पछिल्लो समय अभिभावकहरू बाल बालिकाले लगाउने कपडा स्वास्थ्य मैत्री खोज्छन्। बजारमा अहिले उच्च गुणस्तरीय कटन वा अर्ग्यानिक कटन बढी चलेको छ। यस्ता कपडाले बाल बालिकालाई आराम दिनुका साथै पसिना पनि सोच्छ, त्यसकारण नवजात शिशुको छालामा समस्या देखिँदैन। यी कपडाको मूल्य साइज अनुसार 1,000 देखि 2,000 रुपियाँसम्म पर्छ। घामबाट जोगाउने, गर्मीमा नवजात शिशुलाई हल्का कपडा नै लगाइदिनु पर्छ, यसले शिशुको शरीरलाई शीतलता प्रदान गर्छ। सेन्थेटिक, नाइनल, पोलिस्टर जस्ता फेब्रिकको कपडामा हावा पास नहुने भएकोले गर्मी धेरै हुन्छ। यो मौसममा बाल बालिकालाई बाहिर लैजाँदा घामबाट बचाउन घाममा निस्कदा पुरा बाहुला भएको कपडा लगाइदिनु पर्छ। बाल बालिकाका लागि कपडा खरिद गर्न जाँदा चेन वा पिनको प्रयोग भएको छ वा छैन हेर्नुपर्छ, यसले बाल बालिकालाई घोच्ने, छाला च्यापिने हुन सक्छ। स्वच्छता कसरी कायम राख्ने, यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ। बाल बालिकालाई बाहिरी संक्रमणबाट बचाउन कपडा सफा राख्नु एकदमै जरुरी हुन्छ। कपडा राख्ने ठाउँ सफा र संक्रमित हुनुबाट बचाउनु पर्छ। नवजात बाल बालिकाको छाला एकदमै संवेदनशील हुने भएकोले कडा साबुनको प्रयोगले एलर्जी आउने सम्भावना बढिरहन्छ। डाक्टर निभाका अनुसार बाल बालिकाहरूको जिउमा छुने कपडा अर्थात् भित्री कपडालाई सकेसम्म धोइसकेपछि सुकाएर आइरन गर्नुपर्छ, यसले एलर्जी वा ऱ्यासेज आउँदैन। स्टिम गरिएको कपडाले उनीहरूको छालालाई सुरक्षित राख्छ। यतिन्जेल यहाँहरूलाई सुनायौ बाल बालिकाका कपडाका छनौट र स्वस्थता सम्बन्धी जानकारीमूलक सामग्री। अब सुनाउँदैछौ एउटा सुमधुर साङ्गीतिक कोसेली अर्जुन पोखरेलको स्वरमा।

हामी कार्यक्रम घर संसारमा छौ। कार्यक्रममा अब सुनाउँदैछौ सौन्दर्य र आँखाको बारे जानकारी मूलक सामग्री, आँखाको वरिपरि आउने डार्क सर्कल, यसको कारण र उपचार या रोकथाम कसरी गर्ने त भन्ने बारे। सामान्यतया वरिपरिको छालाको तुलनामा आँखा मुनिको छाला गाढा हुँदै जाने अवस्थालाई डार्क सर्कल भनिन्छ। यो समस्याले महिला सौन्दर्यलाई प्रभाव पारिरहेको पाइन्छ। कतिपय अवस्थामा अनुहारको कालोपनले मानसिक समस्यामा समेत असर पार्न सक्छ। आफ्नो पहिचान, सौन्दर्य र आत्मविश्वासको महत्वपूर्ण आवरण अनुहारमा उत्पन्न हुन सक्ने डार्क सर्कलका मुख्य 5 कारण र उपचार यस्ता छन्। डार्क सर्कलका कारण: छालामा मेलानिनको मात्रा बढ्नु। मेलानिन भनेको मानिसको छाला, आँखा र कपालको रङ निर्धारण गर्ने एक प्रकारको प्रोटिन हो, जसको सघन उपस्थितिले यिनीहरूको रङ गाढा हुन्छ। आँखा वरिपरि नै यस्तो हुनु वंशानुगत पनि हुन्छ भने थकाई तथा अनिन्द्रामा समग्र छाला पहेँलो हुने हुँदा त्यहाँको छाला गाढा देखिन सक्छ। एलर्जी: आँखा वा छालाको एलर्जी हुँदा आँखा मार्ने गरिन्छ। यसले छालाभित्रको पत्र र भित्रीपट्टि रहेको रक्तनलीमा सूक्ष्म स्राव हुन्छ, जहाँ बाहिरबाट हेर्दा डार्क सर्कल देखिन्छ। तनावमा भएका बेला पनि कर्टिसोल भन्ने स्ट्रेस हर्मोन बढेर त्यो कालोपन झनै गाढा हुन जान्छ। आँखाको बनावट: आँखाको बनावट नै यस्तो हुन्छ कि यसको तलपट्टि वारपार केही नरम र खुकुलो छाला तथा मांसपेशी हुन्छ। यहाँ तरल पदार्थ वा बोसोयुक्त तन्तु जम्मा हुने प्रशस्त ठाउँ हुन्छ, जसलाई आई ब्याग्स भनिन्छ। उमेर बढ्दा, थाइराइडको समस्या हुँदा, अत्याधिक नुनिलो खाँदा, धेरै सुत्दा, मृगौलाको खराबी भएर जीव सुनिदा आई ब्याग्स डार्क सर्कलका रूपमा स्पष्ट देखिन्छ। रक्त नलीको प्रतिछाया: कुनै रोगले वा उमेर बढ्दै जाँदा छाला पातलो हुन्छ र छाला मुनिको बोसोयुक्त तन्तु नष्ट हुँदै जान्छ। फलस्वरूप भित्रपट्टिका रगतका नलीहरूको निलो प्रतिछाया बाहिरबाट हेर्दा डार्क सर्कलका रूपमा देखा पर्छ। परावैजनी किरण: आँखा भन्दा तल रहेका तन्तु स्पन्ज जस्ता भएकाले यिनीहरूले सामान्य भन्दा बढी परावैजनी किरण सोच्छन्। यी किरणले छालालाई ट्यानिङ गरिदिन्छन्। पानी कम पिउनेहरूमा यस्तो छाला अझ गाढा बनिदिन्छ। डार्क सर्कलको उपचार घरायसी विधि के छ त? थकान, अनिन्द्रा वा आँखाको फोक्सिङ गर्ने काम अधिक भएमा आँखा वरिपरि रहेका रक्तनली स्ट्रेसले फुलेर ठूला भएका हुन्छन्। आइस प्याक, चिसो काँक्रो वा कोल्ड टी ब्यागले सेकेमा तन्तुहरूले आराम पाउँछन् र रक्तनलीहरू खुम्चिन्छन्। फलस्वरूप डार्क सर्कल कम हुँदै जान्छ। साथै आराम गर्ने, निद्रा राम्रोसँग पुर्याउने, प्रशस्त पानी वा झोलिलो पदार्थ सेवन गर्ने, घामबाट बस्ने र बाहिर जाँदा सनस्क्रिन र कालो चस्मा लगाउने गर्नुपर्छ। तत्कालको समाधानका लागि मेकअप किटमा भएको कन्सिलर वा अप्टिकल फ्युजरको प्रयोग पनि गर्न सकिन्छ। आँखाको उपचार: लामो समयसम्म घोरिएर डिजिटल डिभाइसका स्क्रिन हेरिरहेको छ वा एकाग्र भएर कुनै काम गरिरहेको छ भने आँखा वरिपरिको मांसपेशी तथा भित्रको सिलियर मांसपेशी थाक्छन्, जसका कारण अधिक रक्त प्रवाह भई डार्क सर्कल बढेको हुन्छ। यस्तोमा चस्मा लगाइरहेका छौँ भने चस्माको पावर अपडेट गर्ने बेला भयो र लगाइएको छैन भने चेक जाँच गराउने बेला भयो कि भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। आँखाले राम्रोसँग फोकस गर्न नसक्ने, थोरै परिमाणको दृश्य दोष, 40 हाराहारीको उमेर छ भने त दृष्टि राम्रो लाग्दा लाग्दै पनि चस्मा लगाउनु पर्ने हुन सक्छ। चस्मा लगाउँदा यसले आँखा वरिपरिको छालालाई परावैजनी किरणबाट सुरक्षा समेत दिन्छ। साथै आँखाको एलर्जी छ भने पनि समयमै उपचार गराउनु पर्छ। हामीले मेडिकल उपचार पद्धति के छ यो पनि बुझ्नुपर्ने हुन्छ। यो उपचार विधि कुनै दक्ष चर्मरोग विशेषज्ञको परामर्श बिना गर्न मिल्दैन। विभिन्न अम्लको सम्मिश्रणले केमिकल फिलिङ गरेर डार्क सर्कल हटाउन सकिन्छ। कोजिक एसिड, एजिलाक एसिड, रेटिनोइड एसिड, हेपारन सल्फेटको क्रिम तथा भिटामिन सी को सेरम चिकित्सकीय सल्लाहमा प्रयोग गरेमा पनि यो क्रमशः हट्दै जान्छ। यस लगायत एन्टी अक्सिडेन्टका खाने ट्याब्लेट पनि डार्क सर्कलको उपचारमा प्रयोग गरेको पाइन्छ। डार्क सर्कललाई छोप्न ह्यालुरोनिक एसिड वा आफ्नै शरीरको फ्याटलाई आइस ब्यागमा ग्राफ्ट गरेर डर्मल फिलरका रूपमा पनि प्रयोग गरिन्छ। लेजर विधिको प्रयोगबाट पनि यसलाई कम गर्न सकिन्छ।
आधुनिक चिकित्सा विज्ञानमा निकै प्रभाव जमाउँदै गएको लेजर लाइट प्रविधि अनुहारको डार्क सर्कल हटाउन पनि उपयोगी सिद्ध भएको छ। यसमा छालाको गाढापनलाई लेजरले फिक्का बनाउँछ। शल्यक्रिया पद्धति, माथिका सम्पूर्ण विधि अपनाउँदा पनि केही सिप लागेन वा छालामुनि संरचनात्मक त्रुटि रहिरहेमा शल्यक्रियाको उपायतिर लाग्नुपर्छ। यसमा ट्रान्स कन्जक्टाइभल ब्लेफोरोप्लास्टी भन्ने प्लास्टिक सर्जरी प्रमुख मानिन्छ। अर्को भनेको रङ सन्तुलन गर्ने ट्याटु पनि हान्ने गरिन्छ। माइक्रो निडलिङ प्रविधिमा भने सानो सियोको माध्यमले धेरै साना घाउ बनाइन्छ र ती सूक्ष्म घाउ बिसेक हुँदा हल्का गोरो खत बस्छ र डार्क सर्कल हट्छ। अहिले सुनायौं डार्क सर्कल कारण र उपचार सम्बन्धी जानकारीमूलक सामग्री। यसलाई हामीले साभार गरेका थियौं नारी पत्रिकाबाट, दृष्टि विशेषज्ञ रविन्द्र अधिकारीको भनाई।

छौँ घरको सुरक्षा र स्याहारका बारेमा जानकारीमूलक सामग्री, यसलाई हामीले साभार गरेका छौँ नारी पत्रिकाबाट। कसरी गर्ने त हामीले आफू बस्ने घरको रेखदेख अनि घरको सुरक्षा र स्याहार पनि। कतिपय मानिसलाई पानी परेको मौसम निकै मनपर्छ। उखर माउलो गर्मीमा पानी पर्दाखेरि केही राहत त अवश्य पनि हुन्छ, तर लगातार 2-3 दिनसम्म पानी परिरह्यो भने केही समस्या पनि लिएर आउँछ। घर वरपर लेउ लाग्ने, पानी जम्ने, झारपात उम्रिने, भित्ता उप्किने, ढुसी पर्ने समस्या बढी देखिन्छ। घरबाट नमिठो गन्ध पनि आउँछ। घरमा भएका काठहरू बिग्रिने सम्भावना पनि बढेर आउँछ। कपडामा ढुसी देखा पर्ने समस्या पनि देखिन थाल्छ, यदि 2-3 दिनसम्म लगातार पानी परेर चिस्यान बढेको खण्डमा। यस्ता समस्या देखिने भएकोले घरको विशेष हेरचाह गर्नुपर्छ। तर जति सफा राख्ने प्रयास गरे पनि फोहोर त भइहाल्छ। फोहोरका कारण ब्याक्टेरिया तथा किटाणु उत्पन्न हुन्छ, जसका कारण विभिन्न रोग फैलने खतरा त्यत्तिकै बढ्छ। हामीले घरलाई बेला बेला डिसइन्फेक्ट गर्नुपर्छ। कसरी गर्ने त यो? पानी लगातार परिरहँदा भान्साकोठा र बाथरूममा पानीका कारण चिस्यान बढ्छ, जसका कारण किराहरू देखा पर्न थाल्छ। भुइँ, भित्ता आदि यस्ता ठाउँमा नमी देखिने सम्भावना धेरै हुन्छ। यस्ता ठाउँलाई किटाणु मुक्त बनाउन एकदमै जरुरी हुन्छ। बजारमा सजिलै किटाणुनाशक स्प्रे पाइन्छ। चिस्यान हुनबाट कसरी बचाउने? यदि पानी परिरहेको समय छ भने भित्ताहरूमा चिसो धेरै देखा पर्छ, जसका कारण दुर्गन्ध आउने, पेन्ट उक्कने हुन्छ। घरभित्र राखिएका सामान अनि खानेकुरामा पनि ढुसी देखा पर्न थाल्छ। बेला बेलामा घरका सबै कुना सफा गरिरहनु पर्छ। घरको भित्तामा चिस्यानबाट जोगाउनका लागि पेन्ट गर्ने समयमा वाटर प्रुफ पेन्ट्स प्रयोग गर्न सकिन्छ। त्यसै गरी हामीले कोठा कोठामा बिछ्याएका कार्पेटको सफा पनि गर्नुपर्ने हुन्छ। कार्पेटको सफाई कसरी गर्ने? कार्पेटमा धेरै फोहोर जम्मा भएर बस्छ र बिछ्याइएको कार्पेटमा ब्याक्टेरिया फैलने सम्भावना पनि बढी हुन्छ। ससाना किटाणु कार्पेटमा जम्मा भएर बस्न सक्छन्। त्यसले स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्छ। दैनिक कार्पेटलाई राम्रोसँग सफा गर्नुपर्छ। उज्यालो रङको पर्दामा चाँडै दाग धब्बा देखा पर्छ, त्यसैले हल्का फेब्रिक र गाढा रङको पर्दा लगाउनु पर्छ। यस्ता पर्दा हेर्दा राम्रा पनि देखिन्छन् र चाँडै सुक्छन्। हामी आफू सुत्ने बेडमा बेड कभर चाँडै फोहोर हुन्छ, त्यसैले हल्का फेब्रिकको बेड कभर प्रयोग गर्नुपर्छ। फोहोर हुने बित्तिकै सफा गर्न सजिलो हुन्छ। बाल बालिका भएका घरमा चिसो खुट्टा लिएर बेड वा सोफामा जान्छन्, त्यसैले बेड वा सोफाको साइडमा खुट्टा पुस्नका लागि म्याट राखिदिनु पर्छ र खुट्टा पुस्ने बानी सिकाउनु पर्छ। घरको नियमित सरसफाई गर्न हामीले अल्छी गर्नु हुँदैन। लगातार 2-3 दिन पानी परेको समय होस् वा पानी नपरेको समय किन नहोस्, विशेष गरी घरको बाथरूम कोठाहरू यदि घाम नपर्ने ठाउँ छ भने पनि त्यहाँ ओसिलो बनाइदिन्छ, जसका कारण ब्याक्टेरिया फङ्गसहरूको संक्रमण हुने खतरा बढ्छ। दिउँसोको समयमा झ्याल सबै खुल्ला राखिदिनु पर्छ। भुइँमा धेरै बेर चिसो वस्तुहरू राख्नु हुँदैन। दैनिक भुइँमा क्लिनिङ झोलको प्रयोग गरेर पुस्नुपर्छ, जसले गर्दा ब्याक्टेरिया फैलने सम्भावना कम हुन्छ। छतको बोर्डरमा गमला राखिएको छ भने हटाइदिनु पर्छ, किनकि छतको बोर्डरमा गमला राख्दा हावा हुरी आउँदा लडाउने डर हुन्छ भने धेरै पानी पर्यो भने माटो बगाएर घर फोहोर बनाइदिन्छ। समय समयमा घरबाट निस्कने दुर्गन्धलाई हटाउन रुम फ्रेसनरको प्रयोग गर्न सकिन्छ। यसले घरका कोठालाई तरोताज राख्न मद्दत गर्छ। धेरै जसो रुम फ्रेसनरले हावामा भएका ब्याक्टेरिया र किटाणुलाई पनि नष्ट गरिदिन्छ। यतिन्जेल यहाँहरूलाई सुनायौं घरको सुरक्षा र स्याहार कसरी गर्ने भन्ने जानकारीमूलक सामग्री। अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर गीत तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ रामकृष्ण ढकाल र शर्मिला बरदेवाको, रचना रहेको छ डाक्टर नवराज लम्सालको भने संगीत रहेको छ टिका भण्डारीको। यो साङ्गीतिक कोशेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमको यही बिट मार्ने अनुमति चाहन्छु। अर्को शनिबार अन्य जानकारीमूलक सामग्रीको साथमा तपाईँका माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि प्राविधिक पराग पोखरेल अनि म रुक्मिणी पोखरेल छुट्टिन्छौ। हवस् त, नमस्कार। जाँदा जाँदै यो साङ्गीतिक कोशेली केवल तपाईँका लागि।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सेतो पुतलीदेखि सावधान रहौ।
6: साँपु कस्तो रोग हो?
5: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
6: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
5: साँपु रोग के कारणले लाग्छ?
6: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
5: सापु रोगका लक्षणहरू के हुन्?
6: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
5: उज्यालोमा हेर्न नसक्नु,
6: आँखा दुख्नु,
5: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
6: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
5: सापुको रोकथाम कसरी गर्ने?
6: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
5: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
6: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
5: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
6: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
5: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
6: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चुडामणि पौडेलको यही जेठ 6 गतेको निर्णयअनुसार प्रकाशन गरिएको छ। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश रहेका छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारवाही अभियान सुरु गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ परिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कारवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जाने जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकका आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिनुभयो। सञ्चार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने मन्त्री डाक्टर तिमिल सिन्हाले प्रतिबद्धता जनाउनुभयो। उहाँले लोककल्याणकारी विज्ञापनमा राज्यले 30 करोड रुपियाँ खर्च गरिरहेको जानकारी दिँदै अरू विज्ञापनमा चलखेल भएकाले हाललाई रोकिएको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भए अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ बाँके बर्दिया डोटी कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा त्यस्तै कपिलवस्तु रूपन्देही अर्घाखाँची पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अप्नाउन प्राधिकरणले अनुरोध गरेको हो। प्राधिकरणले विपद सम्बद्ध सबै निकायलाई आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा हिजो जारी बुलेटिनमा तातो दिन तथा तातो लहर सम्बन्धी जेठ 6 गतेदेखि तराई केही भूभागमा तापक्रम तीव्र रूपमा बढेको जनाएको छ। घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म जङ्क फुड नखान खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख गरिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिंह टौलाले हस्ताक्षर गर्नुभएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घन्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा 1,922 जना सवारी चालकलाई कारवाही गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। ट्रम्प प्रशासनले अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौँ आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति बनेको छ। सिएनएनका अनुसार नयाँ नीतिले विशेष गरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेका कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देश स्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्ने हुन सक्ने जनाइएको छ। आप्रवासन कानून विशेषज्ञहरूले यसले हजारौँ परिवार, विद्यार्थी, कामदार र पेसेवरलाई अनिश्चिततामा धकेल्ने बताएका छन्। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: नमस्कार आमा।
3: को आयो फेरि बाहिर?
2: ए मै त हो नि आमा।
3: ढकाल बाबु।
2: हजुर हजुर आमा।
3: सन्चै छ बाबा?
2: एकदमै सन्चै छु आमा। हजुरलाई नि?
3: मलाई त खोकी लाग्छ बोले कि के गर्न, बुढो रोग।
2: त्यस्तै हो आमा, जाडो भयो नि सुख छैन, गर्मी भयो नि सुख छैन। अब कहिले गर्मी हुन्छ कहिले जाडो हुन्छ के गर्नु, ठिक्कको हावापानी मात्रै रहँदैन आमा।
3: बाह्रै महिना रोगले सतौनी।
2: हजुर,
3: खेतीपाती गरे चाहिँ
2: यसो अब त्यस्तै हो आमा। यसो अब धुलो सारोबाट चाहिँ बच्नु पर्छ भनेर किसानको काम त्यस्तै त हो। हुन्छ आमा, हुन्छ, हस् आमा, हस्। यसो गरौँ न आमा, यहाँ अलिक सजिलो गरी बसौँ पनि, अनि त्यहाँबाट कुराकानी पनि गरौँ आमा।
3: खाजा खाइयो?
2: खाजा खाएर आएको आमा मैले।
3: राम्रै भयो, ठिकै भयो। अब त्यही त कहिले खाजा बनाएर राखिदिउँ कि जस्तो लागेको थियो बाबुलाई। अनि बाबु अब आज मलाई के भन्ने त?
2: होइन आमा, यस्तो छ, अब यो तरकारीको सिजन छ आमा। यो अब बर्खे बालीहरू तरकारीको यो खेती गर्ने बेला भयो, अनि त्यसमा चाहिँ अहिले सजिलो पनि हुनु पर्यो, मूल्य पनि राम्रोसँग आउने, बजारमा बिक्ने, अनि त्यहाँबाट उत्पादन पनि धेरै दिने, बजारमा भाउ पनि भएको, त्यस्तो तरकारीहरू लगाउनु पर्छ आमा। त्यसो भएर यसपालि चाहिँ यसो लौका लगाउने हो कि भनेर।
3: लगाउने बाबु लगाउने,
2: यो
3: लौकाको त त्यो झोल पनि खाँदो रहेछ नि।
2: हो आमा, म भन्दैछु आमा हजुरलाई, यो यो लौका चाहिँ के हो भन्दे नि आमा, यो तरकारी बाली हामी भनेर उ गर्छौँ, तर तरकारी मात्रै नभइकन यसमा औषधीय गुण हुन्छ क्या आमा।
3: हो र बाबु,
2: औषधि गुण भएको कारणले गर्दाखेरि यसमा चाहिँ पेटको रोगहरू छ नि, पेटको रोगहरू चाहिँ यसको यो जुसहरू बनाएर खाँदाखेरि एकदम राम्रो बनाउँदो रहेछ आमा। पाचन शक्तिहरू एकदम राम्रो बनाउने, पेटको रोग त निमिट्यान्नै पार्दो रहेछ। अनि त्यहाँबाट फेरि यो बिपी हाई भयो भन्छ नि, उच्च रक्तचाप भनेर, हो त्यो उच्च रक्तचापकोलाई चाहिँ एकदमसँग कन्ट्रोल गर्दो रहेछ आमा। त्यसो भएर यो त वरदानै साबित रहेछ नि आमा, यो तरकारी मात्रै नभए होला, यो त औषधीय गुण पनि रहेछ आमा।
3: ल, थाहा थिएन बाबु यो सबै कुरो त, हामी त लौका तरकारी खाने त्यति हो।
2: अहिले त हरेक कुरामा प्रयोग गर्दो रहेछ नि आमा, त्यस कारणले गर्दाखेरि त लौका त बजारमा असाध्यै माग भएको छ आमा। अहिले त त्यो हुँदा हुँदै यहाँ हाम्रो देशमा मात्रै कहाँ हो र आमा, विदेशमा पनि खपत हुन्छ क्या आमा। कहाँ लौका त यो जुसदेखि लिएर तरकारीसम्म खाने भएको कारणले गर्दाखेरि, लौकाका विभिन्न परिकारहरू बनाएर खाने भएको कारणले यसको त माग बजारमा थेगी नसकिन्छ नि आमा।
3: भनेपछि लौका बेचे नि पैसा त आउँदो रहेछ त।
2: मजासँग आउँछ आमा, अरू तरकारी भन्दा यो चाहिँ असाध्यै यो बजारमा बिक्ने, अनि धेरै फल्ने, लगाउनु पनि सजिलो हुने, अनि बर्खाभरि फेरि धेरै लामो समयसम्म पनि फल दिन्छ आमा। त्यस कारणले गर्दाखेरि अब हामीलाई सजिलो पनि चाहिएको छ, धेरै पैसा पनि चाहिन्छ, अनि बजारमा पनि धेरै लाने बित्तिकै बिक्ने, माग हुने तरकारी लगाउनु परेको छ। त्यस कारणले लौका खेती गर्ने हो कि भनेर आमा।
3: हो कि होइन बाबु, लगाउने लगाउने ल भनिदिनु तरिका सबै।
2: यसको लागि नै आमा, यो लौकाले चाहिँ अलिक गर्मी हावापानी मन पराउँछ, चिसो तुसारो पऱ्यो भने सहन सक्दैन, यो बोट मरिहाल्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ 20-27 डिग्री तापक्रमसम्म चाहिँ यो असाध्यै राम्रोसँग फुल्ने, फल्ने, होइन, त्यो भएर यसको खेती चाहिँ असाध्यै राम्रोसँग गर्न सकिन्छ। त्योभन्दा अलिक घटीबढी भए पनि हुन त अलिअलि हुन्छ, तर उपयुक्तको लागि चाहिँ त्यति तापक्रममा, त्यतिको तापक्रम जहिले हुन्छ त्यहीले लगाउने हो आमा।
3: गर्मी नै चाहिने रहेछ।
2: हजुर,
3: ठिकै छ बेला। हजुर,
2: यसको लागि फेरि के हुन्छ भने आमा, यसले चाहिँ प्राङ्गारिक पदार्थ बढी भएको माटो मन पराउँछ, त्यस कारणले फेरि दोमट माटोहरू, प्राङ्गारिक पदार्थ बढी भएको माटो भयो भनेदेखि एकदम राम्रो हो। अनि माटो चाहिँ यसो जाँच गर्नु भयो भनेदेखि धेरै राम्रो हुन्छ। त्यसको लागि जाँच गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि, पिएच चाहिँ 5.5-7 भएको माटो चाहिँ असाध्यै राम्रो हुन्छ आमा। यसको खेती गर्न सकिन्छ।
3: हजुर हजुर। अनि अनि बाबु,
2: अनि त्यति भइसकेपछि नि आमा, यसलाई यसलाई चाहिँ यो लगाउने समयहरू चाहिँ यो चाहिँ के गर्छ भने यो हाम्रो देशको हावापानीहरू छ नि, तराई पहाड उच्च पहाडहरू भन्ने छ नि, हेरी हेरी छ नि, त्यो अनुसारको अब यसलाई चाहिँ अलिक गर्मी चाहिने भएको कारणले खेरि तातो कुन बेला हुन्छ त्यो बेला लगाउने भन्नाले अब के हुन्छ भनेदेखि उच्च पहाडमा चाहिँ हामी वैशाख जेठमा लगाउन सक्छौँ। हाम्रो वैशाख जेठमा चाहिँ त्यहाँ अलिक तातो हुन्छ होइन, वैशाख जेठमा लगाउने। अनि त्यसपछि मध्य पहाडमा चाहिँ फागुन चैतदेखि भनौँ न वैशाख जेठसम्म पनि लगाउन सकिन्छ। अनि तराईमा चाहिँ माघदेखि जेठसम्म लगाउन सकिन्छ
3: भनेपछि बेला त ठिकै भएछ
2: हजुर। अनि यसलाई चाहिँ यो के हुन्छ भनेदेखि यो लगाएको यो दुई महिनादेखि यसले उत्पादन दिन थाल्छ। उत्पादन दिन थालेपछि यसले लामो समयसम्म कार्तिक महिनासम्म जबसम्म चिसो आउँदैन नि कार्तिक मङ्सिरसम्म त्यो बेलासम्म यसले उत्पादन दिइरहन्छ आमा। भनेपछि लामो समयसम्म टिपेर खान पाइयो आमा, लगाउनु पनि सजिलो छ होइन। त्यस कारणले गर्दाखेरि
3: मैले यो लौका कता भुड्का पनि देखाएको छ, डल्ला डल्ला अनि लामा लामा ठुला ठुला साना साना नि देखाएको छ बाबा।
2: हो आमा हो, हजुरले ठिक भन्नुभएको है। अहिले लौकाको विभिन्न किसिमकाहरू विभिन्न आकारका फलहरू लाग्छन्, विभिन्न आकारका फलहरू लाग्छन् भन्नाले कसरी लाग्छ भनेदेखि कोही लामा हुन्छ, कोही सानो हुन्छ, कोही छोटो मोटो, कोही चाहिँ भेरी त्यो भुड्का भुड्का जस्तो होइन भाँडाको आकारहरू जस्तो हुने हुन्छ नि, त्यसमा चाहिँ जातमा भर पर्छ आमा। जस्तो जात भयो त्यस्तै फल्ने त हो नि आमा।
3: रोप्न त जुन जात रोपे नै हुन्छ।
2: हामीले यसो गर्नुपर्छ आमा, हामीले रोप्दाखेरि के गर्नुपर्छ भने एउटा बजारको मागलाई हेरेर गर्नुपर्छ। बजारमा कुन जात चाहिँ मन पराउँछन् अनि कुन जातले चाहिँ बढी उत्पादन दिन्छ, कुन जात चाहिँ हाम्रो स्वादिष्ट हुन्छ खाँदाखेरि होइन, यी कुराहरू र कुन जातको चाहिँ उचित मूल्य आउँछ अनि कुन जात चाहिँ कुन हावापानीमा राम्रो हुन्छ, यी कुराहरूलाई हेरेर हामीले लगाउनु पर्छ। अब त्यस्तै गरी अब एउटा त हाम्रो पहिलेदेखि परम्परालाई आइरहे तपाईँहरूले देखा भुड्का भुड्का जस्तै देखिएको स्थानीय जातको, स्थानीय जातहरू पनि धेरै फल्ने जातहरू हामीले त्यसलाई संरक्षण गरेर लगाउन सकिन्छ आमा होइन। त्यस्तै गरी के छ भनेदेखि विभिन्न जातहरू छन्, अहिले त फेरि धेरै फल्नको लागि स्थानीय जात छ, उन्नत जात छ, त्यहाँबाट हाइब्रिड वर्ण सकरहरू भन्छ नि ती जातहरू छन् होइन। अब त्यसमा स्थानीय बिउहरू राम्रो छ भनेदेखि त्यसैलाई संरक्षण गरेर त्यसलाई पनि लगाउन सकिन्छ। अनि अर्को त हाम्रो उन्नत जातहरू जुन अनुसन्धानबाट चाहिँ अलि राम्रो भएको जातहरूलाई चाहिँ निकालेको हुन्छ ती जातहरू लगाउन सकिन्छ। अर्को अहिले चाहिँ अझ बढी उत्पादन दिनको लागि हाइब्रिड वर्णशंकरको जातहरू विकास गरेको छ तिनीहरू लगाउन सकिन्छ। त्यसमा चाहिँ जातहरूमा के छ भनेदेखि धेरै जसो अब हाइब्रिडहरू छन् होइन, कावेरी भन्ने जात छ एकदमै प्रख्यात जात हो, कावेरी भन्ने जात छ, अनि एनएस 421 भन्ने जात छ, त्यस्तै गरी एनएस 443 भन्ने जात छ, त्यस्तै गरी अनमोल भन्ने जात छ।
3: जात त निकै पो रहेछ नि त
2: होइन, छ आमा। त्यस कारणले गर्दाखेरि हाम्रो अब कुन कुन मनपर्छ, कुन चाहिँ बढी फल्छ होइन, अनि त्यही अनुसारको हामीले छानेर लगाउन सक्छौँ। हामीलाई कुन मनपर्छ होइन, हाम्रो खेतबारीको माटोहरू के कस्तो छ, मलहरू कति दिन सकिन्छ, अब हामीले अलिकति मल कम छ, मल कम दिन सकिन्छ भनेदेखि हामीले उन्नत जातहरू अथवा स्थानीय जातहरू लगाउन सक्छौँ। र त्यस्तै गरी हाम्रो मलिलो पनि छ, मलहरू प्रशस्त दिन सकिन्छ भने धेरै फल्ने जातहरू हाइब्रिड जातहरू पनि लगाउन सकिन्छ हामी। र कुनै राम्रोसँग गर्नुभयो भनेदेखि उन्नत जातहरूले पनि हाइब्रिड जातहरूको जति नै उत्पादन दिन्छ।
3: भनेपछि यसको बेर्न रोप्ने हो त बाबु?
2: यसको लागि चाहिँ के छ भनेदेखि आमा, खास भन्यो भनेदेखि बिउ नै रोप्ने हो। अब चलन चाहिँ पहिलेदेखि नै यसको लागि चाहिँ के भने बिउ नै रोप्ने भनेर गरेको छ। हामीले के छ भने जमिनको तयार गर्ने, जमिनको तयार गरिसकेपछि कति जग्गामा लगाउने हो त्यो अनुसारको हामीले जमिनको तयार गरिसकेपछि हामीले बिउ चाहिँ बजारबाट अथवा कहाँबाट हुन्छ होइन, हामीले अथवा यो फर्महरूबाट हुन्छ कि हामीले बिउ चाहिँ एकदम गुणस्तरीय र भरपर्दो ठाउँबाट चाहिँ हामीले लिएर आउनुपर्छ। एक रोप्नेको लागि 100 ग्राम बिउ चाहिन्छ। र अहिले के हुन्छ भने मानिसहरूले यो खेती गर्नलाई पनि विभिन्न तरिकाहरू अप्नाउनु पर्ने हुन्छ कि आमा। यो बिउ नै रोप्ने हो पहिला पहिला, अब अहिले चाहिँ के गर्छ भनेदेखि यो विभिन्न तरिकाहरू विभिन्न यो हावापानीलाई नियन्त्रण गरेर जस्तो के छ भने हामीले फागुनदेखि लगाउँछ भनेदेखि हाम्रो बेर्ना उत्पादन हुनको लागि यो 2-3 पाते भएपछि लगाउनु पर्ने हुन्छ। 2-3 पात हुनलाई करिब करिब झन्डै चिसो महिनामा 1 महिना जति लाग्छ। 1 महिना जति लाग्ने भएपछि हाम्रो फागुनमा खेतमा लगाउन सकिन्छ भने माघमा नै 1 महिना अगाडि हामीले प्लास्टिक टनेलहरूमा बेर्ना बनाएर प्लास्टिक थैलोहरूमा अथवा ब्याडहरूमा राखेर हामीले उमार्न सक्छौँ। उमारिसकेपछि 1 महिना अगाडि नै प्लास्टिक टनेलहरूमा बेर्ना उत्पादन गर्न सक्यो भने सिधै हिउँदै बेर्ना पनि खेतमा लहर सार्न सकिन्छ। फागुन लाग्ने बित्तिकै भनेपछि हामीले के गर्छौँ भनेदेखि एक महिना अगाडि नै बेर्ना राखेर बेर्ना हुर्कायौँ भनेदेखि हामीले एक महिना अगाडि नै यसको उत्पादन लिन सक्छौँ खेतमा सिधै रोप्ने भन्दा। त्यस कारणले गर्दाखेरि अरूको नभएको बेलामा हामीले उत्पादन गर्न सकिन्छ र लौका नभएको बेला अनि बजारमा लौकाहरू पठाउन सकिन्छ। त्यसले गर्दाखेरि बजारमा अरू बेलामा पाउने भन्दा मूल्य धेरै लिन सकिन्छ र बजारको माग पनि परिपूर्ति गर्न सकिन्छ।
3: भनेपछि यो त धेरै टाढा रोप्नु पर्छ क्यारे है बाबु।
2: यसको चाहिँ के छ भनेदेखि उचित दूरी कायम गर्नै पर्छ आमा। यसको चाहिँ के हुन्छ भनेदेखि लहरा बेसकन जाने अब झालिने बाली हो होइन, टाढाटाढासम्म जाने भएको कारणले गर्दाखेरि यसको हामीले जहिले पनि के गर्नुहोस् भने लाइन बनाएर रोप्नुपर्ने हुन्छ। रोप्दाखेरि 2 मिटर बोटदेखि बोटको फरक 2 मिटर र लाइनदेखि लाइनको फरक पनि 2 मिटर बनाएर हामीले रोप्न सक्छौँ। त्यति गरिसकेपछि अब हामीले के गर्नुपर्छ भनेदेखि रोप्दाखेरि जमिन तयार गर्यो। जमिन तयार गरिसकेपछि हामीले लाइनको दूरीहरू कायम गर्दाखेरि हामीले मल चाहिँ हामी 2 किसिमले दिन सक्छौँ यसलाई। एक त हामीले के गर्ने छ भनेदेखि जहाँ जहाँ रोप्ने हो त्यहीँ त्यहीँ खाडल खनेर खाडलमा मल दिन सक्छौँ, अथवा हामीले चाहिँ के छ भने पुरै खेतहरूमा मल दिएर जहाँ जहाँ रोप्ने हो त्यो त्यो ठाउँमा चाहिँ हामीले त्यो दूरी कायम गरेर रोप्न सक्छौँ हामी। अब 2-2 मिटरको यो चाहिँ लहरा टाढा टाढा जान्छ,
3: एक झाङबाट अर्को झाङ 2 मिटर टाढा,
2: हजुर। अनि त्यसो भएपछि यो त लहराहरू दुईतिरबाट गएर एक ठाउँमा चाहिँ हामीले के छ भने घटीमा पनि 2 बोट रोप्नुपर्छ, अनि यो एउटा बोटको चाहिँ अर्को बोटतिरको अर्को बोटको चाहिँ अर्को बोटतिरलाई यो लाइनको फरक हुन्छ नि हो त्यता त्यता लगाइदिने हो क्या आमा। अनि त्यो ग्याप चाहिँ एउटा बोटको 1 मिटरसम्म आउँछ, अर्को बोटको 1 मिटरसम्म जान्छ कि, अनि बिचमा भेट्न हुने गरेर होइन त्यसरी चाहिँ लामो लामो उसमा गर्न सकिन्छ। यसको लागि चाहिँ मलहरू के गर्न सकिन्छ भने आमा हामीले प्रशस्त रूपमा चाहिँ कम्पोस्ट मल हाल्नु पर्ने हुन्छ,
3: खाडाले मल,
2: हजुर खाडाले मल। अब यसलाई चाहिँ 1 रोपनीमा 1500 देखि 2000 किलोसम्म
3: भनेपछि डोका चाहियो 15-20 डोका
2: 15-20 डोका होइन, यो त के भने यसको लागि त 25-30 डोका चाहिँ चाहिन्छ आमा।
3: भनेपछि त
2: 1 रोपनीमा
3: हजुर
2: 25-30 डोका हाल्नुपर्छ। एउटा बोटमा चाहिँ घटिया पनि 10 किलो हाल्नुपर्छ आमा, यो खाडालमा हाल्ने हो भनेदेखि 10 किलो जति चाहिँ कम्पोस्ट राख्ने होइन, अनि त्यसपछि 1 रोपनीमा 2 किलो चाहिँ नाइट्रोजन अनि 1 किलो पोटास अनि त्यहाँबाट 1 किलो चाहिँ फस्फोरस, यति भयो भनेदेखि हामीले 1 रोपनीमा त्यति हामीले चाहिँ यो नाइट्रोजन फस्फोरस पोटासको मात्रा चाहिँ यसरी राख्न सक्छौँ, अथवा हामीले खाडल खाडलमा राख्ने हो भनेदेखि अब 5-10 ग्राम गर्न सक्छौँ। र नाइट्रोजन चाहिँ के गर्नुपर्छ भने 2 किलो छ नि, पहिला जमिन तयार गर्दाखेरि 1 किलो मात्रै राख्ने, र 1 किलोमा पनि त्यो 500 ग्राम चाहिँ 1 महिना जति पछाडि पछि गोडमेल गर्ने बेलामा, र अर्को चाहिँ फुल फुल्न थालेपछि चाहिँ अर्को मात्रा चाहिँ दिने।
3: भनेपछि अब रोपेर नउब्रुन्जेल त माल जल पनि दिनु पर्यो, मलजल गर्नु पर्यो।
2: यसको लागि चाहिँ के गर्नुपर्छ भने आमा हामीले जहिले पनि बाली लगाइसकेपछि हामीले गोडमेल त नगरिकन र झारपात नहटाइकन त त्यति राम्रो हुँदैन, र यसरी उम्रिसकेपछि यो जब लहरा जान थाल्छ नि 1 मिटर जति लहरा गएपछि यसको चाहिँ त्यो मुन्टोलाई काट्नुपर्छ। मुन्टो काटेपछि फेरि अर्को त्यहाँबाट आउँछ नि हाँगाहरू हो, त्यसलाई पनि फेरि अलि त्यो एक हात जति टाढा गएपछि फेरि मुन्टो काटिदिनुपर्छ। यसलाई चाहिँ के भन्छ भने अहिले यो 3G कटिङ भन्छ के होइन, जब कि त्यो के भने आकै हाँगालाई छोडिदियो भनेदेखि त्यसमा फल उत्पादन कम हुन्छ, र त्यसलाई चाहिँ त्यो हाँगाबाट हाँगा निकाल्ने हाँगाबाट हाँगा निकाल्यो भनेदेखि यो फल्ने पोथी फुलहरू चाहिँ बढी लाग्छ, त्यस कारणले उत्पादन बढी हुन्छ। त्यसलाई चाहिँ यो टुप्पो काट्नुपर्छ यो 2-3 चोटि हजुर, हाँगा निक्लेपछि चाहिँ हामीले यसरी 3G कटिङ गर्नुपर्छ। 3G कटिङ गरेपछि हामीले लगाएको चाहिँ 45 दिनदेखि अब जात अनुसार 2 महिनादेखि चाहिँ हाम्रो उत्पादन सुरु हुन थाल्छ। उत्पादन सुरु भएपछि हामीले लामो समयसम्म 4-5 महिनासम्म हामी टिप्न सक्छौँ, बाली लिन सक्छौँ।
3: राम्रो रहेछ, आज भने धेरै राम्रो कुरा सुने।
2: अनि यसको उत्पादन चाहिँ के हुन्छ भने आमा 2500 देखि 3000 किलो चाहिँ 1 रोपनीमा
3: एक रोपनीमा निकै फल्दो रहेछ,
2: धेरै फल्छ आमा। त्यस कारणले गर्दाखेरि अब यो त अझ कम हो आमा, तपाईँले त राम्रोसँग स्याहार गर्नु पनि योभन्दा धेरै फलाउन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि आमा यसको चाहिँ उत्पादन पनि राम्रो हुन्छ, खेती गर्न पनि एकदम सजिलो छ। बेला बेलामा चाहिँ यसो रोग किराहरू केही लाग्यो कि भनेर यसो हेर्ने, राम्रोसँग मलहरू पानीहरू चिस्यानको मात्राहरू चाहिँ अब कुन समयमा, बर्खाको समयमा भयो भने पानी धेरै दिनु पर्दैन, बर्खाको समय छ भने चाहिँ हामीले अलिकति यसलाई ड्याङ उठाएर लगाउने आमा, होइन निकास राखेर पानी जम्न हुँदैन, अनि हिउँदको समयमा छ भने चाहिँ ड्याङ उठाउनु पर्दैन आमा, कुलेसोमै लगाए पनि हुन्छ।
3: ल बाबु ल, आज भने धेरै राम्रो कुरा सुन्ने, अब लौका खेती लाउने म यसपालि गर्छु।
2: यसको बजार पनि एकदम राम्रो छ आमा, उत्पादनहरू पनि धेरै राम्रो गर्न सकिन्छ र यसबाट चाहिँ अरू तरकारीहरू भन्दा यसबाट चाहिँ पैसा राम्रो कमाउन सकिन्छ आमा।
3: जे गरेर नि मलाई पैसा कमाउनु छ बाबु, पैसाको संसार रहेछ यो दुनियाँमा।
2: हजुर हजुर आमा, चाहियो नि आमा निर्वाह गर्नलाई पनि, जीवन निर्वाह गर्न पनि
3: पैसा, बुढो पनि पैसा, बुढी पनि पैसा, पैसै पैसा चाहिने संसार आयो त अनि के गर्नु,
2: अब के गर्नु आमा,
3: त्यस्तै लागि युवाहरू विदेश लागिरहेछन् पढ्न मिलेन।
2: होइन युवाहरूलाई यसरी हामीले तपाईँले उदाहरण बनाएर यसरी लगाउनु भयो र तपाईँको खेती देख्यो भने त्यो विदेश जाने युवाहरू पनि फर्केर आउँछन् आमा।
3: आउँछन्, अलिअलि आउन थाल्या छन्।
2: हजुर आमा,
3: अब रहरले जाने मात्रै भयो, करले जाने चाहिँ अब
2: हामीले व्यवसायी तरकारी खेतीबाट पनि यसरी उत्पादन धेरै लिएर हामीले यहीँ कमाउन सकिन्छ भन्यो भनेदेखि उहाँहरूलाई चाहिँ हामीले रोक्न सकिन्छ आमा। हस् त आमा, हस् अब
3: जानु खोजेछ,
2: अब त्यो पारी गाउँ पनि जान्छु आमा, अहिलेलाई बिदा जान्छु आमा।
3: साँच्ची ढकाल बाबु।
2: हजुर आमा,
3: अहिले बिस्तारै जानुहोस् है, सहरा जस्तो बाटो छैन, गान्डाङ गन्डाङ छ, चिप्लिनु होला।
2: मलाई बानी परिसक्यो आमा। हस् आमा, हस्
3: हरि शरण।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: रेडियो नाटक रेडियो नेपालमा।
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
4: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ तँ आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्ने नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
16: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
17: नागरिक लगानी कोष।
2: प्रस्तुत छ नाटक अन्त्यहीन अन्त्य, लेखिका शान्ता श्रेष्ठ।
18: ढकमक्क फुलै फुलले श्रृङ्गारिएको ठुलो बगैँचा, त्यसको एक छेउमा आधुनिक टेबल कुर्सी राखिएको हुन्छ। साँझ पकेको समय हुन्छ, प्रभात र शोभा त्यही बसी जलपान गरिरहेका हुन्छन्। बसन्त ऋतुको मनमोहक वातावरणले शोभाको मन हर्ष विभोर हुन्छ। प्रभातको अल्लारी स्वभावदेखि शोभा खुब हाँसिरहेको हुन्छ। थाहा छैन किन आज शोभाको हाँसो प्रभातलाई असह्य हुन्छ र भन्छ।
19: आज तिमीलाई के भो किन यसरी हाँसिरहेकी छौ? मलाई यसरी जिस्काएको म सहन सक्दिनँ।
20: मैले तिमीलाई कहाँ जिस्काएको छु र? तिम्रो स्वभावै त्यस्तो छ, हेर न हाँसो उड्डे। अर्को एक टुक्रा केक ल्याऊ न।
19: म खान्न।
20: एक टुक्रा खाएर पुग्छ र, ल्याऊ न अर्को एक टुक्रा।
19: नै भने मलाई खान मन छैन भनेको।
20: कसरी नखाने भन्या? हिजो आज तिमीलाई के भएको छ कुन्नी? मन लाएर खाँदा पनि खाँदैनौ, निकै दुब्लो भइसक्यो। कमसेकम मेरो लागि भए पनि त अलिकति खाइदेऊ। तिमीलाई मनपर्ने भनेर मैले आफैले यो केक बनाएको थिएँ, देऊ है एक टुक्रा।
19: ओहो, हरेक कुरामा जिद्दी, देऊ एक टुक्रा सानो।
20: मलाई थाहा छ, मेरो जिद्दीमा नै तिमी बाँचेका छौ। पेटभरि खुवाउनु पनि मैले जिद्दी गर्नुपर्ने, डक्टर देखाउनु पनि मैले नै कर गर्नुपर्ने, लुगा फेर्न पनि मैले कसोस गर्नुपर्ने। तिमी त केटाकेटी नै छौ, धेरै कुरा सिकाउनु बाँकी नै छ।
19: ओहो शोभा, तिमी हरेक कुरामा मलाई केटाकेटी नै भन्ठान्छौ। आखिरमा तिमीहरूलाई कहिले जवान उम्मेदवार हुने हो मलाई थाहा छैन। मेरो जीवनमा पनि 30 पल्ट शरद आएर गइसक्यो, थाहा छ तिमीलाई?
20: यसमा रिसाउनु पर्ने कुरा के छ र? तिम्रो स्वभाव नै केटाकेटीको जस्तो छ।
19: शोभा, बातै पछि यो केटाकेटी भनेको मलाई मन पर्दैन, थाहा छ? एउटी वयस्कले एउटा बच्चालाई जुन ममतापूर्ण व्यवहार दिन्छ, त्यो व्यवहार खास गरी म तिमीबाट पाउन चाहन्न। याद छ तिम्रो माया ममता र प्रेममा म हराएको कति वर्ष भइसक्यो?
20: पुरा 11 वर्ष 11 महिना बित्दैछ, यो मेरो डायरीले भन्छ। तिमीले सोच्यौ होला त्यो महत्त्वपूर्ण दिनको सम्झना सकि मलाई नहोला, त्यो दिन त मेरो
19: 12 वर्ष हुन लाग्यो। कसरी बित्दैछन् मेरा वर्षहरू? दिन र रात न छुट्टीको साँझ जस्तो अस्पष्ट र धमिलो, थाहा छैन अब आउने दिनहरू कसरी बित्लान्।
20: प्रभात, आजभोलि तिमीलाई के भइरहेको छ? किन यस्तो कुरा गर्छौ? तिमीलाई आफ्नो भविष्यको ठुलो चिन्ता लागेको जस्तो देख्छौ।
19: मेरो भविष्य कहाँ छ? मेरो भविष्य, मेरो लागि त भूत भविष्य वर्तमान सब एउटै छ।
20: तिमीमा कुन कुराको कमी हुन गयो? मेरो एक मुठी सास नगएसम्म तिम्रो जीवनमा कुनै कुराको कमी हुन दिन्न। यी धन दौलत ऐश्वर्य आराम सबै तिम्रै हुन्। भन, तिमीलाई के चाहियो? तिम्रो मनमा आजकल के छ? कुन कुराको चित्त बुझिन तिमीलाई? कति दिन भइसक्यो तिम्रो मन ठिक नभएको, चाहेर पनि मैले तिम्रो मन कोट्याउन सकिनँ।
19: शोभा, मलाई तिम्रो धन दौलत ऐश्वर्य आराम केही पनि चाहिएको छैन, बस मलाई चाहिएको छ मेरो भविष्य, तिमी दिन सक्छौ?
20: प्रभात, 12 वर्षमा तिमीले पहिलोपल्ट मेरो चित्त दुखायौ, यत्रो वर्षसम्म सँगै बसेर पनि तिमीले मलाई चिन्न सकेनौ। मैले त तिम्रा इच्छा आकाङ्क्षा कुनै अधुरो राखे जस्तो लाग्दैन मलाई।
19: शोभा, तिमी ब्रह्म छौ, ब्रह्म। पैसाले किन्न सक्ने इच्छा आकाङ्क्षा पूर्ति हुँदैमा भविष्य भन्दैन। पैसाले न कसैको भविष्य किन्न सक्छ न त बेच्नै सक्छ।
20: प्रभात, मेरो निस्वार्थ प्रेमले के तिम्रो भविष्य किनिसक्यो भन्ठानेको? यदि यस्तै तिम्रो धारणा छ भने तिमी ठुलो भूल गर्दैछौ। भूल, मेरो निस्वार्थ प्रेमलाई तिमीले तल्लो स्तरको दृष्टिले हेरेको कुरा मलाई थाहा थिएन। मलाई त यति मात्र थाहा छ, म एउटा भइरहेकी फुल हो। त्यो फुलको बासनाले तिम्रो हृदयभित्रको संसार सुगन्धित हुन सक्दैन। तिमीले सम्झ्यौ होला, त्यो ओइलाएको फुल तिम्रो प्रेम पाई फेरि कोपिला भएको छ। होइन, त्यो फुल अझै ओइलाएकै छ। बितेका दिनहरू सम्झँदा मेरो मुटुभित्र पनि कोलाहल मचाउने आधी बेरी उठेर आउँछ, मन छटपटिन थाल्छ, पछुताउँछु। तर के गर्नु, यो माया र प्रेम साह्रै पापी हुँदो रहेछन्। नचाहे पनि कता कता बलियोसित बाँधिँदो रहेछ। हो, मलाई थाहा छ प्रभात, मबाट तिम्रो परिवारको सृजना हुन सक्दैन। तिमी भर्खर उदाएको सूर्य, म डाँडा पारी लागेको घाम, मेरो लागि तिमी आफ्नो भविष्य बर्बाद नगर प्रभात, नगर। तिमी जे चाहन्छ त्यही हुन्छ, किनकि मैले तिमीलाई चाहेको छु। तिम्रो लागि म जे पनि गर्न सक्छु प्रभात, म जे पनि गर्न सक्छु।
21: हजुरलाई भेट्न मान्छे आएको छ,
20: बैठकमा बस्न दिनु, म आउँदैछु।
18: केही दिन भयो प्रभातको हृदयको क्यानभासमा भविष्यको सुन्दर तस्विर कोरिन थालेको। त्यसै त शोभाको भव्य मद्दतमा उसको लागि कुनै कुराको कमी छैन। उसले चाह्यो भने करोडौंको सम्पत्ति आफ्नो मुठीमा राख्न सक्छ, तर त्यो सम्पत्तिको चयनमा प्रभातले आफ्नो सुन्दर भविष्य देखेर त्यो मखमलको ओछ्यानले उसलाई बिच्न थालेको छ। त्यो स्वादिष्ट पकवान घाँटीमा अड्कन थालेको छ अनि शोभाको कोमल हातको स्पर्श पनि खस्रो खस्रो न खस्रो लाग्न थालेको छ। त्यो भव्य बगैँचामा फुलिरहेको रङ्गी बिरङ्गी फुलहरू देखेर उसको मन अघाइसकेको छ। खाली एकान्तमा धुमधुम ती बसी त्यही हृदयभित्रको सुन्दर भविष्यको तस्विरलाई अझ स्पष्ट साकार दिनमा उतल्लिन्छ। जुन दिन शोभासित आफ्नो भविष्यको बारेमा गहिरो कुराकानी भएको थियो, त्यो दिनदेखि प्रभातले बगैँचामा जान छोडेको छ। कुनै न कुनै बहाना गरी ऊ आफ्नो कोठाभित्र नै बसिरहन्छ। प्रभातले धेरैपल्ट आफ्नो मनभित्रको चाहना शोभाको अगाडि राखी केही हदसम्म शान्त भई बस्न चाहेको थियो, तर सकेन। शोभाको निर्दोषी प्रेमले उसको चाहनालाई फैलाउने मौका नै दिएन। शोभाको एक्लासी जीवनप्रति प्रभातलाई ठूलो सहानुभूति छ। ऊ शोभालाई भित्रीमनले चाहन्छ। शोभाको प्रेम र आदर्शको कुनै मूल्य छैन भन्ने कुरा प्रभातलाई थाहा छ। तर उसको मनको इच्छा शक्तिले शोभाको त्यो बलियो प्रेमको बन्धनलाई चकनाचुर पारेको छ। उसको मनमा उदाएको सूर्यको किरणले शोभाको प्रेमलाई दबाएको छ। त्यही सुन्दर भविष्यको तरङ्गमा प्रभात ढुनमुनिन पुगेको छ। एकाएक शोभाको कोठाको ढोका खचखच्याउन पुग्छ।
20: को भित्र आऊ। ए प्रभात, मेरो कोठामा आउनु पनि तिमीले आवाज दिनुपर्ने भयो र। तिमीले अहिलेसम्म लुगा फेरेकै छैनौ नि, 12 बज्न लागिसक्यो, 1 बजे त लन्च सुरु हुन्छ। हामी त अलि छिटो पुग्नुपर्छ फेरि। किन उभिरहेको, बस न। प्रभात, तिम्रो रिस अझ पनि सराएको छैन। मलाई यसरी सजाय नदेऊ, मेरो यो संसारमा तिमी बाहेक को छ र। मलाई बुझ्ने प्रयत्न गर, कृपया मदेखि यसरी नरिसाऊ। म सहन सक्दिनँ, म साह्रै कमजोर छु। कति दिन भइसक्यो तिम्रो मुहारमा मुस्कान नदेखे कि, भन त।
0: म तिमीलाई एउटा कुरा भन्न आएको।
20: त्यो पनि सोध्नु पर्ने हो र, एउटा होइन हजारवटा सोध।
0: म घर जाँदैछु।
20: किन प्रभात, किन? आमाले झिकाउनु भयो?
0: होइन, झिकाउनु भएको होइन।
20: अनि किन त, अनि किन अचानक घर जान लाग्यो तिमी मदेखि रिसाएर? हुनसक्छ मबाट ठुलो गल्ती भयो होला।
0: गल्ती त मबाट भएको छ शोभा, तिमीबाट होइन। जे होस्, बितेको कुरालाई सम्झि पस्ताएर बस्नाले केही फाइदा छैन। तिमी त सम्झ कि तिमीले देखाएको बाटोमा नै म लाग्दैछु।
20: मैले देखाएको बाटोमा? मैले त बुझ्न सकिनँ, स्पष्ट भन न।
0: कुरा एकदम स्पष्ट छ शोभा, मेरो भविष्य सपार्न मैले विवाह गर्ने निश्चय गरिसकेको छु, यसैले म घर जानेछु।
20: प्रभात, यो तिमी के भन्दैछौ? यो कुरा भन्नुभन्दा पहिले म मर्न किन सकिनँ? मलाई यति ठुलो सजाय नदेऊ प्रभात। तिमी आफ्नो सुन्दर भविष्यमा पुग्नुभन्दा पहिले एकपल्ट मेरो भविष्य पनि त सम्झ। तिमी बिनाको मेरो भविष्य कति भयानक र काली लाग्दो हुनेछ। आखिर म पनि त मानिस हुँ, भोक प्यास इच्छा आकाङ्क्षाले परिपूर्ण। फरक केवल यति छ कि तिमी लोग्ने मान्छे, म स्वास्नी मान्छे। भर्खरकै उमेरमा 50 वर्षको एउटा खानदानसित बिहे भयो, 18 वर्षको उमेरमा एक्लै भए, करोडौंको सम्पत्तिमा खेल्न पाए तर मनको चाहना पूरा भएन। त्यस बेला म अति वैरागी थिएँ, मेरो शरीरमा कुनै मूल्यवान गहना पहिरन केही पनि थिएन। विलासी सामग्रीबाट म हजारौँ कोस टाढा थिएँ। जसरी हुन्छ जिन्दगीलाई छोट्याउने पक्षमा थिएँ। के गरौँ, त्यस बेला आत्महत्या पनि गर्न सकिनँ। यसरी वर्षौँ बितेपछि अचानक तिमीले मेरो उजाडिएको जीवनमा एउटा ठुलो हलचल ल्याइदियो। सम्झिँदा मलाई विश्वासै लाग्दैन, मेरो जीवनमा यत्रो परिवर्तन कसरी आयो। यो लाखौँको गहना लगाउने प्रेरणा मलाई मलाई तिमीले नै दियौ। मेरो जीवनको सारा दुःख भुली तिमीमा म लिन हुन पुगे। थाहा छैन तिमीमा के शक्ति छ। मैले आफ्नो सम्पूर्ण चाहना तिमीमाथि अर्पण गर्न पुगे। मलाई यसरी अलपत्र पारे तिमी नजाऊ। तिमीलाई के कुरामा चित्त बुझेन मलाई भन। जति पैसा चाहिन्छ ल्याऊ ल्याऊ ल्याऊ यो साँचो जे मन लाग्छ गर।
19: शोभा, तिम्रो पैसामा म धेरै खेलिसकेँ। त्यही पैसाको छनकमा म बहिरो भइसकेको थिएँ। तिम्रो मायालाग्दो एक्लो जीवनले मलाई लाटो बनाएको थियो। म आफूलाई भन्दा बढ्ता तिमीलाई जान्थे, बस तिमीलाई। तर तिम्रो सम्पत्ति हेरेर होइन, मैले तिम्रो सम्पत्तिमा कहिले आँखा गाडिन, यसलाई कहिले आफ्नो सम्झिन। सम्पत्ति तिम्रो हो, तिम्रै रहनेछ। तिमीले मलाई आजसम्म जे जति माया दियौ, सहानुभूति दियौ, म त्यसको साह्रै ऋणी छु। शोभा, साह्रै ऋणी छु, कहिले चुकाउन सक्दिनँ। तर शोभा, अब म यहाँ बस्न सक्दिनँ। मेरो भविष्यको इच्छा शक्तिको बेगलाई तिम्रो भविष्यको छेकबाटलाई रोक्न सक्दिनँ। शोभा, रोक्न सक्दिनँ। मैले विवाह गर्ने निश्चय गरिसकेँ।

0: प्रभातले शोभाको घर छोडेर गएदेखि शोभामा अनौठो परिवर्तन आएको छ। उसको शरीरको श्रृङ्गारमा पनि कुनै परिवर्तन आएको छैन। सायद उसको उजाडिएको मनको प्रभाव अनुहारमा ल्याउन नचाहेकी होली। अनुहारको आकर्षण र कोमलतामा विशेष कुनै परिवर्तन देखिँदैन। सायद कालो चस्मा लगाइराखेकीले होली। एकछिन त्यो चस्मा नपुकाली बस्छिन्। बाहिरका मानिसहरूको आवत जावत निकै बढेको छ। गरिब, अनाथ र असहायहरूमाथि बढी झुकाउ छ। आफ्नो आधा सम्पत्ति त ती दीन दुखीहरूको मद्दतको लागि अनुदान दिइन्। बाँकी आधा सम्पत्तिमा आफ्नो लागि 5 लाख मात्र छुट्याई अर्साब सब प्रभात र उसकी पत्नीको नाममा पास गरेकी छ। तर यो कुरा प्रभातलाई थाहा दिएकी छैन।
1: प्रभातले विवाह गर्यो भविष्य बनाउने तृष्णामा। तर मैले मेरो भविष्य त चकनाचुर भइसक्यो। यसबारे सोच्नु नै मेरो कमजोरी हो। मानिसको मन कस्तो हुन सक्दो रहेछ? मेरो मन मात्र किन यस्तो कमजोर? परा परामा मुटु पग्ली आँसु बगिदिन्छ। मेरा यी आँखालाई कालो चस्माभित्र कतिन्जेल लुकाइराख्न सक्छु? अनि यो छिया छिया परेको शरीरलाई यी मूल्यवान लुगा गहनाले कति दिन छोपिराख्न सक्छु? म यति कमजोर नभनु। मेरो साथीहरूले के भन्ला? म त एउटी विधवा, उसँग बिछेडेकोमा यति चिन्तित अधैर्य भई देखाउनु हुँदैन। मैले यो घाउ मेरो मुटुभित्र नै लुकाइराख्नुपर्छ। मैले कसैलाई देखाउनु हुन्न। मैले मेरो मनको शान्तिको लागि तीर्थ गरे, आधा सम्पत्ति दिन दुखीहरूको सहायता कोषमा राखिदिए। छुट्टिसकेका टाढा भइसकेका साथीभाइहरूसित फेरि सम्पर्क राखे। उनीहरूसँग सम्बन्ध बढाए। तैपनि त शान्ति पाइनँ मैले। जे गरे पनि त प्रभातलाई बिर्सन सकिनँ मैले। बाँकी रहेको आधा सम्पत्तिमा आफूलाई 5 लाख मात्र बाँकी राखे। सारा सम्पत्ति प्रभात र उसको श्रीमतीको नाममा इच्छा पत्र लेखी दर्ता गरे। तैपनि त मेरो मनको ज्वाला शान्त भएन। प्रभात, यो तिमीले के गरेको? यो तिमीले के गर्यो? निकै राम्री 22 वर्षकी केटीसित बिहे गरी तिमीले ठुलो भूल गर्यो प्रभात। जुन गल्ती मैले तिमीसँग सम्बन्ध राखी गरेकी थिएँ। जसरी तिमीभन्दा म धेरै जेठी छु, त्यसरी नै उनीभन्दा पनि त तिमी निकै जेठो छौ। के उनको कलिलो मुटुले तिम्रो र मेरो 12 वर्षको सम्बन्धको प्रहार खप्न सक्ला? तिम्रो र मेरो मेलमिलापको तस्विर के उनको दिमागमा कोरेको छैन होला र? प्रभात, जसरी तिमीले मलाई सजिलैसित छोडेर गयो, सजिलैसित बिहे गर्यो, तर वैवाहिक सम्बन्ध पुरा गर्न त्यति सजिलो छैन जति तिमीले ठानेका छौ। मलाई साह्रै डर लागेको छ प्रभात। सुन्दछु केही दिनदेखि प्रभात अक्सर आफ्ना साथीहरूको घरमा बस्ने गर्छ रे। के यति छिटो आफ्नो स्वास्नीसित अगाइसकेको होला ऊ? अरू के हुनसक्छ? उसकी आमा त गाउँमै बस्छे। जरुर स्वास्नीसित मन मिलेन होला। मेरो प्रभातले दुःख पाउने भयो अब।

0: प्रभात केही दिनपछि आफ्नो घर जान्छ। आफ्नो सुटकेस खोली पुरानो कागज पत्र झिकी पढिरहेको देख्छ। एकाएक उसलाई रिस उठ्छ र भन्छ,
1: कसको अनुमतिले मेरो सुटकेस खोलेको? मेरो डायरी र पत्र पढ्न कुनै अधिकार छैन। मेरो बितेको जीवनसित तिम्रो कुनै सम्बन्ध छैन।
2: मलाई थाहा छ तपाईँको बितेको जीवनसित मेरो कुनै सम्बन्ध छैन, कुनै अधिकार छैन। तर अहिलेको तपाईँको जीवनसित मेरो पुरा पुरा अधिकार छ। यही अधिकारको नाताले तपाईँको बितेको जीवनसित सम्बन्ध जोडेकी छु। त्यही सम्बन्धले तपाईँको बितेका जीवनका पानाहरू पल्टाउन मलाई बाध्य तुल्याएको। तपाईँ आफ्नो कर्तुत डायरीभित्र सीमित राख्न सक्नुहुन्न र यो लुक्दैन, बुझ्नुभयो?
1: कसले भन्यो मेरो बितेको जीवन डायरीभित्र सीमित छ भनेर? कसले भन्यो मेरो कर्तुत लुकेको छ भनेर? ज्योति, मैले शोभासित बिताएको 12 वर्ष तिमीलाई जन्माउने तिम्रो आमा बाबाबाट पनि लुकेको थिएन।
2: शोभासित त्यस्तो गहिरो सम्बन्ध भएको मानिसले मसित किन बिहा गरेको? मलाई बर्बाद गर्न, मेरो जीवन लुट्न?
1: ज्योति, मलाई त्यति ठुलो आरोप नलगाऊ। मैले तिमीलाई बर्बाद गरेको छैन, बरु तिमीले मेरो कमजोरी माथि रजाई गर्न खोज्यौ। मेरो बितेको सुख देखेर तिमी भस्म भई जल्न पुग्यौ। मेरो चाहनालाई तिमीले लत्यायौ ज्योति, लत्याइदियौ। मैले कस्तो सुन्दर सपना देखेको थिएँ, तिम्रो सहारले एउटा सानो संसारको सृजना गर्ने, हाम्रो सानो आँगनमा फुल जस्ता बच्चाहरू खेलाउने। ओह ओह ज्योति, म कत्रो धोकामा परे। म त्यसै बर्बाद भएँ ज्योति, म त्यसै बर्बाद भएँ।
2: तपाईँ किन बर्बाद हुनु? बर्बाद त म भएँ। म शोभासित 12 वर्षसम्म नाटक रची अब मेरो जीवन।
1: ज्योति, तिमी सीमाभन्दा बाहिर जाँदैछौ। तिमीलाई थाहा छैन तिमी कहाँ पुग्दैछौ भनेर।
2: मानवताको लागि अब तिमी चुप लाग। ज्योति चुप लाग्नसम्म लागिसके, अब चुप लाग्न सक्दिन। ज्योतिले अब एउटा निर्णय गरिकन छाड्छे, बुझ्नुभयो?
1: भन भन, तिमी के चाहन्छौ? तिम्रो के निर्णय छ? म अहिले यसै बेला त्यो निर्णय पुरा गरिदिन्छु। तिमी यो कुरा कदापि नसोच कि प्रभात ज्योतिको रूप र यौवनको खातिर कडा से कडा बीच पुग्न सक्छ भनेर। ज्योति, मायाको तुलनामा रूप र यौवन केही पनि होइन, यसको केही पनि मूल्य छैन। यसको उदाहरण तिमी छौ। भन भन, तिम्रो के इच्छा छ? मैले के गर्नु पर्यो? भन।
2: सम्बन्ध विच्छेद।
1: ठिक छ, ठिक। आजदेखि तिम्रो र मेरो बीच कुनै सम्बन्ध रहने छैन। तिमीले जस्तो भन्छौ त्यस्तै कागज लेख्न म तयार छु, तयार छु।
0: प्रभातको अगाडि नै रहस्यको अन्धकार फैलेको छ। त्यो अन्धकारभित्र छामछाम छुमछुम गरी ऊ अगाडि बढ्दैछ। थाहा छैन अब उसको जीवनमा कस्तो मोड आउने हो।

0: ओछ्यानमा गई पल्टन्छ, मनभित्रको ज्वारबाट आँसु पनि पग्लन्छ। प्रभातको यस्तो अवस्थादेखि उसको साथी विनोद छक्क पर्छ। त्यसो त विनोदलाई प्रभातको समस्या थाहा नभएको होइन। तैपनि प्रभात यत्तिको गम्भीर देखिएको थिएन। ऊ सोच्छ,
1: आज फेरि ज्योतिसँग झगडा भयो?
2: झगडा सेवाहरू मैले पाएकै के छु र?
1: कुरा मिलेन।
2: कसरी मिल्छ? उसको चाहना नै अर्को छ।
1: कस्तो चाहना? तिमीबाट पुरा हुन नसक्ने चाहना?
2: विनोद, म ज्योतिको इच्छा अब छिटोभन्दा छिटो पुरा गर्न चाहन्छु। मानिस जलेपछि खरानी हुन के बेर? ज्योति चाहन्छ सम्बन्ध विच्छेद।
1: सम्बन्ध विच्छेद? यो कसरी सम्भव छ?
2: एकदम सम्भव छ, म तुरन्त दिन तयार छु।
1: होइन प्रभात, यो कुरा बढ्न नदेऊ। एकपल्ट म ज्योतिलाई सम्झाउँछु।
2: कुनै जरुरत छैन, कसैको इच्छा विपरीत जानु ठिक छैन विनोद, ठिक छैन।
1: मलाई त पहिले नै थाहा थियो ज्योतिसित तिम्रो वैवाहिक सम्बन्ध टिक्न सक्दैन। उसको सोचाइ नै फरक छ। तिमी त्याग गर्न सक्छौ भने मलाई भन्नु केही छैन। म के चाहन्छु भने प्रभात, तिम्रो जीवन बर्बाद नहोस्। बस,
2: मेरो जीवन त बर्बाद हुनसम्म भइसक्यो। कस्तो कमजोर लट्ठीको सहारा लिन पुगेछु।
1: अहिले पनि कुरा बिग्रेको छैन। यदि तिमी मेरो कुरा मान्छौ भने तिमीमा एकपल्ट फेरि बसन्त आउन सक्छ। त्यो कुरा धेरै दिनदेखि मेरो मन मस्तिष्कमा बसेको छ, तर तिमीमा व्यक्त गर्ने मैले साहस गरेको थिइनँ। आज तिम्रो यस्तो अवस्था देखेर मात्र मैले साहस गर्न खोजेको। मलाई विश्वास छ तिमीले बडो धैर्य साथ शान्त भई मेरो कुरामा विचार गर्नेछौ। हेर, तिमीले शोभालाई छोडी आएदेखि चैनले सास फेरेका छैनौ। जति बेचैनीले तिमी यहाँ बाँचेका छौ, त्योभन्दा कम कष्टले शोभा बाँचेकी छैन होली। तिमी यसरी अचानक आइदिँदा उसको हृदयमा कस्तो प्रभाव पर्यो होला? उसको सानो मुटुले कसरी थाम्यो होला? जे होस्, जे हुनु थियो त्यो भइहाल्यो। तिमी मान्छौ भने तिमी जसरी हुन्छ एकपल्ट शोभा कहाँ जाऊ। यो तिम्रो लागि नभए पनि सम्झ शोभाको लागि।
2: मैले शोभाका सारा आकाङ्क्षामा आगो लगाइसके विनोद, मैले ठुलो विश्वासघात गरिसके। अब म शोभालाई मुख देखाउन लायक छैन। उसको आदर्श धेरै गहिरो छ, म उसको खुट्टामा बस्न लायक पनि छैन विनोद, बस्न लायक पनि छैन।
1: त्यसो नभन प्रभात, मैले भन्दा बढी तिमी शोभालाई चिन्छौ। उनी तिमीलाई बेहद चाहन्छन्, तिमीलाई कुनै हालतमा पनि घृणा गर्न सक्दिन। म सुन्दछु जति पनि मानिस शोभासित भेटघाट गर्न जाने गर्छन् सबैजसोसित तिम्रो नाम लिन्छन् रे। प्रभात, निस्वार्थ प्रेममा कहिले घृणाको बादल मडारिन सक्दैन।
2: नै विनोद, नै यो हुन सक्दैन। मानिस त्यति स्वार्थी बन्नु ठिक छैन। जति म शोभाका जान बन्नेछु, मलाई मेरै हालतमा छोडिदेऊ विनोद।
1: मानिसको जीवनमा यस्ता तुफानहरू आइरहन्छन्, त्यो तुफान बीच मानिस हराउन पनि सक्छ, फेरि फर्कन पनि सक्छ। त्यो भविष्यको कुरा कसैले भन्न सक्दैन। जे होस्, तिमी एकपल्ट जानैपर्छ।
2: ठिक छ विनोद, तिमी भन्छौ भने म एकपल्ट जान्छु।
0: शोभाको बङ्गलामा प्रभात पुग्छ। दुई वर्षभित्र ठुलो परिवर्तन आउँछ। बगैँचा शृङ्गारिएको छैन, त्यहाँको आकर्षक फर्निचरहरू पनि छैनन्। कस्तो फुङ्ग उडेको उजाड उजाड ठाउँ पाउँछ। ऊ सरासर गएर प्रतीक्षा गर्ने कोठामा बस्छ।
3: नमस्कार प्रभात साहेब।
2: नमस्कार, उहाँ हुनुहुन्छ?
3: हरिभक्सिन्छ, म खबर पुर्याउँछु।

0: हजुर, प्रभात साहेब आउनुभएको छ।
1: प्रभात, प्रभात, प्रभात आएको छ, यहाँ पठाइदेऊ न।
0: हवस् हजुर। साहेब, भित्र पाल्नुहोस् रे।

0: प्रभात, तिमी आउनु बस। तिमीलाई सन्चै छ? तिमी निकै दुब्लाए छौ, किन तिमीलाई सन्चो भएन? म अक्सर तिम्रो भविष्यबारे सोच्ने गर्छु, कता कता मनमा बेचैन लाग्छ। तिमीले बिहे गरेको सुनेकी थिएँ। तिम्रो भविष्य बनाउने जीवनसाथीलाई मैले एकपल्ट हेर्न चाहेकी थिएँ। तिमी एक्लै आयो प्रभात, तिम्रो आँखामा आँसु, तिमी रोएको प्रभात। तिमी मबाट हजारौँ कोस टाढा बसे पनि म तिम्रो दुःखमा भिजेकी छु। मलाई थाहा छ तिम्रो दुःख। म यो संसारबाट बिदा हुनुभन्दा पहिले तिमीलाई एकपल्ट हेर्ने इच्छा थियो। आज तिमी आयो, मेरो इच्छा पूर्ण भयो। मैले तिमी र तिम्रो श्रीमतीको नाममा अलिकति पैसा राखिदिएको छु, सायद भविष्यको निम्ति आवश्यक पर्न सक्छ। विश्वास छ तिमीले यसलाई स्वीकार्नेछौ। लेऊ, यो मेरो इच्छा पत्र। अब मेरो पूजाको समय भयो, जाऊ प्रभात, सुखले बस।
1: शोभा, शोभा, मलाई माफ गर। शोभा, मलाई माफ गर। मैले तिम्रो मन मस्तिष्कमा ठुलो चोट पुर्याएको छु, जसको सजाय म अहिले ठुलो कष्टले भोग्दैछु। शोभा, सायद तिमीले मलाई जिन्दगीभर पनि माफ गरिदिनु होली। मैले सोचेको थिइनँ तिम्रो यो शारीरिक र मानसिक स्थितिमा यत्रो परिवर्तन आउने। कहाँ गो तिम्रो त्यो रूप, हिस्ट्री अनि सौन्दर्य। तिम्रो यो अवस्था ल्याउनुमा मेरो हात छ, केवल मेरो हात छ। शोभा, केवल मेरो हात छ। यसको पुरस्कारको रूपमा तिमी मलाई आफ्नो सम्पत्ति दिँदैछौ। शोभा, तिम्रो प्रेम, तिम्रो आदर्शदेखि म अब हारे। शोभा, मैले ठुलो हार खाएँ। कत्रो आकाङ्क्षा लिएर म आएको थिएँ। जब तिम्रो मन नै मबाट मोडिसकेको छ भने यो प्रेम, यो सम्पत्ति, यो मलाई किन? यसले त मेरो मुटु कलेजा खाइदिन्छ। शोभा, मेरो मुटु कलेजा खाइदिन्छ। शोभा, शोभा, म प्रेमको भोको छु, म मायाको भोको छु, म ममताको भोको छु। यो सम्पत्ति, यो पैसाको भोको होइन शोभा, यो पैसा अनि सम्पत्तिको।
2: सुन्दै हुनुहुन्थ्यो नाटक अन्त्यहीन अन्त्य। पात्रहरू लोकमणि सापकोटा, रमा सिंह, श्री प्रधान, प्रदीप खनाल र विनय जोशी। लेखिका शान्ता श्रेष्ठ। ध्वनि तथा रेकर्डिस्ट वासुदेव रायमाझी। निर्देशन सिद्धान्त राम जोशी।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: सेतो पुतली देखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
1: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.100 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुनिसकेपछि दोहोरी गीतहरू सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ भने 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान मनमाया पङ्गेनी र कमल सौगातको सुरमा रहेको छ। यसमा रचना र सङ्गीत रहेको छ मनमाया पङ्गेनीको।

भर्खरै सुनायौँ चलचित्र हेलो प्रकृतिको गीत, रामचन्द्र काफ्लेको स्वरमा, त्रिविक्रम पाण्डेको रचना, भूपेन्द्र रायमाझीको सङ्गीतमा। चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र विदाई होबाट लिएका छौँ गीतलाई, हेमन्त राणाको स्वरमा, प्रमोद ढुङ्गानाको रचना, दिनेश सुनामको सङ्गीतमा।

भर्खरै सुन्नुभयो आशा भोसले र साथीहरूको सुर मारेको गीत, राजेन्द्र पौडेलको रचना, शक्ति बल्लभको संगीतमा चलचित्र आमाको मायाबाट लिएका थियौँ। अब सुनाउँछौँ चलचित्र हाम्रो गन्तव्यको गीत, राजु परियार र बाला भट्टराईको स्वरमा रहेको छ, सुभाष अगमनको संगीत र रचनामा।

भर्खरै यहाँलाई सुनायौँ चलचित्र अचानकको गीत, राजेश पायल राई र अन्जु पन्तको स्वरमा दयाराम पाण्डेको रचना, महेश खड्काको सङ्गीतमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अहिलेको बसाइमा विभिन्न कलाकारका स्वरमा रहेका नेपाली चलचित्रका गीतहरू सुनायौँ। चलचित्रका गीत सुनाउने क्रमको अन्तिम गीत अब राख्दैछौँ। यो गीतपछि केही सूचनाहरू सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ। अहिलेलाई भने चलचित्रको गीत सुनाउने क्रमको अन्तिम गीत ए पण्डित बाजेबाट लिएका छौँ, सञ्जीवनी र साथीहरूको स्वरमा, सुरेश अधिकारीको रचना र सङ्गीतमा।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सेतो पुतलीदेखि सावधान रहौ।
6: सापु कस्तो रोग हो?
5: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
6: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
5: सापु रोग के कारणले लाग्छ?
6: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
5: सापु रोगका लक्षणहरू के हुन्?
6: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
5: उज्यालोमा हेर्न नसक्नु,
6: आँखा दुख्नु,
5: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
6: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
5: सापुको रोकथाम कसरी गर्ने?
6: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
5: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
6: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
5: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
6: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
5: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
6: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। आजदेखि पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र अमेरिकाको ग्रीन कार्ड प्रक्रिया परिवर्तन, लाखौं आप्रवासी अमेरिका छाड्न बाध्य हुने आकलन। अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जन अपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जन अपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमलसेनाले मुलुकका आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिनुभयो। उहाँले नैतिक पत्रकारिता र जिम्मेवारपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधि मैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो। सञ्चार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने मन्त्री डाक्टर तिमलसेनाले प्रतिबद्धता जनाउनुभयो। उहाँले लोक कल्याणकारी विज्ञापनमा राज्यले 30 करोड रुपियाँ खर्च गरिरहेको जानकारी दिँदै अरू विज्ञापनमा चलखेल भएकाले हाललाई रोकिएको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भए अत्यधिक गर्मी हुन सक्ने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। यी प्रदेशका तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको पनि प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अप्नाउन प्राधिकरणले अनुरोध गरेको हो। प्राधिकरणले विपद सम्बद्ध सबै निकायलाई आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा हिजो जारी बुलेटिनमा तातो दिन तथा तातो लहर सम्बन्धी जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढेको जनाइएको छ। घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म बाहिर ननिस्किन पनि प्राधिकरणले आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चुडामणि पौडेलको यही जेठ 6 गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचनामा 1,459 संस्थाहरू समावेश रहेका छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारवाही अभियान सुरु गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कारवाहीका लागि मुद्दा दायर गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ। नेपाल राष्ट्र ब्याङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय ब्याङ्कले क, ख, ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनिएको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले एटिएम लाउन्ज भएका स्थानमा ब्रेन लिपिका सङ्केत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति समेतले प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। अविरल वर्षापछि गैराती आएको बाढी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। याङबरक गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढी पहिरोले घर गोठहरू सडक झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङबरक गाउँपालिकाका उपाध्यक्षले जानकारी दिनुभयो। निरन्तरको वर्षाका कारण मध्य पहाडी लोकमार्गको ओयाम चिवा भन्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब परीक्षक अनिश कुमार कर्णका अनुसार पुष्पलाल मध्य पहाडी लोकमार्गको ओयाम चिवा भन्ज्याङ खण्ड सुचारू गराउने पहल भएको छ। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदुर सङ्घर्ष समितिले लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदुरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
1: लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदुरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बिमा प्रिमियम समेत भुक्तानी नभएको मजदुरहरूको गुनासो छ। मजदुरहरूले तलब नपाउँदा घर खर्च चलाउन, छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदुरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 जना कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको सङ्घर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 जना कर्मचारी तथा मजदुरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15-15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 महिनादेखि तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको सङ्घर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनु भयो।
2: हाम्रो एउटा सिङ्गल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
1: सङ्घर्ष समितिले बाँकी तलब ज्याला सञ्चय कोष नागरिक लगानी कोष बिमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैंडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक सङ्कटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सडक डिभिजन कार्यालय बाँकेले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः आग्रह गरेको छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सडक खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सडक विस्तार तथा स्तर उन्नति कार्य प्रभावित हुँदै आएको छ। यसअघि पनि सूचना प्रकाशित गरिए पनि अतिक्रमण हटाउने कार्य प्रभावकारी नभएकाले पुनः सूचना जारी गरिएको कार्यालयले जनाएको छ। सूचना अनुसार सार्वजनिक सडक क्षेत्रमा निर्माण गरिएका घर टहरा, पसल, गोठ, पर्खाल, ढल, निर्माण सामग्री लगायतका अस्थायी तथा स्थायी संरचना सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच अनौपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका आठ खोक्सिङमा दलित समुदायका विपन्न वर्गलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरिब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुसी देखिएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
6: भोजपुरको रामप्रसाद राई गाउँपालिका आठ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2 लाख बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडाध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
7: यसले चाहिँ अलिकति दलित बाल बालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो, अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँहरूले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले चाहिँ यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई चाहिँ बालबालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो घरायसी कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हाउस वायरिङ गरिदिएको।
6: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
8: अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ। हामीलाई हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइन ल्याउन नै सकिरहेको थिएन।
9: आर्थिक अवस्था नै हामी चाहिँ कमजोरी नै हो सर, यसरी उजोड्न अलिक गाह्रै, अब के अब समय पर्खिनै पर्ने, कमाएर त्यो तत्कालका लागि चाहिँ अब जोडिदिनु भयो, अहिले चाहिँ राम्रो भएको छ केटाकेटीहरू पढ्न आउनु।
6: उडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: गणेश विष्टको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा 90 जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सान्सी प्रान्त स्थित टोङझोउ समूहद्वारा सञ्चालित लियु सेन्यु कोइला खानीमा ग्यास विस्फोट भएको हो। 100 भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ भने उद्धार कार्य अझै जारी रहेको जनाइएको छ। स्थानीय समयअनुसार शुक्रबार साँझ 7:29 भएको विस्फोटका बेला खानीमा 247 जना कार्यरत कर्मचारी रहेको बताइएको छ। खानी सञ्चालनमा संलग्न अधिकारीहरूलाई नियन्त्रणमा लिएको छ भने विस्फोटको कारण अझै खुल्न सकेको छैन। तर खानीभित्र अत्यन्त विषालु ग्यास कार्बन मोनोअक्साइडको मात्रा निर्धारित सीमाभन्दा बढी रहेको पाइएको बीबीसीले जनाएको छ। ट्रम्प प्रशासनले अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौं आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति भएको छ। सीएनएनका अनुसार नयाँ नीतिले विशेष गरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित रहेका कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देश स्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्ने जनाइएको छ। आप्रवासन कानून विशेषज्ञले भने यसले हजारौं परिवार, विद्यार्थी, कामदार र पेशेवरलाई अनिश्चिततामा धकेल्ने बताएका छन्। सीएनएनले उद्धृत गरेका केही वकिल र अधिकारी कर्मीहरूले नयाँ व्यवस्थाले आत्मनिर्वासन जस्तै अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार अमेरिका छाडेपछि पुनः प्रवेश अनुमति नपाउने जोखिम पनि धेरै आवेदकमा रहने, नयाँ नीतिले टेक्नोलोजी, स्वास्थ्य र अनुसन्धान क्षेत्रमा काम गर्ने उच्च दक्ष जनशक्तिमा असर पर्ने भन्दै अमेरिकी कम्पनीहरूले पनि चिन्ता व्यक्त गरेका छन्। नयाँ नियमले कानुनी प्रक्रिया दुरुपयोग रोक्ने, राष्ट्रिय सुरक्षा मजबुत गर्ने उद्देश्य राखेको छ भने नयाँ नीतिपछि विभिन्न आप्रवासी समुदायमा अन्यल र त्रास बढेको, धेरै परिवारले आफ्नो भविष्य, रोजगारी र बालबालिकाको शिक्षाबारे चिन्ता व्यक्त गरेको सीएनएनले जनाएको छ। र चीनको उत्तरी पूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गैराती भएको ग्यास विस्फोटमा पनि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मातृ परामर्श सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। आजदेखि पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। र अमेरिकाको ग्रीन कार्ड प्रक्रिया परिवर्तन, लाखौं आप्रवासी अमेरिका छाड्न बाध्य हुने आकलन। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। दनवारी भाषाको चम्चा भेषबहादुर दनवारबाट सुन। शिक्षा अंश खेलकुद मन्त्रालय उप्र शिक्षाका लागि विदेश जैल लखक मानिस लागि नवीकरण अख्ला शिक्षा परामर्शदाते संस्थाबाटै मात्रै परामर्श सेवा लिएलाई आग्रह कलर्चिक मन्त्रालयको आर्थिक वर्ष 2082-83 लागि नवीकरण अख्ल शिक्षा परामर्शदाते संस्था लखक नामावली प्रकाशन काटी उयो सेवा लिएलाई लागि आग्रह कल हो। स्वीकृत पाएला संस्थालाई सूची मन्त्रालयको सचिव चुडामणि पौडेललाई ए जेठ 6 गते निकल अनुसार प्रकाशन कल हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1459 संस्थालाई समावेश 67 सरकारको शिक्षा परामर्श सेवा अंश भाषा शिक्षा सम्बन्धी निर्देशन 2073 बमोजिम अनुमति नलिएले विद्यार्थीलाई झुट कागज जसो आश्वासन दिएको आर्थिक ठगी गर्न संस्थालाई लागि कारवाही अभियान सुरु गर्छिक। ये जेठ 1 गते काठमाडौँ उपत्यका नैसैद अंश शङ्का हक्ल संस्थालाईमा छापामारीको पक्राउ गर्न मध्ये 32 जनाका लागि नेपाल पुलिसको कारवाहीको लागि मुद्दा दायर तयारी गर्न रचिक। शिक्षा परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय तसु पुलिसक मिलिकुमा देशैभर अभियान चलाइलाई गर्न जनाला रचिक। सूचना अंश संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हाको आधुनिक प्रविधि अग्नि युमा पनि सामुदायिक रेडियोको महत्व नैघट्ल यसनिक रेडियो प्रविधि मैत्री अघिको जनताको अपेक्षा कर्ल अनुसार चालले अखैपनामा जोड दिएर रहेछ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा 102.4 MHz 30 औँ खडा अख्ल दिवसको अवसरमा आज उच्च आयोजना कर्ल कार्यक्रममा उही सामुदायिक रेडियो थप प्रविधि मैत्री अघिको जनता कर्ल अपेक्षा अनुसार चालले पर्लार बाजरसिक। मन्त्री डाक्टर तिमल सिन्हाको मुलुकका आम नागरिक अंश बुद्धिजीवीको कारण रेडियोको महत्व अग्नि पनि नैकटल मर्यादित तसु उत्तरदायी पत्रकारिता आजको चाहिला अवस्थामा रहल जोड दिलर छ। उद्योग वाणिज्य अंश आन्ल मन्त्री गौरी कुमारी यादवको लामो समयदेखि बन्द रहल हेटौँडा कपडा उद्योग फेरि चालालाई क्रियकारी भइरहल बाजल छ। हेटौँडा ठाउँ औद्योगिक क्षेत्र आज डिठालाकट्टी मन्त्री यादवको रुख्न हौटौँडा उद्योग चालालयमा आएल मुल्क आर्थिक विकासमा टेपुल हल अख्ला चाँडसुको कपडा उद्योग चालालय काम लागि बेसको देयलाई बाजलर छ। बन्द उद्योग लखक चालालयमा आएल रोजगारी अवसर सृजना अख्ल उल्लेख गर्दै मन्त्री यादवक कपडा उद्योग चालालयलाई चाइल तयारीमा सरकार जुट्ल बाजलर छ। नेपाल राष्ट्र बैङ्क बुद्रा नागरिक खजाला अख्ल नागरिक तसु साक्षरता नयक्ल मानिसको लागि विशेष प्राथमिकता दिएको सजिलो रूपमा बैङ्किङ सुविधा उपलब्ध गराएलाई बैङ्क अंश वित्तीय संस्था लागि निर्देशन दिएर छ। केन्द्रीय बैङ्क क ख तसु ग वर्ग बैङ्क अंश वित्तीय संस्था लागि एकीकृत निर्देशन जारी गर्दै उही वर्ग लागि ग्राहक लागि विशेष काउन्टर तोकलाई सेवा दिएलाई कर्ल बाजल हो। इजाजत पाएला संस्थाको एकै आपसमा मिलेको कर्ल सभ्य स्थानीय तहमा चुट्नेमा पनि एक शाखामा खजाला मैत्री बाने पर्ने तसु उही प्रकारको शाखाको विवरण आफ्नै वेबसाइटमा तर्या पर्ला नयाँ व्यवस्था कर्लर छ। बैङ्क अंश वित्तीय संस्थामा एटिएम लाउन्च हक्ल ठाउँमा ब्रेल लिपि सङ्केत अंश ध्वनि सहयोग सङ्गीत मनेकमा एकै खजाला मैत्री एटिएम धर्या पर्ला नेपाल राष्ट्र बैङ्क जनालर छ। जल अंश मौसम विज्ञान विभागको डिप्टोक दिन डिप्टो लहर लु सम्बन्धी विशेष बुलेटिन जारी गर्दै चायल अनुसार सावधानीको लागि सार्वजनिक अनुरोध गर्दछ। विभागको देशैभर डिप्टो बढ्ल अवस्थाको विश्लेषण अनुसार शुक्रबार बिहारको जारी बुलेटिनमा अहिले 3 दिन लुम्बिनी प्रदेश तसु सुदूरपश्चिम प्रदेश पहाडी तसु तराई भूभागको मनै ठाउँ लगकमा धेरै डिप्टोक सम्भावना डिठाला कारण चायल अनुसारको तयारी गरेलाई अंश चायल अनुसार सतर्कता अप्नाएलाई अनुरोध गर्ल हो। विभागक मौसमविद सञ्जीव अधिकारीको लुम्बिनी तसु सुदूरपश्चिम प्रदेश तराई भूभाग लगक अहिले 3 दिनसम्म मनमानेक डिप्टो लहर अंश पहाडी भूभागमा डिप्टोपन अखेलाई सम्भावना रहल असरबाटै बच्न पाएला सतर्क अप्नालाई विशेष बुलेटिनबाटै अनुरोध गर्ल बाजल छ। विभागको डिप्टो हावा अंश डिप्टो लहरबाटै अख्ल सम्भावित असर लखक जसले थकाइ लाग्ला कमजोरी अख्ल धेरै प्यास लाग्ला टाउको बाठाला खुट्टा बाउँडिला चक्कर लाग्ला बेस अख्ल मांसपी बाठाला अकाट लाग्ला आदि अखेसक्ल डिठालाबाटै बच्चालाई पनि अनुरोध गर्ल छ। विभागको डिप्टो हावा अंश डिप्टो लहरबाटै बच्चालाई डिप्टोक समयमा घर भिटर अंश चिसो ठाउँमा रहेलाई बाह्र वातावरणमा धेरै नजाला चर्को घाममा बाह्र ननिस्केलाई मनेक लुगा सुती कपडा लगाएलाई बाह्र निस्कला बेला टाउको ढाकेलाई टोपी लगाएलाई बाजल छ। यसनिकै सन्दुक पटक पानी अंश झोल जस्ने पदार्थ जुस शर्बत आदि धेरै मात्रामा प्याला तसु स्वास्थ्यमा समस्या अख्लमा स्वास्थ्यकर्मीसँगै सन्दुक पात्रमा प्याला तसु स्वास्थ्यमा समस्या अख्लमा स्वास्थ्यकर्मीसँगै सन्दुक सम्पर्क रहेको थप सल्लाह सुझाव लिएर समेत अनुरोध गर्ल छ। नेपाल चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपरक मोस्ताङ लोमाङथाङमा सम्पन्न अक्ल छ। चिनक तिब्बतक ठाउँ जङ्वा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो तसु नेपालक तर्फबाट मुस्ताङक स्थानीय सुरक्षा अधिकारी अंशु जनप्रतिनिधिलगक बीच उपरक मुस्ताङक लोमाङथाङक मिलेको सीमा सुरक्षा सम्बन्धी समन्वयात बैठक बस्ला हो। बैठकमा जङ्वा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोक 8 जना चिनिया प्रतिनिधि मण्डलक सहभागी अक्ल छ। काठमाडौँ उपत्यकाबाटै बहार जयला लामो दूरी सेवे सार्वजनिक सवारी साथमा अग्निदेखि यात्रु लखक लगेज झोला ट्याग प्रणाली लागू गर्न लगे। यात्रु सामानक सुरक्षित बनाएला झोला हराला अञ्चल साट ल्याएर समस्या हटाएला गर्न तसु सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाएला उद्देश्यसँगै उही प्रणाली लागू गरे लाग्ल हो। यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय तछु राष्ट्रिय यातायात व्यवसाय महासङ्घको बीच औपचारिक सम्झौता अक्ल छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय मुख्य अंश पुलिस वर्गकै उपेक्षक नवराज अधिकारी अंश राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिटोलाई सही गर्न छ। सम्झौता अनुसार अग्नि लामो दूरी सार्वजनिक बसमा यात्रुकहरूलाई यात्रु लगेको लगेजमा यी जेठ 15 गतेदेखि 20 ट्याग लगाएर अक्ल हो। कास्की जिल्ला अदालत राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेसँगै गितेन्द्र बाबु राई जीवी तसु छविलाल जोशी सङ्गठित तसु सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिएलाई आदेश गर्न छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेक इजलासक सहकारी ठगलाई अभियोगमा दावी कायम रहला तसु अन्य मुद्दा अभियोग दावी कायम नरहेलाई करिकु फेर्ला कला कास्की जिल्ला अदालत श्रेष्ठ राजन खनालक जानकारी दिलर छ। ओक्रिक अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्की दिला निवेदनमा लामिछानेकसँगै दुई अन्य प्रतिवादी उप्र लगाला संगठनक अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अन्छौ राष्ट्र बैङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अग्नि नै लाग्ला गरेको फेर्ला अक्ल अदालत आदेश रचे। ट्राफिक पुलिसक पाछल्लो 24 घण्टामा काठमाडौँ उपत्यका भिन्न भिन्न ठाउँ लगकमा चालेला कल जाँच क्रममा 1,922 जना सवारी चालक लागि कारवाही गर्ला छ। उही कारवाहीबाट 19,70,002 रुपियाँ राजस्व जम्मा गर्ल उपत्यका ट्राफिक पुलिस मुख्य अंश पुलिस वर्ग उपेक्षक नवराज अधिकारी जानकारी दिएर छ। होक्रिक मिल्ला टोलीबाटै गर्ल चेकिङ जाँच गर्ल क्रममा चालक लगक स्वास्थ्य जाँच अंश पहिले जाँच कट्टी मोड जस्तै प्याला कुरो खाएर पुष्टि अक्ल चालक लागि नियन्त्रण लिएर जानकारी दर्लर छ। उप्र अदालतक मेडिकल व्यवसाय दुर्गा प्रसाद हिरासतमा धरेलाई म्याद थप नै गरेलाई परमादेश जारी गर्न छ। न्यायाधीश लखक विनोद शर्मा तसु नित्यानन्द पाण्डे मिलेको इजलासमा आज प्रसाद दायर गर्न 15% रिट निवेदन खारेज कट्टी सरकारको नाममा उही परमादेश गर्न हो। जिल्ला अदालत प्रसार पाछल्लो पटक बिहिबार मेडिकल व्यवसायी प्रसादलाई 4 दिन हिरासतमा धरेलाई अनुमति दिएर छ। महोत्तरी सोनामा गाउँपालिका मुख्य प्रशासक अधिकृत श्रीदेव यादव घुस सङ्घिक नियन्त्रणमा पर्लर छ। बाढ ढलान योजना कामक सम्पन्न अक्ल पाछु भुक्तानी कर्ल क्रममा भिन्न भिन्न वाहनामा बनाएको सेवाग्राहीसँगै घुस रिश्वत माग कर्ल अक्ल सूचना अंश उजिरिक आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबाटै खट्ला टोलक ओखिक लागि नियन्त्रणमा लिला हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगक सहायक प्रवक्ता गणेश बहादुर अधिकारीको अनुसार टोलक यादवलाई सेवाग्राहीबाटै 72,000 रुपियाँ घुस सङ्घिक लिइसक्लो अवस्थामा नियन्त्रणमा लिला हो। जयलरात इन्द्रावती लरीमा आइला बारक मोटरेबल पुलमा नाश पुर्याला यातायात सेवा रोकन जेल अक्लर छ। तापलेजुङ तसु पाँच थरक सिमाना अकेको बग्ला इन्द्रावती लरीक मोटरेबल पुल नाश पुर्याला यातायात सेवा सभ्य रूपमा रोकन जेल हो। तापलेजुङ सिधी उङ्गा गाउँपालिका 4 साब्लाखु तसु 5 थरक याङ वर गाउँपालिका 4 थप्रु जोडल गरेको इन्द्रावती लरीमा बनाएला मोटरेबल पुलक बारक नाश गर्ल हो। साब्लाको स्थानीय सञ्जयक अनुसार शुक्रबार राति इन्द्रावती लरीमा आइला बारक पुलमा नाश पुर्याला हो। नेपालमा पाछल्लो वर्षमा नैसर्ल रोगक प्रकोप बेसको रूपमा बढेको जलचित मुटु रोग मधुमेह क्यान्सर दम अंशु मृगौला सम्बन्धी समस्या कारण मर्ला अक्ल संख्या बढ्न अक्ल छ। सेबी 5 वर्षमा अक्ल जनसङ्ख्या अंशु स्वास्थ्य सर्वेसँग नैसर्ल रोग बढेको जल डिठाला रहेछ। नेपालक सन् 2010 जम्मा मर्ला मध्ये 51% मर्ला नैसर्ल रोगक कारण अक्ल कर्णमा अग्नि यी संख्या बढेको 71% पुग्ल रहेछ। बाढ डिभिजन कार्यालय बाँकी एक सार्वजनिक बाढ क्षेत्रमा हडेपिक्यु बनाएर घर टहर अन्तर सेभ्य संरचना हटाएर फेरि आग्रह कलर छ। कार्यालयको अनुसार कर्णाली राजमार्ग अन्तर्गत भिन्न भिन्न क्षेत्रमा अन्चु कोवलपुर नेपालगञ्ज बाढ खण्डमा दायाँ बायाँ बनाएर कलर संरचना कारण बाढ विस्तार अन्छु स्थानीय काम प्रभावित अघिको आएल छ। यी आगो पनि सूचना प्रकाशित गर्न पनि हडपलाई कामक प्रभावकारी नायकले फेरि सूचना जारी गर्न कार्यालय जनाएर छ। सूचना अनुसार सार्वजनिक बाढ क्षेत्रमा बनाएर कर्ल घर टहरा पसल गोठ पर्खाल ढल निर्माण सामग्री लगायत अस्थायी अंश स्थायी संरचना सूचना प्रकाशित अक्ल मिति 30 दिनभित्र हटाएलाई बाज्ल छ। कार्यालय तोक्ल अवधि भिटरमा संरचना नहटालाई कानुन अनुसार कार्यालय आफै नै डोजर प्रयोग गरेको हटाएलाई अन्छु ओस्निके बापत लाग्ला सभ्य खर्च सम्बन्धित मानसक अन्छु संस्थाबाट असुल कला समेत चेतावनी दिलर छ। यार्सा गुम्बा जम्मा कर्ल जैला गोर्खा एकैजना बट्नेक भिरबाटे लडीको मर लखलाची आफ्नै दाया भाएक यार्सा टिपेला जैला चुम नुब्री गाउँपालिका तिन पाङसिङ 25 वर्षीय प्रकाश गुनग भिरबाटे लडीको मर लखलाउ बुद्धक हिमालक फेदबाट यार्सा गुम्बा जम्मा करीको फर्कल क्रममा जैला कानु भिरबाटे लडीको मर लखलाउ वडा सदस्य विकास गुनग जानकारी दिएर छ। यस निकै जिल्ला मन रास्युक नगरपालिका अनुसार 7 सर्पल्लोमा 3 छ्याबेक डेबीको मर लखलाउ जिल्ला पुलिस कार्यालयको महतरिक अनुसार मनरा स्विस नगरपालिका ओर्डर 7 सर्पल्लो बस्ला वीरेन्द्र भण्डारी 13 वर्षीय छ्याबेक स्नेहा भण्डारी अन्छु 6 वर्षीय शिवानी भण्डारी अन्छु उयो ठाउँ बस्ला अजिज नदाफक छ्याबेक आफ्तास अफसाना खातुन डुबीको मर्ला हो। जिल्ला पुलिस कार्यालय महतेक मुद्दा शाखा पुलिसक निरीक्षक विश्वभरक शाहक पौडी खेल क्रममा 3 जना छ्याबेक मर्ला अक्लत जानकारी गराएर छ। आजलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।
1: मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
2: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका सङ्घ संगठन संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन् नि।
1: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
1: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

नमस्कार। कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीत मालाको तर्फबाट यहाँहरू सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउने गर्दछौ। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट, चन्द्रकान्त पौडेलको स्वर रचना र संगीतबाट।

हजुर, कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ गायक प्रमोद खरेलको स्वर, प्रशान्त विष्टको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। अब राख्दैछौ गायिका अनु चौधरी, पछिल्लो समयमा निकै चर्चित गीतहरू साङ्गीतिक बजारमा ल्याइरहनु भएकी छन् गायिका अनु चौधरी। अब राख्दैछौ भर्खरै मात्र साङ्गीतिक बजारमा आएको यो गीत हो, अनु चौधरीको स्वर रहेको छ, जेबी जिम्बाको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ कौडा भाका नवराज थापा मगर र सुनिता अथेगिमको स्वर सविता गुरुङको रचना रहेको छ युनिक थापा मगरको संगीत।

भन्ने सायद छैनन् होला। निकै चर्चित गायक र गायिकाको गीत राख्दैछौँ। निकै चर्चामा रहेको गीत हो यो, विमल राज छेत्रीको रचना र सङ्गीत रहेको छ यो गीतमा। तपाईँ पनि सुन्दै गर्नुहोला कार्यक्रम सङ्गीतमाला।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा डेउडा भाका राख्दैछौ। निकै चर्चामा रहेको छ यो गीत। भोजराज भट्ट र संगीता बडुवालको सुर रहेको छ। रूपक सिंहको रचना हो, भोजराज भट्टको संगीत। यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं। जिल्ला आर्थिक गणना कार्यालय मुगु।
2: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
5: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
4: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
5: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
4: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
5: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु छ छहरीमा सम्बोधन गर्दै मन्त्री तिमल सिन्हाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताउनुभयो। संचार मन्त्री तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको जनाइएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाको लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दात्री संस्थाबाट मातृ परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनको लागि आग्रह गरेको हो। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चुडामणि पौडेलको यही जेठ 6 गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश रहेका छन्। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो। सड़क डिभिजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः आग्रह गरेको छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगञ्ज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तर उन्नति कार्य प्रभावित हुँदै आएको छ। यसअघि पनि सूचना प्रकाशित गरिए पनि अतिक्रमण हटाउने कार्य प्रभावकारी नभएकाले पुनः सूचना जारी गरिएको कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौं आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति बनेको छ। CNNका अनुसार नयाँ नीतिले विशेष गरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेको कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देश स्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्न हुन सक्ने जनाइएको छ। आप्रवासन कानून विशेषज्ञहरूले यसले हजारौं परिवार, विद्यार्थी, कामदार र पेशेवरहरूलाई अनिश्चिततामा धकिल्ने बताएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाल यिन ग्रीष्मा शेर्पाने शेर्वी केके सङ्ग्युर सेन्डोनाङ ग्याङसिङ तेजिन दलेन लक्से लोनपो डाक्टर विक्रमती मल्सी नाके सुङके तेरु विज्ञापन र तेरि सिनङ लाक्पा क्यक्पो लक्प क्याउ लेन हौ तपके तुकै लाका तुछोलारङ मेता जोगो सुङसुङ लो एसिया कि थेङ ताङबोकी सामुदायिक रेडियो कि शिला वतुप रेडियो सगरमा थकि थेङ सुमजोकी लोकल हेन्जुम कप्ला कोडी क्याउ ल्यारिमला सुङलप नङ्गिन लोनपो तिमल्सी नाकि ग्याङसिङ सकुल नङला खाक्सेन्पो तुप छोक पातिवे सुङतेमा रोग्राम मेङ्यौतङ एम्बा छोक पातिवे खाङथेप्चे सुङकी रोग्राम थौ नेताङ कोलासङ लेन्तिवा हुङी वतुप सुङसुङ सुङकी नोर्मिमाङ तिवे चोलुप ग्याठल हिन्दुप तपकी सुङ ट्याङबो मिमाङ तिवे हाको इचे कि थपु हुङ्गो कोलासङ लोनपो तिमा सिनाकी सल्बुजो नाङसुङ तुग्राङ केने सुङकी तहु निमाला सुङकी विज्ञापन तिवातङ एम्बा रोग्राम कि लाका तिवा ट्याङबो क्यान कि तुब्लासङ लाका कि वतुप सुङसुङ दिपलारङ गारिङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कि लिखु यु छोकपी थेङताङबो कि हेन्जुम्ला नुवाकोट कि छहरेला सुङलप नङ्गिने ग्याङसिङ तेजिन दलेन लक्रिप्से लोनपो डाक्टर तिमल सिनाकी सुङ जो निमा चै नङलारङ सुङकी क्याउला कि तेमा मिमाङ तिवे सेमसुक्तङ रेवा फरुफ सुङसुङ जुक्टुन छोङडिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादव कि तुछो रिङबुने जुन जिन्क्योङमा के वतुप हेटौडा कि मन्जे जुक्टुन याङलुङ जिन्क्योङ कितुब्ला लाका खि वतु सेन्क्वा हेटौडा कि जुक्टुन सखुल तिवा आरिङ जिनाङ्गिन लोनपो यादव कि जिन्क्योङमा क्या क्यानो वतु मन्जे जुक्टुन याङलुङ जिन्क्योङ क्यासिङ क्यालखप कि पल्जुर यर्ग्या जब्ला रोग्राममा कि थोपु तप कि तुछो लारङ दि जुक्टुन जिन्क्योङ कितुब्ला हुर्था क्याने लाका कि दो सुङसुङ जल तेजिन मौसम विज्ञान विभाग कि लुङ छेन्दी याङना लु तेमा गोमालारङ सुङक्योप क्यान देतुब्ला खाक्सेन्पो टरिक कितुब्ला मिमाङ तिवला सुङवा ग्याल्खाप कि दासा नाछोक्ला तङ लुम्बिनी प्रदेश तेजिन सुदूरपश्चिम प्रदेश कि फुतङ तराई सकुल कि दासा नाछोक्ला ताङीमा सुमसेक तेरिसिनाल हकपा छजु फरुप नेताङ गोतुप तप कि खाक्सेन्पो टरिक क्यानी चाकपो कितुब्ला सुङवा विभाग कि लुङ छेन्दी गेको नेताङ कि जोसा लेन्सी छेरा लङ्गु कोमा मङ्बु लङ्गु गोताङ जु सुकेको काङबा गिरु मर्तुम लङ्गुताङ चुङमा लङ्गु ताक्तिवा थोङ्गु तापकी चाकपो कितुब्ला सुङ्गा विभागकी दितेमा सुङक्योप कितुब्ला छजुपकी तुछोला खाङबी नङलारङ तेजिन दासा टेङ्गाला देगो खाङथेप्चे लाका मेता क्यान पङ्ला युकु म्याङ्गु मजा फ्रेमे नङ्गो तेजिन पङ्ला युको रिम्बला गो सुम्नी युगो तङ जुला फेन्चेन बहुङ्गो साफ समातिर सगो टुङ्गो बिनक्वा तुग्राङ क्याने मौसम विज्ञान विभागकी ठोतेनला कले छुङसिङ चिप्की ठोतेन छोकपा तेजिन मेनखाङला गल्नी मेनपा तिवाताङ क्यान टुङ्गो लङ्गुब्लासङ सुङ्वा ग्यास काठमाडौँनी थाक्रिङबो डप सार्वजनिक डिमडुला तफेनामा मितिवी खुरुप जोलाला ट्याग प्रणाली लख्ने कितुप कल्क्वा मितिवी चालक सुङक्योप कितुप जोला तोरुपताङ याम्बा मितिवी मुला सोला ज्याप नेताङ मेता सप्तङ सार्वजनिक डिमडुला मङ ग्याछा सबमिक्युकी जेटला कि गते छेङ्गाने जुन जोलाला ट्याग प्रणाली लख्ने कितुप थाक्छुत क्याउन दिला कि तन्दोग्ला दाङ ट्राफिकको सुमाक मिल्या कुङताङ ग्याल्योङ डिमडुलो छोङमेने छोपी पल्ला थुङलम छुङ्गु सुनक्वा नेपाल राष्ट्र बैङ्की मेघ्यन्दा यालखलक स्वरूप मितिवाताङ लोपजुङ मेतोप मितिवी तन्दोक्ला खाक्सेन्पो चिने जोलुमो क्यान बैङ्किङ सुविधा तेरुब्ला ब्याङ्क तेजिन बिते छोकपातिवला निर्देशन बिनक्वा उले बैङ्की क खतङ गफर्ग नङला खेलु ब्याङ्क तेजिन बिते छोकपातिवा तिरिला काउन्टर कुतुक जोनी तुकै मितिवला जोलुमो क्यान सेवा तेरुब्ला निर्देशन बिन्दोन तुग्राङ क्याने छोकपी तेरिताङ क्यान चिक्डिलो क्यानी सानिदेशन तहलासङ वतु शाखा चिक्ला सँग यालखालक स्वरूप मितिवला जोलुमो जब्लाका कि गौतम छोकपी लाकी थोसँग वेबसाइटला जोगोटरी कि गौ सेन्क्वा लोपजुङ तेजिन चेरमुल लोनखाङकी थोरिम लोपजुङकी तन्दोक्ला छिगेला ड्रप लोप टुक्तिवला खाङथेप्चे कन्सल्टेन्सी तेमा मिन्दी रिन्यु क्याउ लोपजुङकी कन्सल्टेन्सी तेमा तिरङ सेवा लङ्गुब्ला सुङक्वा लोनखाङकी पल्जुलो गितङ गेचुग्या गितङ गेचुग्या सुम्की तन्दोक्ला रिन्यु क्याउ लोपजुङ कन्सल्टेन्सी छोकपा तिवा तोङ सय तोङचिक सयजिताङ अङ्गप्चुङा कुकी मिङ ख्याफेलकी ती तेमा तिरङ सेवा लङ्गुब्ला सुयेन सुङकी तन्दा तिङ्गे तुछोला शैक्षिक परामर्श सेवा तेजिन भाषा शिक्षण कोर्की निर्देशिका नितोङ दिन्छु थोन सुम नाङसिन अनुमति मालौ लोपटुक्तिवाला झुमा हिगे जप्ताङ खाङथेप्चे तम्या क्यानी टेङ्गा लङ्गु छोकपातिवाला ठिम तोङ्गोब्लाका सङ्जिन क्योङखी वतुप सेन्क्वा
यम्बुतङ ज्ञानक सन्चाम सुङक्योप कोर्की छोक्दो दङ अफर मुस्ताङकी लोमान थाङला डुप्पा छुङ्का ज्ञानकी तिब्बती जोङबा काउन्ची सार्वजनिक सुङक्योप बिउरोतङ एम्बी छोप्ने मुस्ताङकी सानादेछु र सुङक्योप अधिकारी तेजेन मिमाङ कुछप तिमी पल्ला पर मुस्ताङकी लोमान थाङला खोङ तिमी पल्ला पिर्मे चिकडिल्ला सन्छाम सुङक्योप कोर्की छोक्दो देउएन छोक्दुला जोङबा काउन्ची सार्वजनिक सुङक्योप बिउरोकी ज्ञानक कुछप तिवा मेरा ज्ञा छोक्सु क्याउ सेन्क्वा महोत्तरी जोङकी सोनामा यो छोक्पी प्रशासकीय चो अधिकृत श्रीदेव यादवला टेङ्गा घुस लङ्गो रिम्बाला चिम्का लामडोलान केतुप छर्सी लाके डुप्पा छुङकुप जुग्ला टेङ्गा तेरुप रिम्बाला लाका केतुपला मितिवी लाने टेङ्गा लाओलेन तेजिन खम्जु खेल्सीमा बर्दी बास्तेमा लक्लेन क्याउ अख्तियार दुरुफाइ अनुसन्धान आयोग छोपी अधिकृत यादवला जिम्बोयेन यादवला मितिवी लाने टेङ्गा तोङ दिन्जु थोन यी घुस लाओ रिम्बाला जिम्बु अख्तियार दुरुफाइक अनुसन्धान छोपी सुङसेप गणेश बहादुर अधिकारी कि ख्यान्तोक नाङसुङ दाङगोमु इन्द्रावती चाङबुला हौ स्वताकी जोसा लेन्सी मोटर सावला क्योनु फङ्ने टिमडोल जिन्क्योङ खिमा थोपु सेन्क्वा ताप्लेजुङकी सिदिङबा यो छोक्पा वराङ जी सबला खोताङ पाँच तारकी याङभरक यो छोक्पा वराङ जी थर्पु थितो सावला स्वताकी जोसा लेन्सी क्योनु फोकोताङ तन्दा ती दासला डिमडोल जिन्क्योङ खिमा थोपु सबला खोकी सान्दे छुनमी सञ्जय पन्दाकी ख्यान्थोक नाङसुङ सडक डिभिजन ल्याखुङ बाकेकी सार्वजनिक लम्बी सखुला जोनी वतुप खाङबी टहराताङ चालक दिवा सिकुला सुङ्क्वा कर्णाली गेलाम नङ्गी सखुलो नासोक तेजिन कोलपुर नेपालगञ्ज लम्बी चिप्ला जोनी वतुप टहरा दिवा निमा सुमजुकी नङ्ला सिगु लेन ख्याफेल क्यान ग्वा ल्याखुङकी तेन तेन क्याउ तुछो नङ्ला चालक दिवा मासिक सिंह सडक डिभिजन ल्याखुङकी डोजर थनी सिकुसङ सेन्ग्वा कास्की जोङखी ठिमखाङकी राष्ट्रिय स्वतन्त्र पार्टीकी छोक्सो रवि लामे छानेतङ गितेन्द्र बाबु राई जीवितङ छविलाल जोशीकी क्याउलाका मेलकपा तेजिन नोरङ्याम सिपकितुपकोला खेलोप खम्जु लोकुला क्याक्छ्याप बिन्क्वा जोङखी ठिम्पोन हिमलाल बेलबा सेकी इस्लासकी सहकारी लाकाला क्योपो लोकपो क्याउला कि कोला खेलुप खम्जु लक्लेने क्यानेरङ जोकुदङ तना याम्बा कोर्ना छोक्ला खेलुप खम्जु तिरङ मेता चप क्यानी थाक्चो त्याउ जोङखी ठिम्पोन श्रेष्ठदार राजन खनालकी ख्यान्थोक नाङसुङ ट्राफिकको सुङमाकमिकी तिङसोकी तुसोक छुजो घण्टा निसुजी नङ्ला ग्याल्स काठमाडौँकी दासना छोक्ने डिमडुल तोङ्गुपमी मेरा तोङ्गो चिक सैगु ताङै निसु निला ठिम ताङ्गु सेन्ट्वा ट्राफिक सिजुकी खप्तेला गल्ने डिमडुल तोङ्गुपमी तिवला चिम्बोताङ तितेमा ग्याठल बुम चुर्गु ताङ तोङ्गो दिन्छु दु ट्राफिकको सुङमाकमिकी ल्याखुङकी चो तेजिन एसएसपी नवराज अधिकारीकी ख्यान्थोक नाङसुङ यार्स गुम्बा छोलुप्ला गलुप्मी मेरा चेक टैला नेताला गेम्नी नासगल ग्वा गोर्खाकी बुद्ध सिरुप खाङ्री होग्ला यार्स गुम्बा छोलुप्ला गलुप्मी गोर्खाकी चुमनुरफ्री युसोक्पा वराङ सुम्पाङ सिङ्की लोङ्गेसुङाकी प्रकाश गुरुङ टैला नेताला गेम्नी नासा गलुप वडा छोक्मी विकास गुरुङकी ख्यान्थोक नाङसुङ रेडियो नेपाल ने सेर्वी साङ्ग्यो डुप्सुङ थुचिसे

भर्खरै सुनायौं कुमार केसी र शान्तिश्री परियारको स्वरमा रहेको यो लोकधोरी गीत, र यसमा शब्द रचना थियो प्रह्लाद सुवेदीको भने संगीत र लय संकलन थियो कुमार केसीको। यहाँहरूलाई अब करिब 5 बजेसम्म लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब अर्को गीत राख्दैछौँ, रायन बस्याल र मेलिना राईको स्वरमा रहेको यो गीत, र यो गीतको शब्द रचना रहेको छ कुमार सूर्यकुमार परियारको भने लय संकलन रहेको छ रायन बस्यालको।

भर्खरै यहाँहरूलाई सुनायौँ खेम सेन्चुरी र सुमन थापा मगरको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द सङ्कलन रहेको थियो नेत्र हरियालको भने लय सङ्कलन थियो खेम सेन्चुरीको। तपाईँ यति बेला रेडियो नेपालबाट लोकदोहोरी गीतहरू सुनिरहनु भएको छ। अब अर्को लोकदोहोरी गीत राख्दैछौँ प्रह्लाद सुवेदी र समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द सङ्कलन रहेको छ प्रह्लाद सुवेदीको भने लय सङ्कलन रहेको छ नन्दु परियारको।

लोकदोहरी गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ खुमन अधिकारी र सपना गहको स्वरमा रहेको यो गीत, र यस गीतमा शब्द रचना थियो केशव नेउपानेको, भने लय सङ्कलन थियो सपना गहको। रेडियो नेपालबाट यति बेला तपाईँहरूले लोकदोहोरी गीत सुनिरहनु भएको छ। अब अन्तिम लोकदोहोरी गीत राख्दैछौँ। आरके गुरुङ र अनु चौधरीको स्वरमा रहेको यो गीत, र यस गीतमा शब्द रचना रहेको छ मिलन तमु गुरुङको, भने लय सङ्कलन रहेको छ आरके गुरुङको। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित एक कार्यक्रममा मन्त्री तिमल सिन्हाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताउनुभयो। संचार मन्त्री तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाको नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सरकार गठन भएको छोटो अवधिमै भएका काम कारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उहाँको भनाइ छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपको लागि ग्लोबल अलायन्स गाविका उच्च स्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन WHO को 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्च स्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल ग्राहस्थ उत्पादनको करिब 5% हारहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तर उन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्तत आफै सक्षम हुनुपर्ने अवस्था रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाको लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनको लागि आग्रह गरेको हो। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चुडामणि पौडेलको यही जेठ 6 गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,469 संस्थाहरू समावेश रहेका छन्। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा 1 शाखा अपाङ्गता मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापन पछि अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले अमेरिकाको स्थायी बसोबास अनुमति अर्थात् ग्रीन कार्ड सम्बन्धी प्रक्रिया परिवर्तन गरेपछि हजारौं आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने स्थिति बनेको छ। सीएनएनका अनुसार नयाँ नीतिले विशेष गरी अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले केही आवेदकहरूले अमेरिका भित्रबाट आफ्नो कानूनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेको कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देश स्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्ने हुन सक्ने जनाइएको छ। आप्रवासन कानून विशेषज्ञहरूले यसले हजारौं परिवार, विद्यार्थी, कामदार र पेशेवरहरूलाई अनिश्चिततामा धकिल्ने बताएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: लाभ ज्ञान सावधान तागे सापु खारङवा ह्याम हिन्ना
4: सापु गुर्किक मिमराङमा रिया खम्मा ह्याम हिन्ना विशेषलाई नेपालला मध्य पहाड रिक्यार सापु ह्याम महामारीलाई रूपी म्याङमन मुला चु ह्यामला लक्षण गदे म्याङमला ब्लिची से ब्रेन्से निश्चु से घी घण्टा दोनामा मानला बरिया खाम सम ह्याङला मिसे तिलाइनु नामराङ बरि खाम्ब मुला चु बिरन दिङला मिदा लगा तबरी खाम्ब मुला विशेषलाई जाजको लगा देदा लामा ताब मुला
3: सापु ह्याम तिला कारण से लगा ताब मुला
4: दान्दे दोना तार ब्लब्लब दा सापु ह्याम लगा ताबला कारण भान्ब मुला तसैनुन कतिपय अवस्थारी बिसाम तार ब्लब्लब्ला ङ्याम्ले सुताइनु नानी बमिदा चु ह्याम लागब तब मुला स्यान जीवाणु थिन विषाणु कादे सेनुन चु ह्याम लागब तब रे खाम्ब मुला
3: सापु ह्यामला लक्षण कादे तिला तिला हिन्ना
4: एकासी गुर्गिक चकेन मी वाला ताबा थिन मी नया छ्याबा
3: यालडी च्याबरी आखाम्बा
4: मी सुखाबा
3: मान लावारी घाइसाम मीला लानिरी तार म्राङबा
4: ज्यानलासी मी म्राङबारी आखाम्बा
3: सापु ह्यामदा खारङलासी काबा
4: तार ब्लब्लब ग्याम्से थारेङ नुन्टिबा
3: लानन यालयालबा तार नाङसाल आम्राबा न्यासे थेन मुना म्राप ढुङबा
4: खाम्दे दोना म्राप्थेन झ्यालडी जाली झाङबा
3: मेरवा दुईरी नाङसाल साइसी अथवा जाजावा नाङसाल म्रासी झुल ढाङ्रे मेरवा
4: योनन मानलाबारी खाम्छम् चु याम याम छे फानबारी खाम्ब मुला तर घाइन लाजे बिसाम बिरामी से मि आमराङबारी खाम्ब मुला थेदा बसे चु याम लागा तबला संकतासम योन बिमा योन अस्पताल अथवा मिल मानलाबा ग्लारी निगे राङला तो ससे मान अथवा जडीबुडीला प्रयोग आलागे
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थिएन संचार केन्द्र।
5: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्न तामाङ सानगिरी ढाङनी दा ढेनमुला गई दिरा थिङ सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे सरकारी विज्ञापन पिनमा ठिम्दा नाङसी लाबा ताम लाना खाबा लिचा चुदा कादो बा हिन्ला बिसी सुङ बामुला लो एसिया लान गिक्छा सामुदायिक रेडियो बिसी घोसेबा रेडियो सगरमाथाला सोम चुई छा दिन्छेन ल अफसरी सेङबा घेखोरी लेङ्गो थान्सिबान ब्लोन तिमिल सिनासे संचार थुम नाङरी पिन्डोन तोबा घेन्दुन्चे युल्ला रो आयाङबा तसै तिलै घेन्दुन्से दुरुपयोग लाबा ताम लानन खाबा मुला बिसी सुङबा मुला सरकारी स्रोत मिनिला करग्याम रूपा ताबासे चुला उपयोग मिनिसे याङबा लासी लातोला बिसी सुङबा मुला तिनी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लिखु गाउँपालिका गिक्छा ग्रेन ह्वाल्डी लेङ्मो थान्सिबान सूचना थिएन संचार ब्लोन डाक्टर तिमिल सिनासे सरकार शोभा तुनबा धुरिन लाबा गेसे मिनिला सेम ढाबा मुला बिसी सुङबा मुला नुवाकोट जोङला छहरेरी सेङबा गेकोर्दी ब्लोन तिमिल सिनासे युल थेन मिनिला सेमदा गोसी सरकार से लाबा गे ग्याम सरकारी सेवा थेन युलबाङ न्यायला थुम्री ज्याबा ताबन खाबा मुला बिसी सुङबा मुला उद्योग छोङथेन आपूर्ति ब्लोन गौरी कुमारी यादव से रेङ्बा दुई हेन्से बन्द मुबा हेटोडा क्वान उद्योग दोषी सेङ्बा गे ताबन मुला बिसी सुङबा मुला हेटोडारी मुबा औद्योगिक थुम तिनी कोर्सिबान ब्लोन यादव से समस्यारी मुबा हेटोडा क्वान उद्योग सेङ्बारी खामसाम युल्ला नोर विकास ज्याबा ताबासे योनान क्वान उद्योग ठोङबा गेदा ती बाबिसी सुङबा मुला बन्द ताबा उद्योग कादे सेङबारी खामसाम मिनिसे गे याङबारी खामला सुङबान ब्लोन यादव से क्वान उद्योग ठोङबारी तोबा से कादे सरकार से लाबान मुला बिसी सुङबा मुला जल थिएन मौसम विज्ञान विभाग से चुपाल से तिलाई जोङरी लानन छेप्पा ताबारी खामला विवान तोबा तयारी गाछन लाबारी मोइजेन लाबा मुला विभाग से तिलमा ग्यासे तेबा बुलेटिन्डी दखाबा सोमरा लुम्बिनी प्रदेश थिएन सुदूर पश्चिम प्रदेशला पहाडी थिएन ग्यागरला तिलाई झोङ कादेरी लानन छेप्पा ताबारी खाम्बा ताबासे तोबा तयारी लाबान सतर्क ताबारी मोइजेन लाबा खिन्ला विभाग से लानन छेप्पा तामा ब्लापा लाना कि फुइबा थोबो सुखाबा काङ कादे च्यारबा मिङ ग्युर्बा बेहोस ताबा रुइबा छिर्बा राङबा ताबारी खाम्बा ताबासे चुग्याम सोबारिन मोइजेन लाबा मुला विभाग से लेप्पा लाबा थेन क्रोबा दिनी ग्याम सोबारी दिम नाङरिन चिबा फिर्क्याब खाम्दे आथोनबा सुतिला क्वान कादे क्वानबा फिर्क्याप थोन्नोन तोसाम थोबो गापा कुलागी क्वानबा क्वि लाना थुङबा लातोला बिसी पाङबा मुला स्यार थेन क्लाङब्लोन खाङसे ब्रिबा डोबारी स्यान्दो युल निबा कादेदा रिनु लाबा स्यार घेन्दुन ग्याम्से झेकेन सेवा किनबारी भोइजेन लाबा मुला ब्लोन खाङसे नोर्दिङ 2082-83 नवीकरण ताबा स्यार परामर्श धात्री घेन्दुन कादेला मिन छिपान सेवा किनबारी मोइजेन लाबा खिन्ला ब्लोन खाङला वेबसाइट रि सार्वजनिक सूचीरी तोङ गिक ग्याजा ब्लिसे गाँचुई कु घेन्दुन कादेदा थान्बा मुला सरकार से स्यार परामर्श सेवा थिएन ग्वेई स्यार सम्बन्धी निर्देशिका 2073 अनुसार अनुमति आकिनबा लोबोन कादेदा लुसिला कागज ओनबार नोर ठगी लाबा घेन्दुन्दा सरकार से कारवाही लाबारी तिसी झिन्बा मुला बिसी पाङबा मुला नेपाल राष्ट्र बैङ्क से खेप्पा खुयु अपाङ्गताबा मिनिथेन ब्रिबा डोबा आलाबा मिनिदा प्राथमिकता पिन्सी बैङ्किक सुविधा पिनबारी बैङ्क थेन भित्तीय घेन्दुन्दा पाङबा मुला मियो बैङ्क से क ख थेन ग भर्गला बैङ्क थेन वित्तीय घेन्दुन्दा एकीकृत निर्देशन जारी लाबान चुराङबा बर्गला मिनिदा विशेष काउन्टर नोन थान्सी सेवा पिनबारी पाङबा खिन्ला इजाजत किन्बा घेन्दुन्से रङराङ डिक्सी कोन स्थानीय तहरी च्याङनारी गोर्की शाखा अपाङ्ग मैत्री सोदोबा थेन चुराङबा शाखाला विवरण राङला वेबसाइट रि थान्दोबा छार व्यवस्था लाबा मुला याम्बु उपत्यका ग्याम फिर्क्याप निवास सार्वजनिक मोटर कादेरी दारेम हेन्से मिनिसे थोबा झोला लकेजरी ट्याग थान्बा गे तीबा ताबामुला मिनीला सेकादे सुरक्षित शोभा झोला माबा थेन देप्पा समस्या दा थुम्ना लाबारी थेन सार्वजनिक यातायात दा धातेला बिमा झ्याबा सोबारी बिसी चु प्रणाली तीबारी माई बाखिनला चुताम्री तिलमा याम्बु उपत्यका ट्राफिक प्रहरी गेजाङ थेन राष्ट्रिय यातायात छोङबोन महासङ्घ घुङ्री सम्झौता ताबामुला कास्की जोङ थिमखाङसे राष्ट्रिय स्वतन्त्र पार्टी लाचोहो रवि लामी छाने छ्यामा गिद्देन र बाबु राई जीवी थेन छवि लाल जोशीला संगठित अपराध थेन सम्पत्ति शुद्धिकरणला मुद्दा याइसी किन्बा आदेश लाबामुला जोङ ला थिम्पोन हिमलाल बेलबासेला इजलासे सहकारी ठगीला अभियोग तासिन चिला तासाई स्यान्दो मुद्दा अभियोग आच्या आचिना लासी संशोधन लाबा मुला बिसी कास्की जोङ थिमखाङला श्रेष्ठदार राजन खनालसे सुङबा मुला सडक डिभिजन गेजाङ बाँकेसे सार्वजनिक थुम्री ठिम्दा नाङ्सी शोभा दिम टहरा कादे हटाई दिबारी दोषी मोइजेन लाबा मुला गेजाङ सेपाङबा अनुसार कर्णाली राजमार्गला थुम कादे कोहलपुर नेपालगञ्ज सडक खण्डला चुर्से ओर्से शोभा दिम टहरा कादेसे लामा ग्यालम शोभा थेन ग्रेन शोभारी खाम्बा आरे सार्वजनिक सडक थुम्री शोभा दिम टहरा पसल कोठे गाल राङबा से कादे सूचना छिपा रासे सोम चुइरा नाङ्री हटाई दिबारी पाङबा मुला गेजाङसे पाङबा धुइरी संरचना आटाई दिसाम ठिम अनुसार गेजाङ राङसेन डोजर प्रयोग लासी हटाई दिबा थिएन चु लामा ताबा मोकोन खर्च सम्बन्धित मिनी कि गेन्दुन ग्याम्नोन किन्बा बिसी पाङबा मुला महोतरी जोङला मानसा सिम्बा नगरपालिका वडा नम्बर निचला सर पल्लोरी मेन्दोसोम झाझाकोला ब्लुम्सी सिबा मुला जोङ प्रहरी गेजाङ महोतरी चेपाङबा अनुसार मनसरा सिम्बा नगरपालिका वडा नम्बर निच सर पल्लो चिबा वीरेन्द्र भण्डारीला जामे चुइसोम दिङला स्नेह भण्डारी थिएन डु दिङला सिबानी भण्डारी थिएन होजन घ्लारी चिबा अजिज नदाफ ला जामे अफसना खातुन ब्लुम्सी सिबा मुला स्यान्सी बन मुबा सान्ग्युर जिन्जे फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: नमस्कार श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरण अन्तर्गत आर्थ्रोपोडा मोलस्का र इकाइनोडर्माटाका सम्बन्धमा विज्ञान शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: जाउँ हिँड कक्षामा घन्टी लागिसक्यो
6: ल ल जाउँ आज पनि हामी प्रयोगशालामा गएर जनावरहरूको स्पेसिमेन हेर्ने होइन
5: हो त्यसैले त कक्षामा गएर सबैलाई तयार भएर बस भनौँ भनेको
6: मिसले कापी विज्ञान किताब कलम र पेन्सिल लिएर जाने भन्नुभएको छ
5: भन न त सबै साथीहरूलाई
6: सबैजना आफ्नो आफ्नो कापी विज्ञान किताब कलम र पेन्सिल निकालेर राख मिसले आज पनि प्रयोगशालामा लाने भन्नुभएको छ
5: मिथिलेश मिसले आज हामीलाई प्रयोगशालामा के को बारे छलफल गराउनुहुन्छ
7: जन्तु जगतको वर्गीकरण जसमध्ये आर्थ्रोपोडा मोलस्का र इकाइनोडर्माटाका बारेमा छलफल गर्ने भन्नुभएको छ
5: मिस आउनुभयो
8: मिस नमस्कार
9: नमस्कार
6: मिस आज पनि हामी प्रयोगशाला जाने भनेर तयार भएर बसेका छौँ नि
9: स्यावास मैले त बिर्सेको थिएँ
5: तपाईँहरूले सम्झेर तयारी अवस्थामा बस्नुभएको रहेछ। ल जाउँ, हिँड्नुहोस्। सबैजना एउटा एउटा टुलमा सजिलो गरी बस्नुहोस् है। आज पनि हामी जन्तु जगतमा पर्ने तीनवटा फाइलम आर्थ्रोपोडा, मोलस्का र इकाइनोडर्माटाका विशेषताहरू छलफल गर्छौँ।
7: यी फाइलममा पर्ने जनावरको पनि स्पेसिमेनहरू हेर्ने हो मिस?
5: हो मिथिलेश, आज म तपाईँहरूलाई तपाईँहरूले दैनिक देखिरहेका जनावरहरूको स्पेसिमेनहरू देखाउँछु है।
9: के हेर्ने मिस?
5: गङ्गटो, माकुरो, मिलिपेड, पुतली, बिच्छी आदि।
9: यिनीहरू त हामीले देखिरहेका जनावरहरू नै हुन्।
7: हामीले देखे पनि यिनीहरूको राम्रोसँग अवलोकन त गरेका छैनौ नि।
5: हो मिथिलेशले सही भन्नुभयो। म आज तपाईँहरूलाई केही स्पेसिमेनहरू देखाउँछु, ध्यान दिएर अवलोकन गर्नुहोस् अनि छलफल गरौँला।
9: हामीले अवलोकन गरेर तिनीहरूको चित्र पनि कोर्नुपर्छ है मिस?
7: कोर्नु परिहाल्यो नि, नकोरे त पछि कस्तो थियो भनेर कसरी थाहा पाउनु?
9: त्यसैले त भन्दैछु, आज पनि चित्र कोर्नुपर्छ भनेर।
5: अहिले सबैजनाले पालो पालो गरेर यी स्पेसिमेनहरू हेर्नुहोस्।
9: हुन्छ मिस।
7: म त पुतली हेर्छु।
5: पालो पालो गरेर सबै हेर्नुपर्छ मिथिलेश। अब यसका विशेषताहरू राम्रोसँग अवलोकन गर्नुहोस् है।
7: यसको शरीरमा त सानो टाउको, छाती र पेट छ।
9: गगटो र माकुराको त टाउको र छाती नै छुट्टिएको छैन।
5: अरू स्पेसिमेन पनि हेर्नुहोस् है। अरूको शारीरिक बनावट पनि अवलोकन गर्नुहोस् है।
9: यिनीहरूको शरीरमा त साना साना खण्डहरू छन्।
7: हो डोलमा, यसको शरीर पनि साना साना खण्ड खण्ड परेको छ।
5: आर्थ्रोपोडा फाइलममा पर्ने सबै जनावरहरूको शरीर खण्ड खण्ड परेको हुन्छ।
7: यसको सानो टाउको पनि छ।
5: टाउकोमा के छ त अवलोकन गर्नुहोस् है।
7: यसको टाउकोमा आँखा छ, मुखका भागहरू छन्, एक जोडी एन्टिना पनि छन्।
5: आँखा कस्ता छन् नि, अलि नियालेर हेर्नुहोस् त।
7: आँखाहरू त अरू जनावरका भन्दा फरक छन् मिस।
5: हो तपाईँले सही भन्नुभयो। आर्थ्रोपोडामा पर्ने सबै जनावरहरूमा संयुक्त आँखा हुन्छन्, त्यसैले यिनीहरूले टाउको नघुमाई चारैतिर हेर्न सक्छन्।
9: यिनीहरूको छातीको भागबाट खुट्टाहरू निस्केका छन्। यिनीहरूका खुट्टा पनि खण्ड खण्ड जोडिएर बनेका छन्।
5: हो डोलमा, आर्थ्रोपोडामा पर्ने सबै जनावरहरूमा खण्ड खण्ड जोडिएका खुट्टाहरू हुन्छन्। यही विशेषताका आधारमा यस फाइलमको नाम राखिएको हो। आर्थ्रोको अर्थ जोडिएको, पोडाको अर्थ खुट्टा हुन्छ, त्यसैले यसको नाम आर्थ्रोपोडा राखिएको हो।
7: टाउकोमा रहेको एन्टिनाको काम के हो मिस?
5: एन्टिनाले यिनीहरूको वरिपरिको गतिविधिको जानकारी गराउँछ।
9: त्यसैले होला है हामीले यिनीहरूलाई समाउन खोज्यो भने छिट्टै भाग्ने।
5: हो, यसले यिनीहरूलाई सबैको सिग्नल दिन्छ।
7: बिच्छीका त टाउको र छाती त छुटिएका छैन त।
5: हो मिथिलेश, आर्थ्रोपोडामा पर्ने केही जनावरहरूमा टाउको र छाती एकै ठाउँमा जोडिएको हुन्छ। यस्तो बनावटलाई सिफालोथोराक्स भनिन्छ।
7: यिनीहरूको शरीर त कस्तो कडा छ त मिस?
5: यस फाइलममा पर्ने जनावरहरूको शरीर कडा आवरणले ढाकेको हुन्छ। उक्त आवरण काइटिनले बनेको हुन्छ, त्यसैले यो कडा हुन्छ।
7: यो कडा हुन्छ हो मिस?
5: हो, यो कडा हुन्छ नि
7: मिस। यिनीहरूलाई एउटा दिशाबाट मात्रै दुई बराबर भागमा विभाजन गर्न सकिँदो रहेछ है?
5: हो नि, यिनीहरूमा पनि बाइलेट्रल सिमेट्री हुन्छ। यिनीहरू पनि ट्रिप्लोब्लास्टिक हुन्छन्।
7: यस फाइलममा पर्ने जनावरहरूमा प्रजनन कसरी हुन्छ मिस?
5: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
7: यिनीहरूको भालेपोथी अलग अलग हुन्छ हो मिस?
5: हो, यिनीहरूमा भालेपोथी अलग अलग हुन्छन्। यिनीहरू युनिसेक्सुअल हुन्छन्।
7: कस्तो किसिमको गर्भाधान हुन्छ नि मिस?
5: यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
9: श्वास प्रश्वास कसरी गर्छन् मिस?
5: यिनीहरूमा श्वास प्रश्वासका लागि फरक फरक अङ्गहरू हुन्छन्। यिनीहरूले छाला वा गिल्स वा ट्राकियाबाट सास फेर्छन्।
9: कस्तो फरक फरक अङ्गहरूले श्वास प्रश्वास गर्दा रहेछन् त?
7: यस फाइलममा पर्ने जनावरहरू कोही पानीभित्र बस्छन्, कोही हावामा उड्छन् र कोही जमिनमा बस्छन्, त्यसैले होला यिनीहरूको श्वास प्रश्वास गर्ने अङ्गहरू पनि फरक फरक भएको।
5: मिथिलेशले सही भन्नुभयो।
10: प्राय पानीमा बस्ने जनावरहरूले गिल्सबाट श्वास फेर्छन्। जमिनमा बस्ने र हावामा उड्नेले छाला र ट्राकियाबाट श्वास फेर्छन्।
5: यिनीहरूमा सेतो रगत हुन्छ है मिस?
7: होइन, यिनीहरूको रगत नै हुँदैन होला।
10: यस फाइलममा पर्ने जनावरहरूमा हिमोग्लोबिन हुँदैन, त्यसैले सेतो देखिएको हो।
7: यस फाइलममा स्नायु प्रणाली विकास भएको हुन्छ कि हुँदैन मिस?
10: यिनीहरूमा विकसित स्नायु प्रणाली हुन्छ, त्यसैले त यिनीहरू धेरै चना खान्छन् नि।
5: यस फाइलममा अरू कुन कुन जनावरहरू पर्छन् मिस?
10: यसमा हाम्रो वरपर पाइने सबै किराहरू, जस्तै कमिला, फट्याङ्ग्रा, साङ्ला, सेन्टिपेड, सिल्भर फिस, झिङ्गे माछा आदि सबै पर्छन्।
7: यसमा त कति धेरै जनावरहरू पर्दा रहेछन्।
10: त्यसैले त यो जन्तु जगतको सबैभन्दा ठुलो फाइलम हो नि।
7: किराहरूको त पखेटा पनि हुन्छ है मिस?
10: हो, किराहरूमा छातीको भागबाट दुई जोडी पखेटाहरू पनि निस्केका हुन्छन्।
5: निष्कासन प्रणाली पनि विकास भएको हुन्छ होला है मिस?
10: हो, यिनीहरूमा विकसित पाचन प्रणाली, निष्कासन प्रणालीको विकास भएको हुन्छ।
5: आर्थ्रोपोडाका विशेषताहरू त अब छर्लङ्ग भयो। अब कुन फाइलमको बारेमा छलफल गर्ने मिस?
10: एकछिन सबैजना शान्त रहनुहोस् त, म यिनीहरू भित्र राखेर मोलस्कामा पर्ने जनावरहरूको स्पेसिमेन निकाल्छु अनि तिनीहरूको अवलोकन गरेर छलफल गरौँला।
5: हुन्छ मिस, यी स्पेसिमेन राख्न हजुरलाई सहयोग गर्छु।
10: अब यी स्पेसिमेनहरू अवलोकन गर्नुहोस् है।
7: हुन्छ मिस।
10: सबैले शान्त भएर यी स्पेसिमेनहरू अवलोकन गर्नुहोस् र अगाडिको जस्तै अवलोकनका आधारमा यिनीहरूको विशेषताहरूको बारेमा छलफल गरौँला।
7: मिस, यसको शरीर त कस्तो कडा सेलले छोपेको रहेछ।
10: हो, यस फाइलममा पर्ने जनावरहरूको शरीर कडा सेलले छोपेको हुन्छ। यो सेल क्याल्सियम कार्बोनेटले बनेको हुन्छ।
5: यिनीहरूको शरीर त कति नरम छ त मिस?
10: हो, यस फाइलममा पर्ने जनावरहरूको शरीर कमलो हुन्छ।
7: यिनीहरूको शरीरलाई कसरी विभाजन गरिएको हुन्छ मिस?
10: यिनीहरूको शरीर टाउको, भिसेरल मास, मांसपेशीयुक्त खुट्टा र म्यान्टलमा विभाजित हुन्छ।
5: टाउकोबाट निस्केका यी मसिना सिङ जस्ता के हुन् मिस?
10: यिनीहरू टेन्टाकल्स हुन्। यिनीहरूले यी जनावरहरूलाई वरिपरिको वातावरणको बारेमा जानकारी गराउँछन्।
7: त्यसैले होला है मिस, यिनीहरूले कोही आएको चाल पाउने बित्तिकै आफ्नो शरीरलाई सेलभित्र लुकाइहाल्छन्।
10: हो, यिनीहरूले आफूलाई शत्रुबाट बचाउन शरीरलाई सेलभित्र लुकाउँछन्।
5: यिनीहरू कसरी हिँड्छन् नि?
10: यिनीहरू मांसपेशीय खुट्टाको मद्दतले एक ठाउँबाट अर्को ठाउँमा हिँड्छन्।
7: यिनीहरूको टाउकोमा त आँखा पनि हुँदो रहेछ।
10: टाउकोमा आँखा, टेन्टाकल्स, मुख हुन्छ।
7: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुन्छ कि हुँदैन?
10: यिनीहरूमा स्नायु प्रणालीको विकास भएको हुन्छ नि।
5: यिनीहरूको शरीर त कतैबाट पनि दुई बराबर भागमा विभाजन गर्न सकिँदैन त मिस?
10: यिनीहरूको शरीरलाई बराबर दुई भागमा विभाजन गर्न सकिँदैन, त्यसैले यिनीहरूको शरीर असिमेट्रिकल हुन्छ।
7: यिनीहरू ओसिलो ठाउँमा मात्र पाइन्छ है मिस?
10: यिनीहरू प्राय ओसिलो ठाउँ र पानीमा पनि पाइन्छन्।
5: यिनीहरूले कसरी श्वास प्रश्वास गर्छन् मिस?
10: यिनीहरूले शरीरको सतह वा गिल्स वा पल्मोनरी स्याकको मद्दतले श्वास प्रश्वास गर्छन्।
5: यिनीहरूमा पनि विकसित पाचन प्रणाली हुन्छ होला है मिस?
10: हो, यस फाइलममा पर्ने जनावरहरूमा विकसित पाचन प्रणाली हुन्छ।
5: यिनीहरूमा परिवहन कसरी हुन्छ नि?
10: यिनीहरूमा विकसित रक्त सञ्चार प्रणाली हुन्छ, त्यसैले परिवहन गर्न सहयोग गर्छ।
7: यिनीहरूमा त निष्कासन प्रणाली र स्नायु प्रणाली पनि विकास भएको हुन्छ होला है मिस?
10: हुन्छ, यिनीहरूमा निष्कासन प्रणाली र स्नायु प्रणाली पनि विकास भएको हुन्छ।
5: मिथिलेश, यस्तो सेल भएका कुन कुन जनावरहरू देखेका छौ?
7: शङ्खे किरा, जाते किरा देखेको छु।
10: अरू के विशेषताहरू थाहा पाउनुभयो त
7: मिस? हामीले बाहिरबाट हेर्दा त यिनै विशेषताहरू पायौँ। यिनीहरूमा कस्तो किसिमले प्रजनन हुन्छ होला?
10: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
5: यिनीहरूमा भाले र पोथी छुट्टा छुट्टै हुन्छ कि कस्तो हुन्छ मिस?
10: यिनीहरूमा धेरै जसोमा भाले र पोथी छुट्टा छुट्टै हुन्छन्। तिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्, केही हर्मोफ्रोडाइट पनि हुन्छन्।
7: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ?
10: यिनीहरूमा पनि भित्री गर्भाधान नै हुन्छ।
9: यस फाइलममा अन्य कुन कुन जनावरहरू पर्छन् नि?
10: चिप्ले किरा, शङ्खे किरा, अक्टोपस, कटल फिस, सिपी आदि यस फाइलममा पर्छन्। अब यी स्पेसिमेनहरू भित्र राखेर अरू निकाल्छु है, एकछिन शान्त भएर बस्नुहोस् है।
7: हस् मिस।
10: अब यी स्पेसिमेनहरू राम्रोसँग अवलोकन गरेर अरूको जस्तै सफा चित्रहरू कोर्नुहोस्। अवलोकनका आधारमा विशेषताहरू पनि छलफल गरौँला है।
9: स्टारफिसको आकार त ताराको जस्तै छ।
10: ताराको जस्तै आकार भएर त यसको नाम स्टारफिस राखेको हो नि।
7: यो स्पेसिमेन त सी अर्चिनको रहेछ।
10: यी दुवै इकाइनोडर्माटामा पर्ने जनावरहरू हुन्। यिनीहरूको विशेषताहरू अवलोकन गरेर छलफल गर्नुपर्छ। अब
9: यिनीहरूको शरीर त काँडा काँडा जस्तो आवरणले छोपेको छ।
10: यस फाइलममा पर्ने सबै जनावरहरूको शरीर काँडायुक्त कडा आवरणले ढाकेको हुन्छ। उक्त आवरण क्याल्सियम कार्बोनेटले बनेको हुन्छ।
7: सी अर्चिन त गोलो लाम्चो छ।
10: हो, यस फाइलममा पर्ने जनावरहरूको आकार पनि फरक फरक हुन्छ। कुनै तारा आकारको, कुनै लाम्चो, कुनै गोलो, फरक फरक आकारको हुन्छ।
9: यिनीहरूको शरीरमा स्पष्ट टाउको देखिँदैन।
10: यस फाइलममा पर्ने जनावरहरूमा टाउको हुँदैन, मुख शरीरको भेन्ट्रल सतहमा हुन्छ।
9: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
10: यिनीहरूमा मैथुनिक प्रजनन हुन्छ।
7: यिनीहरूमा भाले पोथी अलग अलग हुन्छन् कि एउटैमा हुन्छन्?
10: यस फाइलममा पर्ने केही जीवहरूमा भाले पोथी अलग अलग हुन्छन्।
9: गर्भाधान कस्तो हुन्छ मिस?
10: प्राय भित्री गर्भाधान हुन्छ।
7: यिनीहरूमा रिजेनेरेसन क्षमता हुन्छ कि हुँदैन?
10: यिनीहरूमा रिजेनेरेसन क्षमता हुन्छ, त्यसैले सजिलै पुनः उत्पादन गर्न सक्छन्।
9: हेर त मिथिलेश, स्टारफिसको शरीरको तल्लो सतहमा मसिना ट्युब जस्ता के हुने नि?
7: सी अर्चिनको पनि त्यस्तै छन्।
10: यिनीहरूको खुट्टा हुन्। यस्ता खुट्टालाई ट्युब फिट भनिन्छ।
9: हाम्रो वरिपरि त यस्ता जनावरहरू देखिँदैनन् त मिस, यिनीहरू कहाँ पाइन्छन्?
10: यिनीहरू प्राय समुद्रमा पाइन्छन्, त्यसैले हाम्रो वरपर देखिँदैन।
7: त्यसो भए त यिनीहरूले गिल्सको मद्दतले श्वास प्रश्वास गर्छन् होला है?
10: हो, यिनीहरूमा सबै प्रणालीहरू विकास भएका हुन्छन्।
7: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
9: आज त हामीले धेरै कुरा सिक्यौ।
10: ल, घन्टी पनि लागिसक्यो, तपाईँहरू कक्षामा जानुहोस् है। अहिले अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर रा, भोलि मलाई देखाउनुहोस् है।
8: हुन्छ मिस, बाइ बाइ मिस।
10: बाइ बाइ।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
11: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
12: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 6 रहेको अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
13: ल ल, सबैजना शान्त हौ, सर आउँदै हुनुहुन्छ।
14: नमस्कार विद्यार्थी भाइ बहिनीहरू।
8: नमस्कार सर।
14: सबैजना सन्चै हुनुहुन्छ?
13: हामी सबै ठिक छौँ सर। अनि सर पनि ठिक हुनुहुन्छ?
14: म पनि ठिकै छु
6: सर। तपाईँले हिजो हामीलाई अन्तर्राष्ट्रिय व्यक्तित्वहरू भन्ने पाठ पढेर आउनु भन्नुभएको थियो, मैले पढेर आएँ।
14: स्याबास, यसरी नै सधैँ स्कुलबाट दिएको गृह कार्य गर्नुपर्छ है।
6: हुन्छ सर,
13: मैले पनि यो पाठ पढेर आएकी छु सर।
14: धेरै राम्रो भयो।
6: आज यसै विषयवस्तुमा रहेर छलफल गरौँ, हुन्न सर?
14: हुन्छ हुन्छ, ल अब सुरु गरौँ न त।
6: हुन्छ सर।
14: ल, सबैभन्दा पहिला अन्तर्राष्ट्रिय व्यक्तित्व भनेका को हुन् भन्ने विषयमा चर्चा गरौँ है। हुन्छ?
6: हुन्छ सर।
14: तपाईँहरूले पाठ पढेर आउनुभएको छ, ल भन्नुहोस् त, कस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय व्यक्तित्व भनिन्छ?
6: म भनौँ सर?
14: हुन्छ, भन्नुहोस्।
6: अन्तर्राष्ट्रिय व्यक्तित्व भनेका असल चरित्र, ज्ञान, सिप र योगदानबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चित व्यक्ति हुन् सर।
14: हो प्रशान्त, तपाईँले सही भन्नुभयो। जो व्यक्ति आफ्नो विशिष्ट योगदानबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको हुन्छ, उसैलाई हामीले अन्तर्राष्ट्रिय व्यक्तित्व भन्छौँ।
13: उनीहरू त सबैका लागि प्रेरणाका स्रोत पनि हुन् है सर?
14: हो डोलमा, उनीहरूले सबैको हित हुने कामका लागि महत्त्वपूर्ण योगदान दिएका हुन्छन्। उनीहरूको योगदान सबैका लागि उपयोगी हुन्छ, त्यसैले उनीहरू सबैका लागि प्रेरणाका स्रोत पनि बनेका छन्।
13: उनीहरूको योगदानबाट अरू मानिसलाई के फाइदा हुन्छ त सर?
14: उनीहरूले विभिन्न क्षेत्रमा दिएको योगदानबाट मानिसहरूको जीवनस्तर उकास्न र मानिसको जीवनलाई सुखमय बनाउन समेत मद्दत मिल्छ।
6: भनेपछि हामी सबैले यस्ता व्यक्तित्वको सम्मान गर्नुपर्ने रहेछ है?
13: हो, उनीहरूलाई सबैले सम्मान गर्नुपर्छ, उनीहरूको कार्यको अनुसरण पनि गर्नुपर्छ।
14: तपाईँहरू दुवैजनाले ठिक भन्नुभयो। उनीहरूको महत्त्वपूर्ण योगदानको कदर गर्दै हामी सबैले उनीहरूलाई सम्मान गर्नुपर्छ, होइन त?
6: हो सर।
14: ल अब तपाईँहरूले केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उदाहरण पनि दिनुहोस् त।
13: म भनौँ सर?
14: हुन्छ, पालै पालो भन्नुहोस् न।
13: नेल्सन मण्डेला, मलाला युसुफजाई, महात्मा गान्धी, मदर टेरेसा।
14: ल प्रशान्तले पनि भन्नुहोस् त।
6: स्टिफन हकिङ, हेलेन केलर, कैलाश सत्यार्थी, डाक्टर मार्टिन लुथर किङ।
14: स्याबास, दुवैजनाले एकदमै सही उदाहरण दिनुभयो। ल अब कुनै एकजनाको छोटो चिनारी दिनुहोस् त।
13: हुन्छ सर, म भन्छु है त। डाक्टर मार्टिन लुथर किङ संयुक्त राज्य अमेरिकाका नागरिक हुन्। उनले वर्ण भेद विरोधी सङ्घर्ष गरे। उनले नागरिक अधिकार आन्दोलनको नेतृत्व पनि गरे।
14: धेरै राम्रो भन्नुभयो तपाईँले। ल प्रशान्तले पनि केही भन्ने कि?
6: हुन्छ सर, म कैलाश सत्यार्थीको छोटो चिनारी प्रस्तुत गर्छु। उनी भारतीय नागरिक हुन्। उनी बाल अधिकार र शिक्षाका लागि सक्रिय छन्। उनले बालश्रम र दासत्व अन्त्यका लागि महत्त्वपूर्ण योगदान दिएका छन्।
14: आहा, प्रशान्तले पनि एकदमै राम्रो भन्नुभयो।
13: सर, अब नेल्सन मण्डेलाको परिचय र योगदानका विषयमा पनि चर्चा गरौँ न है।
14: हुन्छ, अब नेल्सन मण्डेलाको बारेमा कसले भन्ने त?
6: उनको बारेमा सरले नै बताइदिनु हुन्छ कि?
14: ल हुन्छ, म नै बताइदिन्छु है त। यसमा तपाईँहरूले पनि थप्नुहोस् है बिचबिचमा।
13: हुन्छ सर।
14: नेल्सन मण्डेलाको जन्म सन् 1918 जुलाई 18 दक्षिण अफ्रिकामा भएको थियो। त्यतिबेला दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतहरूको शासन थियो।
13: सर, अल्पसङ्ख्यक भनेको के हो?
14: थोरै सङ्ख्या भएकोलाई अल्पसङ्ख्यक भनिन्छ नि।
6: ए, त्यतिबेला थोरै सङ्ख्यामा रहेका गोराहरूको शासन थियो।
14: हो, ठिक भन्नुभयो।
13: अनि सर?
14: अनि ती श्वेतहरूले अश्वेतहरूलाई विभेदपूर्ण तरिकाले शासन गरेका थिए।
6: रङको आधारमा विभेद गर्नुलाई त रङ्गभेद भनिन्छ, होइन सर?
13: हो, यस्तो शासन राम्रो पनि होइन नि। अनि त्यसपछि के भयो सर?
14: त्यसपछि नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको रङ्गभेदी शासन अन्त्यका लागि नेतृत्वदायी भूमिका खेले। यसै क्रममा उनले 27 वर्ष लामो जेल जीवन पनि बिताउनु पर्यो।
6: उनी त एकदम नम्र स्वभावका थिए, होइन सर?
14: हो, नेल्सन मण्डेला सबैप्रति समान व्यवहार गर्ने शालीन, शान्त, हँसमुख स्वभावका थिए।
13: अनि उनी आफ्नो अभियानमा सफल भए त?
14: हो, उनी आफ्नो अभियानमा सफल भए। श्वेतहरूको विभेदकारी शासनको अन्त्य गरी नेल्सन मण्डेला सन् 1994 दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भए। नेल्सन मण्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्र प्रमुख बने।
6: उनले त नोबेल शान्ति पुरस्कार पनि पाए है।
14: हो, शान्ति प्रक्रियामा पुर्याएको योगदानको कदर गर्दै सन् 1993 उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मान पनि गरियो।
13: उनी त एक महान व्यक्ति पो रहेछन् है।
14: हो डोल्मा, नेल्सन मण्डेलाको योगदानले वर्तमान पुस्तालाई शान्ति र मानवाधिकार प्राप्तिमा लाग्न मार्गदर्शन प्रदान गरेको छ। हामीले उनको विचार र आदर्शलाई अवलम्बन गर्न सकेमा जीवनमा सफलता प्राप्त गर्न सक्छौँ।
6: उनी अहिले पनि छन् सर?
14: होइन होइन, उनको देहान्त भइसक्यो। 95 वर्षको उमेरमा सन् 2013 डिसेम्बर 5 का दिन दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा उनको देहान्त भयो।
6: उनी निकै राम्रा मान्छे रहेछन् है।
13: हो नि, अब उनको योगदानका विषयमा पनि चर्चा गरौँ न सर।
14: हुन्छ, ल दुवैजनाले सुन्नु है त। नेल्सन मण्डेलाको नेतृत्वमा भएको रङ्गभेदी र जातिभेदी आन्दोलन सफल भयो। नेल्सन मण्डेलाको व्यक्तित्व र असल कर्मले पुरा विश्वलाई प्रभावित बनायो।
6: उनले अरू पनि योगदान दिएका छन् सर, म भनौँ अब।
14: हुन्छ, भन्नुहोस् त प्रशान्त।
6: उनले दक्षिण अफ्रिकामा चलिरहेको द्वन्द्व अन्त्य गरी शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
14: हो हो, यसबाहेक उनले दक्षिण अफ्रिकालाई आक्रान्त बनाइरहेको एचआइभी एड्सका विरुद्ध पनि नेल्सन मण्डेलाले अभियान चलाए। यसै गरी नेल्सन मण्डेला कङ्गो बुरुन्डी सहितका अफ्रिकी देशमा शान्ति स्थापना गर्ने प्रक्रियामा समेत सहभागी रहे। यिनै हुन् नेल्सन मण्डेलाले प्रमुख योगदान गरेका क्षेत्रहरू। बुझ्नुभयो त?
6: बुझ्यौँ सर।
13: अब म नेल्सन मण्डेलाका केही महत्त्वपूर्ण विचारहरू भनौँ सर।
14: हुन्छ, भन्नुहोस् त डोल्मा।
13: ल म भन्छु है त। सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो। स्वतन्त्रता हुनु भनेको बन्धनबाट मुक्त हुनु मात्र होइन, अरू मानिसहरूको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धि गर्दै जिउन सक्नु पनि हो।
6: अरू म भनौँ है सर?
13: ल ल भन न।
6: म कहिले हार्दिन, म या त जित्छु या सिक्छु। शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ।
13: उनका अरू पनि महत्त्वपूर्ण विचारहरू छन्। अब म भन्छु है त, तपाईँ कुनै व्यक्तिसँग कुरा गर्दा उसले बुझ्ने भाषाको प्रयोग गर्नुभयो भने उसले बुझ्न सक्छ, तर यदि तपाईँले उसँग उसकै मातृभाषामा कुरा गर्नुभयो भने उसको दिलमा गएर बस्छ। बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बावजुद अघि बढ्छ।
14: आहा, स्याबास, कति राम्रोसँग भन्नुभयो तपाईँहरूले।
13: अब कसको बारेमा छलफल गर्ने सर?
6: अब हामी मलाला युसुफजाईको छोटो परिचय र उनको योगदानको बारेमा चर्चा गरौँ।
14: हुन्छ हुन्छ, भइहाल्छ नि। ल म भन्छु, सुन्नुहोस् है त दुवैजनाले।
6: हुन्छ सर।
14: मलाला युसुफजाईको जन्म सन् 1997 जुलाई 12 पाकिस्तानको स्वायत्त उपत्यकाको मिङ्गोरामा भएको हो, जुन अहिले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा पर्दछ। त्यस स्थानलाई सन् 2007 तालिबानले आक्रमण गरी नियन्त्रणमा लियो। तालिबानले नियन्त्रणमा लिएको क्षेत्र र उसको प्रभाव रहेको क्षेत्रमा कडा इस्लामिक कानुन लागू गर्यो।
13: अनि त्यहाँ त उनीहरूले बालिकाहरूलाई विद्यालय जान पनि रोक लगाए होइन सर?
14: हो डोल्मा, त्यस स्थानमा तालिबानले बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाए। मलाला युसुफजाईले छात्रा शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको अभियानको विरोध गरिन्।
6: मलाला युसुफजाईलाई त उनीहरूले गोली पनि हाने है?
14: हो प्रशान्त, मलाला युसुफजाईले तालिबानको धम्कीको बावजुद पनि बालबालिकालाई शिक्षित गर्ने अभियान चलाइन्। महिला शिक्षाको वकालत गरे बापत उनलाई तालिबानले गोली हानी हत्या गर्ने प्रयास समेत गर्यो, तर उनी आक्रमणबाट बच्न सफल भइन्।
13: त्यसैले मलाला युसुफजाई पाकिस्तानी महिला शिक्षा तथा बाल अधिकार अभियन्ता हुन्, होइन त?
6: हो, ठिक हो।
14: सन् 2011 अन्तर्राष्ट्रिय स्तरमा बाल अधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनले मलाला युसुफजाईलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि नामाङ्कन गर्यो। त्यसै गरी उनलाई सन् 2013 भाइटल भोइसेस ग्लोबल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोबल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कार पनि प्रदान गरियो।
13: उनले नोबेल शान्ति पुरस्कार पनि पाइन है?
14: हो डोलमा, उनले सन् 2014 नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भइन्। त्यति मात्रै कहाँ हो र, मलाला युसुफजाई नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन्।
13: यति सानै उमेरमा पनि कस्तो राम्रो काम है, त्यही माथि नोबेल शान्ति पुरस्कार पनि।
6: अब मलाला युसुफजाईको योगदानको पनि चर्चा गरौँ है।
14: ल हुन्छ, तपाईँहरूले नै केही भन्नुहुन्छ कि मैले भनौँ?
13: सरले नै बताइदिनुहोस् न।
14: ल हुन्छ, सुन्नुहोस् है त दुवैजनाले, मलाला युसुफजाईको योगदानको विषयमा।
8: हुन्छ सर।
14: मलाला युसुफजाईले छात्रा शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको अभियानको विरोध गरिन्। उनले लेख र अन्तर्वार्ता मार्फत छात्रा शिक्षाका लागि सबैमा अपिल गरिन्। त्यसै गरी शिक्षामा विश्वव्यापी पहुँच विषयमा उनले संयुक्त राष्ट्रसङ्घमा मन्तव्य पनि दिइन्। त्यस्तै मलाला फाउन्डेसन मार्फत मलालाले विभिन्न देशमा रहेको शरणार्थी छात्राहरूका लागि विद्यालय पनि स्थापना गरिन्। बुझ्नुभयो त?
8: बुझ्यौँ सर।
6: नेल्सन मण्डेला र मलाला युसुफजाईको जीवनीबाट के कस्ता प्रेरणा प्राप्त हुन्छन्, यस विषयमा पनि छलफल गरौँ न है।
14: हुन्छ, उनीहरूको जीवनीबाट हामीले पाउने प्रेरणा धेरै छन्। जस्तै अन्यायको विरोध गर्नुपर्छ, विभेदको अन्त्य गर्न आवाज उठाउनुपर्छ, सामाजिक न्यायका लागि निरन्तर लागिरहनुपर्छ, उद्देश्य असल भएपछि सफलता अवश्य प्राप्त हुन्छ, लैङ्गिक विभेद, रङ्गभेद एवं रूढिवादी परम्पराको अन्त्य गर्नुपर्छ, स्वतन्त्रता र स्वाधीनताका लागि लड्नुपर्छ, निरङ्कुश तन्त्रको अन्त्य हुनुपर्छ, समतामूलक समाज निर्माण गर्नुपर्छ।
13: त्यसै गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि धैर्य र साहसपूर्वक काम गर्नुपर्छ। कुनै पनि कार्य गर्नका लागि लगनशीलता, प्रतिबद्धता र दृढ इच्छाको आवश्यकता पनि पर्दछ, यिनै होइनन् त सर?
14: हो, यिनै हुन् डोलमा।
6: यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न के गर्नुपर्छ?
14: अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले गरेका योगदान जस्तै आफूले पनि गर्न प्रयास गर्नुपर्छ। अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सहयोग हुने वातावरण पनि मिलाउनुपर्छ।
13: अनि अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको योगदानलाई प्रचार प्रसार गरी समुदायलाई पनि सोही मार्गमा डोर्याउनुपर्छ।
14: त्यसै गरी अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको अभियानलाई समर्थन गर्दै उक्त अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्छ। बुझ्नुभयो त?
8: बुझ्यौँ सर।
13: आजको कक्षामा त राम्रोसँग छलफल गर्न पाइयो,
6: रमाइलो पनि भयो, नयाँ कुरा सिक्न पनि पाइयो।
13: अब अन्य पाठ पनि यसै गरी छलफल गर्दै पढ्नुपर्छ है?
6: हो, त्यसै गरौँला।
14: ल त विद्यार्थी भाइ बहिनीहरू, आजको लागि यति नै गरौँ, घन्टी पनि लाग्यो। तपाईँहरूसँग केही जिज्ञासा भए अर्को कक्षामा फेरि चर्चा गरौँला है त।
8: हुन्छ सर, धन्यवाद सर।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान दिपेन भुजेलको स्वरमा, गायक स्वयंकै रचना र सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6:00 लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्किन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन्। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् 2012 जुन 14 नेपालगञ्जमा सबैभन्दा बढी 45 डिग्रीसम्म तापक्रम पुगेको थियो। पछिल्लो समय तराईका जिल्लामा अत्याधिक गर्मी बढ्दै गएको छ। यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका छन्। मौसम विभागका प्रमुख अवस्थीले बिहिबार यस वर्षको सबैभन्दा बढी 41.5 डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ 4 गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताउनुभयो। सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई साथ दिँदै अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले पोखरा 9 पृथ्वी चोक स्थित सरकारी जग्गामा निर्माण भएको पक्की भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न जारी गरेको 35 दिने सूचनापछि महासङ्घले आफूले प्रयोग गर्दै आएको करिब 4 रोपनी क्षेत्रफल सहितको भवन खाली गर्दै आज एक समारोहका बीच भवनको साँचो हस्तान्तरण गरेको हो। 2067 करिब 1,53,00,000 रुपियाँ लागतमा निर्माण गरिएको भवन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष समेत रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो। महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष गौतमले महानगरपालिकाले अघि बढाएको सार्वजनिक जग्गा संरक्षण अभियानलाई सहयोग गर्न आफूहरूले भवन सहितका संरचना खाली गरेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताउनु भएको छ। आज धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेश युवा सम्मेलन 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले 2007 क्रान्तिदेखि 2046-47 जनआन्दोलन, 62-63 जनआन्दोलन हुँदै पछिल्लो जेन्जी पुस्ताको आन्दोलनसम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेको बताउनुभयो। नेपाल भारत जमुहनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समय लागु औषध ओसार पसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ। जमुनाहामा परिचालित 2 तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार, विस्फोटक पदार्थ तथा लागु औषध सम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात गरिने जानकारी दिनुभयो। महोत्तरीमा विगत 4 महिनामा 209 जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गत 2082 पुष 11 मन्त्री परिषद बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुष 21 नेपाल राजपत्रमा सूचना प्रकाशित भए लगत्तै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो। सोही क्रममा सबै आवश्यक कागज प्रक्रिया पूरा गरेर 2082 माघ 6 जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो। यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट 2082 माघ महिनाको 6 83 जेठ 9 209 जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागु औषध अफिम र चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी बल 30 नम्बर गणको सक्रियतामा सो गणमा तहत रहेको वेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका 15 पिप्रवाहा
पिप्रहवासीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलोग्राम अफिम र 5 ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल 30 नम्बर गण बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो। र नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामी छानेले जानकारी दिनुभयो। यससँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको छ। इसका साथ ही प्रदेश समाचार सकियो। हवस् त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रम बारे जानकारी। छ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 समय रहनेछ शैक्षिक कार्यक्रमको, 7:45 लोकगीत, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
7: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
10: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
7: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
7: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ हुन्छ,
11: ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
3: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
4: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
3: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
4: हिमाली भूभाग, साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ हावाहुरी सहित मध्यमसम्मको हिमपात वर्षाको सम्भावना छ। पहाडी भूभाग, साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग, कोशी प्रदेशमा साताभर केही स्थानहरूमा मधेश, बागमती र गण्डकी प्रदेशमा साताभर थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताभर, गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा तथा बागमती प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। विशेष गरी साताको सुरु र मध्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम केही बढ्ने तथा ती भूभागहरूमा तातो दिन वा तातो हावाको लहरको सम्भावना छ। मनसुन ऋतुको जलवायु आकलन गर्दा जेठ 15 असोज 14 चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना छ।
3: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
4: कृषि सल्लाहमा मनसुन ऋतु जेठ 18 असोज 14 जलवायु आकलनको आधारमा सल्लाह दिँदा आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 आदि छनौट गर्नुहोस्। वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशीय पानी संकलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्। जलवायु मैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुक्खा तथा हिले छरुवा धान खेती, पालै पालो भिजाउने र सुकाउने सघन धान खेती SRI प्रविधिहरू अपनाउनुहोस्। माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो मल्चिङ प्रयोग गर्नुहोस्। सबै प्रकारका बाली लगाउन पूर्व जमिन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्। धानको बिउ ब्याडमा राख्न वा सिधै छरुवा विधिबाट खेतमा छर्नु अघि बिउ छान्ने विधिद्वारा बिउलाई छानी कार्बन डाजिम युक्त विषादी 3 प्रति केजी बिउको दरले उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। हरियो मल लगाउने उपयुक्त समय भएकाले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिको लागि ढुइँचा, सनै, मुङ आदि लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। तापक्रम वृद्धि सँगसँगै हुने वर्षाले मकैमा लाग्ने अमेरिकी फौजी किराको संख्या वृद्धिलाई अनुकूल हुने भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट 5% एसजी 0.4 ग्राम वा स्पिनोस्याट 45% एससी 0.3 ml वा स्पाइनेटोराम 11.7% एससी 0.5 ml प्रति लिटर पानीको दरले बोट भेज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्नुहोस्। एउटै विषादि निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्।
2: गत साता सरदरभन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले मकै मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्। गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करिब 12% चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै भण्डारणका लागि बोरा प्रयोग गर्नुहुने किसानहरूले 5% निमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। यसले रोग र किराहरूका विभिन्न अवस्थाहरू नष्ट गर्छन्।
3: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफुल बाली सम्बन्धी सल्लाह।
4: तापक्रम बढेसँगै विभिन्न लेकाली फलफुलका बालीका नयाँ पालुवाहरूमा लाही किरा, कत्ले किरा, सुलसुले जस्ता चुसाह किराहरूको प्रकोप बढ्ने भएकोले यिनीहरूको प्रकोप कम गर्न खनिज तेल 8-10 ml प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्किनुहोस्। सुन्तला जात जुनार, निबुवा, भोगटे, सुन्तला फलफुलमा फल कुहाउने औंसा किरा चिनिया औंसा किरा ब्याक्ट्रोसेरा मिनाक्सले मसिना फलहरूमा फुल पार्न अनुकूल वातावरण भएकाले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोटमध्ये 1 बोटमा पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म 10 दिनको फरकमा छर्किनुहोस्। केरामा लाग्ने कोत्रे किराको अनुकूल मौसम रहेकाले यसको नियमित अनुगमन गरी आवश्यकता अनुसार व्यवस्थापनको लागि बेलुकाको समयमा गाईको गहुँत 1 भाग गहुँत र 4 भाग पानी मिसाएर राखेको झोल वा कुनै निमजन्य विषादि 5 ml प्रति लिटर पानीमा मिसाई फल लागेको ठाउँमा छर्किनुहोस्। यस सिजनमा पसाएको केराको काइयो छुटिसकेको अवस्थामा घरीको 15 सेन्टिमिटर तलबाट बुङ्गो हटाउनुहोस् र हावाहुरीबाट ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
3: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
2: तापक्रम वृद्धि भएसँगै आलुको भण्डारणमा लाग्ने पुतली जोथा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अध्ययारो सुक्खा र चिसो ठाउँ 10-15 डिग्री सेल्सियस तापक्रममा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अध्ययारो सुक्खा र चिसो ठाउँ 10-15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। साथै आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्त्वको प्रयोग गर्नुहोस्।
4: मध्याह्नपछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफुल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। लौकाको डाँठमा चोप निस्कने डढुवा, गमी स्टिम ब्लाइट देखिएको खण्डमा ब्लाइटक्स 50%, कपर 5 ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवाको डाँठमा लेपन गर्नुहोस्। साथै 15 दिनको फरकमा ब्लाइटक्स 50%, 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्त्वको प्रयोग गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्यूको व्यवस्थापनको लागि सल्फरयुक्त विषादि 1.5 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भेज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औंसा किराको नोक्सानी व्यवस्थापनका लागि क्युल्युर युक्त ट्र्याप प्रतिरोपणी 6-8 वटाको दरले राख्नुहोस्। त्यस्तै देशको पूर्वी तराईमा लगाइएको जुट बालीमा झुसिल किराको प्रकोपले रेसाको गुणस्तर र उत्पादनमा कमी हुने हुँदा किरा व्यवस्थापनको लागि पातमा रहेको फुलहरू सङ्कलन गरी नष्ट गर्ने, वयस्क किरालाई बत्तीको पासोमा सङ्कलन गरी नष्ट गर्नुहोस्। प्रकोप बढी भएमा इमामेक्टिन बेन्जोइट 5% ESG 1 ग्राम 3 लिटर पानीमा स्टिकर मिसाई 15-20 दिनको फरकमा प्रकोप हेरी 3-4 पटकसम्म साँझ पख छर्किनुहोस्।
3: अब पशुपालन।
4: गर्मी मौसममा पशु चौपायाहरूलाई दिउँसोको समयमा पिउनको लागि चिसो र सफा पानीमा सक्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। पशु चौपायाहरूलाई रुखको छहारी भएका स्थानहरूमा चराउनुहोस्। सम्भव भएसम्म मध्य दिनमा पशु वस्तुलाई नचराउनुहोस्। गोठ वा रुखको छहारी भएको स्थानमा बाँध्नुहोस्। गर्मी ठाउँका पशु चौपायाको गोठमा पङ्खा, स्प्रिङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस्। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। दानामा 5 ग्राम नुन र 50 ग्राम खनिज मिश्रण मिसाएर खुवाउनुहोस्। दिउँसोको तापक्रम 30 डिग्रीभन्दा बढी भएमा 10 लिटरभन्दा धेरै दुध दिने उन्नत जातका गाई भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँधिदिनुहोस्। त्यस्तै कुखुरा, हाँस, बङ्गुरका लागि सल्लाह। दिउँसोको तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकाले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। कुखुरा वा अन्य पन्छीलाई हिट स्ट्रेसबाट जोगाउन प्रशस्त मात्रामा चिसो र सफा पिउने पानीको व्यवस्था गरिदिनुहोस्। पानीमा भिटामिन सी, सक्खर वा भेली युक्त खनिज मिश्रण घोली पिउन दिनुहोस्। दिउँसो घाम चर्केको बेलामा आराम गर्न दिई साँझ बिहान मात्र दाना खुवाउनुहोस्। अत्यधिक गर्मी हुने मध्याहको समयमा कुखुराको खोरमा जाने, कुखुराहरूलाई चलाउने र उत्तेजित पार्ने काम नगर्नुहोस्। सम्भव भएमा गर्मी ठाउँमा पन्छी खोरमा पङ्खा, स्प्रिङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरणहरू प्रयोग गर्नुहोस्। हाल बङ्गुर सुँगुरहरूमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेको र हाँस कुखुराहरूमा बर्ड फ्लू फैलिरहेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क राख्नुहोस्।
3: भेडा बाख्राहरूलाई बाह्य परजीवी जुम्रा, किर्ना, उपिया आदिबाट जोगाउन डिपिङ विधि अपनाउनुहोस्। डिपिङ ट्याङ्की तयार गर्नुहोस् र आवश्यक विषादी जस्तै डेल्टा मेथ्रिनको घोल, साइपर मेथ्रिनको घोल वा अमिट्राजको घोल बनाउनुहोस् र पशु चौपायालाई पुरै शरीर डुब्ने गरी ट्याङ्कीमा प्रवेश गराउनुहोस्। कान, पुच्छर, खुट्टाको बीच भाग जस्ता संवेदनशील स्थानहरूमा औषधि पुगेको सुनिश्चित गर्नुहोस्। डिपिङ पछि भेडा बाख्रालाई खुला ठाउँमा राखी उभाउन दिनुहोस्। ब्याउने भेडा बाख्रालाई डिपिङ गर्दा विशेष ध्यान दिनुहोस्। परजीवी संक्रमणको अवस्था अनुसार 2-3 हप्तामा एक पटक डिपिङ गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
4: गर्मीको समयमा माछालाई तापीय आघातबाट बचाउन माछा पोखरीमा पानीको गहिराई कम्तीमा 1.5 मिटर कायम गर्नुहोस्। यो समयमा माछाका भुराहरूलाई सेतो थोप्ले रोगको संक्रमणको जोखिम रहन सक्ने हुँदा परजीवीबाट संक्रमित भुराहरूलाई रोग निवारणको लागि संयुक्त विधिबाट कोर्सोलिन TH र ढिके नुन आलोपालो गरी प्रत्येक 2 घण्टाको अन्तरालमा 12 घण्टासम्म रेसवे वा पोखरीको उपचार गर्नुहोस्। भुरा हुर्काइरहेको रेसवे वा पोखरीको निर्मलीकरण गर्न कोर्सोलिन TH 0.003 ml प्रति लिटर पानीका दरले र ढिके नुन 1.5 mg प्रति लिटर पानीका दरले प्रयोग गर्नुहोस्। साथै ट्रिनी डाजुअल 30 mg प्रति केजी माछाको तौलको दरले दिनमा एक पटक पहिलो दानामा मिसाएर 7 दिनसम्म खुवाउनुहोस् र पङ्गास माछाको प्रजनन समय नजिकिएको हुँदा जनेन्द्रियको आधारमा माउ माछा छनौट गर्नुहोस्।
3: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा गोरखापत्र दैनिकमा प्रकाशित केराको मूल्य पाएपछि किसान दङ्ग शीर्षकको समाचार। सुनसरीको इनरुवा नगरपालिका नौ बबियाका किसान बुध नारायण मेहताले केरा खेती गर्न थालेको एक दशक भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा पोख्ने र परेका बेला आन्दोलित हुने गर्नुहुन्थ्यो। यसपालि भने चैत महिनाको अन्तिमदेखि उहाँ खुसी हुनुहुन्छ। इनरुवा र भोक्राहा नरसिंहमा 10 बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएकोमा यसपालि अहिलेसम्मकै केराको उच्च मूल्य पाएकाले दङ्ग पर्नु भएको छ। मेहताले भन्नुभयो, गत वर्ष मूल्य नै नपाएर कोसाको 1-2 रुपियाँले बेचियो, कति त्यत्तिकै खेर गयो, कति गाई भैँसीलाई खुवाइयो। प्रति कोसा अहिले 5-7 रुपियाँमा केरा लिन व्यापारी यहीँ आइरहेका छन्। मेहताको बगानबाट दैनिक 1 गाडी केरा बिक्री भइरहेको छ। एउटा गाडीमा 15-25 हजार कोसा केरा अट्ने र यसबाट लगानी अनुसारको प्रतिफल पाउने भएपछि खुसी भएको मेहताले बताउनुभयो। मेहताले स्थानीय र हाइब्रिड जातका तथा मालभोग र हरियो जातका केरा पनि लगाउनु भएको छ। यसपालि केराको उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने हुनाले खुसी भएको उहाँको भनाइ छ। इनरुवा नौ बबियाका अर्का किसान श्यामप्रसाद यादवले पनि 5 बिघामा केरा खेती गर्नु भएको छ। यादवले गर्नुभएको केरा खेतीमा यसपालि धेरै रोग नलागेको र हावाहुरीले पनि नढालेको एक महिना यता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचे भन्दा बढी फाइदा हुने भएकाले खुसी भएको बताउनुभयो। यादवले भन्नुभयो, यसपालि केराको कोसा पनि ठुला ठुला छन्, मूल्य पनि राम्रो छ, व्यापारी नै बगान खोज्दै आइरहेका छन्। बबियाकै किसान दिनेश मेहताले केरा खेती गर्न थालेको 12 वर्ष भएको र उहाँले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै निराश भएकोमा यसपालि लगाएको केरा बगानबाटै 5-7 रुपियाँ प्रतिकोसा बेचिरहनु भएको छ। मेहताले प्रतिकोसा 4 रुपियाँसम्म मूल्य पाए आफूहरूलाई घाटा नहुने बताउनु हुँदै, गत वर्ष 1-2 रुपियाँमा बिक्री गर्न बाध्य भएकोमा सरकारले सीमानाकामा कडाई गरेपछि भारतीय केरा कम आएकोले नेपाली किसानले उचित मूल्य पाएको बताउनुभयो। मेहताको सातामा 2 गाडी केरा बिक्री भइरहेको छ। उहाँले काठमाडौँ, पोखरा र नारायणगढका व्यापारीलाई केरा बिक्री गरिरहनु भएको छ। मेहताका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केराले राम्रो बजार पाउने समय हो, तर अघिल्ला वर्षको यो अवधिमा कोसाको 3 रुपियाँ भन्दा माथि नपुगेकोमा निराश किसान यसपालि खुसी छन्। उहाँका अनुसार यसपालि किसानले पाएको मूल्य निरन्तर रहेको खण्डमा प्रति बिघा 3-5 लाख रुपियाँसम्म नाफा गर्न सक्नेछन्। अहिले किसानले प्रति दर्जन 60-84 रुपियाँमा बिक्री गरिरहेका छन्, तर बजारमा 150-200 रुपियाँमा बिक्री भइरहेको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रति हेक्टर 28-30 मेट्रिक टन उत्पादन हुन्छ। सुनसरीमा 675 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। नेपालको समग्र केरा उत्पादन 3,08,388 मेट्रिक टन रहेको तथ्याङ्क छ। यो कुल मागको 60% रहेको व्यापारी दीपक यादवले जानकारी दिनुभयो। अबको पालोमा कृषि मन्त्रीद्वारा DDC सुधारका लागि 9 बुँदे निर्देशन सम्बन्धी समाचार। लामो समयदेखि घाटा र आन्तरिक व्यवस्थापकीय कमजोरीबाट गुज्रिरहेको दुग्ध विकास संस्थान DDCलाई सुधार गर्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले 9 बुँदे कडा निर्देशन जारी गर्नुभएको छ। संस्थानको आर्थिक पारदर्शिता, कर्मचारी अनुशासन र व्यावसायिक सुदृढीकरणका लागि मन्त्री चौधरीले समय सीमा नै तोकेर यस्तो आकस्मिक कदम चाल्नु भएको हो। मन्त्रालयद्वारा जारी निर्देशन अनुसार संस्थानले विगत 5 वर्षको दूध संकलन, बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ भने अबदेखि प्रत्येक महिनाको विवरण अर्को महिनाको 7 दिनभित्र नियमित बुझाउनु पर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यस्तै मन्त्रालयले विभिन्न क्षेत्रबाट उठाउन बाँकी रहेको सम्पूर्ण बकौता रकम प्रचलित कानून बमोजिम कडा रूपमा असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। संस्थानको सम्पूर्ण कार्य प्रणालीलाई प्रविधि मैत्री बनाउन दूध संकलनदेखि बिक्री वितरण, बिलिङ, लेखा प्रणाली र सम्पत्ति तथा जिन्सी अवस्था लगायतका प्रक्रियालाई सरकारले स्वीकृत गरेको 100 बुँदे सुधार योजना बमोजिम 3 महिनाभित्र पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गर्न निर्देशन गरिएको छ। कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सबै प्रकारका कर्मचारी र कामदारहरूको विद्युतीय हाजिरी अनिवार्य गरिएको छ भने विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित पारिश्रमिक र ओभरटाइम भुक्तानी उपलब्ध गराइनेछ। यसका साथै प्रचलित कानूनले तोके बमोजिमको सुविधा मात्रै दिने प्रबन्ध मिलाउन, कर्मचारीहरूका लागि कडा आचार संहिता जारी गर्न र संस्थानको नाममा रहेका भौतिक सम्पत्तिहरूको लगत अध्यावधिक गरी व्यावसायिक योजना बनाउन समेत भनिएको छ। प्रत्येक कर्मचारीलाई स्पष्ट लक्ष्य सहितको कार्यविवरण दिएर मुख्य कार्य सम्पादन सूचकका आधारमा मात्रै मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ। संस्थान आफैले गर्ने र बाह्य स्रोतबाट गराउने कामहरूको प्रक्रियालाई अभिलेखीकरण गरी बिजनेस प्रोसेस रि इन्जिनियरिङ तयार पार्न र डिडिसी अन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुखहरूलाई संस्थान नाफामा रहने गरी दूध सङ्कलन र बिक्रीको निश्चित लक्ष्य तोकेर सोही आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्न निर्देशन गरिएको छ। मन्त्रालयले तोकिएको समयभित्र निर्देशन पालना नगर्ने पदाधिकारीमाथि कडा कारवाही गरिने समेत चेतावनी दिएको छ।
1: राष्ट्रिय समाचार समितिमा अर्को समाचार रहेको छ, चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या। चितवनमा दूध उत्पादन गर्दै आएका यहाँका किसानले समयमै भुक्तानी नपाउँदा समस्या भोग्दै आएका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान डिडिसीसँग पुस 16 गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार केही ठूला उद्योगीबाट 3 महिनादेखि भुक्तानी हुन बाँकी छ। केही उद्योगले भने समयमा नै भुक्तानी गर्दै आएका छन्। अहिलेको अवस्थामा डिडिसीमा केही सुधार देखिएको भन्दै उनले बाँकी रकम समयमै भुक्तानी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, डिडिसीमा केही सुधार हुने सम्भावना देखिएको छ। पहिले भन्दा भुक्तानी पनि अलि छिटो आएको छ, तथापि 4 देखि 4.5 महिनासम्म भुक्तानी बाँकी रहनु रकम जति भए पनि राम्रो पक्ष होइन। उहाँले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह समेत गर्नुभएको छ। अध्यक्ष बगालेले डिडिसी र अन्य उद्योगीसँग गरेर करिब 55 करोड भुक्तानी बाँकी रहेको बताउनुभयो। किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उहाँको भनाइ छ। डिडिसी सँगै अन्य उद्योगीले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। संघले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन्। दुध, दही, पनिर, चिज, मही, नौनी र घिउ जस्ता वस्तु बिक्री हुँदै आएका छन्। संघले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगर स्थित आफ्नै उद्योग मार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। जिल्लामा दैनिक 3,50,000 लिटर दुध उत्पादन हुँदै आएको छ। यहाँका 115 वटा दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसान उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ।
0: गोरखापत्र दैनिकले कृषकलाई दूधमा अनुदान शीर्षकको समाचार छापेको छ। दुग्ध उत्पादनमा प्रोत्साहन स्वरूप कालिका नगरपालिकाले दुग्ध उत्पादनमा प्रोत्साहन स्वरूप चितवनको कालिका नगरपालिकाले कृषकलाई प्रति लिटर दुधमा 1 रुपियाँ र बागमती प्रदेश सरकारबाट 1 रुपियाँ 61 पैसा गरी 2 रुपियाँ 61 पैसाका दरले अनुदान वितरण गरेको छ। आर्थिक वर्ष 2081-82 दूध उत्पादन गरी दुग्ध उत्पादन सहकारी संस्थामा बिक्री गर्ने कृषकलाई कालिका नगर भित्रका 7 वटा सहकारी संस्था मार्फत 1,05,12,813.06 रुपियाँ अनुदान रकम वितरण गरिएको कालिका नगरपालिकाका पशु शाखाका प्रमुख डाक्टर राजु प्रसाद न्यौपानेले जानकारी दिनुभयो। अनुदानमा पाएका रकम दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना कृषकको बैङ्क खाता मार्फत रकम भुक्तानी गर्ने न्यौपानेको भनाइ छ। कालिकाका कृषकले वार्षिक 40,27,896 लिटर दूध सहकारी संस्था मार्फत बिक्री गर्दै आएका छन्। दूध बिक्री गर्ने कृषकलाई प्रति लिटर दूधमा अनुदान कार्यक्रम अन्तर्गत सो रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो। नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले संयुक्त रूपमा 7 वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई अनुदान बापत पाउने रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ। नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताउनुहुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो। आगामी आर्थिक वर्षमा पनि प्रति लिटर दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो। अनुदानबाट साना ठुला सबै किसान लाभान्वित भएको उहाँको भनाइ छ।
1: राष्ट्रिय समाचार समितिमै अर्को समाचार रहेको छ, भरतपुर महानगरपालिकाबाट काउलिफ्ट मेसिन वितरण सम्बन्धीको यो समाचार। भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण काउलिफ्ट हस्तान्तरण गरेको छ। प्रति गोटा 64,000 रुपियाँ पर्ने उक्त मेसिन 50% अनुदानमा वितरण गरिएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई 3 अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई 2 तथा अन्य 4 सहकारी संस्थालाई 1-1 र 1 गाई फार्मलाई हस्तान्तरण गरिएको हो, जसमा 10 मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रबन्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो। प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकोले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, उन्नत खालका दुधालु गाईमा डाउन काउ सिन्ड्रोम भन्ने एक प्रकारको रोग देखिन्छ। यसको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। गाई बसेपछि 2-3 दिनसम्म उठ्न

0: यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घार मेली फेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। अम्गाईले भन्नुभयो, बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ। तोरीमा एक पटकमा 3 चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा 2 पटक मह काटेको उहाँले बताउनुभयो। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यस पटक 3 पटक मात्र काटिएको छ। अहिले घारको संख्या बढे पनि उत्पादनमा कमी आएको अम्गाईले जानकारी दिनुभयो। गत वर्षमा मौरीपालक किसान मध्ये 70% 6 पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी बर्सातका कारण अहिले 30% किसानले 6 पटक मात्र मह निकालेका छन्। जिल्लामा 450 जना व्यावसायिक मौरीपालक किसान छन्। जिल्लामा विशेष गरी चिउरी र तोरीको मह 80% उत्पादन हुँदै आएको छ। 20% मह रुदिलो, फापर, पटके र लिची लगायतबाट उत्पादन हुने गरेको अम्गाईले बताउनुभयो।
1: कृषि पत्रिकाको अन्त्यमा अन्नको भण्डार मानिने मध्य प्रदेशमा धानको उत्पादन घटेको सम्बन्धी एक विशेष रिपोर्ट।
0: चालु आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक कुल ग्रास्त उत्पादन GDP सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गत आर्थिक वर्ष 2080-81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालु आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 अर्ब पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा नेपालको कुल GDP भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशको आर्थिक वृद्धि दर कम देखिएको बताउनुभयो। मधेसको आर्थिक वृद्धि दर कमजोर नै देखियो। त्यसको मुख्य कारण धान बालीको उत्पादनमा आएको गिरावट हो। मधेसमा यो वर्ष धान बालीको उत्पादन 11% घटेको छ। त्यसले गर्दा मधेसको कृषि क्षेत्र नै नकारात्मक छ। लामिछानेले भन्नुभयो, यसै गरी मधेसमा पर्यटन, होटेल, लज र वित्तीय क्षेत्र पनि सुस्त देखियो। उत्पादन क्षेत्र पनि कमजोर नै देखियो। मधेस प्रदेशको खर्च पनि कमजोर देखियो। खर्च कम भएपछि बजारमा पैसा कम भयो, त्यसले आर्थिक गतिविधि बढ्न सकेन। यी र यस्ता कारणले मधेसको आर्थिक वृद्धि दर कमजोर देखियो। उर्वर भूमिमै कृषि क्षेत्र नकारात्मक। मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालु आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालु आर्थिक वर्षमा मधेसको कृषि क्षेत्र 1.26% नकारात्मक हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा मधेसको कृषि क्षेत्रको वृद्धि दर 4.37% थियो। मिलन विश्वकर्माले अन्नको भण्डार मानिने मधेस प्रदेशमा धानको उत्पादन घटेको सम्बन्धी तयार पारेको नयाँ पत्रिका दैनिकको यस समाचार सँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश न्यौपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
2: सेतो पुतलीदेखि सावधान रहौ।
6: साँपु कस्तो रोग हो?
2: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।

0: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
1: सापु रोग के कारणले लाग्छ?
0: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
0: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
0: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
0: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
0: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
0: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
0: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
0: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 29 दिन बाँकी।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पाँच थरमा गएराती परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति, मध्य पहाडी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्तस्थित कोइलाखानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित।
1: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। गैराती अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङ वरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढी पहिरोबाट याङ वरक गाउँपालिका 1 लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घर गोठ बगाएको छ। यस्तै याङवरक 1 लामिटार स्थित भित्री सडक खण्डमा लामिटारबाट चामलिङ डाँडा जोड्ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका 2 लिम्बुनी पुल स्थित तमोर करिडोर सडक खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङवरक गाउँपालिका 2 दोभान स्थित पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँच थरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यस्तै गएराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात अवरुद्ध भएको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 सावलाखु र पाँच थरको याङवरक गाउँपालिका 4 थरपु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति गरेको हो। सावलाखुका स्थानीय सञ्जय पन्दाका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको हो। जिल्ला खेलकुद शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,559 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कारवाही अभियान सुरु गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कारवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म जङ्क फुड नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित सो प्रणाली लागू गर्न लागेको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघबीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि ट्याग लगाइने छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदुर सङ्घर्ष समितिले लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदुरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
4: लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदुरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बिमा प्रिमियम समेत भुक्तानी नभएको मजदुरहरूको गुनासो छ। मजदुरहरूले तलब नपाउँदा घर खर्च चलाउन, छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदुरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 जना कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको सङ्घर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 जना कर्मचारी तथा मजदुरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15-15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 महिनादेखि तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको सङ्घर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनु भयो।
5: हाम्रो एउटा सिङ्गल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
4: संघर्ष समितिले बाँकी तलब, ज्याला, सञ्चय कोष, नागरिक लगानी कोष, बिमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैंडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक सङ्कटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकोले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सञ्चार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। सड़क डिभिजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सड़क ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सड़क सीमाभित्र स्थायी तथा वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़कको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तरोन्नति कार्य प्रभावित हुँदै आएकोले सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाविका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन WHOको 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल ग्राहस्त उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाउनु भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरीब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुसी छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
6: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2,00,000 बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडाध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
7: यसले चाहिँ अलिकति दलित बालबालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो, अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँहरूले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले चाहिँ यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई चाहिँ बालबालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो भराइसी कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हौसवाइरो गरिएको।
6: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
8: अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई। हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइन ल्याउनु पनि सकिरहेको थिएन।
9: आर्थिक अवस्था नै हामी चाहिँ कमजोरी नै हो सर, यसरी जोड्न अलिक गाह्रै अब कि अब समय पर्खिनै पर्ने, कमाएर त्यो तत्कालका लागि चाहिँ अब जोडिदिनु भयो, अहिले चाहिँ राम्रो भयो केटाकेटीहरू पढ्न आउनु।
6: ओडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: नेपाल टेलिकमले डोल्पाको छारका ताङसुङ गाउँपालिकाको केन्द्र काकोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको 4G सेवा पुग्न बाँकी रहेको र निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने टेलिकमले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको लिउ सेन्यु कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङ्सी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, एकको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। ताइयुआनको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारी सहित 755 जनालाई घटनास्थलमा उद्धारका लागि तैनात गरेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। अत्यधिक कामदारहरूले श्वास प्रश्वासका क्रममा दूषित ग्यासको सेवनले गर्दा घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ब्युरोले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले आज भारतको पूर्वी सहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको बीबीसीले जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। यता भारतका प्रधानमन्त्री मोदीले भने भेटका क्रममा क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षा सम्बन्धी विषयमा छलफल भएको बताउनु भएको छ। दुई देशबीच आर्थिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयास भइरहेका बेला अमेरिकी देशमन्त्री रुबियोको यो भ्रमण भएको हो। साथै इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटले भारतलाई गम्भीर रूपमा प्रभावित पारेको अवस्थामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सिर्जना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्वत 2020 साल मङ्सिर 20 गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। बिरगन्ज भन्सार नाका भएर चालू आर्थिक वर्षको पहिलो 10 महिना अर्थात् गएको साउनदेखि वैशाख मसान्तसम्ममा करिब 88,22,84,00,000 रुपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो 10 महिनाको तुलनामा यस अवधिमा थप 6% निर्यात बढेको बिरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षको पहिलो 10 महिनामा बिरगन्ज नाका भएर 83,25,82,00,000 रुपियाँको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। बिरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा खाने तेल, जुस, कपडा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बिरगन्ज नाकाबाट मात्रै करिब 48,11,00,000,000 रुपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6,22,00,000,000 रुपियाँ बराबरको फलफुलको जुस, 5,35,53,00,000 रुपियाँको प्रशोधित सूर्यमुखी तेल, 1,04,07,00,000 रुपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
12: काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले विजय सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली सुरुवातबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अङ्क सहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अङ्क सहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अङ्क सहित तेस्रो तथा अङ्कविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जितसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जितसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनसिपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लिग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। दिपालको अधिकतम 39.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 5 थरमा गैराति परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति। मध्य पहाडी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्त स्थित कोइलाखानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिरो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समयमा सुन्न सक्नुहुनेछ। करिब 8 बजेसम्म लोकगीत, अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम।
1: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: श्रोता सदाझैँ आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौँ। आज हामी शिक्षण सिकाइमा उपयोग गरिने क्रियाकलाप तथा शिक्षण सिकाइभन्दा बाहिर गरिने क्रियाकलापहरूका बारेमा आधारित रहेर डाक्टर खगराज बरालद्वारा लिखित सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप शीर्षकको नाटक प्रस्तुत गर्दैछौँ। यस नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, खिलानाथ धमला र अस्मिता दङ्गाल।
3: दिनेश सर, यो के भइरहेको छ यहाँ? मैले मेरो छोरालाई भलिबल खेलाडी बनाउन स्कुल पठाएको हो र?
4: नमस्ते श्यामजी, शान्त हुनुहोस् न। आज शुक्रबार हो, त्यसैले विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा व्यस्त छन्।
3: के को अतिरिक्त के को क्रियाकलाप? किताब पढ्ने बेलामा यो उफ्रने र कराउने काम गरेर समय बर्बाद गर्ने, यही ताल हो भने त मेरो छोराको A+ आउँदैन। मलाई यस्ता फाल्तु कुरा मन पर्दैन।
5: श्याम अङ्कल, यति धेरै रिस के भएर?
3: हेर अस्मिता, तिमी त झन अभियन्ता मान्छे, यो स्कुलले पढाइ छोडेर अरू के थोक गर्न थालो? सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप भन्दै दिनभरि केटाकेटीहरूलाई अल्मलाउँछन्। यी दुई चिज एउटै त हुन् नि, समय काट्ने मेलो, केटाकेटी चौरमा खेल्ने, शिक्षकलाई पढाउनु नपर्ने, भएन त आनन्द?
5: त्यसो होइन नि, विद्यार्थीको समग्र विकास र अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि सह तथा अतिरिक्त क्रियाकलाप आवश्यक हुने गर्छ।
4: यहाँ विद्यार्थीहरूले अभ्यास गर्दैछन्, हाम्रा कुराकानीले यिनीहरूलाई डिस्टर्ब गर्न सक्छ, जाउँ स्कुलको बैठक कक्षामा बसेर कुरा गरौँ।
5: श्याम अङ्कलका विषयमा राम्रै छलफल आवश्यक छ है, जाउँ जाउँ।
3: के हो यो सहक्रियाकलाप, के हो यो अतिरिक्त क्रियाकलाप भनेको? के यी दुवै एउटै हुन् कि एउटा भए पुग्दैन?
6: श्यामजी, एउटै भए त किन दुईवटा शब्द चाहिन्थे र? यी दुई कुरा फरक फरक हुन् र दुवैको महत्त्व उत्तिकै छ।
3: सरिता बहिनी पनि हँसाउनुहुन्छ, फरक छ अरे। ल भन्नुहोस् त, के फरक छ? के यस्ता क्रियाकलाप पढाइभन्दा पनि ठुला हुन् र? म त दुवैलाई पढाइ बिगार्ने खेल ठान्छु।
5: पढाइभन्दा ठुलो र सानाका कुरा होइन, पढाइ पनि चाहिन्छ, साथसाथै सह तथा अतिरिक्त क्रियाकलापहरू पनि चाहिन्छन्।
4: शिक्षा क्षेत्रमा अतिरिक्त क्रियाकलाप र सहक्रियाकलाप निकै प्रचलित शब्द हुन्। यी दुवैले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
6: ए श्याम दाई, सुन्नु त।
3: सुनेकै त छु नि, भन्नु के छ?
6: बाल बालिकालाई विद्यालय भन्दा खेल मैदान नै प्यारो हुन्छ।
3: त्यसो भए कक्षा कोठा किन बनाउने? सबै खेल मैदान नै बनाइदेऊ न, केटाकेटी पनि खुसी, शिक्षक पनि खुसी, हामी मात्रै बेखुसी। पढाइ लेखाइको खेलै खत्तम, खेल मैदानको खेल मात्र।
4: दाईलाई बुझाउनै गाह्रो भयो। ए अस्मिता बहिनी, बुझाइदिनुहोस् न।
5: सकिन्छ, किन नसकिने? श्याम अङ्कलले नबुझे झैँ गरिदिनु भएको हो के?
3: भन्नु न सरिता बहिनी, अघि तपाईँले के अरे? सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापका बारेमा फरक फरक हुन् भन्नुभएको थियो। ल त म कान खोलेरै सुन्छु, छ्याङ्गै हुने गरी बताइदिनु त।
6: श्याम दाई, सहक्रियाकलाप भनेको पाठ्यक्रमसँगै जोडिएको कुरा हो। जस्तै कक्षामा पढेको कुरालाई व्यवहारमा उतार्न गरिने वाद विवाद, विज्ञान प्रदर्शनी वा शैक्षिक भ्रमण, यसले विद्यार्थीलाई राम्रो विद्यार्थी बनाउँछ।
3: अझ सजिलो गरी भन्नु त।
6: हो नि श्याम दाई, कक्षामा गुरुले गुरुत्वाकर्षण पढाउनुहुन्छ, तर विज्ञान प्रदर्शनीमा आफैले प्रयोग गर्दा उसले त्यो ज्ञान कहिल्यै बिर्सदैन। यो शिक्षण विधिकै एउटा पाटो हो, यो सहक्रियाकलाप हो। शिक्षण सिकाइमा सहक्रियाकलापको भूमिका अति महत्त्वपूर्ण हुन्छ।
3: शिक्षण सिकाइमा यसले खेल्ने भूमिकामा त कुनै दुविधा नै रहेन, अब सहक्रियाकलापले कसरी सहयोग गर्ला बताइदिनु त।
6: सहक्रियाकलापहरू विद्यालयको मुख्य विषयको पाठ्यक्रमको विषयवस्तुसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। यस्ता क्रियाकलापले विद्यार्थीलाई कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न मद्दत गर्छन्।
3: यसको मतलब सहक्रियाकलापहरू सिक्ने सिकाउने तरिका भनेर बुझ्दा सही होला त?
6: सही हो। सहक्रियाकलापहरू कक्षामा शिक्षण गरिने विषयवस्तुमा नै केन्द्रित हुन्छन्। यसमा विभिन्न क्रियाकलापहरू गर्न सकिन्छ। वास्तवमा सहक्रियाकलापलाई शिक्षण विधि अन्तर्गत कार्यकलाप सम्झनुपर्छ।
5: सहक्रियाकलापमा गर्न सकिने क्रियाकलापहरू पनि बताइदिनुहोस् न है सरिता म्याम।
6: कक्षा शिक्षणका विषयवस्तुसँग सम्बन्धित वाद विवाद प्रतियोगिता, कविता वाचन, निबन्ध लेखन, हाजिरी जवाफ प्रतियोगिता, विज्ञान प्रदर्शनी, शैक्षिक भ्रमण, परियोजना कार्य जस्ता कार्यकलाप गर्न र गराउन सकिन्छ।
3: अनि अतिरिक्त क्रियाकलाप के हो नि?
5: अनि अतिरिक्त क्रियाकलाप भनेको चाहिँ कक्षा कोठामा अध्ययन गर्ने विषयभन्दा बाहिरको कुरा हो, तर पाठ्यक्रम भन्दा बाहिरको कुरा भने होइन। जस्तै खेलकुद, सङ्गीत, स्काउट वा सामाजिक सेवा, यसले विद्यार्थीलाई एक पूर्ण व्यक्तित्व भएको नागरिक बनाउँछ।
6: अतिरिक्त क्रियाकलापहरू पाठ्यक्रम भन्दा बाहिरका गतिविधि हुन् जसले विद्यार्थीको रुचि, प्रतिभा र शारीरिक क्षमता विकास आदिमा जोड दिन्छन्। उनको मुख्य उद्देश्य विद्यार्थीको व्यक्तिगत रुचि र सिपलाई प्रस्फुटन गराउनु हो।
5: यस अन्तर्गत के पर्छन् ती पनि बताइदिनु न है सरिता म्याम।
6: खेलकुद सम्बन्धी क्रियाकलाप, सांस्कृतिक क्रियाकलाप, साहित्यिक तथा बौद्धिक क्रियाकलाप पर्छन्। सङ्गीत, नृत्य, गायन, शारीरिक खेल जस्तै फुटबल, भलिबल र एथलेटिक्स, बौद्धिक खेल जस्तै चेसबोर्ड र बाघचाल, चित्रकला, फोटोग्राफी, स्काउट वा रेडक्रस जस्ता सामाजिक सेवा, मार्शल आर्ट्स वा योगा जस्ता क्रियाकलापहरू अतिरिक्त क्रियाकलाप अन्तर्गत पर्छन्। यस्ता क्रियाकलापहरू कक्षा शिक्षणका विषयवस्तु र क्रियाकलापभन्दा बाहिरको सन्दर्भसँग जोडिएको हुँदैन।
3: तर यो भलिबल खेल्दा वा गीत गाउँदा परीक्षाको नतिजामा के फाइदा हुन्छ र? खेल्नुको साटो पढेमा नतिजा पनि सुध्रिन्छ नि, होइन र?
6: धेरै फाइदा हुन्छ। लगातारको पढाइ र गृह कार्यले विद्यार्थीलाई मानसिक थकान हुन्छ। खेलकुद र सङ्गीतले दिमागलाई ताजा राख्छ र तनाव कम गरी सिक्ने क्षमता बढाउँछ।
5: अङ्कल, एउटा कुरा सोच्नुहोस् त, भोलि तपाईँको छोरा वा छोरी अफिसमा काम गर्दा उसलाई किताबको सूत्र मात्र भएर पुग्छ र? उसलाई मान्छेसँग बोल्ने आत्मविश्वास, टिममा मिलेर काम गर्ने क्षमता र हारजित सहने धैर्य त चाहिँदैन र?
3: चाहिन्छ नि।
5: मानिसलाई चाहिने आत्मविश्वास, समूहमा मिलेर काम गर्ने क्षमता, हारजित सहने धैर्यता सबै वाद विवाद, सांस्कृतिक प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, खेलकुद प्रतियोगिता, स्काउट जस्ता अतिरिक्त क्रियाकलापले सिकाउँछन्।
3: के सबै विद्यार्थीले सबै कुरामा भाग लिन्छन् वा लिन पाउँछन् त?
5: सबैले सबै कुरामा भाग लिन सक्दैनन् नि।
3: किन नसक्ने?
5: यो कुरा त दिनेश सरले नै बताइदिनु न ल।
4: हो, सबै विद्यार्थी पढाइ मात्र अब्बल नहुन सक्छन्। कोही राम्रो गाउन सक्छन्, कोही खेलकुदमा निपुण हुन्छन्। यस्ता क्रियाकलापले उनीहरूभित्र लुकेका विशिष्ट प्रतिभालाई बाहिर ल्याउन अवसर दिन्छ।
3: सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप बीच के फरक छ?
5: श्याम अङ्कल त फेरि त्यही कुरामा आइपुग्नु भयो नि।
3: नबुझेपछि सोध्नु परेन।
6: पर्छ पर्छ श्याम दाई, बरु सुन्नु त।
3: बताउनु न, सुन्दैछु नि।
6: आधुनिक शिक्षा प्रणालीमा सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप दुवै उत्तिकै महत्त्व दिइन्छ। आधुनिक शिक्षा प्रणालीमा सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप दुवैलाई उत्तिकै महत्त्व दिइन्छ। यसको मुख्य कारण हो, सहक्रियाकलापले विद्यार्थीलाई राम्रो विद्यार्थी बनाउन मद्दत गर्छ, अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई एक पूर्ण व्यक्तित्व भएको नागरिक बनाउन सहयोग पुर्याउँछ।
3: अलि विस्तृत रूपमा बताइदिनु त, म त अझै स्पष्ट हुन सकिनँ।
4: सहकार्यकलापहरू शैक्षिक पाठ्यक्रम र विषयवस्तुसँग प्रत्यक्ष जोडिएका हुन्छन्। अतिरिक्त क्रियाकलापहरू पाठ्यक्रमभन्दा बाहिरको व्यक्तिगत रुचि र मनोरञ्जनसँग सम्बन्धित हुन्छ। विद्यार्थीको बौद्धिक विकास र विषयगत बुझाइलाई बलियो बनाउनु सहक्रियाकलापको मुख्य उद्देश्य हो। शारीरिक विकास, नेतृत्व क्षमता र रचनात्मकताको विकास गर्नु अतिरिक्त क्रियाकलापको मुख्य उद्देश्य हो।
3: यी कहिले कहिले हुन्छन् त?
4: सहक्रियाकलापहरू प्राय विद्यालयको समय तालिकाभित्रै वा शैक्षिक पात्रोअनुसार सञ्चालन गरिन्छन्। अतिरिक्त क्रियाकलापहरू प्राय विद्यालयको नियमित समयभन्दा पछि सञ्चालन गरिन्छन्।
6: सहक्रियाकलापले विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेका हुन्छन्। अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष रूपमा प्रभाव नपारे पनि उनीहरूको व्यक्तित्व, नेतृत्व र सृजनात्मक क्षमतामा प्रभाव पारेका हुन्छ।
3: के सबै विद्यार्थीले भाग लिनुपर्ने हुन्छ यस्ता क्रियाकलापमा?
4: सहक्रियाकलापहरू सबै विद्यार्थीको लागि प्राय अनिवार्य जस्तै हुन्छ। अतिरिक्त क्रियाकलापहरू विद्यार्थीको इच्छा र रुचिमा निर्भर हुने भएकाले स्वैच्छिक जस्तै हुन्छ।
3: विद्यालयमा सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप अनिवार्य गर्नै पर्ने हो त?
6: सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई शिक्षाको एउटा अभिन्न अङ्ग मानिनुको मुख्य कारण यसले विद्यार्थीलाई केवल साक्षर मात्र नबनाई शिक्षित र सक्षम बनाउँछ भन्ने हो।
4: सर्वाङ्गीण विकासका लागि सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छन्। किताबी ज्ञानले बौद्धिक विकास त गराउँछ, तर सर्वाङ्गीण विकासमा अपुग हुन्छ। रचनात्मक, संवेदात्मक र सामाजिक सेवा तथा वातावरण संरक्षणप्रति सचेतना बढाउन यस्ता क्रियाकलापहरू अनिवार्य जस्तै छन्। यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको मस्तिष्क, शरीर र हृदयबीच समन्वय कायम गर्छ।
3: यस्ता क्रियाकलाप स्कुलमा नगरिनुहुने हो र?
6: विद्यार्थीमा विभिन्न प्रतिभा लुकेको हुन्छ। यस्ता लुकेको प्रतिभाको पहिचान गर्न सह तथा अतिरिक्त क्रियाकलापहरू आवश्यक हुने गर्छ। सबै विद्यार्थी पढाइमा मात्र अब्बल नहुन सक्छन्। कोही राम्रो गाउन सक्छन्, कोही खेलकुदमा निपुण हुन सक्छन् भने कोही उत्कृष्ट नेतृत्व गर्न सक्छन्। यस्ता क्रियाकलापले विद्यार्थीभित्र लुकेर रहेको विशिष्ट क्षमतालाई बाहिर ल्याउने अवसर दिन्छ।
4: सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापले कक्षा कोठामा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्न मद्दत गर्छ। यस्ता क्रियाकलापहरूले व्यावहारिक सिपको विकास गराउँछ। जस्तै स्काउट वा क्लबको नेतृत्व गर्दा जिम्मेवारी लिने नेतृत्व क्षमता बढ्छ। खेलकुद वा नाटकले सामूहिक कार्य र मिलेर काम गर्न सिकाउँछ। विद्यार्थीहरूले पढाइ र अन्य क्रियाकलापहरूलाई सँगसँगै लानुपर्ने भएकाले समयको महत्त्व बुझ्दछन्।
5: सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापका कतिपय कार्यक्रममा मञ्चमा उभिएर बोल्ने, प्रतिस्पर्धामा भाग लिने वा कुनै सिर्जना प्रस्तुत गर्दा विद्यार्थीको डर हट्छ र आत्मविश्वास बढ्छ। यसबाट व्यक्तिको व्यक्तित्व विकास पनि हुन्छ। यसले गर्दा उनीहरू भविष्यमा आउने चुनौतीहरूको सामना गर्न मानसिक रूपमा तयार हुन्छन्।
3: खेलेर थाकेपछि कसरी पढाइ हुन्छ त?
6: खेलेर मात्र थाक्ने होइन श्यामदाई, लगातारको पढाइ र गृह कार्यले विद्यार्थीलाई मानसिक थकान हुन सक्छ। खेलकुद, सङ्गीत वा कला जस्ता क्रियाकलापले उनीहरूको दिमागलाई ताजा राख्छ र तनाव कम गरी सिक्ने क्षमतामा वृद्धि गर्छ। सह तथा अतिरिक्त क्रियाकलापले तनाव व्यवस्थापन गर्नुका साथै मनोरञ्जन पनि प्रदान गर्छन्।
4: सह तथा अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई सामाजिकीकरण हुन सहयोग पुर्याउँछ। यस्ता क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूले विभिन्न उमेर समूह र पृष्ठभूमिका साथीहरूसँग घुलमिल हुने मौका पाउँछन्। यसले गर्दा उनीहरूमा सहयोग, सहानुभूति र सद्भाव जस्ता सामाजिक गुणहरूको विकास हुन्छ।
5: शिक्षाले व्यक्तिलाई जीवन जिउनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान दिन्छ। सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापले जीवनलाई गुणस्तरीय, अनुशासित र सफल बनाउन आवश्यक पर्ने सिपहरू सिकाउँछन्।
3: मैले त अहिलेसम्म किताब मात्रै सबै थोको भन्ने सोचेको थिएँ।
6: शिक्षाले व्यक्तिलाई जीवन जिउन आधारभूत ज्ञान दिन्छ भने सह तथा अतिरिक्त क्रियाकलापले जीवनलाई गुणस्तरीय, अनुशासित र सफल बनाउन आवश्यक सिप दिन्छन्। यदि शिक्षा एउटा बिरुवा हो भने किताबी ज्ञान त्यसको जरा हो र यी क्रियाकलापहरू त्यसलाई फुलाउने मलजल हुन्।
4: अतिरिक्त क्रियाकलाप र सहक्रियाकलापलाई शिक्षाको एउटा अभिन्न अङ्ग मानिनुको मुख्य कारण यसले विद्यार्थीलाई केवल साक्षर मात्र नबनाई शिक्षित र सक्षम बनाउनु हो।
5: शिक्षाले मानिसलाई जीवन जिउनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान दिन्छ भने अतिरिक्त तथा सहक्रियाकलापले जीवनलाई गुणस्तरीय, अनुशासित र सफल बनाउन आवश्यक पर्ने सिपहरू सिकाउँछन्।
3: हो रहेछ।
5: अब भन्नुहोस् त अङ्कल, तपाईँको छोरालाई केवल साक्षर मात्र बनाउने कि शिक्षित र सक्षम पनि बनाउने?
3: म त गलत रहेछु दिनेश सर। मेरो छोरालाई भलिबलमा मात्र होइन, त्यो कविता वाचनमा पनि भाग लिन लगाउनु छ है। म पनि अबदेखि उसको खेल हेर्न आउने छु।
4: हुन्छ श्यामजी, अब आउँदो हप्ता हाम्रो विद्यालयमा ठुलो कार्यक्रम छ, तपाईँलाई निमन्त्रणा छ।
6: ल, यही खुसीमा एउटा सामूहिक तस्विर खिचौँ न त।
3: यो तस्विर सामाजिक सञ्जालमा आजै पोस्ट गर्नुहोस् है, अनि सबैले लाइक सेयर र कमेन्ट गर्न चाहिँ नबिर्सनु है।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौँ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ सावित्री पाण्डेको स्वरमा, सावित्री पाण्डेकै सङ्कलनमा।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079

0: साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम। समाचार पछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको एकाइ 5 क्षेत्रफल र आयतन अर्थात् एरिया र भल्युम अन्तर्गत संयुक्त ठोस वस्तु बेलना र सोली, सोली र अर्धगोला, बेलना र अर्धगोला, सोली र सोली, त्यसपछि प्रिज्म र पिरामिडका सतहको क्षेत्रफल र आयतन सम्बन्धी समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
6: नमस्कार सर।
7: नमस्कार नमस्कार। ल, आफ्नो स्थानमा बस्नुहोस्।
6: धन्यवाद सर।
7: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्ने भनेका थियौँ? ल भन्नुहोस् त
8: सर। हजुरले त हिजो हामीलाई संयुक्त ठोस वस्तु अन्तर्गत बेलना र सोली, सोली र अर्धगोला, बेलना र अर्धगोला, सोली र सोली, त्यसपछि प्रिज्म र पिरामिडका सतहको क्षेत्रफल र आयतनका समस्या छलफल गर्ने भन्नुभएको थियो।
7: हो, यहाँहरूले ठिक भन्नुभयो। हामीले अघिल्लो क्लासमा यिनै संयुक्त ठोस वस्तुहरूको सतहको क्षेत्रफल र आयतन पत्ता लगाउन सूत्रका बारेमा छलफल गरेका थियौँ। आज हामी यिनैसँग सम्बन्धित केही प्रश्नहरू समाधान गर्नेछौँ।
8: सर, अब एउटा प्रश्नको समाधान गरौँ न।
7: ल, प्रश्न राम्रोसँग ध्यान दिएर सुन्दै लेख्नुहोस् है त।
6: हुन्छ सर।
7: एउटा बेलना र सुली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास 7 सेन्टिमिटर, बेलनाको उचाइ 20 सेन्टिमिटर र सोलीको छड्के उचाइ 25 सेन्टिमिटर भए उक्त ठोस वस्तुको वक्र सतहको क्षेत्रफल कति हुन्छ होला? अनि पुरा सतहको क्षेत्रफल कति होला? र आयतन पनि पत्ता लगाउनु पर्नेछ।
8: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
7: ल, फेरि ध्यान दिएर सुन्दै लेख्नु है त। एउटा बेलना र सोली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास 7 सेन्टिमिटर, बेलनाको उचाइ 20 सेन्टिमिटर र सोलीको छड्के उचाइ 25 सेन्टिमिटर भए उक्त ठोस वस्तुको वक्र सतहको क्षेत्रफल कति हुन्छ होला? त्यस्तै पुरा सतहको क्षेत्रफल कति होला? र आयतन कति हुन्छ होला?
6: सर, यहाँ बेलना र सोली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास आर बराबर 7 सेन्टिमिटर, बेलनाको उचाइ H1 बराबर 20 सेन्टिमिटर, सोलीको छड्के उचाइ L बराबर 25 सेन्टिमिटर र सोलीको उचाइ S2 पत्ता लगाउनु पर्नेछ। अब ठोस वस्तुको वक्र सतहको क्षेत्रफल अर्थात् CSA बराबर बेलनाको वक्र सतहको क्षेत्रफल प्लस सोलीको वक्र सतहको क्षेत्रफल बराबर 2πrH1 प्लस πrL।
8: अब आधारको अर्धव्यास R, बेलनाको उचाइ H1 र सोलीको छड्के उचाइ L को मान प्रतिस्थापन गर्दा ठोस वस्तुको वक्र सतहको क्षेत्रफल अर्थात् सिएसए बराबर बेलनाको वक्र सतहको क्षेत्रफल प्लस सोलीको वक्र सतहको क्षेत्रफल बराबर 2πRH1 प्लस πRL बराबर 2πR ब्रैकेट ओपन H1 प्लस L ब्रैकेट क्लोज बराबर 2 टाइम्स 22/7 टाइम्स 7 ब्रैकेट ओपन 20 प्लस 25 ब्रैकेट क्लोज बराबर 44 टाइम्स 45 इक्वल्स टू 1980 स्क्वायर सेन्टिमिटर भयो।
6: सर, मेरो पनि 1980 स्क्वायर सेन्टिमिटर नै आयो।
7: ल ठिक छ, अब उक्त वस्तुको पुरा सतहको क्षेत्रफल कति हुन्छ होला?
6: बेलना र सोली मिलेर बनेको ठोस वस्तुको पुरा सतहको क्षेत्रफल अर्थात् टिएसए बराबर आधारको क्षेत्रफल पाई आर स्क्वायर प्लस वक्र सतहको जम्मा क्षेत्रफल 1980 बराबर 22/7 टाइम्स 7 टाइम्स 7 प्लस 1980 बराबर 154 प्लस 1980 बराबर 2134 स्क्वायर सेन्टिमिटर भयो।
7: आहा, धेरै राम्रो। अनि तिम्रो नि?
8: सर, मेरो पनि 2134 स्क्वायर सेन्टिमिटर नै आयो।
7: ल ठिक छ, अब उक्त वस्तुको आयतन कति हुन्छ होला?
8: सर, उक्त ठोस वस्तुको आयतन V बराबर बेलनाको आयतन प्लस सोलीको आयतन बराबर πr² h1 प्लस 1/3 πr² h2 हुन्छ। तर h2को मान कसरी पत्ता लगाउने?
7: यहाँ h2 भन्नाले सोलीको उचाइ हो। सोलीको आधारको अर्धव्यास र छड्के उचाइ दिएको बेलामा सोलीको उचाइ कसरी पत्ता लगाउने होला?
8: सर, h2 बराबर रुट अन्डर l² - r² बराबर रुट अन्डर 25² - 7² यहाँ a² - b² सूत्र पनि प्रयोग गर्न सकिन्छ, जहाँ रुट अन्डर ब्र्याकेट ओपन 25 - 7 ब्रैकेट क्लोज बराबर रुट अन्डर 32 × 18 बराबर 24 सेन्टिमिटर आयो।
7: स्याबास, अब आयतन पत्ता लगाउन सकिन्छ होला नि?
6: सकिन्छ सर। उक्त ठोस वस्तुको आयतन भी बराबर बेलनाको आयतन पाई आर स्क्वायर एच वान प्लस सोलीको आयतन 1/3 पाई आर स्क्वायर एच टू बराबर पाई आर स्क्वायर ब्रैकेट ओपन एच वान प्लस 1/3 एच टू ब्रैकेट क्लोज बराबर 22/7 टाइम्स 7 टाइम्स 7 ब्रैकेट ओपन 20 प्लस 1/3 टाइम्स 24 ब्रैकेट क्लोज बराबर 154 ब्रैकेट ओपन 20 प्लस 8 ब्रैकेट क्लोज इक्वल्स टू 154 टाइम्स 28 इक्वल्स टू 4312 क्यूब सेन्टिमिटर आयो।
7: स्याबास, निकै राम्रो।
6: सर, अर्को प्रश्न पनि समाधान गर्न दिनुहोस् न।
7: ल, ध्यान दिएर सुन्दै लेख्दै गर्नु। एउटा वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ 10 सेन्टिमिटर, प्रिज्मको उचाइ 5 सेन्टिमिटर र पिरामिडको उचाइ 6 सेन्टिमिटर भए उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्।
8: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
7: ल, ध्यान दिएर सुन्दै लेख्नु है त। एउटा वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ 10 सेन्टिमिटर, प्रिज्मको उचाइ 5 सेन्टिमिटर र पिरामिडको उचाइ 6 सेन्टिमिटर भए उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्।
6: सर, यहाँ वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर, पिरामिडको उचाइ एच वान बराबर 6 सेन्टिमिटर, संयुक्त ठोस वस्तुको आयतन बी बराबर पत्ता लगाउनुहोस्।
7: यी त भए दिएका कुराहरू, अब आयतन कसरी पत्ता लगाउने होला?
8: सर, संयुक्त ठोस वस्तुको आयतन अर्थात् V बराबर प्रिज्मको आयतन प्लस पिरामिडको आयतन बराबर ए स्क्वेयर एच प्लस 1/3 ए स्क्वेयर एच वान बराबर ए स्क्वेयर ब्रैकेट ओपन एच प्लस 1/3 एच वान ब्रैकेट क्लोजमा आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर र पिरामिडको उचाइ एच वान बराबर 6 सेन्टिमिटरको मान राख्दा 10 स्क्वेयर ब्रैकेट ओपन 5 + 1/3 × 6 ब्रैकेट क्लोज बराबर 100 × 7 बराबर 700 cm³ आयो।
6: सर, मेरो पनि संयुक्त ठोस वस्तुको आयतन V बराबर प्रिज्मको आयतन प्लस पिरामिडको आयतन बराबर ए स्क्वायर एच प्लस 1/3 ए स्क्वायर एच वान बराबर ए स्क्वायर ब्रैकेट ओपन एच प्लस 1/3 एच वान ब्रैकेट क्लोज मा आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर र पिरामिडको उचाइ एच वान बराबर 6 सेन्टिमिटरको मान राख्दा 10 स्क्वायर ब्रैकेट ओपन 5 + 1/3 × 6 ब्रैकेट क्लोज बराबर 100 × 7 बराबर 700 cm³ आयो। सर, मेरो पनि अझैको जस्तै आयो।
7: ल, धेरै राम्रो।
6: सर, आज त संयुक्त ठोस वस्तुको सम्बन्धमा धेरै बुझ्यौँ।
7: अब अर्को एउटा प्रश्न ध्यान दिएर सुन्नुहोस् है त। अर्ध व्यास 3 सेन्टिमिटर भएको दुईवटा ठोस सोलीहरू मिलेर बनेको एउटा संयुक्त ठोस वस्तु छ जसको दुईवटा सोलीको जम्मा लम्बाइ अर्थात् उचाइ 20 सेन्टिमिटर छ भने उक्त संयुक्त ठोस वस्तुको आयतन कसरी पत्ता लगाउन सकिन्छ होला? ल, ध्यान दिएर सुन्नुहोस् है त। यहाँ दुईवटा के छ त, ठोस सोली मिलेर बनेको संयुक्त ठोस वस्तु छ जसको अर्धव्यास 3 सेन्टिमिटर छ र दुईवटा सोलीको जम्मा उचाइ, एउटा सोलीको उचाइलाई यच वान, अर्को सोलीको उचाइलाई यच टू मान्नुभयो भने यच वान प्लस एच टू इक्वल्स टू 20 सेन्टिमिटर भयो। अब हामी के गर्न सक्छौँ त, दुईवटा संयुक्त ठोस वस्तुको आयतन बराबर दुईवटा सोलीको जम्मा आयतन हुने भयो, अर्थात् एउटा सोलीको आयतन 1/3 πr² यच वान प्लस अर्को सोलीको आयतन 1/3 πr² यच टू भयो। यो दुईवटाबाट 1/3 πr² कमन लिनुहोस् अनि ब्राकेटभित्र के रह्यो त, यच वान प्लस यच टू रह्यो। अब यहाँ पाई आर र यच वान प्लस यच टूको मान प्रतिस्थापन गर्दा के हुने भयो त, 1/3 × 22/7 × आर भनेको 3 छ, 3² × यच वान प्लस यच टू भनेको 20 छ। 20 राखेर क्यालकुलेट गर्दाखेरि कति आयो त, 188.57 cm³ आयो। बुझ्नुभयो त?
6: बुझ्यौँ सर।
7: हस् त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो निर्धारित समय सकिएको छ। अभ्यासमा भएका प्रश्नहरू गर्नुहोला, साथै यहाँहरूले हाम्रो दैनिक जीवनमा सोलीको प्रयोग कहाँ र कसरी भएको छ आफूभन्दा अग्रसँग सोधेर इन्टरनेटबाट खोजेर कुनै उदाहरणहरू लेख्न सक्नुहुन्छ। त्यस्तै संयुक्त ठोस वस्तुको बारेमा पनि कहाँ कहाँ प्रयोग भएको छ त्यो सूची बनाउनुहोला र समाधान गर्नुहोला भन्दै आजको कक्षाबाट म बिदा हुन्छु। बाई बाई।
6: बाई बाई सर।
4: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
9: उच्च उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
11: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: Dear students, in today's class, we are discussing the grammar topic, focusing on modal verbs and imperatives given in Unit 4 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
12: Pranit, look, our sir is coming.
8: Yes, he is.
12: Namaste sir.
13: Namaste. What are you doing here?
12: We are sending the junior students in the classroom.
13: That's good. What did you say to them?
12: Go to your classroom.
8: You should go to your classroom after the bell.
13: That's great. In our previous classes, you learnt many grammatical items. And today, we are going to learn grammatical items. Can you guess? It's related to what you have said to your junior students while sending to their classrooms, that are modal verbs and imperatives.
12: We are ready to learn, sir.
13: Good. For it, you have to turn to page number 58 and 59, okay?
12: Okay, sir.
13: Dear students, have you seen grammar 1 on page number 58?
12: Yes, sir.
13: Good. What is written there in A?
12: Read the story below.
8: And tell what the underlined words are used for.
13: Yes, you are right. Now, you have to read the story. There are some words which are underlined. You notice their uses in the story, okay?
12: Okay, sir.
13: Start then. I hope you might have finished reading.
12: Yes, sir.
13: Very good. Now, I want to read the story once again. Listen to me very carefully. A heron was walking sedately along the bank of a river. All he could see on the clear water was a little fish. This might be a good breakfast for me, thought the heron. Suddenly, his eyes fell upon a big octopus passing by. Master Heron should not be happy with such a tiny fish, he said to himself. I wouldn't even trouble to open my beak for anything like that while I may have a lovely dinner. But I must play a trick on the octopus or it will escape. The fish and the octopus were smarter than the heron. They swam into the depths of the river and disappeared. The poor heron had to be content for breakfast on a tiny snail. Can you tell me the underlined words from the story?
12: Yes, sir.
13: Okay, Tell me, turn by turn. We'll say first.
12: May I, sir?
8: Then I will say, sir.
13: Go ahead then.
12: The words are could, might, should.
8: Similarly, other underlined words are wouldn't, may, must, and had to.
13: You are so smart. Now, can you tell me their uses in the story?
12: We will try, sir.
13: What do we call for these words first?
12: Modal verbs, sir.
13: Yes, you are right. Let's talk about their uses. We use them for various purposes, but we are going to discuss their uses best only on the story, okay?
12: Okay, sir.
13: Can you tell me the use of could?
8: I think it is used to express possibility. In the story, the line, all he could see on the clear water was a little fish.
12: Yes, sir. Praneeth is right. Here, could shows the ability of the heron to see even a little fish in the river.
13: Very good. You know, could is the past form of can.
12: We know it, sir.
13: Okay, good. Another underlined word is
12: might.
13: Yes, that is might. And can you tell me its use again?
12: Sir, it is used to express possibility or guess.
8: Yes, sir. Gaurav is right. Here, in the story, it says, this might be a good breakfast for me. Means, heron's breakfast is not sure, but there is a chance to be a good breakfast.
13: Very good. You know, might is also the past form of may.
8: We know, sir.
13: Good. Next underlined word is
12: should.
13: Yes, it is should. And what is its use?
12: Advising or suggesting.
13: Great. The line in the story, Master Heron should not be happy with such a tiny fish, means it is suggested to be happy with big fish or anything that should be big, isn't it?
12: Yes, sir.
13: What is the next underlined word?
12: It is wouldn't.
13: Do you know its use?
12: I get confused, sir.
8: Sir, I don't have any idea of its use.
13: Okay, don't worry. I am here to help you. See, best in the story, would is used for a conditional mood. That is, Heron thought that it would not even open its mouth in the condition of getting a big and good dinner instead of a small fish. Is it clear to you?
12: Yes, sir.
13: Good. Then, what is the next underlined word?
12: May.
13: Yes, it is may. And what about its use?
12: May is also used to express possibility like might.
8: Yes, sir. In the story, I may have a lovely dinner means the heron will have a chance to get a good dinner.
13: Yes, you are right. Let me tell you another underlined word, that is must.
12: It is used to express obligation or compulsion.
8: In the story, it said, I must play a trick on the octopus or it will escape means
12: if the heron does not play the trick, then the octopus will escape.
8: The heron will be hungry.
13: Yes, you are absolutely correct. So, to eat, the heron must play a trick. We have one more underlined word, that is had to.
12: Yes, sir. It is had to.
13: Do you know its use then?
12: It is used to express obligation or compulsion.
13: You are right. And it is used as the past form of must. Okay?
12: Okay, sir.
13: Very good. I want to repeat the uses of those modal verbs once again. Please write down in your notebook, okay?
12: Okay, sir. Could is used to express ability that we can perform or not. Might is used to express possibility whether that will take place or not. Should is used to express advice or suggestion to do or not to do.
13: Now, it's Praneeth's turn, okay?
8: Would is used to express a conditional mood that any activity is based on something else. May is also used to express possibility. Must is used to express obligation or compulsion in the present. And had to is used to express obligation or compulsion in the past.
13: Have you written in your notebook?
12: Yes, sir.
13: If so, we are going to do exercise B. Are you ready for it?
12: Yes, sir.
13: Dear students, what is the instruction?
12: Complete the sentences below with the correct words given below.
13: Yes, the instruction says to us to complete the sentences with the correct words given there. Is it clear to you?
14: Yes, sir.
13: First, I want to tell you the modal verbs that you have to supply in the blanks. Listen to me and do your task, okay?
14: Okay, sir.
13: The words are could, can't, must, may, should, might, and would. First, you complete the sentences. You can do it in your book with your pencil. Then we'll discuss the answers, okay?
14: Okay, sir.
13: I hope you might have finished your work.
14: We have, sir.
13: Good. Let's start then. One should read the sentence and another should complete it turn by turn, okay?
14: Okay, sir.
15: A. This dot B suffers coat. It is too small for him.
16: The correct word is this can't be suffers coat. It is too small for him.
13: You are right. Here, if the coat is very small, it can be of suffers.
16: Now, my turn to read the sentence. B. Dot. You please tell me the way to the airport.
15: The correct answer is, could you tell me the way to the airport?
13: Yes, you are right. Here, could is used to make a request.
15: Now, C. Dot. You like to stay with us at the weekend.
16: The correct answer is, would you like to stay with us at the weekend?
13: Wow, you are right. Next sentence is D. Do you know where Jack is? He ... be in his office.
14: Might.
13: Good. It is not sure that he is in his office. It is just a possibility that he may be in the office. Now, E. The sky is overcast. It ... rain in the afternoon.
14: May, sir.
13: Very good. It is not sure to rain in the afternoon. There is only possibility to rain. Now, F. Sonam has been walking in the field all day. C. ... be tired.
14: Must.
13: Right. After walking the whole day, we get tired. Now, G. The film is really wonderful. You ... see it at least once.
14: Should.
13: You are right again. It is used to suggest to watch the film.
15: Next exercise is C.
13: Yes, it is C, but it is your homework. If the sentence is obligatory, in affirmative or positive way, use must. And if it is obligatory in negative way, use can't. Is it clear?
15: Yes, sir. We can do it.
13: Good. Now, we are going to discuss another grammatical item under grammar 2. That is imperatives. So, for it, turn to page number 64 and 65.
14: Okay, sir.
13: Have you seen grammar 2 on page number 64?
14: Yes, sir.
13: Right. The instruction says to us, match the following imperative sentences with their functions. You do it first and we'll discuss it.
14: Okay, sir.
13: Well, I hope you might have finished the task.
14: Yes, sir.
13: Now, I want to read the sentences one after another and you should tell me their functions, okay? Let me start. A.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा

0: चेन्जहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सेतो पुतलीदेखि सावधान रहौ।
2: सापु कस्तो रोग हो?
1: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
2: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
1: सापु रोग के कारणले लाग्छ?
2: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
2: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
2: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
2: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
2: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
2: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
2: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
2: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 9:45 देखि 10 बजेसम्म सुन्न सक्नुहुनेछ सदाबहार गीत। समाचार पछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारणको। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पाँच थरमा गएराती परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति, मध्य पहाडी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। अब समाचार विस्तारमा। गैराती अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिस कुमार कर्णका अनुसार बाढी पहिरोबाट याङवरक गाउँपालिका 1 लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घरगोठ बगाएको छ। यसै गरी याङवरक 1 लामिटार स्थित भित्री सडक खण्डमा लामिटारबाट चामलिङ डाँडा जोड्ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका 2 लिम्बुनी पुल स्थित तमोर करिडोर सडक खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङबरक गाउँपालिका 2 दोभान स्थित पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँच थरका प्रमुख जिल्लाधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यस्तै गैराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध बनेको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबलाखु र पाँच थरको याङवरक गाउँपालिका 4 थर्पु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति गरेको हो। सङ्खुवासभाको मकालु गाउँपालिका 5 माङ्सीमा स्थित वर्षापछि फोक्टे क्षेत्रमा आएको पहिरोले भेडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। आज बिहान आएको पहिरोले मकालु 5 का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा 250 भेडामध्ये 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। बाढी र पहिरोमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय 20 वर्षीय झलक गुरुङ घाइते भएका छन्। अर्का गोठाला 30 वर्षीय कमल गुरुङ भने सकुशल रहेको उहाँले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कारवाही अभियान सुरु गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित सो प्रणाली लागू गर्न लागिएको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घ बीच औपचारिक सम्झौता भएको छ। जेठ 15 विशेष ट्याग लगाइनेछ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाको नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकोले भोलि पुनः बस्ने गरी स्थगित

0: भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको बैठकमा पार्टीका महासचिव, उपमहासचिव र सचिव सहित नौजना नेताहरूले आफ्नो धारणा राख्नु भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। उहाँले भोलि बस्ने बैठकमा बाँकी नेताहरूले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेण्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताउनुभयो। सडक डिभिजन कार्यालय बाँकेले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सडक ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सडक सीमाभित्र स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको लिउ सेन यु कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङ्सी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 जना भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, 1 जनाको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले आज भारतको पूर्वी सहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। अब आर्थिक समाचार।
1: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनु भयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सिर्जना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 साल मङ्सिर 20 गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। बैङ्क तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा 1 अपाङ्ग मैत्री एटीएम राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। वीरगञ्ज भन्सार नाका भएर चालू आर्थिक वर्षको पहिलो 10 महिना अर्थात् गएको साउनदेखि वैशाख मसान्तसम्ममा करिब 88,22,84,00,000 रुपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो 10 महिनाको तुलनामा यस अवधिमा थप 6%ले निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षको पहिलो 10 महिनामा वीरगञ्ज नाका भएर 83,25,82,00,000 रुपियाँको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा खाने तेल, जुस, कपडा, जुत्ता, फलामे पाता लगायतका नेपाली

0: उत्पादन तथा जडीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनु भयो। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा वीरगन्ज नाकाबाट मात्रै करिब 48 अर्ब 11 करोड रुपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6 अर्ब 22 करोड रुपियाँ बराबरको फलफुलको जुस, 5 अर्ब 35 करोड 53 लाख रुपियाँको प्रशोधित सूर्यमुखी तेल, 1 अर्ब 4 करोड 7 लाख रुपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
2: काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले विजय सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली सुरुवातबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अङ्क सहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अङ्क सहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अङ्क सहित तेस्रो तथा अङ्कविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जितसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जितसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनसिपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लिग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 पुरस्कार प्राप्त गरेको छ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा, मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाँचथरमा गए राति परेको अविरल वर्षा पछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति। मध्य पहाडी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्त स्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार राजकुमार श्रेष्ठ। कवि साहित्यकार श्रेष्ठका प्रकाशित कृतिका कुरा गर्दा उहाँको किनाराका गीतहरू कविता संग्रह प्रकाशित भइसकेको छ। यसका साथै उहाँको रोयल चार घरे उपन्यास समेत प्रकाशित भइसकेको छ। यसका साथै उहाँले फुटकर रूपमा कविता कथा पनि विभिन्न समयमा प्रकाशित गर्दै आइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्नेछौ। साथै उहाँको उपन्यास रोयल चार घरेका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौ। यसका साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार श्रेष्ठलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हजुर, धन्यवाद सर।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौं, विशेष गरी तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी अगाडि बढ्यो, साहित्यतर्फ कसरी झुकाव तपाईँको देखा पर्यो, त्यसबारेमा केही चर्चा गरौँ न। विगतलाई एकपटक सम्झौँ न, तपाईँ लेखनतर्फ कसरी आकर्षित हुनुभयो?
1: हजुर, विगतलाई फर्केर हेर्दाखेरि बाल्यकालदेखि नै साहित्यप्रति, विद्यालय पढ्दादेखि नै, करिब 7-8 कक्षा पढ्दाखेरिदेखि नै साहित्यप्रति बिस्तारै रुचि बढ्दै गयो। म व्यक्तिगत रूपले नै सानोदेखि नै विद्यालय त्यो 7-8 कक्षा पढ्दादेखि नै डायरीहरू लेख्ने गर्थेँ, अनि डायरीहरू लेख्दा लेख्दै पछि यो मुना जस्तो साहित्यिक पत्रिका, पछि मधुपर्क पत्रिकाहरू नियमित रूपमा अध्ययन गर्ने र पछि साहित्यिक कृतिहरू नै पढ्दा पढ्दै अब म पनि लेख्न सक्छु जस्तो लाग्न थाल्यो र बिस्तारै फुटकर कविताहरू लेख्दै जान थालेँ। पछि बिस्तारै साहित्यिक क्षेत्रमा कुलमिल हुँदै हुँदै साहित्यिक यात्रा चाहिँ सुरु भयो।
0: त्यो पहिलो पटक तपाईँले लेखन यात्रा आरम्भ गर्दाखेरिको कुनै सम्झना छ? कस्तो विषयलाई या कस्तो रचनालाई तपाईँले पहिलो पटक आफ्नो लेखन यात्रामा कोर्नु भएको थियो, केही सम्झना छ विगतको?
1: हजुर, सुरुमा मैले विशेष गरी अघि मैले जसरी जुन दैनिक रूपमा डायरीहरू लेख्ने, दैनिकी लेख्ने गर्ने भनेको थिएँ। दैनिकी भनेको चाहिँ कस्तो भने बिहान उठ्दादेखि राति सुत्तासम्म जति पनि परिवेशहरू अनुभव गरिन्छ त्यसलाई चाहिँ शब्दमा उतार्ने। अब त्यो शब्दमा उतार्ने क्रममा जे जे अनुभूति हुन्छ त्यो अनुभूतिलाई शब्दमा उतार्ने नै साहित्य हो भनेर बुझेको थिएँ मैले। तर पछि बुझ्दै जाँदाखेरि साहित्य भनेको चाहिँ आफ्नो कुरा मात्रै होइन, त्यहाँ समाज पनि बोल्नुपर्छ भन्ने हुँदै आयो। त्यस पछाडि सामाजिक कुराहरू पनि उठान गर्न थालेँ मैले बिस्तारै आफ्नो कलममा। त्यसरी नै बिस्तारै साहित्यिक यात्रामा म अगाडि बढ्छु।
0: हजुर, अब पहिला चर्चा गरौँ हामी तपाईँको उपन्यास कृतिको बारेमा। रोयल चार घरे जुन उपन्यास कृतिको शीर्षक राख्नु भएको छ, यो शीर्षक कसरी जुराउनु भयो, कसरी रोज्नु भयो, त्यसको बारेमा केही बताइदिनुहोस् न।
1: एकदमै, कुनै पनि कृतिको शीर्षकले नै तपाईँको मन तान्ने भएको कारणले शीर्षक राख्नुभन्दा अगाडि चाहिँ धेरै सोच विचार गर्नुपर्ने रहेछ र त्यो शीर्षकभित्रै शीर्षकले चाहिँ सबै कथाहरू बोल्ने भएको कारणले यसलाई धेरै समय लगाएर जुराउनु पर्ने रहेछ। र जुन रोयल चार घरे भन्ने उपन्यासको नाम जुराइएको छ, उपन्यासको कथा नै चार घरे भन्ने गाउँमा वरिपरि घुमेको भएको कारणले चार घरे भन्ने त्यो गाउँको नाम हामीले राखेको हौँ। र अगाडिको जुन रोयल छ, रोयल भनेको चाहिँ त्यसलाई अलिकति सुन्दरता दिनको लागि सुन्दरता थपिएको हो। रोयल भन्ने शब्द ले चाहिँ सामान्य अर्थमा त्यही पुरानो ठाउँलाई चाहिँ सम्झिरहने किसिमको, अलिकति नोस्टाल्जिक किसिमको अर्थ राख्ने भएको कारणले मैले चार घरे मात्रै नराखेर रोयल पनि अगाडि थपेको हो, अलिकति सुन्दरता थपेको मात्रै हो।
0: तपाईँले जसरी रोयल एउटा प्रतिबिम्बको रूपमा प्रयोग गर्नुभएको छ र चार घरे परिवेशको विषयवस्तुलाई समेटेको अथवा त्यसलाई प्रतिबिम्बित गर्दै यो शीर्षक राखेको भन्ने कुरा गर्नुभयो, यसै सन्दर्भमा अझ विस्तृत विस्तृतमा जाँदाखेरि विषयवस्तुको हिसाबले कस्तो पात्रलाई तपाईँले त्यहाँभित्र प्रवेश गराउनु भएको छ या चयन गर्दाखेरि त्यो पात्र मार्फत कस्तो खालको विषयवस्तु उठान गर्न खोज्नु भएको छ त्यसबारे पनि संक्षिप्त रूपमा केही बताइदिनुहोस् न।
1: हजुर, रोयल चार घरी भित्र एउटा बालकको कथामा हो यो। एउटा बालक चाहिँ एउटा ग्रामीण परिवेशमा जन्मिन्छ र उसले सङ्घर्ष गर्दै गर्दै गर्दै ऊ काठमाडौँ प्रवेश गर्छ अनि काठमाडौँ प्रवेश गरेर उसले जुन सङ्घर्ष गर्छ त्यो सङ्घर्षको कथा भनेको चाहिँ अनाम हो। अनाम भनेको चाहिँ उसको पहिचानविहीनता हो। पहिचानविहीन उसको सङ्घर्षबाट ऊ कसरी चाहिँ एउटा मान्छेमा परिणत भयो, त्यो मान्छेमा परिणत हुन्जेलसम्मको अवस्था भित्रै चाहिँ यो रोयल चार घरीको कथाहरू घुमेको छ।
0: त्यसलाई अझ विस्तृतमा भन्नुपर्दाखेरि विशेष गरी तपाईँले जुन कथा प्रस्तुत गर्न खोज्नु भएको छ या परिवेश प्रस्तुत गर्न खोज्नु भएको छ, त्यो नायकत्व जसलाई प्रदान गर्नुभएको छ तपाईँको कृतिमा, उसमार्फत दिन खोज्नु भएको तपाईँको मुख्य सन्देश चाहिँ के भनेर हामीले बुझ्ने?
1: हजुर, हामीले यसो हेर्दाखेरि रोयल चार घरी भन्ने उपन्यास भनेको एउटा सामाजिक उपन्यास हो र रोयल चार घरीको माध्यमबाट जुन पात्र म पात्र हुनुहुन्छ, म पात्र भनेको एउटा बालक हो र त्यो बालकले तत्कालीन सामाजिक परिवेश जुन ग्रामीण परिवेश पूर्वी नेपालको ग्रामीण परिवेशलाई उठाउन खोजेको छ, त्यो सामाजिक परिवेशमा विभिन्न किसिमका नकारात्मक संस्कारहरू थिए। जस्तै गरिबी त त्यहाँ गरिबीको दुष्चक्रले त त्यहाँ गाँजेकै थियो, त्यसको अलावा त्यहाँ दुईटा विवाह गर्ने बहुविवाह प्रचलनहरू थियो। एउटा बहुविवाह पछाडि त्यो पात्र जुन म पात्रले शिक्षा अथवा आधारभूत कुराहरू प्राप्त गर्नको लागि पनि प्राप्त गर्न पनि नसक्ने अवस्थाहरूबाट ऊ कसरी अगाडि बढ्यो र त्यो सामाजिक परिवेश भोगेर ऊ कसरी अगाडि बढ्यो र ऊ कसरी चाहिँ राजधानीमा छिर्यो र राजधानीमा छिरिसके पछाडि पनि अघि मैले भने जस्तै उसले आफ्नो पहिचान त उसको छैन र उसले मान्छे बन्नको लागि अथवा उसलाई मान्छे भनेर समाजले चिन्नको लागि उसले कस्तो कस्तो सङ्घर्ष गर्छ अथवा अहिलेको सामान्य ग्रामीण परिवेशमा बाँचेको मान्छेले आफ्नो जीवनलाई चाहिँ सही ट्र्याकमा ल्याउनको लागि सही बाटोमा हिँडाउनको लागि कति कति सङ्घर्षहरू गर्नुपर्छ र त्यसको त्यो बेलाको सामाजिक परिवेशले कसरी उसलाई चाहिँ गिजोल्छ अथवा उसलाई कसरी उठ्न दिँदैन अथवा नेपाली समाजको त्यो परिवेश नै कस्तो जकडिएको थियो जसले चाहिँ मान्छेलाई आफ्नो जीवनको अर्थ बुझ्नको लागि त्यति सङ्घर्ष गर्नुपर्नेछ, त्यो परिवेश चाहिँ पात्रको कथाबाट हामीले पढ्दै पढ्दै अगाडि बढ्छौँ।
0: हजुर, हामी यो संवादलाई जारी राख्ने नै छौँ तर त्यो संवादलाई अगाडि बढाउनु भन्दा अगाडि एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी तपाईँको कविता सङ्ग्रहमा प्रवेश गर्नेछौँ र कविता सङ्ग्रहको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, म यही वर्ष प्रकाशित मेरो कविता सङ्ग्रह किनाराका गीतहरूको एउटा कविता वाचन गरेर सुरु गर्न चाहन्छु।
0: हुन्छ, वाचन गर्नु भए हुन्छ।
1: हजुर, मेरो कविताको शीर्षक छ न जन्ती न मलामी। एयरपोर्ट भित्रको लामो कोठा कपुरको खरो गन्ध कोठाभरि बाकसका खातहरू। एयरपोर्ट भित्रको लामो कोठा कपुरको खरो गन्ध कोठाभरि बाकसका खातहरू। फुत्तै छिरे हरेकाका पत्थरको मुटु लिएर अचेत औँलाहरूले प्रत्येक बाकस छामछुम गरे र लामो समय खर्चेर त्यो बाकस पहिचान गरे जुन भित्र कैद भएर सपना आएको थियो। सपना आएको थियो आफ्नै छोरो आएको, त्यही समय आकाश खसेको हो, जमिन भासिएको हो, हंसले ठाउँ छाडेको हो र ड्याङ ड्याङी टाउको ठोकेका हुन् हरे काकाले बाकसमा र पहिलो पटक जीवनमा छाती पिटी पिटी भक्का निएर डाको छाडेका हुन् कि बाकस लिएर आउँछु भन्ने छोरो आज बाकसमा कसरी आयो। आज बाकसमा कसरी आयो त्यही मान्छे पुल नै मन्दिरबाट भविष्य उड्दै उड्दै आकाशको चिसो बादलमा मिल्यो। यसरी नै हरेक साँझ बाकसहरू थुप्रिन्थे आयात गरिन्थे देशको सिमाना बेच्नेहरू देशको अस्तो बेच्नेहरू। त्यही बाकसमाथि राजनीति गर्थे कमिसन खान्थे व्यापार गर्थे बाकस फलाउने फरक फरक बजारको पहिचान गर्थे अनि बाकसमा देशको माटो छुनेहरू देशको माटो छुन घिन मानेर उडेका थिए टाढा टाढा सपनाको देशतिर गुलाम बन्न फलाम बन्न मेसिन बन्न। देशले माटो चिन्न छाडेपछि टुहुराहरूको देश बनेको हो। यता चिन्न छाडेपछि असभ्यहरूको देश बनेको हो। आमाको कोख बाँझिएको हो टारीका टारी फाँटका फाँट रात रात बनमरा घारी बनेको हो र देश न खेताला न मेला बनेको हो न हली न बाउसे बनेको हो न अर्म न पर्म बनेको हो न जन्ती न मलामी बनेको हो। धन्यवाद।
0: हजुर, भर्खरै मार्मिक कविता वाचन गर्नुभयो जसले सामाजिक परिवेशलाई समेत उजागर गर्न सकिरहेको हामी पाउँथ्यौँ तपाईँका शब्दहरू मार्फत। अब फेरि पनि हामी संवाद नै फर्किन्छौँ। अब विशेष गरी कुराकानी गरौँ तपाईँको यही कविता संग्रह, जुन कविता संग्रहको कविता भर्खरै सुन्यौँ, किनाराका गीतहरू, यसभित्रै हामी प्रवेश गरौँ र कुराकानीलाई अगाडि बढाउँ।
1: हजुर,
0: अब विशेष गरी यसरी कविता लेख्दै गर्दाखेरि एकजना सर्जकले ती कविताहरूमा व्यक्तिगत पीडालाई बढी मात्रामा प्राथमिकता दिएर उसले लेखिरहेको हुन्छ आफ्ना भावहरू, या त सामाजिक यथार्थले नै उसको लेखन यात्रालाई अगाडि बढाइरहेको हुन्छ। सर्जकको हिसाबले के भन्नुहुन्छ तपाईँ यसमा?
1: सबैभन्दा पहिले त सर्जकले अथवा कविले जुन शब्दहरू लेख्नुहुन्छ त्यो सर्जकको व्यक्तिगत मात्रै भए, व्यक्तिगत भाव अथवा व्यक्तिगत भाव मात्र आएर भएन कि सर्जकले जे प्रस्तुत गर्नुहुन्छ त्यो चाहिँ समाजको शब्द हुनुपर्छ र समाजले त्यो शब्द मेरै हो भनेर अनुभूति गर्न सक्नुपर्छ। र जति पनि सिर्जनाहरू, जति पनि साहित्य र कविता कथाहरू हुन्छन् त्यसले त्योभित्र समाज बोलेको हुन्छ र जीवन र जगत बोल्नुपर्छ। र जीवन र जगत बोल्ने र समाज बोल्ने साहित्य मात्रै वास्तविक साहित्य हुन्छ जस्तो मलाई लाग्छ।
0: हजुर, विशेष गरी अब यही कविता संग्रहको कुरा गर्दा तपाईँको यस संग्रहभित्र 59 कविताहरू समावेश भएको हामी देख्न सक्छौँ। समाजको कस्तो चित्रण तपाईँले गर्न प्रयास गर्नुभएको छ या समाजलाई कसरी प्रतिबिम्बित गर्नुभएको छ यी कविताहरू मार्फत?
1: हजुर, सुरुमा कविताको शीर्षक नै किनाराका गीतहरू छ र किनाराका गीतहरूमा किनारा भन्ने शब्दको अर्थ हामीले यहाँ बुझ्यौँ भने पुरै कविता संग्रहभित्र कस्तो कस्तो कविताहरू छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। किनारा भनेको चाहिँ सुरुमा किनारा वा किनाराका गीतहरू भन्ने कविता नै यो कविताभित्र, कविता संग्रहभित्र प्रवेश गरिएको छ। र किनारा भन्ने शब्द कसरी आएको थियो त भन्दाखेरि, अथवा किनाराका गीतहरू भन्ने कविताभित्र के छ त भन्दाखेरि, एउटा व्यक्ति 20 पछाडि आफू जन्मेको जन्मथलोमा जान्छ र 20 पछाडि आफ्नो जन्मस्थलमा जाँदाखेरि उसले त्यो बाल्यकालसँग कस्तो अनुभूति राख्छ, अथवा जन्मेको बाल्यकालको वातावरणसँग अहिले त ऊ वयस्क भइसक्यो, उसले एउटा जिन्दगीको एउटा मोडमा पुगिसके पछाडि उसले बाल्यकाललाई कसरी हेर्छ, त्यो बाल्यकाल र अहिलेको जिन्दगी बिचको किनारालाई किनाराका गीतहरू भनेर राखिएको छ। र पछि बिस्तारै कविता संग्रहभित्र कविता बढ्दै बढ्दै जाने क्रममा यसमा गरिब नाथे जस्ता कविताहरू आए र ती कविताहरूले चाहिँ वर्गीय सङ्घर्षका कुराहरू खोतल्न थाल्यो र बिस्तारै त्यस्तै वर्गीय विभेदका अथवा वर्गीय सङ्घर्षका कविताहरू जोडिएको कारणले किनाराका गीतहरू भन्ने कविता संग्रहमा किनारा भन्ने शब्दले चाहिँ वर्गीय विभेद अथवा वर्गीय सीमाना अथवा सीमान्तकृत व्यक्तिहरूको, सीमान्तकृत तबकाहरूको चाहिँ भाषा बोल्न थाल्यो। त्यही भएर समग्रमा हेर्दाखेरि किनाराका गीतहरू भन्ने कविता संग्रहभित्र मानवीय संवेदनाहरू छ, मानवीय संवेगहरू छ र पछाडि परेका र सीमान्तकृत वर्गको भाषालाई चाहिँ यसले उठान गर्न।
0: तपाईँले यसो भनिरहँदाखेरि यो कविता संग्रह मार्फत वर्गीय चेतनाको कुरालाई उठान गरेको भनेर बुझ्न सक्छौँ।
1: हजुर,
0: अब यो सँगसँगै तपाईँका कविताका शीर्षकहरू यसो सरसर्ती हेर्दै गर्दाखेरि म को हुँ भन्ने शीर्षकमा पनि कविता लेख्नु भएको छ। एकपटक यो कविता सुन्नतर्फ लागौँ, त्यसपछि हामी यसभित्र रहेका अन्य कविताहरूको बारेमा पनि विस्तृत रूपमा चर्चा गर्छौँ नि।
1: एकदमै
0: हुन्छ, वाचन गर्नुभए हुन्छ।
1: हजुर, म को हुँ, एउटा बिरानो सहर, अनाम चोक, पेटी पुल र केही थान हराएका सपना। म त महाबु लेकमा घुम्दा घुम्दै हराएको मान्छे, लोहोरेमा पौडी खेल्दा खेल्दै बेपत्ता भएको। ओहो, कसले ल्याएको बिरानो सडकमा मलाई र मिल्काइदिएको यी मान्छे नै जस्ता लाग्ने जीवहरूको भिडमा, छौ छौ झैँ लाग्ने विषालु पदार्थ बिचमा। यो कुन देशको कुन चोक हो, यो देश कसको हो, यो सहर कसको हो, कहाँबाट आएँ म, किन आएँ, म को हुँ। धन्यवाद।
0: हजुर, अब यो प्रसङ्गलाई अगाडि बढाइराख्दाखेरि एउटा मैले फेरि यहाँनिर शब्दहरूको पुनरावृत्ति भएको जस्तो पनि देखेँ। जस्तै तपाईँले आफ्नो उपन्यासमा पनि रोयल चार गरी राख्नु भएको छ, त्यसलाई प्रतिबिम्बित एउटा बिम्बको रूपमा प्रयोग गर्नुभएको छ। यता हेर्दै जाँदा फेरि यता पनि रोयल मकलबारी भनेर फेरि त्यो रोयल शब्दको यहाँनेरि दोहोरोपन अथवा दोहोरिएको जस्तो हामी देख्न सक्छौँ। तपाईँले जुन हिसाबले शब्द चयन गरिराख्नु भएको छ, यसलाई हामीले कसरी बुझ्ने? यो प्रतिबिम्ब जस्तै अघि पनि तपाईँले केही प्रसङ्ग त जोड्नु भएको थियो, यो रोहेल भनेको विशिष्ट देखाउनलाई अथवा विशिष्ट पहिचान दिने नाममा प्रयोग गरिएको भन्नुहुन्थ्यो। तपाईँले छनौट गर्दै गर्दाखेरिको एउटा परिवेश सम्झौँ न एकपटक।
1: एकदमै यसको मेरो नितान्त व्यक्तिगत अनुभूति छ, यो रोयल भन्ने शब्द किन चाहिँ चयन हुन्छ भन्ने विषयमा। विशेष गरी काठमाडौँको यो भिडभाडको सहरमा हिँड्ने क्रममा म अहिले विशेष गरी बाइकमा यात्रा गर्छु। यात्रा गर्दाखेरि जति पनि अगाडिका सवारी साधनहरू हुन्छन् त्यहाँ हामीले सबैले अनुभूति गर्छौँ। त्यहाँ पछाडि ठाउँको नाम हुन्छ, अगाडि गाडीमा रोयल राखिएको हुन्छ र त्यसमा ती गुरुजीहरू अथवा जसले गाडी चलाउनुहुन्छ उहाँहरूको चाहिँ एउटा भावनात्मक अर्थ लुकेको हुँदो रहेछ। जस्तै त्यहाँ रोयल पछाडि कुनै ठाउँको नाम लेखियो भने त्यो ठाउँप्रति उहाँहरूको माया चाहिँ कति गाढा रहेछ भन्ने बुझिन्छ। एक त यो एउटा फेसन जस्तो पनि भयो, तर त्यो शब्दले चाहिँ त्यो ठाउँप्रति, जस्तै मैले धेरै सुन्ने भनेको रोयल छिन्चु होइन, मैले त्यो ड्राइभर दाइलाई गएर सुने पनि यो छिन्चु भन्ने तपाईँको जन्मेको ठाउँ हो भन्दा उहाँले हो मेरो जन्मेको ठाउँ हो भन्नुभयो। भनिसकेपछि रोयल छिन्चु राखिसकेपछि त्यो छिन्चुप्रति उहाँको माया यति रहेछ कि उहाँको जिन्दगी नै त्यही छिन्चु नै रहेछ क्या। भनिसकेपछि त्यो शब्द चाहिँ एउटा उहाँले चाहिँ अविस्मरणीय ठाउँलाई चाहिँ उहाँले प्रतिबिम्बित गर्नको लागि त्यो उहाँले रोयल राखेको पाएँ र जुन उहाँले फेसन अँगाल्नु भएको छ त्यो चाहिँ एकदमै मेरो मनमा बिजेको कारणले अघि जुन हजुरले रोयल माकलबारी भनेर भन्नुभयो त्यो गाडीकै नाम हो होइन, त्यो माकलबारी नै माकलबारीसम्म पुग्ने गाडी हो त्यो र उहाँहरूले अगाडि रोयल राख्नु भएको थियो र त्यो गाडीको नामबाटै त्यो कविताको शीर्षक जुरेको हो। र रोयल शब्दले चाहिँ त्यो आफ्नो विगत र आफू जन्मेको ठाउँलाई प्रतिबिम्बित गर्ने र त्यो प्रतिको माया र लगाव चाहिँ प्रस्तुत भएको मैले पाएँ र त्यसलाई चाहिँ आलङ्कारिक रूपमा रोयल भनेर आइरह।
0: हजुर, अब यही प्रसङ्ग सँगसँगै विशेष गरी दृष्टिकोणको कुरा पनि गरौँ। कविता लेखन गर्दै गर्दाखेरि तपाईँ आफूले एकजना सर्जकको हिसाबले कुनै पनि रचना या सिर्जना गरिराख्दाखेरि त्यो मूर्त हुनु आवश्यक छ या अमूर्त भए पनि पाठकले जसरी बुझ्छ त्यसलाई पाठककै स्वतन्त्रताको रूपमा छोडिदिनु आवश्यक छ, सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा चाहिँ तपाईँ?
1: हजुर, एउटा सर्जकको हिसाबले भन्दाखेरि जति पनि कविताहरू लेखिन्छ कविता तबसम्म मेरो हुन्छ जबसम्म त्यो म प्रकाशित गर्दिनँ र प्रकाशित गरिसके पछाडि समाजमा गइसकेपछि त्यो कविता मेरो नभएर त्यो समाजको हुन्छ र त्यसले समाजले जुन भाषा अथवा जुन अर्थ लाउनुहुन्छ त्यही अर्थबाटै त्यसको पहिचान हुन्छ। त्यो भएको कारणले एउटा सर्जकले अघि मैले भने जस्तै समाज बोल्नुपर्छ र जब कविको कविता आफूबाट बाहिर जान्छ त्यस पछाडि त्यो भाषा र त्यो कविता समाजको हुनुपर्छ र समाजले नै त्यसलाई अगाडि बढाउनु।
0: हजुर, फेरि संवादलाई जारी राख्ने नै छौँ। अहिलेको लागि एउटा फेरि अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किनेछौँ र हामी सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कस्तो असर गरिराखेको छ एकजना सर्जकलाई भन्ने विषयमा पनि हामी कुराकानी गर्नेछौँ। अहिलेको लागि रचना सुन्नतर्फ लागौँ। अहिले कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, मेरो अर्को कविताको शीर्षक मृत मलामीहरू भन्ने छ। कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ, कुन धरतीको छाती टेकेर कुन पहरासँग मित लगाएँ, कुन खोजको गीत गाएँ। डाङडुङ खोला पार गरेपछि मेरो घाम देखेँ मैले, म बाँचेका छायाहरू देखेँ, भूतखोला कालखोला प्रिय मनसरा। तिम्रा आँसुको बाढी बगाउने कर्णाली, तिम्रा सपनाहरूको दुर्गम बाटो रारा, कति मिठो लाग्छ है यहाँका मान्छेहरूलाई आफ्नै सपनाहरू सम्झिएर ऐठन पर्न, आफ्नै नियतिहरू कोपरेर देउडा खेल्न। म कहाँ कहाँ पुगेँ के केसम्म देखेँ, म कहाँ कहाँ पुगेँ के केसम्म देखेँ, जिउँदा आत्मा र मृत शरीरहरू, जिउँदा लास र मृत मलामीहरू, सग्ला ऐठन र मूर्छित निन्द्राहरू, आपसमा लुछाचुडी गरेको जिउँदा देशका मृत लज्जाहरू, रातारात सिंहासनमा पुगेको इँटा भट्टीमा जिउँदा मान्छे भुट्नेहरू, फुलमालामा सजिएको गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, खोक्रो पारेको र बचे खुजेका हाँडछाला, सिनो लुसेसरी लुसेको प्रिय मनसरा। कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष गरी तपाईँका कविताहरू सरसर्ती हेर्दै गर्दाखेरि विद्रोही चेतका या समाजको जुन घटना या परिवेश छ त्योभन्दा त्यसलाई प्रतिबिम्बित गर्दै तर त्यसमा विद्रोही चेत अभिप्राय भएको हामी देख्न सक्छौँ, भावहरू त्यसरी नै प्रकट भइरहेको हामी देख्न सक्छौँ। एकजना सर्जक सधैँ विद्रोही या विपक्षी हुनुपर्छ सत्ताको, या त्यसले सामाजिक परिवेशलाई मात्रै प्रतिबिम्बित गर्नुपर्छ? एकजना सर्जकले भन्नुपर्दा उसका सिर्जनाहरू या उसका भावनाहरू व्यक्त गर्दै गर्दाखेरि
1: एकजना सर्जकले के दिनुपर्छ भन्ने विषयमा चाहिँ अलिकति यसमा चाहिँ डिबेटहरू छ। र अहिले अथवा योभन्दा अगाडि पनि जति पनि चर्चित साहित्यहरू बजारमा आएका छन्, मलाई व्यक्तिगत रूपले चाहिँ कस्तो लाग्छ भने समाजले जे चाह्यो हामीले त्यही मात्र दियौँ,
0: होइन?
1: तर समाजमा चाहिने चाहिँ के थियो त, होइन? सर्जकको शब्दले अथवा सर्जकको कलमले समाजलाई सकारात्मक दिशातिर लानुपर्छ, र सर्जकले समाजका विकृति र विसङ्गतिहरूलाई चिरेर अगाडि बढ्नुपर्छ, न कि समाजले जे माग्छ त्यो दिने होइन। त्यो भएको कारणले समाजमा जे घटनाहरू परिघटनाहरू घटेका छन् त्यो सही छ भने त्यसलाई चाहिँ अगाडि बढाउँदै, र समाजमा जति पनि नकारात्मक घटनाहरू घटेका छन् त्यसलाई लिएर एउटा सकारात्मक परिवर्तनको लागि एउटा बिगुल फुक्ने काम चाहिँ सर्जकले गर्नुपर्छ। त्यही भएर समाजले जे चाह्यो त्यो दिने होइन, कि समाजलाई के चाहिन्छ त्यो चाहिँ दिउँ भने मात्रै एउटा हामी सच्चा सर्जक बन्छौँ जस्तो मलाई लाग्छ।
0: अब यसै प्रसङ्गमा मैले तपाईँको यही कविता सङ्ग्रहमा रहेको प्रिय रारा शीर्षकको जुन कविता छ, यो कविता यसो शीर्षकबाटै त्यो परिवेश या रारा क्षेत्रको प्रतिबिम्बित गर्छ कि जस्तो देखिन्छ। यसले हाम्रो देशमा रहेको सौन्दर्य या प्राकृतिक रूपमा रहेका क्षेत्रहरूको बारेमा पनि केही वर्णन गरेको अवश्य होला भन्ने अनुमान लगाउन सकिन्छ यो शीर्षकबाट। कवितामा के छ तपाईँबाटै सुनौ, त्यसपछि कविता पनि यसै सन्दर्भमा तपाईँकै मुखारविन्दबाट सुनौ।
1: हजुर, प्रिय रारा भन्ने जुन कविता छ यो चाहिँ करिब मैले 6-7 वर्ष अगाडि लेखेको कविता हो, र यसमा चाहिँ म जागिरको सिलसिलामा मध्यपश्चिम कर्णाली भेगमा गएँ। म दैलेख जिल्लामा करिब 3.5 वर्ष बसेँ, र दैलेख जिल्ला छाड्नुभन्दा अगाडि मलाई रारा भ्रमण गर्ने अवसर मिल्यो, र रारा पुगिसके पछाडि आफ्नो मनमा कस्तो भावनाहरू उब्जियो, होइन? यो एकदमै सामान्य शब्दहरू राखिएको छ, त्यस्तो कलात्मक पनि छैन, मनमा जसरी प्रस्फुटित भयो त्यसरी नै राखेको कारणले र त्यसरी नै राख्नै खोजेको पनि हो। र विशेष गरी प्रिय राराभित्र कर्णाली बाहिरबाट हेर्दा जस्तो छ त्यस्तो छैन भनेर भन्न खोजिएको छ। बाहिरबाट हेर्दा कर्णालीलाई जुन किसिमको गरिबी अथवा आर्थिक रूपले अथवा सामाजिक रूपले पछाडि परिएको भनेर हामीले नियालिएको छ, र वास्तविक रूपमा हेर्दाखेरि त्यही कर्णालीमै गएर हामी बाँच्यौँ भने त्यो त्यस्तो छैन। हामीले त्यसलाई हामीले जुन हिरालाई चाहिँ हामीले बुझ्न नसके फ्यालिएको जस्तो मात्रै हो। त्यही भएर कर्णाली भनेको चाहिँ हिरा नै हो, र त्यहाँको सामाजिक परिवेशहरू जुन पिछडिएको क्षेत्र भनेर हामीले भन्छौँ त्यो समाज पिछडिएको समाज हुँदै होइन, त्यहाँको प्रचार मात्रै नभएको हो, र त्यहाँ अलिकति शैक्षिक रूपले र आर्थिक रूपले अगाडि बढाउन नसकेको मात्रै हो। र प्रिय राराभित्र त्यो राराको सुन्दरता र समग्र कर्णालीको विस्तृत त्यहाँको परिवेशलाई एउटा जुन लेखकले कस्तो अनुभूति गर्नुभएको छ त्यो अनुभूति चाहिँ प्रिय राराभित्र।
0: यो कविता नै एकपटक सुनौ न यही मौकामा, किनभने त्यो परिवेशलाई बुझ्नलाई पाठक श्रोतालाई पनि अझ सहज हुन्छ, र जसरी प्रतिबिम्बित गरिएको छ या कर्णालीलाई केन्द्रबाट अलिकति परको रूपमा या अलिकति केन्द्रसँग नजोडिएको हो कि भन्ने जुन भान भइरहेको छ त्यसमा पनि यसले केही न केही फरक पनि दिन सक्छ यो कविता मार्फत। अहिलेको लागि तपाईँको कविता वाचनतर्फ लागौँ।
1: हजुर, कविताको शीर्षक प्रिय रारा। तिमी सुसाए कि कर्णालीको क्रन्दन, तिमी सुका सुसाए कि कर्णालीको क्रन्दन, तिमी बगे कि कर्णालीको आँसु, चराचर उठेको छ काल पहरे नियति, बाँदर लडिजाने पहरा, सपना सुकेका शालिकहरू, दिन रात नभनी किन कुदिरहन्छ रारा, तिमी अलौकिक स्वर्ण कि स्वर्गकी अप्सरा। प्रिय रारा, तिम्रो छाल छाडेपछि के भयो, तिम्रा काया झैँ उडे समयका पखेटा, युगका अश्रुकित मोडले किनार यसरी टेक्यो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो। हजुर, अब यो एकदमै छोटो छ, तर करिब मैले 3.5 वर्ष त्यो परिवेशमा बाँचिसके पछाडि मैले त्यो समाजलाई कसरी हेरेँ, त्यो सुन्दरतालाई कसरी हेरेँ, र पिछडिएको भनेर जुन भाष्य सिर्जना गरेको छ त्योभित्रको जुन किसिमको शक्ति छ, त्योभित्रको जुन सम्पत्ति छ, त्यो सम्पत्तिलाई चाहिँ अलिक टाढाबाट हेर्दाखेरि मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो भनिसकेपछि तिमीलाई छाडिसके पछाडि चाहिँ म अभागी भएँ भन्न खोजिएको छ।
0: भर्खरै कविता वाचन गर्नुभयो प्रिय रारा शीर्षकमा। अब हामी फेरि पनि संवादमै फर्किन्छौँ। अब समयको पाबन्दीले गर्दा हामी चाहेर पनि धेरै यो संवादलाई लम्ब्याउन त सक्दैनौँ। अब तपाईँले उपन्यास लेखन पनि गरिसक्नु भएको छ, यता कविता लेखनको त हामीले लामो चर्चा परिचर्चा नै गरिसकेका छौँ। यो दुईटा फरक विधामा कलम चलाइसकेपछि विशेषतः तपाईँ अब कस्तो तयारीमा लाग्नु भएको छ र आगामी कृति कस्तो कृति ल्याउने तयारीमा हुनुहुन्छ, त्यसबारे केही प्रकाश पारिदिनुहोस् न।
1: धन्यवाद सर। विशेष गरी अब यस पछाडि चाहिँ मैले व्यक्तिगत रूपले भन्नुपर्दाखेरि पहिला उपन्यास आयो, त्यस पछाडि कविता सङ्ग्रह आयो, र अब यस पछाडि चाहिँ मैले अहिले सुरु गर्दाखेरि छोटो छोटो कथा सङ्ग्रह, छोटो धेरै लामो होइन, छोटो कथा सङ्ग्रहको तयारी गरौँ कि भन्न सोचेको चाहिँ छु, तर थालनी नै गरिसकेको छैन, र विशेष गरी आर्थिक रूपले अब अहिलेको अवस्थामा अहिले डिजिटलको युग भएको कारणले कविता कथाहरू अथवा किताब किनेर पढ्ने जमातहरू एकदमै सानो हुने, अनि कविता किताब छापिसके पछाडि पनि आर्थिक बोझ मात्रै हुने तर त्यसको रिटर्न चाहिँ नहुने भएको कारणले किताबै निकालिहाल्छु, तत्कालै किताब निकालिहाल्छु भन्ने योजना चाहिँ छैन, तर पनि लेखन त भित्री रूपले भइ नै रह हुन्छ, तर लेखन चाहिँ अहिले मेरो कविता सँगसँगै लघु कथा सङ्ग्रह लागि मैले तयारी चाहिँ गरिरहेको छु।
0: हजुर, यो संवादलाई अब समयको पाबन्दीले गर्दा छुट्याउनै पर्ने बाध्यतामा आइपुगिसकेका छौँ, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय।
1: हजुर सरोज सर, एकदमै धन्यवाद छ हजुरले स्टुडियोमा बोलाएर यसरी मलाई समय दिनुभएकोमा, एकदमै आभारी छु र रेडियो नेपाल परिवार प्रति नै म एकदमै आभारी छु, र यसरी नै हाम्रो बहसहरू चाहिँ निरन्तर अगाडि बढ्दै जाओस् भनेर म अपेक्षा पनि गर्न चाहन्छु।
0: हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ, नमस्कार सर।
0: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार राजकुमार श्रेष्ठ। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौँ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ तारा देवीको स्वरमा, भावुकको रचना शिवशंकरको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ रुबी जोशीको स्वरमा, किरण खरेलको रचना, पुष्प नेपालीको सङ्गीतमा।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।

0: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सेतो पुतलीदेखि सावधान रहौ।
4: साँपु कस्तो रोग हो?
3: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
4: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
3: साँपु रोग के कारणले लाग्छ?
4: हालसम्म

0: म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
1: सापु रोगका लक्षणहरू के हुन्?
0: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
1: उज्यालोमा हेर्न नसक्नु,
0: आँखा दुख्नु,
1: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
0: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
1: सापुको रोकथाम कसरी गर्ने?
0: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
0: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
0: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
0: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घरदेश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यहाँ स्वदेश आउनुभएका बेला यहाँसँग यो अन्तरङ्ग कुराकानी गर्दैछौँ। यसपालिको यो पछिल्लो स्वदेश बसाई कस्तो रह्यो, गतिविधि केही बताइदिनुहोस् न।
1: सर्वप्रथम त मेरो 91 वर्षको आमा हुनुहुन्छ, बुवालाई गुमाएको 38 वर्ष भयो, त्यसले गर्दा आमासँग बस्ने, आमाका इच्छाहरू पुरा गर्ने, बिहान बेलुका आमासँग खाना खाने खुसी हुनुहुन्छ, त्यस्तै पर्यो भने पकाउनु पनि हुन्छ अलि बढी आमासँग, र अलिकति विभिन्न पार्टीहरूले चाहिँ सम्पर्क गर्नुभएको छ, ए गइरहेपछि नेपालीका मुद्दाहरू पनि तपाईँले सम्बोधन गर्नुहोस् है, तपाईँले अलि पछि पार्नुभएको छ भनेर भन्ने क्रम पनि भएको छ। त्यसले गर्दाखेरि सम्भवतः यो अलि लामो बसाइ, म अलि छोटो छोटो आउने जाने गर्थेँ, अलि लामो बसाइ, त्यसले गर्दाखेरि नेपालको एउटा सुखद बसाइ नै भन्नुपर्छ, अलि शान्ति र सुखको बसाइ भएको छ।
0: बेलायतमा एकजना व्यावसायिक र समाजसेवी व्यक्तित्व, दर्जनौँ ठाउँको व्यावसायिकता पनि छ, आफ्नो दिनचर्या त्यहाँ कस्तो रहने गर्छ?
1: म अलिकति थोरै चुप्प लाएर बस्न नसक्ने, केही न केही काम गरिराख्नु पर्ने, हाम्रो भाषामा भन्दाखेरि चकचकै हो कि जस्तो लाग्छ आफैलाई पनि, मेरो आफैले पनि कहिलेकाहीँ चकचकै भन्नुहुन्छ। बेलायत भएको बेलामा म त्यहाँ गएपछि आफ्नो दिनचर्या एकदम व्यस्त नै राख्छु, फेरि नेपाल आएपछि नि भेटघाट आदि इत्यादि हुन्छ, यहाँ पनि व्यस्त नै रहन्छ, त्यसले गर्दाखेरि बेलायतमा हुने व्यापारदेखि लिएर पारिवारिक कामहरू, मेरो 14 वर्षको सानो छोरी छ, त्यो छोरीलाई डान्समा, टाइगन्डोमा, त्यस्तै अरू उसकै स्कुलहरूमा, ट्युसनहरूमा पुर्याउने काम हुन्छ भने व्यापारका मिटिङहरूदेखि लिएर अलि व्यस्त नै रहन्छु। अनि नेपाल आइसकेपछि पनि अब फेरि एक दुई हप्ता अथवा महिना दिनमा एकचोटि त आइहाल्छु, त्यति बेला नेपालमा पनि अरू केही कामहरू, केही मिटिङहरू अथवा केही गइरहेको छ नेपालीका मुद्दाहरूमा, है ल काम गर्नु पऱ्यो भन्ने कुराहरू हुन्छ, त्यसले गर्दाखेरि अहिलेसम्मको एक्टिभ जीवन, अलि व्यस्त जीवन, अब अलि त्यति धेरै व्यस्त हुनु हुँदैन है, अलिकति आफूलाई पनि समय दिनुपर्छ भन्ने सोचिरहेको बेला, त्यस्तो जीवन छ अहिले।
0: अब यो अन्तरङ्ग कुराकानीको कार्यक्रम, 8-10 लाख कमाएर ल्याउन विदेश पुग्नु भएको, अहिले बेलायतमा प्रतिष्ठित व्यवसायी समाजसेवी हुनुहुन्छ, आफ्नो बाल्यकाल हुर्काई बढाइको स्मरण केही गरिदिनुहोस् न, आफ्नो पारिवारिक पृष्ठभूमि बारे पनि।
1: अब पारिवारिक बाल्यकालको कुरा गर्दा म पण्डित ज्योतिषको छोरा हो, बुवा गाउँको नै पहिलो पढे लेखेको व्यक्ति हुनुहुन्थ्यो, जसले विद्यालय 2018 सालको असौजको 1 गतेबाट सुरु गर्नुभएको विद्यालय, अहिले बुवाकै नाममा त्यो विद्यालय छ, कृष्ण भवन धर्म माध्यमिक विद्यालय, बुवाको नाम धर्म हो, पर्वत जलजला दाइरिङ भन्ने ठाउँमा अवस्थित छ। बुवा पढे लेखेका कारणले म चाहिँ यो संस्कृत पढ्ने इच्छा पनि तीव्र राख्ने व्यक्ति थिएँ। जब 9 वर्षको उमेरमा व्रतबन्ध भयो, वेद चण्डी रुद्री पढ्ने, बुवाले लेख्ने गरे चिनाहरू लेख्ने, अनि त्यो क्रममा चाहिँ अलि चिना लेख्या पनि छु, अलि सानै उमेरमा बुवाको कारणले, र म जेठो छोरा, एउटा भाइ अनि दिदी हुनुहुन्थ्यो। अलि सानो उमेरमा बुवाको र ससुरा बुवाको तीव्र इच्छा शक्तिले मेरो सानो उमेरमा विवाह भयो, 12 वर्षको उमेरमा, दुर्भाग्यवश 13 वर्षको उमेरमा मैले श्रीमती गुमाएँ, म राणा भएँ भन्न पर्यो, अब त्यो लेखान्तर भनौँ। त्यो पनि के थियो भने 7 कक्षासम्म मात्रै थियो त्यो जुन स्कुल हाम्रो गाउँमा, अहिले माध्यमिक विद्यालय छ, त्यति बेला मैले 7 कक्षा पास गरिसकेपछि अर्को ठाउँमा जानुपर्ने, र म जन्मिनुभन्दा पहिला नै बुवा र ससुरा बुवाको सम्धी हुने इच्छा तीव्र, त्यसपछि मभन्दा केही जेठी केटी उहाँहरूले बिहा गर्ने तयारी गर्नुभयो, अब ग्रहको खेल मिल्दैन भन्ने पनि सुनेको थिएँ मैले, त्यस्तै भयो, अनि त्यसपछि म 7 कक्षा पास गरिसकेपछि विद्याज्योति माविमा पढ्न गएँ।
0: कति टाढा थियो त्यो चाहिँ?
1: त्यो हिँडेर 2.5-3 घन्टा हिँडेरै जानु पर्थ्यो, हिँडेर गएर त्यसपछि म SLC भन्नाले 10 कक्षासम्म त्यहाँ पढेँ। अर्को दुर्भाग्य मेरो लाइफमा के भयो भने टेस्टको रिजल्टको दिन बुवाको पनि स्वर्गारोहण भयो, लामो समयको बिरामीपछि मैले त्यो समय पढ्न पनि पाइनँ। अब बुवा बिरामी भएपछि कहिले बागलुङ हस्पिटल, कहिले पोखरा गण्डकी हस्पिटल, कहिले अब त्यति बेला गाडीको सुविधा थिएन, हामीले त्यो डोकामा बोकेर लिएर आउनुपर्ने होइन, अनि त्यस्तो अवस्था गुज्रियो मेरो, र बुवाको उपचारको क्रममा पनि त्यति राम्रोसँग ठिक भएन, अनि टेस्टको परीक्षा कार्तिक नै जस्तो लाग्छ, 45 सालको कुरा हो, त्यसपछि म सिधै टेस्टको परीक्षा दिन मल्लाज विद्याज्योतिमा पुगेँ, मैले जहाँ पढ्थेँ, अनि केही समयपछि घरमा पुराण आदि इत्यादि गर्दै गर्दा घर आएँ, टेस्ट सिद्धाएर, अनि सिद्धाएर बुवाको त्यही पुराणहरूको कामहरू सुनाउने भन्ने कुरा हुन्छ नि त गाउँतिर, अनि कार्तिकको 4 गते बुवा स्वर्गीय हुनुभयो, जुन बेलामा म 15 वर्ष मात्रै थिएँ, भाइ 11 वर्ष, अनि त्यसपछि त्यो घरको जीवन धान्ने पनि भयो, दिदी अलि ठुली हुनुहुन्छ, बिहा भइसक्यो, एउटा आमा भाइ म, त्यसपछि म बागलुङ क्याम्पस जोइन गरेँ, SLC पास गरिसकेपछि, अनि अब घरतिरको समस्या पनि त्यत्तिकै थिए भने उतातिर गएर स्कुलतिर पढाउन पनि सुरु गरेँ मैले त्यति बेलै, अनि म क्याम्पसलाई आउने जाने अलिकति प्राइभेट रूपमा दिने त्यस्तो हुन थाल्यो, र केही वर्ष मैले पढाएँ, 6 वर्ष पढाएँ, छ वर्ष पढाइसकेपछि काठमाडौँमा अरू कसैलाई विदेश पठाउनको लागि परराष्ट्र मन्त्रालयमा एकजना दाई हुनुहुन्थ्यो,
0: हजुर,
1: यमनाथ शर्मा, उहाँले पासपोर्ट बनाइदिनुहुन्छ र उहाँहरूलाई विदेश पठाउने भनेर म चाहिँ काठमाडौँ आएको थिएँ। यो 53 सालको कुरा हो।
0: हजुर, अब अलि स्कुलकै पढाइतिरको कुरा गरौँ न। त्यो बेलामा अब वियोगका बावजुद पनि होइन, पढाइ कसरी अगाडि बढ्यो र रुचि चाहिँ कस्तो थियो त्यो बेलामा यहाँको पढाइको?
1: रुचिकै कुरा गर्दा म संस्कृतमा राम्रो थिएँ। म 4 कक्षा पढ्ने बेला 21 दिन स्कुल गइनँ।
0: हजुर,
1: मलाई के लाग्थ्यो भने म संस्कृत पढ्छु, राम्रो धुरन्धर पण्डित हुन्छु जस्तो पनि लाग्थ्यो। त्यो 21 दिन स्कुल नजानुको पछाडि के थियो भने मलाई वृन्दावनमा पठाइदिनु, म त्यहाँ जान्छु, संस्कृत पढ्छु भन्ने मेरो चाहना थियो। अनि बुवा पहिलो विद्यालय स्थापना गर्ने व्यक्ति, अलिकति सोच पनि भएको, उहाँले के भन्नुभयो भने मलाई बल्ल बल्ल फकाएर 21 दिनको दिन, होइन म तिमीले एसएलसी पढेपछि, म पुरै एसएलसी दिइसकेपछि 6 महिना ग्याप हुन्थ्यो, त्यति बेला तिमीलाई म संस्कृत पढाउँछु, मै लिएर जान्छु, अब जमाना परिवर्तन भयो, अङ्ग्रेजी नै पढ्न पर्छ, त्यसरी जाऊ भनेर भन्नुभयो। सम्भवतः बुवाको इच्छामा राम्रो पढाउने सायद पण्डित अथवा हाकिम भन्ने चलन हुन्थ्यो, त्यो बनाउने इच्छा थियो। सायद बुवा भएको भए म हाकिम पण्डितकै हुन्थेँ होला, तर त्यो मोड बुवा नहुनाको कारणले म चेन्ज भएँ। म त्यही बेलामा 16 वर्षपछि 17 वर्षमा म हेराउन गएको थिएँ, पर्वतको पाङ भन्ने अत्यन्त ज्योतिषीको पपुलर ठाउँ छ, त्यहाँ जाँदाखेरि चाहिँ तसिडियो भएछस् भनेर भन्नुभयो एकजना ज्योतिषीले, भनेको मतलब घरको तसिडियो भइस् भन्न खोज्नुभयो उहाँले बुवा गइसकेपछि, होइन, अब त्यो सबै आफैले गर्नुपर्ने अवस्था भयो। त्यसपछिको लाइफको एउटा परिवर्तन भयो जस्तो मलाई किन लाग्छ भने, बुवा भएको भए अलि पढ्न पाउँथे होला, पढ्थेँ होला, त्यसपछि म नेपालमै सरकारी जागिर खान्थेँ होला, अथवा अलि राम्रो पढाइ पनि राम्रै थियो मेरो, त्यतातिर लाग्थ्यो होला। जुन पढ्ने अवसर गुमाइसकेपछि म केही समय टिचर भएँ, घरको खेतीबाली यताउता गरेँ, त्यसपछि फेरि विदेश जाने।
0: अब स्कुलले बेलामै निकै मेधावी विद्यार्थी र अलि नेतृत्व गर्न चाहने चाहिँ यहाँको स्वभाव भन्ने पाइन्छ, होइन, वास्तवमा केही मान्छेहरूमा त्यो स्वभाव चाहिँ कसरी विकसित हुँदो रहेछ, यहाँलाई के लाग्छ, माता पिताको गुण वा सामाजिक परिवेश वा त्यस्तो के लाग्छ?
1: मलाई के लाग्छ भने केही गर्छु भनेर जसले भनेपछि त्यो हुने बिरुवाको के चिल्लोपात भने जस्तो, त्यो सुरुदेखि नै म गाउँमा हुँदा पनि स्कुलको कामहरू गर्ने, वनहरूको सचिव हुने, होइन, गाउँमा परेका समस्याहरूलाई समाधान गरिहाल्ने, होइन, अब तपाईँको चाहिँ त्यति बेला बुवाको कारणले सामाजिक व्यक्तित्व त त्यसै हुनुहुन्थ्यो नै, बुवा दिनमा बिहानदेखि बेलुकासम्म 200-300 व्यक्तिहरूको भेटघाट हुने, कसका बिहा गर्ने, कसको के घर जग्गा जमिनका खरिद बिक्रीका कुराहरूमा सहयोग गरिदिने, होइन, अब कसका चिना हेर्ने, कसलाई झारफुक गर्ने, को बिरामी हुन्छ, त्यो एउटा सामाजिक, एउटा के भने सामाजिक घर जस्तो थियो सबै। अनि त्यति बेला चाहिँ म त्यसबाट त उत्पत्त थिएँ नै, र साथसाथै कस्तो भयो भने जब विदेश गइसकेपछि त्यो जुन जिन मैले माता पिताको बोकेर आएँ नि, त्यो जिन कहीँ न कहीँ त्यो सेवा गर्नुपर्छ भन्ने भित्रैदेखि बस्यो। बेलायतमा थुप्रै जागिर लगाएको छु, संसारभरि कहिलेकाहीँ दुःख पर्दा धेरैलाई ल है सहयोग गर्दैछु भनेर रिक्वेस्ट गरेको छु, संसारभरिका नेपालीहरूका मुद्दा बोकेर हिँडिरहेको छु, त्यसले गर्दाखेरि चाहिँ त्यो मैले पैतृक गुण पनि लिएर आएको हुनसक्छ भन्ने मलाई लाग्छ। र अहिलेसम्म मैले सकेसम्म जानेसम्म भ्याएसम्म कसैले केही भनिहाल्यो भने होइन यसलाई इग्नोर गर्नु हुँदैन, सकेसम्म प्रयास गरौँ न भनेर अलिकति आफूले दुःख पाउँदा पनि ट्राई गरिरहेको हुन्छ। त्यसले गर्दा यो सबै माता पिताको एउटा सामाजिक भावनाबाट ओत भएकै हो कि भन्ने मलाई लाग्छ।
0: हजुर, अब चुनौतीको सामना गर्ने खालको स्वभाव सानैदेखि, होइन, त्यो बुझ्न सकिन्छ। अब बाल्यकालका अलि रमाइलो लागेको अवस्था र अलि दुःख लागेको अवस्था चाहिँ कुन थियो होला?
1: अब केही सम्झनुहुन्छ? दुःख त 13 वर्ष उमेर श्रीमती गुमाउनु, 15 वर्ष उमेर पिताजीलाई गुमाउनु, त्योभन्दा दुःख, त्योभन्दा ठुलो टर्चर त मलाई मेरो लाइफमा के हुन्छ, होइन। त्यसका बावजुद पनि मैले जीवनमा धेरै ठक्करहरू खाएको छु, धेरै ठक्करहरू खाएको छु। बुवा जाने अवस्थामा धेरै ऋण थियो, त्यति बेला मेरो काका बुवाहरूको त्यति सहयोग पनि पाएन, केही फन्डहरू तिर्नुपर्ने थियो, धमाधम जग्गा बेचेर मैले तिरेँ। 1 वर्षसम्म बुवाको दुःखमा हुन्थ्यो, त्यो दुःखमा हुने बेलामा कसैले बुवाको नाम मात्रै लियो भने मलाई आँसु आउँथ्यो। अब त्यो पीडाहरू त मैले सम्बद्ध अलि स्ट्रङ भएर पार गर्ने वातावरण बन्यो होला जस्तो मलाई लाग्छ, किनभने त्यो बेला चाहिँ म पण्डित ज्योतिषको छोरा, पढ लेखा व्यक्तिको छोरा, अब घरमा कस्तो समस्या हुन्छ, घर भैँसी दुइन्छ गोरु दुइन्छ भन्ने पनि त्यति थाहा नपाउने अवस्था थियो नि त। त्यस्तो अलिकति फरक तरिकाले हुर्काउनु भयो बुवा आमाले, तर पनि अब पछि परिसकेपछि अलिक पीडा त हुने भयो नि, त्यो पीडामा त छँदै थिएँ। त्यसपछि म जब विदेशतिर लागेँ, विदेशतिर लागिसकेपछि अब त्यो जागिरकै सिलसिलामा पनि गाउँमा धेरै नै दौडधुप गर्नुपर्ने, जागिर खाँदाखेरि चाहिँ स्थानीय स्रोतबाट महिनाको 400 रुपियाँ तलब लिएर 1.5 वर्ष पढाएको छु।
0: अब बाल्यकालमा स्कुलै जीवनमा अलि रमाइला लागेका पलहरू पनि केही स्मरण छ?
1: अहिले अब धेरै कुराहरू त नसम्झिन पनि सकिन्छ, तर पनि अब कस्तो हुन्थ्यो भने साथीहरू मिलेर हामी अलिकति चकचकै गर्थ्यौँ। अब त्यो यस्तो घुर्राहरू बनाउने र नचाउने हुन्थ्यो, त आमाले बाँध्ने धरोको त बिटबिट च्यातेर त्यो डोरी बनाउने काम गर्थ्यौँ, अनि बेलुका आएपछि गाली खानु पर्थ्यो होइन। अब त्यो आमाको नयाँ धरो लगाएर च्यातिदिने। अनि एक दिन चाहिँ अर्को इन्ट्रेस्टिङ घटना के छ भने, एउटा दोकान मात्रै हुन्थ्यो त्यति बेला, मनबहादुर छेत्रीको दोकान थियो। मैले खुसुक्क पैसा झिकेर लिएर गएको, मैले 10 रुपियाँ लिएर गएँ भनेको अलि सानैमा 500 नोट लिएर गएछु। अनि त्यो 500 नोट लिएर जाँदाखेरि चाहिँ उहाँले दोकानेले थुपुकत्तो पैसा राख्नुभयो, अनि त्यसपछि चाहिँ नि मलाई चक्लेट दिनुभयो 10 रुपियाँको पठाउनु भयो। पछि बुवा आएपछि तिम्रो छोराले मलाई बोलाउने नाम कृष्ण हो, छोराले यहाँ 500 ल्याएर चक्लेट किन्न आएको थियो। अब त्यति बेला त्यो जमानाको अब 35-36 सालको कुरा होला यो, 500 रुपियाँ लिएर आयो भनेर भनेपछि त अलि ठुलै भयो होइन। अनि त्यसपछि त्यो थाहा पाएपछि आमाले गाली गर्नुभयो, अनि गाली गरिसकेपछि अब म जेठो छोरो, अलि बुढेसकालमा जन्मिया छोरो म, आमा 39 वर्ष, बुवा 42-43 वर्ष हुँदाखेरि जन्मिया हो। अनि त्यसपछि म चाहिँ रोएँ, मैले भात खाइनँ बेलुका, उल्टै बुवाले आमालाई गाली गर्छस् केटी भन्नुहुन्थ्यो, केटी यो मेरो छोरालाई किन गाली गर्छ भनेर। त्यो 500 रुपियाँ 10 रुपियाँको चक्लेट त खाइसकेँ, बुवाले अर्को 10 रुपियाँ फेरि दिएर फकाएर खाना खाएँ मैले, त्यो सम्झिरहन्छु। अनि अर्को इन्ट्रेस्टिङ, हजुरबा बित्नुभएको बेलामा मलाई जहिले पनि त्यो खाना खाने बेला चाहिँ तरसित मात्रै भात खानुपर्ने, अनि मैले भित्र तर मागेँ, त्यो हजुरआमाहरू अरू जो फुपूहरू हुनुहुन्थ्यो उहाँले दिनुभएन, अनि अलि हल्ला हल्ला भयो, हल्ला हल्ला भएपछि अलि त्यहाँ चाहिँ म रुएँ, झगडा गरेँ, अलि सानैको कुरा हो होइन। अनि झगडा गरिसकेपछि मलाई फुपूले हो कि जस्तो लाग्छ, मलाई फुपू दिदीहरू को हुनुहुन्थ्यो उहाँहरूले मलाई चाहिँ अलिकति गुजर्दै बाहिर लानुभयो, अनि त्यहाँ हल्ला हल्ला नि भयो, अनि बुवालाई साह्रै रिस पनि उठेछ, त्यो कोरो हुन्छ नि कोरोबाट चाहिँ औल्टाले हान्नुभयो। अनि त्यसपछि एउटा चाहिँ नि कहिलेकाहीँ अलिक चकचक गरेर त्यो सिस्नुमा लगाएर, ल अब चकचक गर्छ गर्दैनस् भनेर सिस्नु बिदाइदिनु भएको पनि याद छ। भनेपछि अलि चकचकै छ, चकचकै नै रहेछ भन्ने लाग्छ मलाई। अब यी कुराहरू अलिअलि हो, नत्र भने त्यस्तो अब मैले भनिहालेँ, मेरो पीडाका कुराहरू त अब श्रीमतीको बुवाको कुराले अलि पीडा नै भयो। त्यसले गर्दा बाल्यकालमा अब बुवा आमा अलि राम्रो पढे लेखेको पनि, अनि गाउँमा अलिअलि केही गर्ने भावनाले त्यति धेरै ठुलो पीडाहरू भएन, मलाई पर्यो त ठुलै पीडा पर्यो।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
3: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
3: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत करिब 26 वर्षदेखि बेलायतमा कर्मशील गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको अन्तरङ्ग कुराकानी। विदेश जाने पृष्ठभूमि र सोच, पोखरा र राजधानी काठमाडौँलाई पनि त्यति राम्ररी नबुझेको अवस्थामा युरोप पुग्दाका चुनौती र अवसर, बेलायतमा व्यावसायिकता, होलिका ग्रुप स्थापनाको पृष्ठभूमि र अवस्था लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्।
0: यहाँले गाउँमै शिक्षण पेसा गर्नुभयो, अब सामान्यतया मानिसहरूको उच्च शिक्षा लिन राजधानी काठमाडौँमा आउने अनि त्यसपछि विदेशतिर जाने भन्ने हुन्छ होइन, यहाँको चाहिँ त्यस्तो के रह्यो?
1: मेरो त्यस्तो अवसरै पाइनँ मैले, म उच्च शिक्षा लिन काठमाडौँ पोखरा कहीँ आउने मैले मेरो अवसरै पाइनँ, किनभने आमा मात्रै हुनुहुन्थ्यो, मेरो सानो भाइ हुन्थ्यो, त्यो अवसर मैले प्राप्त गर्दै गरिनँ। म त्यही भएर कहिले काहीँ लन्डनमा पनि म भन्ने गर्छु काठमाडौँ कस्तो छ भनेर काठमाडौँको भाइ बहिनीहरूलाई, मेरोमै काम गर्ने भाइ बहिनीहरूलाई पनि कहिले काहीँ सोध्ने गर्थेँ। म वास्तवमा आएँ दोस्रोचोटि काठमाडौँ आएर, पहिलोचोटि पासपोर्ट बनाइयो त्यति बेला काठमाडौँमै बनाउनु पर्थ्यो, दोस्रोचोटि आएर म युरोपतिर उडेँ। त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ त्यस्तो काठमाडौँ आउनु पाउने अवसर पाइनँ, पढ्नलाई आउनु पाउने अवसर पाइनँ, पोखरा आउनु पाउने अवसर पाइनँ, बागलुङ भर्ना भएर नि क्याम्पस क्लियर गर्न पाउने अवसर पाइनँ। त्यसले गर्दाखेरि चाहिँ यो अभाव, शिक्षाको अभाव भएर मेरो लाइफ गुज्रेको, र अहिले पनि शिक्षामा मैले चाहिँ गर्न सकिनँ है, पढ्न पाएको भए त अझ केही गर्न सक्थेँ है भन्ने महसुस र त्यो कमी महसुस गरिराखेको व्यक्ति हो म।
0: अब त्यो विदेश जाने पृष्ठभूमि चाहिँ के रह्यो यहाँको खास गरी, र कुन सोचले चाहिँ विदेश जानुपर्छ भन्ने लाग्यो झन्डै 30 वर्ष अगाडि भनौँ न, 28-29 वर्ष अगाडि?
1: वास्तवमा म चाहिँ विदेश जान हुन्न भन्ने थियो, मेरो टिचर जागेको थियो, मेरो श्रीमतीको घरमै होलाएको थियो, दुवैजना गाउँमा जाहिर खाइरहेको थियौँ। विदेश जान हुँदैन र जान हुन्न भन्ने मनस्थिति थियो। मैले अघि पनि थोरै छोएँ, मेरो एकजना काका, मेरो गाउँको घरको छिमेकी काका हरि काका, उहाँ बेल्जियम हुनुहुन्छ अहिले, उहाँलाई हरि काका छिमेकी काका भनौँ, उहाँ चाहिँ होल्यान्ड हुनुहुन्थ्यो र उहाँ कुनै इन्डियनको पो काम गर्दै हुनुहुन्थ्यो, अब इन्डियन पैसामा। तर मलाई फोनमा बोलाउनुहुन्थ्यो कहाँ, बागलुङ अथवा बेनी अथवा कुसमा गएर आवा घरमा गएर बोल्नु पर्थ्यो। त्यति बेला मैले प्रसङ्ग बस के भने, अनि तपाईँ अब कति उसकोमा बसिराख्नुहुन्छ, यसो त्यहाँ अरू काम पायो त धेरै पैसा हुन्छ होला नि काका भनेको। त्यसको भोलिपल्ट उहाँ त्यो साउलाई छोडेर अर्को ठाउँमा जानुभएछ। अनि त्यसरी गइसकेपछि अनि केही समयपछि उहाँले उहाँको श्रीमती र दाईहरू सबै मिलाएर ल आउनु पर्यो भनेर भन्नुभयो। त्यो प्रसङ्गमा हामी एउटा रोदी घर भन्ने एउटा उमा गुरुङ हुनुहुन्थ्यो, उहाँहरूको क्लब थियो, त्यो क्लब मार्फत हामी कलाकार भएर विदेशतिर गएको हो। र अब त्यति बेला चाहिँ कस्तो थियो भने अलि सजिलो थियो भनौँ न, जर्मनतिर युरोपतिर जाँदाखेरि त्यसरी चाहिँ भिसा लगाएर गइयो, केही समय जर्मन बस्यो, त्यसपछि हामी म केही समयपछि युके गएको।
0: राजधानीको अनुभव पनि त्यति नभएको, यहाँले त्यसरी युरोप उत्रिँदाखेरि, जर्मनीमा उत्रिँदाखेरि चाहिँ कस्तो अनुभव भयो, मनमा आफ्नो उद्देश्यमा चाहिँ के चुनौती आए, त्यो कस्तो सोच भयो त्यतिखेर?
1: त्यो त पीडै पीडा थियो, भाषा छैन, काम छैन, तपाईँको कालो टाउको देख्यो भने पुलिसले समाउँछ, होइन, अब त्यो एकदम तनाव थियो। त्यति बेला काम पनि पाएको थिएन, हामीले त्यो पहिलो काम गरेको भनेको त चेरी टेप्ने, चेरी टिप्ने, एक बकेट चेरी टिप्यो भने त्यति बेला जर्मनमा एक मार्क दिन्थ्यो, त्यस्तो अवस्था थियो। अनि केही समयपछि डेढ वर्षपछि बल्ल एउटा पिजरियामा भाँडा मान्ने काम पाएको थिएँ मैले। त्यसले गर्दा त्यति बेला आफ्नो कुनै क्वालिफिकेसन लिएर गइएको थिएन, त्यसले गर्दा अलिक गाह्रै समय बिताइयो त्यो 2 वर्षको भनौँ न।
0: अब स्कुलमा आफ्नोभन्दा माथिल्लो कक्षाकालाई पनि कतिपय विषय पढाउनु हुन्थ्यो अरे, होइन, एउटा मेधावी विद्यार्थी त्यो बेला एउटा डाक्टर इन्जिनियर नै हुन्छ भनिन्थ्यो, यहाँमा फरक देखियो नि होइन?
1: अनि त्यो त अवश्य मैले अघि नै भने, मेरो जीवनमा मैले अथवा मेरो पिताजीले सोचेको एउटा थियो होला, त्यसको कम्प्लिटली अर्को बाटोमा म गएँ, म आफू व्यापारमा पुगेँ, र मैले जुन किसिमले मेरो पिताजीले अथवा हाम्रो चाहना थियो त्यो चाहना त मेरो टोटली परिवर्तन भयो, किनभने जुन पढाइ गर्ने इच्छा थियो त्यो पुरा भएन। यो प्रसङ्ग ल्याउनु भयो, 9 पढ्दाखेरि 10 कक्षाको एउटा प्रसङ्ग छ, म म्याथमेटिक्समा अलिक तगडै थिएँ, म अहिले पनि हिसाब गर्नु पऱ्यो भने अलिक तगडै छु भन्छु मलाई, अनि हाम्रो 9 क्लास र 10 क्लासको एउटै सब्जेक्ट हुन्थ्यो। मैले हिसाबहरू गरिसकेपछि भूगोल पढाउने बेलामा 10 कक्षाका विद्यार्थीहरूले अलिकति राम्रोसँग नगरेपछि मलाई हेड सरले लगेर 9 कक्षाबाट 10 कक्षामा लगेर, त्यति बेला म बोलेर पढाउन सक्ने अवस्था त थिएन, सर्ट सर्ट सर्ट सर्ट चकले त्यो ब्ल्याकबोर्डमा लेखेर हिसाब मैले छोडिदिएँ, अनि त्यसले देखेऊ 9 क्लासको विद्यार्थीले चाहिँ यसरी मिलाउँछ, तिमीहरू गर्न सक्दैन भनेर सरले गाली गर्नुभएको थियो, मुरारी सरले। त्यो मेरो अलि मेहनत पनि होला, म चाहिँ त्यति बेला म्याथमेटिक्समा अरू विषयहरूभन्दा म अलिक बढी राम्रो म्याथमेटिक्समै भए हुनाले त्यो अवस्था थियो। र मल्लाजको विद्याज्योति मावि भन्ने माझफाटमा पढ्दाखेरि त्यो एउटा घटना भएको थियो, त्यसले गर्दा त्यो म सधैँ गएर पढाउने होइन, त्यो एउटा प्रसङ्गमा हाम्रो कोर्स पनि एउटै भए हुनाले एक दिन चाहिँ 9 क्लासको विद्यार्थी 10 क्लासमा गएर हिसाब लेखेको थिएँ।
0: अब जर्मनी पछि बेलायत, अब बेलायतमा चाहिँ यहाँको काम वा भनौँ न व्यावसायिकताको सुरुवातका दिनहरू बारे चाहिँ केही स्मरण गरिदिनुहोस्।
1: वास्तवमा म जब जर्मनतिर दुःख पाइयो, काम पाइएन, त्यसपछि मैले के सोचेँ भने अब के हुन्छ त बेलायत गएर के काम गर्ने होला भन्ने त भइहाल्छ, जाने कुरा त भइहाल्यो, तय गरियो होइन, अनि त्यसपछि गएर सेफ कुकिङको खाना पकाउने काम गर्यो भने कहिले पनि कामको खाँचो हुँदैन भन्ने कुराको मैले गुड रिसर्च गरेँ। त्यसपछि म गएर भाँडा मान्न सुरु गरेँ बेलायतमा भाँडा मात्दै गर्दाखेरि चाहिँ त्यसपछि अलिक छिटो समय मैले काम सिकेँ। म भर्खरै जाँदाखेरि चाहिँ एकजना मेरो जिल्लावासी दाई मलाई लिन आउनुभएको थियो, ओहो मेरो धाइरिङको हिरो आएछ यहाँ, अलि अब शरीर पनि अलिअलि अलि परेको शरीर भनौँ मेरो,
0: अट्टाकट्टा,
1: अनि ए हिरो आएछ, ल हिँड भाइ काममा, म तिमीलाई त काममा लगाइदिन्छु भनेर लिनै आउनुभएको थियो मलाई। त्यति बेला चाहिँ कति हुन्छ दाई तलब भन्दाखेरि 250 पाउन हप्ताको, केमा भन्दा टेस्को भन्ने त्यहाँको सुपर स्टोर हो, त्यहाँ चाहिँ सामान मिलाउने। तर म के गरेँ भने त 250 कामलाई छोडेर 80 पाउनमा भाँडा मान्न थालेँ हप्ताको। त्यसपछि मैले मेरो एम के थियो भने म सेफ बन्छु, सेफ बनेपछि राम्रो खाना पकाएपछि मलाई कहिले पनि जाहिरको खाँचो हुँदैन भन्ने कुरा मैले सोचेको थिएँ। त्यसपछि त्यो भाँडा माझे छिटो सेफ भएँ, सेफ भएपछि 4-5 वर्ष काम गरेँ, काम गरिसकेपछि अवार्ड सवार्ड पनि पाएँ, त्यो अवार्ड पाइसकेपछि केही समयपछि मैले आफ्नो व्यापार सुरु गर्न थालेँ। त्यसले गर्दा त्यति बेला रमाइलो इन्ट्रेस्टिङ घटना छ त्यो।
0: अब रेस्टुरेन्ट व्यवसाय पछि त अब उत्तरोत्तर प्रगति देखिन्छ यहाँको, होइन? अब 8-10 लाख कमाएर जिन्दगीमा ल्याउन सकिन्छ कि भनेर विदेश हानिनु भएको, होइन? त्यो स्मरण चाहिँ पछि गर्नुभयो कि भएन 8-10 लाख कमाइसक्दाखेरि?
1: यो म अहिले 8-10 वर्षदेखि अलिक बढी नेपालमा छु, नेपालसँग जोडिन चाहन्छु, धेरै काम गर्न चाहन्छु। अवश्य पनि म जाने बेला मैले के सोचेको थिएँ भने, अब हामी गाउँ पर्वतबाट अलिक तल फर्से भन्ने ठाउँमा म अलिकति पढ्ने इच्छा पुरा नभएको पढ्छु र स्कुल पनि पढाउँछु, बागलुङ क्याम्पस पढ्छु भनेर सरुमा पनि मागेको थिएँ, त्यो पाइनँ मैले। र म जाने बेला मैले के सोचेँ भने 10 लाख रुपियाँ कमाइयो भने आएर बागलुङ बेनीमा एउटा फ्यान्सी दोकान गर्छु अथवा केही व्यवसाय गर्छु र फर्किन्छु नै, बाहिर विदेश बस्ने होइन भन्ने मनस्थिति त डेफिनेटली हो। अब अहिले त्यो भाषामा भन्दा मलाई 10 लाख पुगेकै छैन, 10 लाख कमाएकै छैन भनेर भनौँ भने अलिक बढी कमाइया नि होला, तर फर्किन सकिएको छैन। त्यो सबै विभिन्न परिस्थिति, बालबच्चा त्यहाँ हुर्काउने, बालबच्चा पढाउने, विभिन्न कारणले होला। तर मलाई यति कुरा विश्वास के छ भने, म जे गर्न सक्छु, अब आधा जीवन मेरो गयो, आधा जीवन अब बढी नेपालकै लागि गर्छु भन्ने अठोटका साथ म धेरै नेपाल बसिरहेको छु र नेपालमा केही गरिरहेको पनि छु।
0: हजुर, अब बेलायतमा काम गर्दै गर्दा, होइन, अब होलिकाउ ग्रुप जुन चाहिँ 2006 स्थापना गर्नुभयो, त्यसको पृष्ठभूमि र टर्निङ पोइन्ट चाहिँ के रह्यो?
1: मैले भनिहालेँ अघि, मैले भाँडा माझेर सुरु गरेँ, सेफ भएँ। मैले 2004 त्यहाँको इभिनिङ स्ट्यान्डर्ड भन्ने अलि राम्रो पत्रिकाले मेरो फिचर लेख्यो, मलाई अवार्ड दियो, त्यसपछि मलाई अलि उत्साहित पनि भएँ। म अहिले सेफ कुलाचार्य भनेर हान्नुभयो भने सम्भवतः त्यो आउँछ। अनि त्यसपछि म अब रेस्टुरेन्ट खोल्नुपर्छ भन्ने मेरो मनस्थितिमा छँदै थियो। अनि मैले जहाँ काम गर्थेँ एउटै ठाउँमा काम गरेँ अलि 5-6 वर्षसम्म, बम्बई बाइस्कल भन्ने क्लबमा। त्यसपछि म चाहिँ जागिर अब छोड्नुपर्छ, काम केही गर्नुपर्छ भन्ने मनस्थिति थियो। त्यही प्रसङ्गमा नेपाल आएको बेलामा अलि लामो समय बस्नुपर्ने स्थिति भयो। फर्केर गइसकेपछि त्यहाँको म्यानेजमेन्टले न्यू खोज्यो,
0: ए
1: तिमी किन ढिला गरेको भनेपछि, मलाई समय पुगेन, टाढा छ मेरो देश भनेर भने। अनि उनीहरूले चाहिँ मलाई ब्रान्च सरुवा गर्छु भनेर भन्यो। अनि त्यसपछि एउटा चाहिँ थ्याङ्क यू सो मच, दिस इज द टाइम टु से गुड लक एन्ड गुड बाई भनेर जुरुक्क उठेर जाहिर छोडेँ। त्यसको 3 महिना मैले होलिकाउ रेस्टुरेन्ट सुरु गरेँ, एकजना अफगानी केटासँग पार्टनरसिपमा बिजनेस सुरु गरेका थिएँ। र 2 मार्चको 7 तारिक एनिभर्सरी हो, त्यही होलिकाउको 8 वटा ब्रान्च लन्डनमा चलाएका छौँ हामी परिवारहरू, फ्यामिली बिजनेसमा काम गरिरहेछौँ।
0: बेलायतभरि कि देश बाहिर पनि छन्?
1: देश बाहिर अलिअलि खोल्ने प्रयास भएको थियो तर त्यति राम्रो गर्न सकिएन। पोर्चुगलमा एउटा खोलेको थियो तर अहिले बेलायत पनि लन्डनभित्र मात्रै छन् हाम्रो। अर्को एउटा ब्रान्च छ डोनर केप भन्ने, त्यसका 2 ब्रान्च र होलिकाउका 8 ब्रान्च, 10 रेस्टुरेन्ट लन्डनभित्रै चलिरहेछन्।
0: हजुर, त्यसमा कति चाहिँ रोजगार होला?
1: अब यो रोजगार समयअनुसार परिवर्तन, कुनै टाइममा 300 स्टाफ थिए लन्डनमा हाम्रा, अहिले 120-130 हारारी होला नि, किनभने त्यो टेक्नोलोजीको जमाना आयो, अब सबलेट गर्ने जमाना आयो। हाम्रो डेलिभरीमा अलिक बढी फोकस छ, डेलिभरीमा धेरै ड्राइभरहरू हुन्थ्यो, त्यो ड्राइभर अहिले हामी उबर ड्राइभर, डेलिभरो ड्राइभर, होइन, जस्टिटका ड्राइभर युज गर्नुपर्ने अवस्था भएको हुनाले उनीहरूसँग कोलाबोरेसन हुन थाल्यो। उनीहरू आउँछ, उनीहरूसँग कन्ट्याक्ट हुन्छ अनि उनीहरू लिएर जान्छ। त्यो डेलिभरीको पार्टमा हाम्रै मान्छेहरू हुन्थ्यो भने अहिले त्यो घट्यो। अर्को, हामी फोनबाट 3 रेगुलरमा फोन बसेर फोनबाट अर्डर लिनु पर्थ्यो, होइन? अब अहिले जमाना के आयो भने अनलाइन गर्दैन, अर्डर अटोमेटिकै सर र प्रिन्ट हुन्छ। ती 3 10 रेस्टुरेन्टबाट गर्दाखेरि कति 30 मान्छे त त्यहीँ घट्यो, होइन? 10-10 ड्राइभरको दरले चाहिँ 10 गर्दाखेरि 10-100 त्यहीँ घटे। अनि अब अरू म्यानेज गर्दै गर्दाखेरि चाहिँ झन्डै 1/3 स्टाफ भएको छ अहिले। पहिला भन्दा अहिले स्टाफहरू भनौँ न अलिक कमले पनि चल्ने अवस्था बन्यो, जुन पार्ट हामीले चाहिँ अरू कम्पनीहरूसँग कोलाबोरेसन गरेर गरिरहेछौँ। बिजनेसको उसमा एटिट्युडै छ, तर स्टाफहरू कटौती भए, जुन पैसा हामीले चाहिँ स्टाफलाई दिन्थ्यौँ त्यो पैसा अहिले अर्को कोलाबोरेसन गर्ने कम्पनीहरू, डेलिभरी गर्ने कम्पनीहरू लिएर जान्छ। त्यसले गर्दा 120-130 होला अहिले ठ्याक्कै, अब त्यो पेरोलमै हेर्नुपर्छ।
0: अब नेपालीहरूलाई विशेष प्राथमिकताका साथ
1: सबै अलमोस्ट नेपाली, मेरो विचारमा अहिले पनि ओभर 80% नेपाली नै होला, 20% जति होला बाहिरको।

त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले पर्वत धाइरिङमा जन्मी हुर्की बेलायतमा कर्मशील गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको अन्तरङ्ग कुराकानी प्रस्तुत गर्यौं। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। कार्यक्रमलाई दुई भाग गरेका छौं। कुराकानीका थुप्रै प्रसंगहरू बाँकी नै छन्। कोविडको महामारीका बेला बेलायतमा रेस्टुरेन्टको सेवा र प्रगति, लन्डनमा होलिकाउका रेस्टुरेन्टहरूको विशेषता र ख्याति, एनआरएनएमा संलग्नता र गतिविधि, स्वदेशको समृद्धिमा विदेशको ज्ञान, सिप र पुँजीको प्रयोग, जीवनको सफलता के लगायतका प्रसंग अर्को हप्ताको शनिबारको कार्यक्रममा रहनेछन्। कार्यक्रम कस्तो लाग्दैछ? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस् त, आजलाई घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट सहित विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्य प्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ भारती उपाध्यायको स्वरमा, भैरवनाथ रिमालको रचना, नातिकाजीको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल पुराना आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ नामग्याल पाखरिनको स्वरमा रुद्रराज आचार्यको रचना मिलन राईको संगीतमा

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?

0: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
1: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
0: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
1: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
0: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने,
1: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
0: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: रेडियो नेपाल सुन्दै हुनुहुन्छ, यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नु नि छ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। गए राति अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङबरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढी पहिरोबाट याङबरक गाउँपालिका एक लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घर गोठ बगाएको छ। यसै गरी याङबरक एक लामीटार स्थित भित्री सडक खण्डमा लामीटारबाट चामलिङ डाँडा जोड्ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका 2 लिम्बुनी पुल स्थित तमोर करिडोर सडक खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङबरक गाउँपालिका 2 दोभान स्थित पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति भने नभएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यसै गरी गए राति इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध भएको छ। ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। ताप्लेजुङको सिदिङमा गाउँपालिका 4 साबलाखु र पाँचथरको याङबरक गाउँपालिका 4 थर्पु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति पुर्याएको हो। साबलाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको हो। सङ्खुवासभाको मकालु गाउँपालिका 5 माङसिङमा स्थित वर्षापछि फोक्टे क्षेत्रमा आएको पहिरोले भेडी गोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। आज पहिरोले मकालु 5 स्थानीय दलबहादुर गुरुङको भेडी गोठ बगाउँदा 250 भेडामध्ये 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। बाढी र पहिरोमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय 20 वर्षीय झलक गुरुङ घाइते भएका छन् भने अर्का गोठाला 30 वर्षीय कमल गुरुङ भने सकुशल रहेको उहाँले जानकारी दिनुभयो। यस्तै पूर्वी नेपालका सङ्खुवा सभा सहितका विभिन्न क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। सङ्खुवा सभाका केही स्थानमा भारी वर्षा भएको जनाइएको छ। यस्तै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन समेत आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँसी, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। यस्तै अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानवीय स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित सो प्रणाली लागू गर्न लागि हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घ बीच औपचारिक सम्झौता भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले भोलि पुनः बस्ने गरी स्थगित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको बैठकमा पार्टीका महासचिव, उपमहासचिव र सचिव सहित 9 नेताहरूले आफ्नो धारणा राख्नुभएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। सडक डिभिजन कार्यालय बाँकेले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सडक ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सडक सीमाभित्र स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। र नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी नारायण श्रेष्ठ अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

करूं, चाहे फूलों के साथ खेलो चाहे कली से प्यार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

बिजलियां चमके कभी।

0: भएको है।
1: ओ बाबा ल ल हामी यताबाट जान्छ, हामी जाने बाटो आएको ल, फेरि फेरि भेटौँला है।
2: ल ल राम्रोसँग जाऊ तिमीहरू पनि
1: ल ल।
3: तिम्रो घर कता नि?
0: तपाईँ
3: रातो चाहिँ बाँकी छ।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।